डिजिटल नेपालको अधूरो अध्याय आर्थिक दैनिक अभियानले यो खबर छापेको छ। केही वर्ष यता व्यापक प्रगति गर्न सक्ने सम्भावना बोकेको सूचना प्रविधि उद्योगलाई ठूलो प्रश्न। वर्तमान सरकारले पनि सूचना प्रविधि उद्योग र डिजिटलाइजेशनलाई निकै प्राथमिकता दिएको देखिन्छ। अढ़ाई दशक पहिले बनेपामा सूचना प्रविधि पार्क बनाउने भनेर गरिएको प्रयासले भने हालसम्म सार्थकता पाउन सकेको छैन। अहिले कुनै सरकार वा दलले यो पार्कका बारेमा कुरा गर्दैनन्। कुनै दलले पनि चुनावी घोषणा पत्रमा यो पार्कलाई निरन्तरता दिने पक्ष समेटेका छैनन्। नेपाली कंग्रेसको एकलौटी सरकारले सूचना प्रविधि नीति 2057 निर्माण गरेको सूचना प्रविधि पार्क लक्षित उद्देश्यमा नभई संरक्षण मुद्रण केन्द्रको छापाखाना संचालनका लागि प्रयोग भइरहेको छ। सन् 2013 नेपालको साइबर सिटीका रूपमा विकास गर्ने लक्ष्य राखिएको आईटी पार्क अहिले मरूभूमि तुल्य भएको छ।

गरिन्छ। यो नयाँ वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्यास ब्याक, फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्यास ब्याक पनि, र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल नागरिकता मात्र भए पुग्छ। सहज EMI मार्फत खरिद गर्न सकिन्छ।

0: यो नयाँ वर्षको अवसरमा भेकोका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्यासब्याक तथा स्योरसर्ट गिफ्ट्स, वासिङ मसिनमा 6 केजी एरियल म्याजिक, डिसवासरमा वासिङ ट्याब्लेट्स, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज EMI मार्फत खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। सरकारले बाजुरा र हुम्ला जिल्लाको सेना सम्बन्धी प्राविधिक पक्षको अध्ययन गरी प्रतिवेदन पेश गर्न नापी विभागका महानिर्देशक सुशील डंगोलको समेत सकत्वमा एक समिति गठन गरेको छ। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको अध्यक्षतामा 2083 जेठ 10 गते सिंहदरबारमा बसेको बैठकले उक्त समिति गठन गर्ने निर्णय गरेको हो। समितिमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गृह मन्त्रालय, कानून न्याय तथा संशोधन मामिला मन्त्रालय, भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका तर्फबाट एकजना प्रतिनिधि सदस्य रहनेछन्।
3: संवैधानिक परिषदले पूर्णता पाएसँगै प्रधान न्यायाधीशको नियुक्ति भइसके पनि अन्य नियुक्तिको हकमा भने परिषद मौन बसेको छ। प्रधानमन्त्री अध्यक्ष हुने संवैधानिक परिषदले अब संवैधानिक आयोगमा 23 पदमा नियुक्ति गर्नुपर्ने अवस्था छ।
2: राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो राष्ट्रिय महाधिवेशनको तयारी कार्यतालिका सार्वजनिक गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगको जेठ 6 गतिको निर्णय अनुसार महाधिवेशन कार्यतालिका तयार गरिएको हो। कार्यतालिका अनुसार आगामी जेठ 15 गतिभित्र प्रदेश र जिल्ला समितिहरूले निर्वाचन समिति गठन गरिसक्नुपर्नेछ भने जेठ 10 गतिभित्र त्यसको आधिकारिक परिपत्र र माइनुटका प्रतिलिपि निर्वाचन कार्यालयमा बुझाइसक्नुपर्नेछ।
3: सरकारले कृषि उत्पादन र उत्पादकत्व वृद्धि लक्षित मल नियन्त्रण आदेश 2083 प्रारम्भिक मस्यौदा तयार गरी सरकारवालासँग सुझाव माग गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले हाल कार्यान्वयनमा रहेको रासायनिक मल नियन्त्रण आदेश 2055 प्रतिस्थापन गर्ने गरी नयाँ व्यवस्था ल्याउन लागेको हो।
2: सरकारी मन्त्रालय तथा कार्यालयका वेबसाइटहरू नियमित रूपमा अपडेट नहुँदा सेवाग्राहीले आवश्यक सूचना सहज रूपमा पाउन सकेका छैनन्। कतिपय वेबसाइट खुल्दैनन् भने खुलेका वेबसाइटमा पनि आधिकारिक सूचना नहुँदा नागरिक अझै पनि कार्यालय धाउन बाध्य छन्। सरकारले अनलाइन मार्फत सूचना उपलब्ध गराउने, अनलाइन फारम भर्ने तथा सेवा प्रवाहलाई डिजिटल बनाउने योजना अघि सारेको भए पनि व्यवहारमा समस्या यथावत रहेको सेवाग्राहीहरूको गुनासो छ।
3: बर्दियाको बासगढ़ी नगरपालिकाले सञ्चालन गरेको माटो परीक्षण अभियानमा 90% भन्दा बढ़ी माटो अम्लीय फेला परेको छ। अत्याधिक रासायनिक मलको प्रयोग र प्राङ्गारिक मलको कमीका कारण माटोको गुणस्तर खस्दै गएको निष्कर्ष कृषि प्राविधिकले निकालेका छन्।
2: जातीय विभेद, दलितमाथि भइरहेका हिंसा तथा अन्तर्जातीय सम्बन्धका कारण भएका हत्या घटना विरूद्ध काठमाण्डुको माइतीघर मण्डलामा प्रतिरोधात्मक विरोध प्रदर्शन गरिएको छ। जात व्यवस्था उन्मूलन मोर्चा नेपाल प्रथम राष्ट्रिय सम्मेलन आयोजक समितिको संयोजनमा भएको उक्त कार्यक्रममा देशका विभिन्न जिल्लाबाट आएका दलित समुदाय, मानव अधिकार कर्मी, युवा अभियन्ता तथा बौद्धिक वर्गको सहभागिता रहेको थियो।

0: बजारमा त्यसो वर्ष भरि रिचार्ज गर्नुहोस् र इन्स्टेन्ट लकी ड्र मार्फत एक महिनादेखि एक वर्षसम्म फ्रीमा हेर्ने अवसर प्राप्त गर्नुहोस्।
1: खुसीको कनेक्सन सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनीले रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौं।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने विषयमा धेरै महत्वपूर्ण विषयहरू टुंगिएको बताएका छन्। उनले सहमतिमा आधिकारिक हस्ताक्षर गर्न मात्रै बाँकी रहेको जानकारी सामाजिक सञ्जाल ट्वीट सोशल मार्फत दिएका हुन्। हर्मुजको जलमार्ग खोल्ने बारे पनि छिट्टै घोषणा हुने उनले बताएका छन्। भारत भ्रमणमा रहेका अमेरिकी विदेश मन्त्री मार्को रुबियोले पनि इरानसँगको छलफलमा महत्वपूर्ण प्रगति भएको बताएका छन्। इरानलाई आणविक हतियार निर्माण गर्नबाट रोक्नु अमेरिकाको मुख्य लक्ष्य रहेको उनले बताएका छन्। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले अमेरिका र इरान बीच चाँडै नै अर्को चरणको छलफल हुने बताएका छन्।
4: अब खेल र खेलाड़ीका खबर। नेपाल क्रिकेट संज्ञानले सिंगापुरमा आयोजना हुने एसियन गेम्स अन्तर्गत पुरूष क्रिकेट छनौट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टोली घोषणा गरेको छ। क्यानले सोमबार विज्ञप्ति मार्फत 15 सदस्यीय टोली सार्वजनिक गर्दै कप्तानको जिम्मेवारी दिपेन्द्र सिंह ऐरीलाई दिएको जनाएको हो। यता नेपाली क्रिकेटका विश्व स्तरका प्रतिभा सन्दीप लामिछानेले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिमानको नयाँ शिखर चुम्नु भएको छ। 14 वर्षको उमेरमा राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा छनौट हुँदै भविष्यको सुपरस्टारका रूपमा उदाउनुभएका सन्दीपले अहिले 73 खेलमै 150 विकेट पूरा गर्दै विश्व क्रिकेटको ध्यान आकर्षण गराउनु भएको हो।
3: अब विचार तथा विश्लेषण। किन बनाउनुपर्छ नेपालले एआई फ्याक्ट्री शीर्षकमा कान्तिपुर दैनिकमा समीर मास्कीले आफ्नो विचार छाप्नु भएको छ। नेपालले आर्थिक विकासको आधारभूत पूर्वाधारका रूपमा एआई कम्प्यूट निर्माण गर्नुपर्छ। यसले घरेलु एआई अनुसन्धान र उद्यमशीलतालाई सघाउने मात्र होइन एआई नियन्त्रित विश्वमा नेपालको प्राविधिक सार्वभौमिकता पनि स्थापित गर्नेछ। नेपालसँग आफ्नो जल विद्युतको लाभलाई विश्वव्यापी एआई क्रान्तिसँग जोडेर एउटा पूर्ण नयाँ आर्थिक क्षेत्र सृजना गर्ने दुर्लभ अवसर छ। भविष्य स्पष्ट छ। एआई पूर्वाधार सबैका लागि अनिवार्य हुनेछ। प्रश्न यति हो कि नेपालले अब आफ्नो एआई भविष्य निर्माण गर्न शुरू गर्नेछ।
4: समाज बदल्ने शिक्षा शीर्षकमा रमेश प्रसाद गौतमको विचार गोर्खापत्रमा छापिएको छ। पुस्तकका माध्यमले केटाकेटीले संसार चिन्ने हुन्, केटाकेटीका अग्र साथी शिक्षक तिनका सूचनाका स्रोत हुन्, गुगल लगायत आधुनिक विभिन्न साधन मार्फत धेरै सूचना बटुल्न सक्छन्, परिणामत शिक्षकभन्दा विद्यार्थी बढ़ी जानकार बन्न सक्छन्, पढ़ेर वा सुनेर ती कुरा अरूलाई बताउन सक्दैमा विद्यार्थीलाई पूर्ण मान्न सकिँदैन, विद्यार्थी जानेका हरेक सूचना वा सिपलाई व्यवहारमा उतार्न सक्ने हुनुपर्दछ।
3: हस्त काठमाडौँमा रेडियो नारायण 99.1 देशका विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
5: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतिदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छूटमा बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छूटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029-56-2201 र 97-499-22-520।
6: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर। तपाई हाम्रै स्वास्थ्य सभा जिल्लामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनाद्वारा यही 2083 जेठ 15 गते श्री जनता मावि विद्यालय खादबारी 10 चन्दनपुरमा एक दिन स्वास्थ्य शिविर सेवा दिइने भएको हुँदा समयमै मौकाको फाइदा लिई स्वास्थ्य लाभ लिनुहोस्। शिविरमा दिइने विशेष सेवाहरू पेट सम्बन्धी रोगहरू, ग्यास्ट्रिक, गानुगोला, खाना खान मन नलाग्ने, मुखबाट अमिलो पानी आउने, महिना सम्बन्धी रोगहरू, सेतो पानी बग्ने, महिनावारी गडबडी, बालबालिका सम्बन्धी रोगहरू, खोकी लाग्ने, खाना खान मन नलाग्ने, पेट दुख्ने, हात खुट्टा तथा कम्मर सम्बन्धी रोगहरू, वात रोग, युरिक एसिड, झमझमाउने, दुख्ने, मजर सम्बन्धी रोगहरू, दिसा गर्दा रोग ताउने, मास्क देखिने, पोल्ने, दिसा गर्दा अप्ठ्यारो हुने, कब्जियतको समस्या हुने, साथै छाला सम्बन्धी रोगहरू, दाँत एलर्जी, छाला चिलाउने र उच्च रक्तचाप जस्ता आदि रोगहरूको सफल उपचार गराइन्छ। यी स्थान श्री जनता मावि विद्यालय चन्दनपुर खादरी नगरपालिका वडा नम्बर 10 सङ्खुवा सभा। समय बिहान 10 बजेदेखि बेलुकी 5 बजेसम्म। जानकारीको लागि सम्पर्क नम्बर 9848704150 9848704150।
7: रेडियो सङ्खुवा सभा समय सूचक अहिले बिहानको 6 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शंकर सभा 95.5 मेगाहर्ज।
1: शुभ प्रभात, यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लील प्रकाश चन्दको तपाईलाई स्वागत छ।
2: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
1: आज 2083 साल जेठ 11 गते सोमबार, मे 25 तारीक सन् 2026, नेपाल सम्बत 1146, जेठ शुक्ल पक्षको नवमी तिथि।
2: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
1: बीपी राजमार्गको पुनर्निर्माण जापानको सहयोगमा आजदेखि शुरू हुँदै, रुकुम पूर्वको मैकोट खोलामा पुल निर्माण गर्न प्रदेश र संघले नसघाएपछि बेली ब्रिज जडान, बाजुरा हुम्लाको सीमा विवाद समाधान गर्न दुईवटा समिति गठन।
2: कार्यदल बनाएर पार्टीभित्रको विवाद मत्थर पार्ने एमाले अध्यक्ष ओलीको प्रयास। संविधान संशोधन कार्यदलको प्रस्ताव, प्रत्यक्ष निर्वाचित राष्ट्रपतिदेखि विदेशमा रहेका नेपालीलाई मताधिकार। पश्चिम तराईको तापक्रम 40 डिग्री नाग्यो।
1: साउदीमा तेल कम्पनीमा कार्यरत नेपाली श्रमिक गर्मीले गम्भीर जोखिममा, कच्चा पदार्थ महँगीदा सोलर प्यानलको मूल्य वृद्धि, विवादका कारण निर्माणाधीन पूर्वाधार आयोजना अब रोक्न नपाइने।
2: इरान संघको सम्झौताबारे हतार नगर्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन। सर्बियामा भ्रष्टाचार विरूद्धमा ठूलो प्रदर्शन। पाकिस्तानमा आत्मघाती कार बम विस्फोटमा 24 जनाको मृत्यु।
1: र काभा च्याम्पियनशीपमा दोस्रो जीतसँगै नेपाल सेमी फाइनलमा। टी20 आईमा तीन मुख्य खेलाड़ीको पुनरागमन। भारतमा आजबाट 7 महिला च्याम्पियनशीप शुरू हुँदै,
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: साझा खबरको सबैभन्दा शुरूमा, जापानको सहयोगमा बीपी राजमार्गको पुनर्निर्माणको काम आजबाट शुरू हुन लागेको प्रसंग।
2: जापानले जिम्मा लिएको बीपी राजमार्गको क्षतिग्रस्त पिप्लेदेखि बर्खी खोला सड़क खण्डको पुनर्निर्माण आजबाट शुरू हुने भएको छ। 12 असोज 2081 को बाढ़ी पहिरोका कारण क्षतिग्रस्त बीपी राजमार्गको काभ्रे र सिन्धुलीमा पर्ने 30.5 किलोमिटर सड़क खण्ड पुनर्निर्माण तथा मरमत गर्नुपर्नेछ। त्यसमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको आर्थिक तथा प्राविधिक सहयोगमा पिप्लेदेखि बर्खे खोलासम्मको 3.2 किलोमिटर सड़क खण्डको पुनर्निर्माण कार्य शुरू हुन लागेको सड़क विभागका उपमहानिर्देशक अर्जुन प्रसाद अरियाले जानकारी दिनुभयो। आज जापानका लागि नेपाली राजदूत माएदा तू र पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले संयुक्त रूपमा परियोजना पुनर्निर्माणको शिलान्यास गर्ने तयारी गरिएको छ। जापानको सिमिजु कर्पोरेशनले उक्त खण्डको निर्माण ठेक्का पाएको छ। जापानले 2.80 करोड़ अनुदान दिने गरी 13 कार्तिकमा द्विपक्षीय सम्झौता भएको थियो। त्यसपछि बाँकी प्रक्रिया पूरा गरेर निर्माण शुरू गर्न लागिएको हो। उक्त खण्डमा जापानले यसअघिदेखि नै पूर्व तयारीको काम गरिरहेको छ। क्याम्प बनाउने, अस्थायी बाटो बनाउने लगायतका कामहरू भइरहेका छन्। यसबाहेक बाँकी खण्डलाई भने 4 प्याकेजमा विभाजन गरेर सड़क निर्माण गरिने बताइएको छ। 169.60 किलोमिटर बीपी राजमार्ग जापानकै 26 अर्ब एन आर्थिक र प्राविधिक सहयोगमा निर्माण गरिएको थियो। आर्थिक वर्ष 2053-54 शुरू भएको निर्माण कार्य 2072 सालमा सम्पन्न भएको थियो। सड़क विभागले 4 प्याकेजमा विभाजन गरेर क्षतिग्रस्त सड़कको पुनर्निर्माण गरिरहेको बताइएको छ।
1: यसैबीच रुकुम पूर्वको दुर्गम हुकाम मैकोटवासीले खोला वारपारका लागि वर्षौंदेखि भोग्दै आएको समस्याबाट मुक्ति पाएका छन्। वर्खायाम लागेसँगै उर्लिने मैकोट र खोलाले सिर्जना गर्ने समस्या अब हट्ने भएको हो। संघ र प्रदेश सरकारबाट पटक पटक आश्वासन मात्रै पाएपछि पुथा उत्तर गंगा गाउँपालिकाले आफ्नै स्रोत व्यवस्थापन गरेर खोलामा बेली ब्रिज जोड़ेको हो। पुथा उत्तर गंगा गाउँपालिका 1 मैकोट र 5 हुकामलाई जोड्ने गरी निर्माण गरिएको बेली ब्रिजको गाउँपालिकाका अध्यक्ष पुनिराज घरतीमगरले उद्घाटन गर्नुभयो। करिब 1,50,00,000 रूपियाँ लागतमा निर्माण गरिएको पुल सञ्चालनमा आएपछि स्थानीयवासीलाई सजिलो भएको छ। पुथा हिमाल र ढालपानी क्षेत्रबाट बग्दै आउने सानीभेरी नदीको सहायक मैकोट खोला वर्खाको समयमा उर्लिँदा स्थानीयवासी महिनौसम्म आवत जावतबाट वञ्चित हुने गरेका थिए। बिरामीलाई अस्पताल पुर्याउन, विद्यार्थीलाई विद्यालय पठाउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समेत समस्या हुने गरेको थियो। स्थानीयवासी पाना पुनले पुल निर्माणसँगै वर्षौंदेखिको समस्याबाट आफूहरूले मुक्ति पाएको बताउनुभयो। मैकोट क्षेत्र उत्तर दक्षिण जोड्ने रणनीतिक महत्वको शहीद मार्ग अन्तर्गत पर्ने भए पनि पूर्वाधार अभावका कारण पछाडि परेको स्थानीयको गुनासो छ। कोइलाबासदाङ, होलेरी, थबाङ हुँदै रूकुम पूर्वका काँक्रे, तकसेरा, हुकाम र मैकोट जोडेर डोल्पासम्म पुग्ने सड़क खण्डका धेरै भाग अझै अलपत्र अवस्थामा रहेको रेडियो पूर्वी रूकुमका सहकर्मी निराजन विकास श्रीपालीले खबर पठाउनु भएको छ। गाउँपालिका अध्यक्ष घरती मगरले पक्की पुलका लागि पटक पटक माग गर्दा पनि सुनवाई नभएपछि स्थानीय सरकार आफै अग्रसर हुनुपर्नेको उल्लेख गर्नुभयो। गाउँपालिकाले अन्य दुईवटा स्थानमा निर्माण भइरहेको बेली ब्रिज समेत उद्घाटन गर्ने तयारी गरेको छ।
2: बाजुरा र हुम्ला जिल्ला बीचको सीमा विवादले क्षेत्रको अवस्था तनावग्रस्त बनेपछि सरकारले छानबिनका लागि दुई छुट्टा छुट्टै समिति गठन गरेको छ। विवाद तथा शान्ति सुरक्षाको अवस्थाबारे अध्ययन गर्न नेपाल प्रहरीका एसएसपीको नेतृत्वमा र प्राविधिक तथा नापी सम्बन्धी पक्षको अध्ययन गर्न नापी विभागका उपमहानिर्देशकको संयोजकत्वमा अर्को प्राविधिक समिति गठन गरिएको हो। गत 7 जेठमा बाजुरा र हुम्लाको सीमा क्षेत्र रानी सैन लाम्पाटा च्याचोर क्षेत्रमा भएको झडपमा 6 जना घाइते भएका थिए। लाम्पाटा क्षेत्रमा बाजुरा प्रहरीले अस्थायी प्रहरी चौकी निर्माणको काम अघि बढ़ाएपछि उक्त भूभाग हुम्लामा पर्ने दावी गर्दै विवाद चर्किएको थियो। 6 दिनसम्म पनि घटना सामेल नभएपछि गृह र भूमि मन्त्रालय मार्फतका दुई समिति बनाइएको छ। हिजो गृह सचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा बसेको सबै निकायका सुरक्षा प्रमुख तथा प्रतिनिधि सहितको बैठकले समिति गठन गर्ने निर्णय गरेको हो। बैठकले समितिलाई तुरन्त कार्यस्थलमा खटिन र प्रतिवेदन पेश गर्न निर्देशन समेत दिएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बताउनुभयो। सो घटनापछि नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालको विशेष टोली घटनास्थलमा परिचालन गरिएको मन्त्रालयले जनाएको छ। त्यहाँको वर्तमान अवस्थाबारे सीआईएमसँग कुरा गर्दै बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरोलाले भन्नुभयो,
1: डोरेन्द्र निरोला संघको विचार प्राविधिक कारणको केही बेर हामीले बजाउन सकेनौ। अब राजनैतिक प्रसंग। राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनको कार्यतालिका हिजो सार्वजनिक गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो प्रथम महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको हो। रासोपा केन्द्रीय निर्वाचन आयोगले आइतबार स्थानीय तह, जिल्ला र प्रदेशलाई समेटेर 5 असारसम्मको कार्यतालिका सार्वजनिक गरेको हो। रासोपाको महाधिवेशन 7 देखि 9 असारसम्म चितवनमा हुँदैछ। आयोग उपप्रमुख राम गुरूङका अनुसार पार्टीको प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनको तयारी कार्यतालिका स्वीकृत गरिएको छ। कार्यतालिका अनुसार निर्वाचन समिति गठन, प्रतिनिधि नामावली पेश, अधिवेशन प्रतिवेदन संकलन लगायतका कामहरू पनि समय सीमा तोकिएको छ। कार्यतालिका अनुसार 15 जेठसम्म 77 जिल्ला तथा 7 प्रदेशमा निर्वाचन समिति गठन गरिसक्नुपर्ने भनिएको छ। 10 जेठमा आधिकारिक परिपत्र तथा माइन्युट प्रतिलिपि पठाउने भनिएको छ। 20 जेठसम्म स्थानीय तथा जिल्ला अधिवेशनको प्रतिवेदन संकलन गर्ने भनिएको छ। कम्तीमा 2500 प्रतिनिधिहरू सहभागी रहनेछन्। मूल नेतृत्व परिवर्तन नहुने जानकारी दिएको छ। यसैबीच कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउवा पक्षको धनगढ़ीमा भएको सुदूरपश्चिम प्रदेश स्तरीय भेलाले पार्टीको क्रियाशील सदस्यता नवीकरण आवश्यक नरहेको टहर गरेको छ। साथै पार्टीको 15 महाधिवेशनलाई निष्पक्ष, विश्वसनीय र एकतामुखी बनाउन तटस्थ निर्वाचन समिति आवश्यक रहेकोमा समेत जोड़ दिएको छ। भेलापछि 11 बुँदे विज्ञप्ति जारी गरिएको छ। 15 महाधिवेशनको कार्यतालिका 14 महाधिवेशनको समितिले सार्वजनिक गरी ओड़ा तहदेखि संगठनात्मक गतिविधिलाई व्यवस्थित बनाउ क्रियाशील सदस्यता नवीकरण गरिसकेको हुँदा पुनः 15 महाधिवेशनका लागि सदस्यता नवीकरण आवश्यक छैन विज्ञप्तिमा उल्लेख गरिएको छ। पार्टीमा देउबाको सम्मान र स्थानको खोजी छ। भेलामा नेताहरूले पार्टीमा आन्तरिक एकता गरेर जान देउबाको सम्मान पहिलो शर्त भएको पनि बताएका छन्। यसैबीच 19 सदस्यीय सचिवालयमा बहुमतले पार्टी पुनर्गठनका लागि नेतृत्व हस्तान्तरणका लागि माग गरेपछि नैतिक र राजनैतिक दबावमा आएका एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीले यो मुद्दालाई केन्द्रीय कमिटिबाट टुंग्याउने भन्दै पछाडि धकेली दिनुभएको छ। पार्टी पुनर्गठनको बहस निर्णायक चरणमा प्रवेश गरेसँगै अन्तिम टुंगो केन्द्रीय कमिटि बैठकबाटै गर्ने सचिवालयको निर्णयले पार्टीभित्र ध्रुवीकरण बढ़ाउने देखिएको छ। बहुसंख्यक सचिवालय सदस्यहरू पुनर्गठनको पक्षमा उभिएपछि एमालेमा शक्ति संघर्ष तपचर्किने संकेत छ। यद्यपि आइतबार हिजो सम्पन्न बैठकले 21 फागुनको चुनावी समीक्षा र पार्टी पुनर्गठन सम्बन्धी प्रस्ताव तयार पार्न उपाध्यक्ष रामबहादुर थापाको नेतृत्वमा कार्यदल बनाएको छ। कार्यदलले चुनावी समीक्षा, संगठनको कमजोर पक्ष र सम्भावित संरचनात्मक सुधारबारे विस्तृत प्रतिवेदन तयार गर्नेछ। कार्यदलमा पृथ्वी सुब्बा गुरूङ, शंकर पोखरेल, छविलाल विश्वकर्मा, भानुभक्त ढकाल, प्रदीप गिवाली सहित 8 प्रदेशका इन्चार्जहरू सदस्य रहेका छन्। असार 2 सातापछि डाकिने केन्द्रीय समिति बैठक अघि केन्द्रीय सचिवालय बैठक बस्नेछ, जहाँ कार्यदलले प्रतिवेदन पेश गर्ने नेताहरूले बताएका छन्। सबै जिल्ला र प्रदेशमा पुगेर पार्टीलाई पूर्व अवस्थामै फर्काउने अध्यक्ष ओलीले दावी गर्नुभएको छ।
4: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा वन व्यवस्थापनमा स्थानीय सरकारको भूमिका खोज्दै सामुदायिक वन अभियान कर्मी
5: आफ्नो क्षेत्रको दिगो विकास गर्नुपर्ने, यहाँको वन क्षेत्रको विकास गर्नुपर्ने, यहाँको वन पैदावारको सही उपयोग गर्नुपर्ने, वनको दिगो व्यवस्थापन गर्नुपर्ने, यो कुरा महानगरपालिकाको महत्वपूर्ण भूमिका हो।
1: संविधान संशोधन कार्यदलको प्रस्ताव, प्रत्यक्ष निर्वाचित राष्ट्रपतिदेखि विदेशमा रहेका नेपालीलाई मताधिकार, पश्चिम तराईको तापक्रम 40 डिग्री नाघ्यो, सावधानी अपनाउन चिकित्सकहरूको अनुरोध, साउदीमा तेल कम्पनीमा कार्यरत नेपाली श्रमिक पनि गम्भीर जोखिममा लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
7: रामी दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
8: छ्वाली, पराल र मकैको ढोटबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
9: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
6: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
9: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
6: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
10: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
11: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
12: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन, वन्यजन्तु, वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवाँ वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
4: आजको नयाँ पत्रिकाको भित्र विश्वमा नेपाली कूटनीतिक नियोगमा समस्यै समस्या शीर्षकमा खबर प्रकाशित छ। महालेखा परीक्षकको कार्यालयले 63 वार्षिक प्रतिवेदनमा विदेश स्थित नेपाली कूटनीतिक नियोगहरूमा आर्थिक अनियमितता र अपारदर्शिताका फेरिस्ती औल्याएको छ। आर्थिक वर्ष 2081-82 परराष्ट्र मन्त्रालय र मातहतका 48 निकायको 22,39,32,32,00,000 रूपियाँ बराबरको लेखा परीक्षण गरेकोमा मनपरी भत्ता वितरण, घर भाड़ा भुक्तानी लगायतका व्यतिथिहरू उजागर गरेको हो। त्यस्तै
2: रोकियो मधेस मन्त्री परिषद विस्तार अर्थ मन्त्रालयमा नेकपा र एमालेको दावी शीर्षकको अर्को खबर छ। मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले सत्ता गठबन्धन टिकाउन समीकरण फेरि पनि नयाँ गठबन्धनभित्र अर्थ मन्त्रालयका लागि हन्ता भएको छ। सत्ता साझेदार दल एमाले र नेकपाले अर्थ मन्त्रालयमा दावी गरेपछि हिजो मन्त्री परिषद विस्तार हुन सकेन। एमाले आफ्नो भागमा परेका मन्त्रालयका प्रस्तावित मन्त्रीहरूको नाम समेत प्रदेश प्रमुखको कार्यालयमा बुझाइसकेको थियो। मन्त्रीहरूको शपथको तयारी सम्पूर्ण तयारी पूरा भइसकेको अवस्थामा नेकपाले अर्थ मन्त्रालयमा आफूहरूले पाउनुपर्ने दावी दोहोर्याएपछि परिस्थिति अचानक बदलिएको छ। त्यस्तै कृषिको आधा बजेट र रासायनिक मल शीर्षकमा अर्को खबर प्रकाशित छ। आगामी बजेटका लागि 51 अर्बको सिलिङभित्र 28 अर्ब रासायनिक मलमा अनुदान दिन छुट्याइयो। चालू बजेटबाट हटाइएको उखु किसानको अनुदानलाई भने आगामी आर्थिक वर्षमा निरन्तरता दिएर 1.5 अर्ब प्रस्ताव गरिएको छ। त्यस्तै प्रांगारिक कृषितर्फ 2.25 अर्ब शीर्षकमा पनि खबर छ भने बागमतीमा अघि बढ़्यो बजेट निर्माण शीर्षकमा अर्को खबर प्रकाशित छ।
14: अन्नपूर्ण पोस्ट दैनिकमा क्यान्सर औषधि आपूर्ति शुरू, बंगलादेशबाट आयात गरिँदै शीर्षकमा दिनेश गौतमले लेख्नु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले गम्भीर चासो देखाउँदै क्यान्सर रोगको उपचारमा प्रयोग हुने अत्यावश्यक औषधिको आपूर्तिलाई अगाडि बढ़ाइएको उल्लेख गरिएको छ। आर्थिक कारोबार दैनिक विवादका कारण निर्माणाधीन पूर्वाधार आयोजना रोक्न नपाइने शीर्षकमा जीवन बस्नेत लेख्नुहुन्छ। सरकारले सार्वजनिक खरिद ऐन 2063 संशोधन गर्न बनेको अध्यादेश 2083 मार्फत विवादका कारण निर्माणाधीन पूर्वाधार आयोजनाको काम रोक्न नपाइने व्यवस्था गरेको छ। सार्वजनिक खरिदमा गरिएको यो व्यवस्थाका कारण अब कुनै पनि आयोजनामा उत्पन्न विवाद समाधानको प्रक्रियासँगै निर्माण कार्य समानान्तर रूपमा अगाडि बढ़नेछ। दुई पक्षका समस्याहरूमा साइट उपलब्ध नगराउने, जग्गा प्राप्तिको समस्या, भेरिएशन अर्डर वा म्याप थप नगर्ने, मुख भुक्तानी लगायतका विषय रहेका छन्। अहिलेसम्म निर्माणाधीन आयोजनामा कुनै विवाद आउने बित्तिकै काम रोक्ने प्रवृत्ति रहेको थियो। कान्तिपुर दैनिकमा संविधान संशोधन कार्यदलको प्रस्ताव, प्रत्यक्ष निर्वाचित राष्ट्रपतिदेखि विदेशमा रहेका नेपालीलाई मताधिकार सिम्म शीर्षकमा दुर्गा दुलाल लेख्नुहुन्छ। संविधान संशोधनको बहसपत्र निर्माण गर्न गठित कार्यदलले छलफलका लागि 8 मुद्दामा 54 प्रस्ताव गरेको छ। विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने, सबै तहका अदालतका न्यायाधीशको पुनर्नियुक्ति गर्नेदेखि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति व्यवस्था गर्नेसम्मका सवाल प्रस्तावमा राखिएका छन्। कार्यदलले तयार पारेको प्रस्तावमा शासकीय स्वरूप शीर्षक अन्तर्गत 7, निर्वाचन प्रणालीका 8, संघीयता सम्बन्धी 2, प्रदेश सम्बन्धी 8, स्थानीय तहका 3, न्यायपालिकाका 11, संवैधानिक निकाय सम्बन्धी 6 र अन्य विविध विषय अन्तर्गत 9 वटा प्रस्ताव अघि सारिएको छ। संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल 2082 संयोजक असीम शाहले संविधान संशोधन बहसपत्र निर्माणका लागि छलफल गर्ने आधारका रूपमा विषय तयार गरिएको बताउनु भएको छ। संविधानसँग बाजिने नियमावलीमा प्रस्ताव शीर्षकमा जयसिंह महराले लेख्नु भएको अर्को खबर पनि छ। पश्चिम तराईको तापक्रम 40 डिग्री नागेको छ। लूबाट जनजीवन प्रभावित भएको बारेमा अर्जुन पौडेलले काठमाडौँ, कमल पन्थीले बर्दिया र भवानी भट्टले कञ्चनपुरबाट लेख्नु भएको खबर छ। भारतका विभिन्न राज्यमा तातो हावा लू चलेर कम्तीमा 16 जनाको मृत्यु हुनुका साथै जनजीवन नै अस्तव्यस्त भइरहँदा नेपालका सीमावर्ती जिल्लाहरू सहित पश्चिम तराईमा पनि दिउँसोको तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुग्न थालेको छ। लुम्बिनी र सुदूरपश्चिमका तराईका जिल्लामा अधिकतम तापक्रम अत्यधिक बढ़ेको हो। दिउँसो तातो हावा अर्थात लू चल्न थालेको छ। बाँकेको नेपालगंज स्थित भेरी अस्पतालमा हरेक दिन करिब 100 बिरामी गर्मीले प्रभावित भएर आउने गरेका छन्। टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, शरीरमा पानीको मात्रा कमी हुने, ज्वरो आउने जस्ता समस्या लिएर उनीहरू आउने गरेको अस्पतालले जानकारी दिएको छ। यस अवस्थामा प्रशस्त पानी पिउनुपर्छ, चिसो पानीले नुहाउनुपर्छ, दिउँसो बाहिर जाँदा छाता प्रयोग गर्नुपर्छ, टाउको छोप्ने हल्का कपड़ा लगाउनुपर्छ, खेतको काम बिहान र साँझ मात्र गर्नुपर्छ, कागती पानी, नरिवल पानी, फलफूल र घरको खाना खाने गर्नुपर्छ, चिया, कफी, सोडा र क्याफिन युक्त पेय पदार्थ पिउनु हुँदैन, दिउँसो बाहिर ननिस्कन, लामो समय भान्सामा नबस्न, धूमपान र मदिरा सेवन नगर्न चिकित्सकहरूले अनुरोध गरेका छन्। साउदीको तेल कम्पनीमा कार्यरत नेपाली श्रमिक गर्मीले गम्भीर जोखिममा शीर्षकमा होम कार्कीले लेख्नु भएको खबर पनि छ। साउदी अरबको राष्ट्रिय तेल कम्पनी साउदी आरामकोमा परियोजनामा कार्यरत नेपाली सहित आप्रवासी श्रमिक गम्भीर जोखिममा रहेको एउटा अध्ययन प्रतिवेदनले औँल्याएको हो। आप्रवासी श्रमिकको मानव अधिकार सम्बन्धी अनुसन्धान गर्ने लन्डन स्थित संस्था फेयर स्क्वायरले सार्वजनिक गरेको प्रतिवेदन अनुसार साउदी आरामको परियोजनामा कार्यरत श्रमिकले अत्यधिक गर्मीमा लामो समयसम्म काम गर्नु परेको छ। अत्यधिक गर्मीमा लामो समयसम्म काम गर्नुपर्ने, असुरक्षित आवास स्थलमा बस्नुपर्ने, पर्याप्त आराम र खाना नपाइने, दुर्घटना वा मृत्यु हुँदा उचित क्षतिपूर्ति नपाइने श्रमिकहरूले गुनासो गरेका छन्। नागरिक दैनिकमा तीन ठूला दल, नेतृत्व संकट, गुटबन्दी र पुनर्गठनको दबावमा शीर्षकमा टंक खनालले लेख्नुभएको खबर छापिएको छ भने अपूरो अनुसन्धान प्रतिवेदन भट्ट सहित 29 जना विरूद्ध मुद्दा दर्ताको तयारी भएको बारेमा तपेन्द्र कार्कीले लेख्नुभएको खबर छ। फिर्के करिडोर अब नयाँ स्वरूपमा शीर्षकमा सन्तोष पोखरेलले पोखराबाट लेख्नुभएको खबर छ। पोखरा शहरको मध्य भाग भएर बग्ने फिर्के खोला मिचेर बनाइएका संरचना हटाउन डोजर लगाए। लगतै महानगरपालिका मेयर धनराज आचार्यले सामाजिक सञ्जालमा एउटा तस्विर पोस्ट गर्नुभयो। फिर्के करिडोरलाई तस्विरमा देखाए जस्तै सुन्दर स्वच्छ बनाउने योजना अनुसार नै डिजाइन गरिएको मेयर आचार्यले सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको छ। गोर्खापत्र दैनिकमा छापिएको खबर छ पशु ढुवानीमा श्रम क्रूरता शीर्षकमा केशवराज पौडेलले यो खबर लेख्नु भएको हो।
2: साझा खबरमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौताबारे वार्ता गर्न हतार नगर्न निर्देशन दिनुभएको छ। अमेरिकी संचार माध्यममा सम्झौता नजिक पुगेको खबर सार्वजनिक भइरहेका बेलामा ट्रम्पको यस्तो प्रतिक्रिया आएको हो। चर्चामा रहेको सम्भावित सम्झौतामा 60 दिने युद्धविराम अवधि थप गर्ने, हुर्मुज नाका पुनः खुला गर्ने तथा इरानको आणविक कार्यक्रमबारे थप वार्ता अघि बढ़ाउने विषय समावेश गरिएको छ। सर्बियामा भ्रष्टाचार र अनियमिततालाई लिएर विशाल प्रदर्शन भएको छ। विरोध आन्दोलनमा 180,000 भन्दा बढ़ी मानिसहरू भेला भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। राजधानी बेलग्रेडमा सन् 2024 ट्रेन स्टेशन दुर्घटनाका कारण शुरू भएको विरोध आन्दोलनलाई निरन्तरता दिँदै पुनः प्रदर्शन गरिएको हो। र पाकिस्तानको दक्षिण पश्चिमी प्रान्तको केटामा सैनिक बोकेको रेललाई लक्षित गर्दै गरेको आत्मघाती कार बम विस्फोटमा कम्तीमा 24 जनाको

0: सुनपछि निरुता ठगुन्नाको कप्तानीमा रहेको नेपालले खेलमा माल्दिप्सलाई 15-12, 25-12, 25-9 र 25-20 हराउन सफल भएको हो। पहिलो खेलमा भारतसँग 3-2 सेटमा पराजित नेपालले किर्गिस्तान र माल्दिप्सलाई हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको छ। नेपालले दिपेन्द्र सिंह ऐरीको कप्तानीमा जापानमा हुने 20 एसियन खेलकुद अन्तर्गत छनौट प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएको छ। नेपाल क्रिकेट संघ क्यानले हिजो दिपेन्द्रको कप्तानीमा टोली घोषणा गर्दा पूर्व कप्तान रोहित कुमार पौडेलसँगै सोमपाल कामी र करण केसीले स्थान बनाएका छन्। यसअघि यी तीन खेलाड़ीले यूएई विरूद्धको 2 टी20 आई सिरिजमा मौका पाएका थिएनन्। यसपटक नेपाली टोलीमा कुशल मल्ल सहित शाहब आलम पनि फर्किनु भएको छ। र भारतमा सोमबार आजदेखि 7 महिला च्याम्पियनशीप शुरू हुँदैछ। 7 नेपाल समूह एमा छ। यस समूहमा श्रीलंका र भूटान पनि छन्। नेपाल 6 संस्करणको उपविजेता हो। नेपाली टोलीले पहिलोपल्ट च्याम्पियन हुने लक्ष्य राखेको छ। नेपालले पहिलो खेलमै भूटानको सामना गर्नेछ। नेपालको दोस्रो खेल 31 मेमा श्रीलंका विरूद्ध रहेको छ। समूह बीमा 5 पटकको विजेता भारत र 2 पटकको च्याम्पियन बंगलादेश सहित मालदिप्स पनि छन्।
1: विगत र सामुदायिक वनको व्यवस्थापनमा देखिएका समस्या र समाधानको उपाय कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: क्लासिक टेकको वाइफाई 6 राउटर नाम 1 घमन 1 शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चढ्यो।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: साझा खबरमा अब वन व्यवस्थापनमा स्थानीय सरकारबाट अपेक्षा। देशभरमा हाल 22,000 भन्दा धेरै सामुदायिक वन छन्, तर स्थानीय सरकारले सामुदायिक वनको व्यवस्थापनमा चासो नदेखाएको गुनासो अभियान कर्मीको छ। सामुदायिक वन उपभोक्ता महासंघ फेकोफनका गण्डकी प्रदेश अध्यक्ष कालिदास सुवेदीसँग हामीले कुराकानी गरेका छौं।
4: हाम्रो बसाई हुन्छ बेला बेलामा, हामीले के पनि भनेका छौँ भने पोखरा महानगरपालिकाले समग्र वन क्षेत्रको व्यवस्थापन गर्नका निम्ति भनेर स्थानीय वन ऐन बनाउनु पाउने अधिकार संविधानले व्यवस्था गरेका छ। वन ऐन बनाऊ अनि यहाँको प्राकृतिक स्रोत व्यवस्थापन गर्ने गरी सहज ढंगले व्यवस्थापन गर्ने गरी विधिवत रूपले अगाडि बढाउँ, वनको दीर्घ व्यवस्थापन गरौं, राज्यलाई पनि कर बुझाउँ, त्यसपछि यहाँको वातावरण पनि सन्तुलन कायम हुने काम गरौं भनेर हामीले पटक पटक महानगरपालिकासँग लिखित रूपले छलफल बैठकमा बसेर छलफल गर्ने लगायतका यस्ता थुप्रै काम गरेका छौँ। महानगरपालिकाले किन कुरा सुनेन? यो वन क्षेत्रमा सधैँ पछाडि पारेर काम किन गर्यो? सामुदायिक वन उपभोक्ता समूहको तर्फबाट गुनासो छ।
5: अब के गर्नुहुन्छ त तपाईँ?
4: त्यसो छ, अब हामी के गर्छौँ भने पहिलो कुरा त महानगरपालिकासित यो विषयमा के भयो भनेर उसको ध्यान आकर्षण गराउँछौ। महानगरपालिकासित कोठामा बस्ने बैठक, टेबलमा गर्ने बैठकका निम्ति धेरै प्रयत्न गर्छौँ, हामी अधिकतम प्रयत्न गर्छौँ। उहाँहरूले कुरा सुन्नु भएन भने अन्तिममा भनेको आन्दोलन हो, सड़क संघर्ष हो, अदालती मुद्दा मामिलाको कुरा हो। हामीले महानगरपालिकालाई कमजोर बनाउने गरी होइन कि, महानगरपालिकाको पनि यो सम्पत्ति हो। आफ्नो क्षेत्रको दिगो विकास गर्नुपर्ने, यहाँको वन क्षेत्रको विकास गर्नुपर्ने, यहाँको वन पैदावारको सही उपयोग गर्नुपर्ने, वनको दिगो व्यवस्थापन गर्नुपर्ने, यो कुरा महानगरपालिकाको महत्वपूर्ण भूमिका हो। मात्रै महानगरपालिकाले स्थानीय तह सञ्चालन ऐनले व्यवस्था गरे अनुरूपको सामुदायिक वनबाट वार्षिक रूपमा लिने 10% कर लिने मात्रै होइन, त्यो कर लिइसकेपछि कर बापतको सेवा शुल्क पनि, त्यो पैसा अब अहिले यो फेवातालको शिरमा केही सिल्टेसन ड्यामहरू लगाउने काम, कतै कतै सिँढी लगाउने काम, कतै कतै अमृत रोपण गर्ने काममा खर्च भएको छ भन्ने सुनेका छौँ। त्यो महानगरको अन्य बजेटबाट काम भयो या त्यही सेवा शुल्क बापत उठेको रकमबाट काम भयो या कहाँबाट भयो भन्ने कुरा जानकारी छैन। यो कुराका लागि हामीले खोजी गर्न पर्ने जरुरी छ। हामीले धेरै अनुरोध गरेका छौँ यहाँका वार्ड अध्यक्षहरू, वडा सदस्यहरू, मेयर उपमेयरसित धेरै यो विषयमा अनुरोध गरेका छौँ। उहाँहरू यो कुरा सुन्नुभएको छैन। अब यो कुरा सुनाउने विधि के हो भन्ने कुरा पनि अब हामी सञ्चार माध्यमलाई पनि अनुरोध गरिरहेका छौँ। अब सञ्चार माध्यमहरूले पनि यो कुरा उठाइदिनुपर्छ भन्ने हाम्रो आह्वान हो। अरू सरकारवाला संघ संस्थाले पनि यो कुरा उठाइदिनुपर्छ भन्ने कुरा हो। अनि यो महत्वपूर्ण बेलामा अहिले हामी सुक्खायामको बेलामा यहाँ वन क्षेत्रमा नजिकै बसेर यो कुरा गरिरहेछौँ। अब अहिले वनलाई डडेलोबाट जोगाउनु पर्ने अर्को महत्वपूर्ण आवश्यकता छ। योतर्फ पनि अब हाम्रा कदमहरू, हाम्रा अभियानहरू, हाम्रा गतिविधिहरू सञ्चालन हुनु जरुरी छ। महानगरहरू त्यो पनि गर्नुपर्छ भन्ने हामीलाई लागेको छ। महानगरले अहिलेसम्म पोखरा महानगरको वन वातावरणका शीर्षकमा

0: छुट्याउने छुट्टिने बजेट त्यो बापत हुने रकम कहाँ खर्च गर्यो भन्ने कुरा पनि खोजीको विषय छ। खोज व्यवस्थापन गर्नका निम्ति खर्च गर्यो पनि भन्ने आउला, तर त्यसले मात्रै पर्याप्त हुँदैन, यो कुरा गर्न जरुरी छ। यो कुरा सिआइएनका माध्यमबाट राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा पनि पुगोस् भन्ने म शुभेच्छा व्यक्त गर्न चाहन्छु।
1: फेकोफनका गण्डकी प्रदेश अध्यक्ष कालिदास सुवेदीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान छ बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
2: पीपी राजमार्गको पुननिर्माण जापानको सहयोगमा आजदेखि शुरू हुँदै रूकुम पूर्वको मैकोट खोलामा पुल निर्माण गर्न प्रदेश र संघले नसघाएपछि बेली ब्रिज जडान बाजुरा हुम्लाको सीमा विवाद समाधान गर्न दुईवटा समिति गठन।
1: कार्यदल बनाएर पार्टीभित्रको विवाद मत्थर पार्ने एमाले अध्यक्ष ओलीको प्रयास। संविधान संशोधन कार्यदलको प्रस्ताव। प्रत्यक्ष निर्वाचित राष्ट्रपतिदेखि विदेशमा रहेका नेपालीलाई मताधिकार। पश्चिम तराईको तापक्रम 40 डिग्री नाग्यो।
2: साउदीमा तेल कम्पनीमा कार्यरत नेपाली श्रमिक गर्मीले गम्भीर जोखिममा। कच्चा पदार्थ महँगीदा सोलर प्यानलको मूल्य वृद्धि। विवादका कारण निर्माणाधीन पूर्वाधार आयोजना अब रोक्न नपाइने।
1: इरानसँगको सम्झौताबारे हतार नगर्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन। सर्बियामा भ्रष्टाचार विरूद्धमा दोस्रो ठूलो प्रदर्शन। पाकिस्तानमा आत्मघाती कार बम विस्फोटमा परि 24 जनाको मृत्यु।
2: र काबा च्याम्पियनशीपमा दोस्रो जितसँगै नेपाल सेमी फाइनलमा। टी20 आईमा 3 मुख्य खेलाड़ीको पुनरागमन। भारतमा आजबाट 7 महिला च्याम्पियनशीप शुरू हुँदै
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले गजब सब्बास शीर्षकमा कान्तिपुर दैनिकमा अविलले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ नेकपा एमाले भित्रको पछिल्लो विवाद, जहाँ अध्यक्ष ओलीले नेतृत्व छोड्नुपर्ने भनेर अरू नेताहरूले भन्दै आएका छन्। यद्यपि केही नेताहरूले फेरि अध्यक्ष

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।
1: सूचना विभिन्न कारणले विषयमा पढाइ छुटेका विद्यार्थीहरूको लागि एसईई पास गर्न कक्षा 10 र 8 को साथै कक्षा 1 देखि 7 सम्म भर्ना खुल्यो। दैनिक स्कूल आउन नसक्ने विद्यार्थीहरूको लागि अनलाइन कक्षाको व्यवस्था। सम्पर्क सहयोगी पाठशाला वैकल्पिक विद्यालय बालुवाटार भाटभटेनी चोक नोबेल ब्याङ्कको ठिक अगाडि। फोन नम्बर 98510 92152 98510 92152। कमिंग अप नेक्स्ट कान्तिपुर डायरी।

संविधान संशोधन कार्यदलले प्रस्ताव प्रत्यक्ष निर्वाचित राष्ट्रपतिदेखि विदेशमा रहेका नेपालीलाई मताधिकारसम्म संविधानसँग बाझिने व्यवस्था गर्न संसदको नियमावलीमा प्रस्ताव। पश्चिम तराईको तापक्रम 40 डिग्री नाग्यो, लूबाट जनजीवन प्रभावित, कतिपय स्थानमा विद्यालय बन्द। बाजुरा र हुम्ला जिल्लामा उत्पन्न सीमा विवाद समाधानका लागि सरकारद्वारा समिति गठन, बाजुराका युवाद्वारा पुनः कर्णाली कोरिडोरमा अवरोध। आफ्ना प्रतिनिधिलाई इरानसँगको कुनै पनि सम्झौतामा हतार नगर्न राष्ट्रपति ट्रम्पको निर्देशन, सम्झौतामा हस्ताक्षर नभएसम्म हर्मुजमा अमेरिकी प्रभाव कायमै रहने। र मालदिव्सलाई पराजित गर्दै नेपाल काबा महिला भलिबल च्याम्पियनशीपको सेमी फाइनलमा प्रवेश।

0: हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
3: नमस्कार, कान्तिपुर डायरीका साथमा सुनिता र म श्रीकृष्ण। शुरू गरौं अहिलेसम्मका प्रमुख प्रसंगबाट।
4: संविधान संशोधनको बहस पत्र निर्माण गर्न गठित कार्यदलले छलफलका लागि 8 बुदामा 54 प्रस्ताव तयार पारेको छ। विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने, सबै तहका अदालतका न्यायाधीशको पुनर्नियुक्ति गर्नेदेखि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति व्यवस्था गर्नेसम्मका सवाल प्रस्तावमा राखिएका छन्। कार्यदलले तयार पारेको प्रस्तावमा शासकीय स्वरूप शीर्षक अन्तर्गत 7 निर्वाचन प्रणालीका 8, संघीयता सम्बन्धी 2, प्रदेश सम्बन्धी 8, स्थानीय तहका 3, न्यायपालिकाका 11, संवैधानिक निकाय सम्बन्धी 6 र अन्य विविध विषय अन्तर्गत 9 प्रस्ताव अघि सारिएको छ। संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदल 2082 संयोजक असीम शाहले संविधान संशोधन बहस पत्र निर्माणका लागि छलफल गर्ने आधारका रूपमा विषय तय गरिएको बताए। प्रधानमन्त्रीका सल्लाहकार समेत रहेका उनले भने यी र अन्य यस्तै विषयमा आधारित भएर छलफल पनि गरिरहेका छौं। कार्यदलले संविधान संशोधनका विषय पहिल्याउन राजनीतिक दल, पूर्व न्यायाधीश, पूर्व महान्यायाधिवक्ता, वरिष्ठ अधिवक्ता, संवैधानिक कानूनका विज्ञ, पूर्व मुख्य सचिव एवं प्रशासकहरू, संचारकर्मीसँग छलफल गरिसकेको छ। जेएनजी अभियन्ताको एक समूहले भने छलफल बहिष्कार गरेको थियो। केही जेएनजीले छलफलमा भाग लिएर सुझाव दिएका थिए। कार्यदलका संयोजक शाहले 100 दिनभित्रै बहसपत्र तयार गर्ने गरी काम भइरहेको जानकारी दिए। कार्यदल गत 16 चैतमा गठन भएको हो। हामी बहस पत्र तयार गर्ने छलफलमा मध्यतिर छौं, शाहले भने। पूर्व प्रधानमन्त्री सहित केही सरकारवाला समूहको सुझाव लिन बाँकी छ। पूर्व राष्ट्रपतिहरूसँग पनि छलफल गर्ने कार्यसूची छ। शाहका अनुसार एक चरणको छलफलबाट सुझाव लिएपछि कार्यदलले आम नागरिकको सुझाव पनि समेटेर बहस पत्रको मस्यौदा तयार गर्नेछ। त्यसपछि पुनः दलहरूको सुझाव लिए अन्तिम रूप दिएर बहस पत्र प्रधानमन्त्रीलाई बुझाउने योजना छ।
3: यसैबीच प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले संविधान संशोधनका लागि अपनाइने कार्यविधिमा संविधानसँग बाझिने व्यवस्था प्रस्ताव गरेको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनका सदस्य तथा संख्या एकमुष्टमा जोडेर त्यसको दुई तिहाई प्रतिनिधि सभाबाट मात्रै पुर्याउन सके पनि संविधान संशोधन हुन सक्ने प्रस्ताव अघि सारिएको हो, जुन प्रस्ताव संविधानको व्यवस्थासँग बाझिन्छ। यसअघि दुईपल्ट भएका संविधान संशोधन दुवै सदनबाट छुट्टा छुट्टै दुई तिहाई बहुमत पारित गरेर मात्र सम्भव भएका थिए। राष्ट्रिय सभामा सत्तारूढ रासपाको प्रतिनिधित्व शून्य छ, प्रतिनिधि सभामा दुई तिहाई नजिक छ। यो पृष्ठभूमिमा संविधान संशोधनका लागि सरकारको नेतृत्व गरेको रासपाले प्रतिनिधि सभामा पहल गरेर दुई तिहाई पुर्याउन सके पनि राष्ट्रिय सभामा उसले मात्र चाहेर दुई तिहाई सम्भव छैन। राष्ट्रिय सभाबाट पारित नहुँदा सरकार वा रासपाले चाहेर पनि संविधान संशोधन हुन सक्दैन। त्यसैले रासपाले चाहँदा सहजै संविधान संशोधन गर्न सक्ने गरी संघीय संसदका कुनै एक सदनमा दुई तिहाई नपुगेको संख्या अर्को सदनबाट पूर्ति गर्न मिल्ने व्यवस्था नियमावलीमा प्रस्ताव गरिएको हो। संविधानमा भने संघीय संसदका दुवै सदन, प्रतिनिधि सभा र राष्ट्रिय सभामा छुट्टा छुट्टै तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको कम्तीमा दुई तिहाई बहुमतबाट पारित भएमा मात्रै संविधान संशोधन हुन सक्ने व्यवस्था छ। तर प्रतिनिधि सभा र राष्ट्रसभाको संख्या जोडेर हुने दुई तिहाईबाट पारित भए संविधान संशोधन विधेयक पारित भएको मानेर सभामुखले प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ पठाउने प्रावधान प्रतिनिधि सभा नियमावली मस्यौदाको नियम 140 11 प्रस्ताव गरिएको हो। प्रतिनिधि सभाद्वारा पारित भई राष्ट्रिय सभामा पठाइएको संविधान संशोधन सम्बन्धी विधेयक सन्देश सहित प्राप्त भएपछि प्रस्तावको पक्षमा प्राप्त भएको जम्मा मत दुवै सदनमा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको कम्तीमा दुई तिहाई पुगेको भए संविधान संशोधनको विधेयक सभामुखले प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाउनेछ नियमावलीको मस्यौदामा उल्लेख गरिएको छ। संविधानविद वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यले संविधान संशोधन संघीय संसदका दुवै सदन बाट छुट्टा छुट्टै बैठकबाट दुई तिहाई मतले पारित गर्नुपर्ने बताए। आचार्यले भने संविधानको व्यवस्था अनुसार संविधान संशोधन विधेयक दुवै सदनबाट छुट्टा छुट्टै दुई तिहाई बहुमतले पारित गर्नुपर्छ भन्ने हो। संविधानको धारा 274(8) संविधान संशोधन विधेयक कसरी पारित हुन्छ भन्ने व्यवस्था राखिएको छ।
4: भारतका विभिन्न राज्यमा तातो हावा लू चलेर कम्तीमा 16 जनाको मृत्यु हुनका साथै जनजीवन नै अस्तव्यस्त भइरहँदा नेपालका सीमावर्ती जिल्लाहरू सहित पश्चिम तराईमा पनि दिउँसोको तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुग्न थालेको छ। लुम्बिनी र सुदूरपश्चिमका तराईका जिल्लामा अधिकतम तापक्रम अत्यधिक बढ़ेको छ। दिउँसो तातो हावा लू चल्न थालेको छ। बाँकेको नेपालगंज स्थित भेरी अस्पतालमा हरेक दिन करिब 100 बिरामी गर्मीले प्रभावित भएर आउने गरेका छन्। टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, शरीरमा पानीको मात्रा कमी हुने, ज्वरो आउने जस्ता समस्या लिएर उनीहरू आउने गरेको अस्पतालले जनाएको छ। अस्पतालका मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर नवीन दर्नालले भने हाम्रो अस्पतालका सबै 200 बेड भरिएका छन्, जसमा लू प्रभावित बिरामीको संख्या उल्लेख्य छ। इमर्जेन्सी वार्डमा बिरामीको चाप बढ़ेको छ। तापक्रम बढ़दै गए हिट स्ट्रोकका केस बढ़ने अनुमान गरेका छौं। गर्मी बढ़ेपछि दिउँसो काम गर्ने किसान तथा दैनिक ज्यालादारी मजदूर बढ़ी प्रभावित भएका छन्। जेठ पहिलो सातादेखि बढ़दै गएको तापक्रमले सड़कमा मानिसको चहल पहल पातलिएको छ। दिउँसो चर्को घाम र लूले मानिस बाहिर निस्कन छाडेका छन्। बर्दियामा दिउँसोको तापक्रम 40 डिग्री पार गरेपछि जिल्ला प्रशासनले आवश्यक बाहेक घर बाहिर ननिस्कन आग्रह गरेको छ। प्रशासनले आजसम्म तातो हावा चल्ने सम्भावना रहेको भन्दै सचेत रहन अपील गरेको छ। गुलरिया नगरपालिकाले बिहान 6 देखि 11 बजेसम्म मात्रै कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ। बर्दियाका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले जिल्लाका 8 पालिकाका विद्यालय बिहान सञ्चालन गर्न आवश्यक रहेको बताएका छन्। अधिकतम तापक्रम 40 डिग्री आसपास पुगेपछि कञ्चनपुरको कृष्णपुर नगरपालिकाले विद्यालयमा आजदेखि 3 दिन बिदा दिने निर्णय गरेको छ। गर्मीले विद्यार्थीको स्वास्थ्यमा असर पर्ने भन्दै नगरपालिकाले गर्मी विदाबाट कट्टी हुने गरी नगरका सबै विद्यालय 3 दिन बन्द गर्ने निर्णय गरेको नगर प्रमुख हेमराज ओझाले जानकारी दिए। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले तराईका जिल्लामा लू र पहाड़ी क्षेत्रमा तातो दिनको चेतावनी जारी गरेको छ। महाशाखाकी मौसमविद विनु महर्जनका अनुसार पश्चिमी तराईका धेरै स्थानमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुगेको छ, जसले लूको अवस्था सिर्जना गरेको छ। धनगढ़ी र नेपालगंजको तापक्रम हिजो दिउँसो 12 बज्नु अघि नै करिब 38 डिग्री सेल्सियस पुगेको थियो। यो वर्ष महाशाखाले जारी गरेको यो तेस्रो बुलेटिन हो। करिब 1 महिना अघि 2 बुलेटिन जारी गरिएको थियो, तर प्री मनसून वर्षाका कारण तापक्रम घटेको थियो। पूर्वी तराईमा भने हालसम्म लूको अवस्था देखिएको छैन, जहाँ तापक्रम करिब 30 देखि 31 डिग्री सेल्सियस छ। महाशाखाका अधिकारीहरूले आज राति वर्षाको सम्भावना रहेकाले भोलिदेखि पश्चिम तराईको तापक्रम केही घट्न सक्ने बताएका छन्।
3: सरकारले बाजुरा र हुम्ला जिल्लाको सीमा सम्बन्धी प्राविधिक पक्षको अध्ययन गरी प्रतिवेदन पेश गर्न नाभि विभागका उपमहानिर्देशक सुशील डंगोलको संयोजकत्वमा समिति गठन गरेको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको अध्यक्षतामा बसेको बैठकले सो समिति गठन गर्ने निर्णय गरेको हो। समितिमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गृह मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका तर्फबाट 1-1 प्रतिनिधि सदस्य रहने व्यवस्था गरिएको छ। त्यस्तै नापी विभागका निर्देशकलाई समितिको सदस्य सचिवको जिम्मेवारी दिइएको प्रधानमन्त्री पालेन्द्र शाहको सचिवालयले जनाएको छ। सीमाको विषयलाई लिएर बाजुरा र हुम्ला बीच अघिल्लो सपदेखि तनाव उत्पन्न भएको हो। केही दिन अघिको घटनामा संलग्न माथि कार्यवाही नगरिएको भन्दै बाजुरा स्थित हिमाली गाउँपालिकाका युवाले पुनः कर्णाली करिडोर अवरूद्ध गरेका छन्।
5: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
6: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
5: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
6: हाम्रा सेवाहरू
5: दाँत नदुखाई खोल्ने,
6: दाँत भर्ने, दाँतको आरसीटी गर्ने,
5: दाँतको एक्सरे सुविधा,
6: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
5: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
6: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
5: ध्यान दिनै पर्ने कुरा
6: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
5: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक पत्र डेन्टल
7: बाजीबरा डेन्टल खादबारी नगरपालिका एक हाटलाक नेटुडी खेल छेउ सङ्खुवा सभा फोन नम्बर 0295 62 320 र 98 420 50 541।
8: Extreme energy drink. Taste the difference. Feel the energy.
4: Break pachi Kantipur diary ma bhak Kantipur sabistar.
9: Kantipur sabistar.
4: नेपालमा वार्षिक 21 लाख टन भन्दा बढ़ी गहुँ उत्पादन भए पनि चालू आर्थिक वर्षको 9 महिनामा झण्डै 24,000 टन गहुँ आयात गरिएको छ। गहुँ उत्पादन क्षेत्रफल 12 वर्षमा घट्दै गए पनि उत्पादकत्वमा भने सुधार आएको छ। गहुँ खेतीमा सिंचाई अभाव, रोग प्रकोप र मल तथा बिउको अभावले चुनौती दिएको छ भने किसानहरूले घाटाको खेती मान्दै गहुँ लगाउन छाडेको कृषि विज्ञले बताएका छन्।
10: हाल नेपालमा उत्पादनका हिसाबले धान र मकै पछि गहुँ तेस्रो प्रमुख बाली हो। गहुँले देशको खाद्य सुरक्षामा मात्र नभई ग्रामीण अर्थतन्त्र चलायमान बनाउन सहयोग गरेको कृषि विज्ञहरूको भनाइ छ। हिउँदमा वर्षा कम हुने समयमा पनि सिंचाई र उपयुक्त प्रविधि प्रयोग गरी उत्पादन गर्न सकिने भएकाले यसलाई नेपालको प्रमुख हिउँदे बाली मानिन्छ। तर नेपालमा वार्षिक करिब 21 लाख टन गहुँ उत्पादन भए पनि मुलुक भने पूर्ण रूपले आत्मनिर्भर हुन सकेको छैन। यसैबीच कृषि मन्त्रालयको तथ्याङ्क अनुसार पछिल्लो समय मुलुकमा गहुँ उत्पादन बढ़ेको देखिएको छ, तर पनि बाहिरी देशबाट गहुँ आयात भने भइरहेको छ। चालू आर्थिक वर्ष 2082-83 9 महिना साउनदेखि चैतसम्म मात्रै नेपालले करिब 24,000 टन गहुँ आयात गरेको सरकारी तथ्याङ्क छ। भन्सार विभागको तथ्याङ्क अनुसार चैत मसान्तसम्ममा 23,964 टन गहुँ र गहुँको बिउ नेपाल भित्रिएको हो। त्यसबारे विभागका सूचना अधिकारी किशोर बर्तौला भन्छन्।
11: गहुँ आयात कस्तो छ भने अब हाम्रो आफ्नै यहाँ उत्पादन गहुँ धानदेखि लिएर जुनसुकै उत्पादन चाहिँ हाम्रो उत्पादनले पुग्दैन होइन। जति पनि पिठो मैदा भयो नि यी उत्पादन गर्नलाई आएको हुन्छ। हाम्रो उत्पादन छ, हाम्रो विभिन्न कारणले अब रोजगारीमा गएका छन् हाम्रा युवाहरू, श्रमिक नपाउँदाखेरि हाम्रो उत्पादन तपाईँ पनि हेर्नुभयो होला उत्पादन धेरै ठाउँमा छैन, त्यो कारणले हामी आयात पनि निर्भर छौँ क्या।
10: नेपालमा कुल खेती योग्य 30,91,000 हेक्टर जग्गा मध्ये गहुँ खेतीले ओगट्ने क्षेत्रफल पछिल्लो एक दशकमा निरन्तर घट्दो क्रममा देखिएको सरकारी तथ्याङ्क छ। क्षेत्रफल घटे पनि कृषि विकास प्रयासका कारण उत्पादकत्वमा भने केही सुधार आएको बताइन्छ। पछिल्लो 12 वर्षको तथ्याङ्कलाई हेर्दा गहुँको क्षेत्रफल, उत्पादन र उत्पादकत्वमा उतार चढ़ाव देखिएको विज्ञहरू बताउँछन्। मन्त्रालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2070-71 7,54,474 हेक्टर क्षेत्रफलमा गहुँ खेती हुने गरेको थियो भने सो क्रम विस्तारै घट्दै गएर 2080-81 आइपुग्दा 6,81,851 हेक्टरमा मात्रै सीमित भएको पाइएको छ। यसैबीच पछिल्लो एक दशकको अवधिमा मात्रै करिब 72,623 हेक्टर जमीनमा गहुँ खेती गर्न छाडिएको सरकारी तथ्याङ्कले देखाएको छ। तर पनि 2081-82 क्षेत्रफलमा केही सुधार भई 6,83,977 हेक्टर कायम भएको छ। मन्त्रालयको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षमा भने गहुँको क्षेत्रफल 6,85,687 हेक्टर पुग्ने प्रारम्भिक अनुमान विज्ञहरूले गरेका छन्। पछिल्लो समय नेपालमा गहुँ खेतीलाई प्रवर्धन गर्न के कस्ता कामहरू भइरहेका छन् भन्ने प्रश्नमा कृषि वन तथा पर्यावरण मन्त्रालयका सूचना अधिकारी लालकुमार श्रेष्ठले भने,
12: गहुँको लागि एकदमै नयाँ भनेर त्यस्तो किसिमको नयाँ कार्यक्रम त अहिले गर्न त्यस्तो केही आएको छैन। तर विगतमा जुन अब संघीय सरकारको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम आयोजनाहरू र त्यसपछि गएर प्रदेश अन्तर्गतको त्यो चाहिँ ज्ञान केन्द्र अथवा चाहिँ कृषि विकास कार्यालय मार्फत र त्यसपछि गएर अब स्थानीय तहहरू मार्फत चाहिँ विभिन्न अब जस्तो डेमोन्स्ट्रेसनको कार्यक्रमहरू, नयाँ गहुँको जातहरू आएको भने नयाँ डेमोन्स्ट्रेसनको कार्यक्रमहरू र त्यसै गरी त्यसलाई उत्पादन प्रवर्धनको लागि चाहिँ अब जस्तै बिउमा भयो, बिउमा अनुदानका कुराहरू भयो, त्यस्तै डेमोन्स्ट्रेसन र प्लस अरू टेक्निकल अथवा प्राविधिक सहायताहरू चाहिँ नियमित रूपमा चाहिँ भएको छ। त्यस बाहेक अरू त्यस्तो नयाँ खालको थप कार्यक्रम चाहिँ अहिले चाहिँ त्यस्तो छैन।
10: यसअघि 15-20 वर्ष अघिको अवस्था हेर्दा गहुँ बाध्यात्मक बालीका रूपमा रहेको थियो, तर अहिलेको अवस्थामा भने निकै परिवर्तन भएको छ। विज्ञहरूका अनुसार विगतमा गहुँ खेती सबैतिर हुन्थ्यो, व्यावसायिक नभए पनि बाध्यात्मक बाली थियो। प्राय मानिस शहर उन्मुख बढ़ी भएपछि गहुँ लगाउन छाडेको पाइन्छ। सिंचाई अभाव र पानी नपर्ने समस्या बाली भित्र्याउन गाह्रो र झन्झटिलो हुने तथा प्रतिफल कम हुने भएकाले किसानहरूले गहुँ खेती गर्न छाडेको यस क्षेत्रका जानकारहरू बताउँछन्। राष्ट्रिय गहुँ बाली अनुसन्धान कार्यक्रमका संयोजक डाक्टर रोशन बस्नेतका अनुसार पछिल्लो समय कि त किसानले जग्गा बाँझै छाडेका छन् कि आफूलाई खान पुग्ने मात्र बाली लगाएका छन्। यति मात्र नभएर पछिल्लो समय अन्य नगदे बालीतर्फ किसान बढ़ी आकर्षित भएको बस्नेतको भनाइ छ। उनी भन्छन्,
9: हामीले गहुँ खेती प्रबन्ध त खास चाहिँ अब हाम्रो कतिपय अब माइग्रेसनले जनताहरू माइग्रेट हुँदाखेरि कति ठाउँमा गहुँ खेती गर्ने ठाउँ पनि खाली नै छ। विन्टर सिजनमा धान चाहिँ खेती लागेको देखिन्छ। जस्तै झापा मोरङ जैनियो जिल्लामा धान खेती गरिन्छ, त्यसपछि ल्यान्डहरू पुरै फ्यालो छ, खाली छ। त्यसमा अलिकति गहुँको सिजनमा गहुँ गर्न पाए अथवा विन्टर मेज गर्न पाए राम्रो हुन्थ्यो भन्ने कुरामा अब त्यहाँ मैले नै गएर बुझ्दा पनि त्यहाँको किसानहरू के भन्नुहुन्छ भने हामीले अब मल पाइँदैन, सिँचाइ छैन, समय बिउ पाउँदैन भन्ने कुराहरू गर्नुहुन्छ। त्यसरी भएर अलिकति गहुँको प्रवर्धन गर्नलाई चाहिँ नि मल त छँदैछ आफ्नो ठाउँमा, अलिकति सिँचाइ लगभग हाम्रो आकाशीय उसमा छ र यो विन्टरमा हुने भएर विन्टरमा एक दुईचोटि गहुँलाई सिँचाइ गर्न सकेन हाम्रो उत्पादन पक्कै पनि बढ्छ।
10: एकातिर गहुँ उत्पादनको क्षेत्र घटिरहेको छ भने अर्कोतिर उपभोक्ताको खानपानको शैलीमा समेत परिवर्तन आएको छ, जसले गर्दा गहुँको माग अत्याधिक बढ़ाएको छ। पछिल्लो समय गहुँको रोटी खान छाडेर गहुँको पिठोबाट बनेका खानेकुराको माग अत्याधिक बढ़ेको छ। रेडियो कान्तिपुरका लागि दीपशिखा रेग्मी।
3: पढ्न र उपचारका लागि विदेश जाने प्रवृत्तिको अन्त्य हुनुपर्ने स्वास्थ्य र शिक्षा क्षेत्रका सरकारवालाले बताएका छन्। कान्तिपुर टेलिभिजनको बजेट बहस कार्यक्रममा उनीहरूले नेपालमै गुणस्तरीय शिक्षा र स्वास्थ्यका लागि सरकारले लगानी बढ़ाउनु पर्नेमा जोड़ दिएका हुन्। राज्यको लगानी अपुग हुने क्षेत्रमा निजी क्षेत्रसँग सहकार्य गरेर जानुपर्ने उनीहरूको सुझाव छ। बहसमा चिकित्सक डाक्टर विशाल ढकाल, काठमाण्डु विश्वविद्यालयका प्राध्यापक बालचन्द्र लुइटेल, अन्तर्राष्ट्रिय शिक्षा प्रदायक संस्था इन्टरनेशनल एजुकेशन प्रोभाइडर्स एसोसिएशन अफ नेपालका अध्यक्ष लक्ष्मण केसी र ह्याम्स अस्पतालका अध्यक्ष आरएस भण्डारी सहभागी थिए। नागरिकको स्वास्थ्य सुरक्षामा राज्यले विशेष ध्यान दिनुपर्ने चिकित्सक डाक्टर विशाल ढकालले बताए। उनले भने सुदूरपश्चिमका धेरै बिरामी उपचारका लागि किन भारत जान्छन्, काठमाण्डुबाट उपचारका लागि भारत जानेको संख्या किन उच्च छ, नागरिकले स्वास्थ्य उपचारमा किन आफ्नो सरकारलाई विश्वास गरिरहेका छैनन्, सरकारी स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवा नभएको र निजी क्षेत्रलाई पनि उपयुक्त वातावरण नभएका कारण बिरामी विदेश जाने गरेको उनको तर्क थियो।
4: धनकुटाको शहीद भूमि गाउँपालिका साथमा संचालित शिवम सिमेन्ट उद्योगको दन्तकाली क्वेरीजबाट निस्कने खानीजन्य फोहोरको उचित व्यवस्थापन नभएको भन्दै स्थानीयले विरोध जनाएका छन्। आफ्नो बस्ती खानेपानी र सड़क जोखिममा परेको उनीहरूको गुनासो छ। धनकुटाबाट सहकर्मी विनोद घिमिरेले तयार पारेको सामग्री अबको क्रममा प्रस्तुत गर्दैछौं।
13: धनकुटा शहीद भूमि गाउँपालिकाको सालबोटे र पाखाटोल क्षेत्रमा सञ्चालित दन्तकाली क्वेरीजले करिब 5,946 वर्ग किलोमिटर क्षेत्रफलमा खानी उत्खननको अनुमति पाएको छ। खानीबाट निस्कने लेदो माटो र गेग्रान वर्षायाममा बगेर तलकु बस्ती क्षेत्रमा पुग्न सक्ने जोखिम बढ़ेपछि स्थानीयले तत्काल दीर्घकालीन व्यवस्थापनको माग गरेका हुन्। लुङदाङ टोल नजिकै खानीजन्य फोहोर थुप्रिँदा बर्सातका बेला पहिरो बाढ़ीजन्य बहाव तथा ढुङ्गा माटो बगेर आउने सम्भावना बढ़ेको छ। यसले बस्ती नभई स्थानीयले प्रयोग गर्ने खानेपानीको स्रोत ग्रामीण सड़क समेत प्रभावित हुन सक्ने स्थानीयको भनाइ छ। शहीद भूमि गाउँपालिकाको लुङदाङका रामबाबु राई,
14: बारीहरू चाहिँ बारीमा पस्छ होइन, घरहरूलाई क्षति पुर्याउने, खानेपानीमा समस्या भइरहेको, यो खानेको जुन यो खनाई खनिरहेको छ, यो खनाईले चाहिँ पानी जुन बग्छ बर्खाको बेलामा, यो बर्खा मौसममा बगेर गएको हिलोले चाहिँ हामीलाई केही समस्या गरिरहेको छ अहिले।
13: शहीद भूमि गाउँपालिका वडा नम्बर 7 लुङदाङ टोललाई खानी प्रभावित क्षेत्र भनेर किटान गरिएको छैन, तर खानीजन्य बाट र फोहोरबाट प्रभावित छ। लुङदाङ टोलमा मात्रै 23 घर स्थानीय बसोबास गर्छन्। दन्तकाली क्वेरिजको स्थानीय व्यवस्थापनको जिम्मा लिएका होमराज दाहालले खानीजन्य फोहोर व्यवस्थापनका लागि आवश्यक संरचना निर्माणको काम शुरू गरिएको जानकारी दिए। खानीबाट निस्कने लेदो तथा गेग्रान नियन्त्रण गर्न ड्याम निर्माण, पानी र लेदो सुरक्षित रूपमा खोल्सातर्फ मोड्न चेक ड्याम तथा सेडिमेन्टेशन पोखरी निर्माणको काम अघि बढाइएको जानकारी दिए। दन्तकाली क्वेरिजको स्थानीय व्यवस्थापनको जिम्मा लिएका होमराज दाहाल,
15: यो सरसर्दै झट्टै हामीले हेर्दा चाहिँ मान्छे नै बसे जस्तो देखिन्छ, तर यहाँ के छ भने अब यो जस्तो तलतिर यो रातो टिन देखियो, यो अस्ति भर्खर हामीले पास गर्यौँ, त्यो हप्ता पनि लाग्दैन, दुई चार दिनमा यो उठाइहाल्नुहुन्छ। के छ भने एउटा आफ्नो सम्प्रदायको धार्मिक सांस्कृतिकको यो जुन परम्परा अनुसार त्यो देवताको थान चाहिँ एउटा समय हेरेर मात्रै उठाउनु पर्ने भएको हुनाले त्यो एउटा देवता बसेको घर मात्रै हो, मान्छे लगभग यहाँ हुनुहुन्न, उहाँहरू कोही हुनुहुन्न, त्यो हुँदाखेरि त्यस्तो अप्ठ्यारो छैन। हेर्दाखेरि चाहिँ ओहो के जस्तो देखिने हो होइन, तर त्यस्तो छैन। अब तथापि हामी के गर्दैछौँ भने मेसिन लगाएर यो तल्लो भागमा हामी फेरि ड्याम बनाउँछौँ, जब कि यो वेस्टेजहरू पनि त्यहाँ खनाउनु पर्यो, अब नभए हाम्रै कर्मचारी साथीहरूलाई पनि ढुङ्गा उछिटेर लाग्न सक्छ, आदि इत्यादि हुन्छ, गाउँको हो कोही फुत्त हिँडेर आउन सक्नुहुन्छ। यी सबै कुरालाई मध्यनजर गरेर हामी अब यो तल्लो बेडलाई हामी पुरै ड्याम खन्दैछौँ।
13: कम्पनीका अनुसार खानी प्रभावित क्षेत्र अन्तर्गत पर्ने पाखाटोलका अधिकांश जग्गा अधिग्रहण भइसकेका छन्। यद्यपि केही स्थानीयले मुआवजा लिएर जग्गा बिक्री गरिसके पनि विभिन्न कारणले अझै जोखिमयुक्त क्षेत्रमा बसोबास गरिरहेका छन्। तनकुटाको सयधुमी गाउँपालिका वडा नम्बर 7 स्थित दन्तकाली क्वेरिजबाट प्रभावित देवान ध्वज राई,
16: मैले धरान गइसकेँ, यहाँनिर स्कुलले गर्दाखेरि यहाँनिर छोरीले बसिरहेको छ, उहाँहरूलाई चाहिँ यसो बासी स्तरको लागि चाहिँ स्कुल टाढो भएको हुनाले मैले यहाँनिर जग्गा मागेर घर सर्कै बनाउँदैछु।
13: यसैबीच धनकुटा प्रशासनले खानी प्रभावित क्षेत्रमा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित स्थानमा सरेर जान भनेको छ। खानी क्षेत्रको अनुगमनका लागि पुगेको धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद रेग्मी सहितको टोलीले जग्गा बिक्री गरिसकेर पनि जोखिमयुक्त स्थानमा बस्दै आएका स्थानीयलाई सुरक्षित ठाउँमा स्थानान्तरण हुन आग्रह गरेको हो। रेडियो कान्तिपुरका लागि विनोद घिमिरे।
4: कान्तिपुर डायरीमा पुनः ब्रेकको पालो।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: यसमा 6 महिना बोनस मात्र ₹8,350 फ्याट सहित। जानकारीका लागि 0159-709-789 सम्पर्क गर्नुहोस्। वाइफाई नेपाल स्पीड पनि सस्तो पनि।
3: रेडबुल बबल एनर्जी
4: कान्तिपुरहरीमा अब आर्थिक समाचार।
5: आर्थिक समाचारको साथमा
6: गर्मीमा नयाँ ट्विस्ट, रिफ्रेशमेन्टमा न्यूट्रिशन मिक्स चिसो हालिस।
4: सोलर प्यानलमा प्रयोग हुने चाँदी, आल्मुनियम र तामा जस्ता कच्चा पदार्थको मूल्य वृद्धि एवं उत्पादक देश चीनको नयाँ कर नीतिका कारण विश्व बजारमा सोलर प्यानलको मूल्य बढ़न थालेको छ। लामो समयदेखि संसारभर नवीकरणीय ऊर्जाको द्रुत विस्तारको मुख्य आधार बनेको, सधैं सस्तो भइरहने सोलर प्यानलको युग समाप्त हुने संकेत देखिएको समेत अन्तर्राष्ट्रिय संचार माध्यम फाइनान्सियल टाइम्समा उल्लेख छ। चीनका सोलर उत्पादक कम्पनीहरूबीच लामो समयदेखि चलिरहेको तीव्र मूल्य युद्ध रोक्न र अस्वस्थ प्रतिस्पर्धा नियन्त्रण गर्न चीन सरकारले निर्यातमा दिँदै आएको कर छूट खारेज गरेसँगै विश्व बजारमा यसको प्रत्यक्ष असर देखिन थालेको हो।

0: हेल्थसँग कहिले गर्दैन सम्झौता, किनकि मसँग छ मेरो हेल्थ फ्रेन्ड
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट।
2: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना प्रतिनिधिहरूलाई इरानसँगको कुनै पनि सम्झौता हतारमा नगर्न निर्देशन दिएको बताएका छन्। उनले तीन महिना लामो युद्धको समाधानको लागि छिट्टै कुनै ब्रेक थ्रू भइहाल्ने आशा समेत कम भएको स्पष्ट पारेका छन्। यसअघि राष्ट्रपति ट्रम्पले अघिल्लो दिन मात्रै इरानसँग सम्झौता लगभग अन्तिम चरणमा पुगेको दावी गरेका थिए। यस्तै उनले हर्मुज सामुद्रिक क्षेत्रमा इरानी जहाजहरू माथि अमेरिकी नाकाबन्दी कायम रहने पनि बताएका छन्। उनले इरानसँग सम्झौतामा हस्ताक्षर नभएसम्म हर्मुजमा अमेरिकी सैन्य प्रभावमा पूर्ण रूपमा रहने बताएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।
3: नेपाली टोली काबा महिला भलिबल च्याम्पियनशीपको सेमी फाइनलमा पुगेको छ। मालदिवसलाई 3-0 सोझो सेटमा हराएसँगै नेपाल समूह एबाट सेमी फाइनल पुग्ने पक्का भएको हो। लगातार दोस्रो खेल जितेको नेपाल 7 अंक सहित शीर्ष स्थानमा रहेको छ। समूहमा दोस्रो स्थानको भारतको 5, किर्गिस्तानको 3 अंक छ भने मालदिवस अंकविहीन रहँदै समूह चरणबाट बाहिरिएको छ।
2: अब मौसम सम्बन्धी जानकारी। मध्य प्रदेश लगायत बाँकी लुम्बिनी प्रदेशको पहाड़ी र हिमाली भूभागमा आंशिक बादल तथा बाँकी तराई भूभागमा मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाड़ी भूभागमा तातो दिन तथा तराई भूभागमा तातो लहर हुने सम्भावना रहेको विभागको पछिल्लो सूचनामा अध्यावधिक रहन पनि आग्रह गरिएको छ। केही बेर अघिको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम 17 डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम 31 डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ। सूर्योदय आज बिहान 5:05 भयो भने सूर्यास्त भरे साँझ 6:58 हुनेछ।
3: हवस् यसका साथै कान्तिपुर डायरीको यो बुलेटिन अहिले यही सकिन्छ। सुनिता र म श्रीकृष्ण विदा हुन्छौ। नमस्कार।
4: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारका दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दुको तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2082 साल चैत 21 गते शनिबार, 2083 साल वैशाख 5 गते शनिबार, 2083 साल वैशाख 19 गते शनिबार, 2083 साल जेठ 2 गते शनिबार। समय बिहान 7 बजेदेखि। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन 0295752067, मोबाइल 97655864। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
5: डिभिजन वन कार्यालय सङ्खुवा सभाको सूचना। वन र ढिलो लगाउने उपर हुने कानूनी सजाय। राष्ट्रिय वन सामुदायिक वन समितिमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा वन ऐन 2076 अनुसार कसुर जन्य अपराध हुनेछ र यस्तो कसुर गर्नेलाई सोही ऐनको दफा 50 को उपदफा 4 अनुसार वनमा भएको प्राणी तथा रूख बिरूवा समेतको क्षतिको मूल्याङ्कन गरी सो बराबरको बिगो असुल गरेर 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुने कानूनी व्यवस्था भएको हुँदा सरकारवालाहरूमा जानकारीको लागि अनुरोध छ। डिभिजन वन कार्यालय सङ्खुवा सभा।
6: रेडियो सङ्खुवा सभा समय सूचक अहिले बिहानको 7 बज्यो।

गुड मर्निङ अनि नमस्कार। कार्यक्रम गुड मर्निङ संघको सभा लिएर यति बेला स्टुडियोमा म रञ्जना मगर उपस्थित एन्ड एटेन्ट भइसकेको छु। तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो संघको सभा 95.5 मेगाहर्जको तरंगबाट प्रत्यक्ष रूपमा हाम्रो फ्रिक्वेन्सी रेन्जले जहाँ जहाँसम्मबाट केयर पिकअप गर्छ त्यहाँबाट तपाईँले हामीलाई रेडियोको तरंगबाट सुन्न सक्नुहुनेछ भने हाम्रो अनलाइनबाट www.radiosanghasabha.com.np लगन अनि हाम्रो पत्र डिजिटल नेपाल एप्सबाट पनि तपाईँले संसारभर एकैसाथ सुन्न सक्नुहुनेछ। कार्यक्रम गुड मर्निङ संघ सभा यो विषयमा तपाईँको आजको दिन कस्तो रहन्छ अनि के रहन्छ तपाईँको राशिफलको बारेमा म जानकारी गराउनेछु। तर त्योभन्दा अगाडि कार्यक्रमको शुरूआतमा एउटा देशभक्ति आवाजबाट कार्यक्रमको स्टार्ट गर्नुपर्ने हुन्छ। त्यसैले तपाईँको लागि यो देशभक्ति आवाज राख्छु। त्यस पछाडि पुनः तपाईँको राशिफलको बारेमा जानकारी लिएर आउनेछु। कार्यक्रम गुड मर्निङ संघ सभा सुन्दै रहनुहोला।

कार्यक्रमको शुरूआतमा देशभक्ति आवाज मैले तपाईँको लागि राखिसकेको छु। आज विक्रम सम्वत 2083 साल जेठ महिनाको 11 गते सोमबार शुक्ल पक्षको नवमी तिथि, तदनुसार इसी सम्वत 2026 मई 25 तारीक। अब तपाईँको आजको राशिफल

पहिलो राशि रहेको छ मेष राशि। पार्थिव कामले राम्रो उपलब्धि दिलाउनेछ। मेहनत गर्दा अध्ययनमा प्रगति हुनेछ। गुरूजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नुका साथै विशेष काममा जग बसाउने मौका जुट्नेछ। दिउँसोदेखि प्रतिस्पर्धामा भने उत्रनु परे तापनि मनग्गी लाभ उठाउन सकिनेछ। फाइदा हुने काम थालनी हुनका साथै समस्या दर्शाउँदा सहयोगीहरूले राम्रो साथ दिनेछन् र बुद्धिको उपयोगले लक्ष्यमा पुग्न सकिनेछ। आजको दिनमा मेष राशि हुने श्रोताहरूलाई

मेष राशि पछि दोस्रो राशि रहेको छ वृष राशि। हतारमा निर्णय लिनु बानीले अप्ठ्यारो पार्नुहुँदा अलिक सजग रहनुहोला। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनु पर्ने हुन सक्छ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ भने टाढिएका आफन्त नजिकिनेछन्। मध्यान्नदेखि बुद्धिको उपयोगले फाइदाको स्रोत भने पहिल्याउन सकिनेछ। अध्ययनमा पनि राम्रो उपलब्धि प्राप्त हुनेछ। प्रतीक्षा गरिएको नतिजा पनि सबल रहनेछ र मेहनत गर्दा लक्ष्य समेत प्राप्त हुनेछ। आजको दिनमा वृष राशि हुने श्रोताहरूलाई

वृष राशि पछि तेस्रो राशि रहेको छ मिथुन राशि। गलत व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ। काममा आफ्नो श्रम परे पनि प्रतिफलमाथि अरूले राज गर्नेछन्। नतिजा कमजोर देखिनाले कुनै काम दोहोर्याउनु पर्ला। मध्यान्नदेखि भूमि तथा पशुधनबाट सामान्य लाभ भने मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू पछि भेटिनेछन्। पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। साथीभाइसँग अलिक सन्तुलित व्यवहार गर्नुहोला। आजको दिनमा मिथुन राशि हुने श्रोताहरूलाई

मिथुन राशि पछि चौथो राशि रहेको छ कर्कट राशि। मान सम्मान पाइने समय देखिन्छ, बोलीको भरमा चिताइको काम बन्नेछ, विचारले धेरैलाई आकर्षण गर्ने समय पनि देखिन्छ, प्रशंसकहरू बढ्नेछन् भने सहयोगीहरूले काममा साथ दिनेछन्, राम्रो फाइदाको योग देखिन्छ, दिउँसोदेखि नयाँ काम प्रारम्भ होला, पेसा व्यवसायमा पनि लाभ मिल्नेछ भने अध्ययन र व्यापारमा प्रगति हुनेछ, व्यक्तित्वमा निखरता आउनेका साथै नाम दाम र इनाम हात लागि समेत हुनेछ। आजको दिनमा कर्कट राशि हुने श्रोता।

कार्कट राशिपछि पाँचौं राशि रहेको छ सिंह राशि। प्रियजन सँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। बेचिएका आफन्त नजिकिनी छन् भने मेहनतले उपलब्धि दिलाउनेछ। अध्ययनमा पनि प्रगति हुनेछ। ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनुका साथै सुखद समाचारले उत्साह जगाउनेछ। आमदानीको स्रोत बढ़नुका साथै दिगो काममा सम्झौता गर्ने समय पनि देखिन्छ। नयाँ काम प्रारम्भ हुनेछ आजको दिनमा सिंह राशि।

छिमो राशि पछि छैटौं राशि रहेको छ कन्या राशि। खर्चिलो कामले अर्थ अभाव निम्त्याउन सक्छ, तापनि पछिका लागि काम गर्ने समय छ। समस्याले सक्रिय बन्न प्रेरित गर्नेछन् भने शुभचिन्तकहरू जुट्नाले आश मारेको फल पुनः प्राप्त हुन सक्छ। आजको श्रमबाट पछिल्लो फाइदा हुनेछ। दिउँसोतिर पारिवारिक भेटघाटले खुसियाले छाउनेछ। चिताएको काम बन्नाले उत्साह भने जग्नेछ। नयाँ काम शुरू हुनुका साथै पेसा व्यवसायमा पनि राम्रो लाभ हुनेछ। आजको दिनमा कन्या राशि हुने श्रोताहरूलाई कन्या राशि पछि सातौं राशि रहेको छ तुला राशि। मेहनत गर्दा आमदानीका स्रोत फेला पर्नेछन्। आवश्यक भौतिक साधन सजिलै जुट्नेछन्। आमदानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा पनि राम्री फड्को मार्न सकिनेछ। दिउँसोदेखि खर्च बढ्नाले अर्थ अभाव भने देखा पर्न सक्छ। आवश्यकता पूरा गर्न सरसापुट वा ऋण लिनुपर्ने हुन सक्छ। सुखले खर्च बढाउनेछ भने प्रयत्न गर्दा यात्राको प्रक्रिया भने अघि बढ्नेछ। आजको दिनमा तुला राशि हुने श्रोताहरूलाई

तुलराशिपछि आठौं राशि रहेको छ वृश्चिक राशि। विवादास्पद काममा हात हाल्नु परे पनि प्रयत्न गर्दा बेस्तरी लक्ष्यमा पुग्न सकिनेछ। अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जब बसाउने मौका देखिन्छ। मेहनतले नाम दाम र इनाम दिलाउन सक्छ। दिउँसोदेखि आमदानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेको कामबाट पनि मनोज्ञ लाभ मिल्नेछ। उठ्नुपर्ने रकम हात लागि हुनुका साथै सञ्चित रकमको उपयोगले लाभ पनि मिल्नेछ। आजको दिनमा वृश्चिक राशि हुने श्रोताहरूलाई

बजिपछि नौ राशि रहेको छ धनु राशि। टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ, सामाजिक काममा रुचि बढ्नेछ, आवश्यक पर्दा सहयोगीहरूको साथ भने फैलिनेछ, अभाव हट्नुका साथै नाम दाम र इनाम प्राप्त हुनेछ, धार्मिक मनोवृद्धि बढ्नेछ भने सेवामूलक काम पनि गरिनेछ, दिउँसोदेखि व्यवसायमा मनोगी फाइदा हुनेछ, कामका बाधा हट्नुका साथै चुनौती स्वतः हट्नेछन् र अवसर तथा सफलताले पछ्याउनेछन्। आजको दिनमा धनु राशि हुने श्रोता।

धनु राशि पछि दशौं राशि रहेको छ मकर राशि। परिस्थिति बहु स्वरूपका लागि समय खर्चन पर्ला, व्यवहार अलिक बिग्रिन सक्छ। सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य पनि प्रतिकूल रहनेछ। काममा स्वतन्त्रको भावना अलिक बोस्ने चेष्टा गर्नुहोला। दिउँसोदेखि काम देखाएर प्रभाव जमाउन सकिनेछ। अवश्य वादीहरू पछि हट्नेछन्। सहयोग जुट्नुका साथै समुदायको हितमा राम्रै काम पनि गर्न सकिनेछ। आजको दिनमा मकर राशि हुने

मकर राशि पछि एघारौं राशि रहेको छ कुम्भ राशि। प्रियजन सँगको साथले दिन रमाइलो रहनेछ। विशेष काम गर्न बिहानको समय बढ़ी लाभदायक रहनेछ। व्यवसायमा आमदानी बढ्नेछ भने साथीभाइ जुट्नाले परिस्थिति पनि अनुकूल हुनेछ। स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। दिउँसोदेखि लोकचारका लागि फजुल खर्च भने बढ्न सक्छ। स्वास्थ्यको लागि अलिक आहार विहारमा भने ध्यान पुर्याउनुहोला। धेरै मेहनत परे पनि काम लाभदायक रहनेछ। आजको दिनमा कुम्भ राशि हुने श्रोता।

कुम्भराशि अन्तिम अथवा बाह्रौं राशि रहेको छ मीन राशि। प्रतिस्पर्धा गर्नु परे पनि स्रोत साधन जुट्नले दिगो काम बन्नेछ, तर आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोशिश गर्नेछन्। अलिक सजग भने रहनुहोला, बुद्धिको उपयोगले काम बनाउन सकिनेछ। मध्याह्नपछि व्यापार बढ्नुका साथै व्यवसायमा पनि लाभ हुनेछ। आय आर्जनका स्रोत भने फेला पर्नेछन्। मित्रता र प्रेमको बन्धन कसिनेछ भने आकर्षकको पहाड़ले पनि उत्साह जगाउनेछ। आजको दिनमा मीन राशि हुने श्रोता।

श्रोता, मैले तपाईँको बाह्रवटा राशिफलको बारेमा जानकारी गराइसकेको छु। तपाईँको आजको राशिफलले राम्रो वा नराम्रो जस्तो बताए पनि तपाईँ आआफ्नो काम कर्तव्य जिम्मेवारीमा वफादारको साथ लागि रहनुहोस्। तपाईँ आज मात्र होइन सधैँ अनि सबै दिन सफल बन्नुहुनेछ भन्ने कार्यक्रमको अन्तिममा छु। जाँदा जाँदै तपाईँको लागि यो सुमधुर गीत छोडेर जाँदैछु। आज तपाईँ कहीँ कतै टाढाको यात्रामा हुनुहुन्छ, यात्रा सफलताको शुभकामना, नयाँ कार्यको थालनी गर्दै हुनुहुन्छ, नयाँ कार्य थालनीको पनि शुभकामना छ, अस्वस्थ हुनुहुन्छ, शीघ्र स्वस्थ लाभको कामना, र आज जसको जन्मदिन परेको छ जन्मदिनको पनि धेरै धेरै शुभकामना छ भन्दै कार्यक्रम गुड मर्निङ संघ सभाबाट म रञ्जना पनि बिदा हुन्छु। तपाईँको बाँकी पल शुभ रहोस्, स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस् अनि सजग पनि रहनुहोस् भन्दै आज्ञा हुन्छु। नमस्कार।

0: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
1: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाद बारीमा सेवा दिइरहनु भएको छ।
0: शङ्कर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू
0: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
1: दाँत खोल्ने, दाँत सफा गर्ने,
0: दाँतको एक्सरे गर्ने,
1: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
0: झिक्न मिल्ने आरपीडी लगाइने,
1: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
0: बाङ्गो टिङ्गो दाँत मिलाइने,
1: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
0: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
1: सम्पर्क नम्बर 0295906667 र 98422267।
2: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। तपाईँ हाम्रै सङ्ख सभा जिल्लामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनाद्वारा यही 2083 जेठ 15 गते श्री जनता मावि विद्यालय खादबारी 10 चन्दनपुरमा

0: स्वास्थ्य शिविर सेवा दिने भएको हुँदा समयमै मौकाको फाइदा लिई स्वास्थ्य लाभ लिनुहोस्। शिविरमा दिइने विशेष सेवाहरू पेट सम्बन्धी रोगहरू, ग्यास्ट्रिक, गानुगोला, खाना खान मन नलाग्ने, मुखबाट अमिलो पानी आउने, महिना सम्बन्धी रोगहरू, सेतो पानी बग्ने, महिनावारी गडबडी, बालबालिका सम्बन्धी रोगहरू, खोकी लाग्ने, खाना खान मन नलाग्ने, पेट दुख्ने, हात खुट्टा तथा कम्मर सम्बन्धी रोगहरू, वात रोग, युरिक एसिड, झमझमाउने, दुख्ने, मदर सम्बन्धी रोगहरू, दिसा गर्दा रोग ताउने, मास देखिने, पोल्ने, दिसा गर्न अप्ठ्यारो हुने, कब्जियतको समस्या हुने, साथै छाला सम्बन्धी रोगहरू, दाँत, एलर्जी, छाला चिलाउने र उच्च रक्तचाप जस्ता आदि रोगहरूको सफल उपचार गराइन्छ। स्थान श्री जनता महाविद्यालय चन्दनपुर खैबर नगरपालिका वडा नम्बर 10 सङ्खुवा सभा। समय बिहान 10 बजेदेखि बेलुकी 5 बजेसम्म। जानकारीको लागि सम्पर्क नम्बर 9848-04-150 9848-04-150।
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी सङ्खुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतिदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 0296522201 र 97499225200।

0: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
1: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
0: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका एक प्रगति टोल
1: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
0: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9816655553 र 9843180049।
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतिदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, हिमावी टोल, देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029562201 र 97499225200।
3: नमस्कार स्वयंसेविका दिदी।
4: नमस्कार नमस्कार।
3: दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
4: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
3: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
4: हो त, हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
3: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: आयो सबको घर घरमा।
2: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
7: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 029 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
8: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको कर प्रिन्ट रुजु, करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
3: यता नआऊ है बुहारी, तलै बस, छाचुप नगर। आज कति दिन रे?
4: 3 दिन भयो।
3: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
4: केही हुन्न मुआ, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
3: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
4: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
5: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युन जन्ने हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
3: भो ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
6: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
7: सरप्राइज जेनी, यो गहना कस्तो छ?
8: छ्या, यस्तो पनि गहना लाउँछन्?
7: अनि यो
8: तपाईँलाई त गहना किनै आउँदैन कि, झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
7: नरिसाउन, अर्को पनि ल्याएको छु, ल हेर त यो कस्तो छ।
8: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त, कहाँ किन्नु भएको?
7: अन्त कहाँ हुनु र, यही दुर्गा ज्वेलरीमा त हो नि।
8: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सोधी सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
7: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, सङ्कुवा सभा,
8: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429958, जनक पौडेली, 98525354 र 029560248।
7: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
9: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
10: त्यसको लागि के को चिन्ता, हाम्रै खाँचबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
9: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
10: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
9: प्रोप्राइटर लक्ष्मी काफ्ले।
10: सम्पर्क 9843447262,
9: 9010555580
10: र वाट्सएप नम्बर 9852028646।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
3: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
2: हाम्रो सेवाहरू
3: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 99525160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादबारी 1, सम्खुवा सभा।
4: राष्ट्रको गौरव, नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी आदरणीय सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकारी र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख सक्नुहुनेछ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: NCSA कम्प्युटर सेन्टर खाँदैए शङ्कुवा सभा अरुण उपत्यकाकै सबैभन्दा पुरानो कम्प्युटर इन्स्टिच्युट।

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। एमसीएसए कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यवहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 029561076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर। आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खानबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
3: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
1: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
3: शंकर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सप्रेस सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू
3: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
1: दाँत खोल्ने, दाँत सफा गर्ने,
3: दाँतको एक्सरे गर्ने,
1: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
3: झिक्न मिल्ने आरपीडी लगाइने,
1: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
3: बाङ्गो टिङ्गो दाँत मिलाइने,
1: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
3: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
1: सम्पर्क नम्बर 029590667 र 9842226667।
4: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
5: विभिन्न ज्योतिष, धर्म, संस्कार र संस्कृति सम्बन्धीका विशेष विशेष जानकारीहरू दिने प्रयास गरिरहन्छौ। आजदेखि अर्को कुरा तपाईँलाई जानकारी गराइहालौं, हामी खानबारी आउँदैछौ। हामी खानबारीमा आउँदाखेरि तपाईँहरूसँग प्रत्यक्ष रूपमा कुराकानी र भूत, भविष्य अनि वर्तमान सम्बन्धीका विशेष जानकारीहरू पनि तपाईँलाई दिँदै आइरहेका छौ। खानबारीमा हामी अब 15 गतेबाट चिना टिप्पणी हेर्ने तयारीका साथमा खानपारी संखुवा सभा आउँदैछौ। यो जानकारी सहित कार्यक्रमको शुरूआती चरणमा छु। कार्यक्रम ज्योतिष दर्पणको युवाईमा रहेर कार्यक्रमलाई यतिखेर ढिलो नगरिकन अगाडि बढ़ाउँछु। आजको पञ्चाङ्ग अनि आजको ग्रह गोचरहरू कसरी व्यतीत हुन्छन् कार्यक्रममा यतिखेर अगाडि बढ़ाउँछु। ग्रह गोचरबाट आज मिति 2083 साल, आज जेठ महिना हो। आज जेठ महिनाको 11 गते आज सोमबार, तदनुसार ईस्वी सन 2026 आज मे 25 तारीक नेपाल सम्मत 1146 रहेको छ। अनलाथवा रौद्र नाम संवत्सर, श्री सूर्य उत्तरायण ग्रीष्म ऋतु, ज्येष्ठ शुक्ल पक्ष। आज परम पवित्र पावन दिन सूर्य उदयमा नवमी तिथि रहेको छ। 8:16 बिहान 8:31 रहन्छ भने तत्पश्चात दशमी तिथि प्रारम्भ रहनेछ। पूर्व फाल्गुनी नक्षत्र 4:27 बिहानको 6:59 थियो। यतिखेर भने उत्तर फाल्गुनी नक्षत्र प्रारम्भ भइसकेको छ। हर्षण योग 6:46 तैतिर कर्ण 37:39 आज आनन्द दिएकोमा भने ध्वज योग रहेको छ। आजको दिनमानको समय 34:04 बिहान सूर्य उदय 5:12 जाँदा भयो। साँझ सूर्यास्त 6:50 रहनेछ। पालो अबको ग्रह गोचरमा सूर्य यतिखेरको अवस्थामा हेर्दाखेरि वृष राशिमा रहनु भएको छ भने चन्द्रमाको अवस्था यतिखेर सिंह राशिमा रहनु भएको छ। मंगल मेष राशिमा हुनुहुन्छ। बुध ग्रह वृष राशिमा, बृहस्पति यतिखेर मिथुन राशिमा रहनु भएको छ भने शुक्र पनि मिथुन राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु भने सिंह राशिमा आजको ग्रहहरूबाट संकेत यहाँ देख्न सकिन्छ। यो जानकारी सहित अब कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा रहेर प्रस्तुत गर्छौ तपाईका राशिफल। तर त्योभन्दा पहिले जानकारी गराउ, खातबारी आउँदैछौ, 15 गतेबाट चिना हेर्दैछौ। तपाई र मेरो भेट होटल होराइजनमा रहनेछ यो पालीको बसाई। तपाईहरू सम्पर्कमा रहनुहोला अनि हामीलाई तपाईहरूले 15 गते, 16 गते, 17 गते, 18 गते, 19 गते र 20 गतेको समयमा आफ्नो चिनाहरू हेराउन, कसको चिना हेराउनु परेको छ सकभर पहिले नै नाम टिपाएर तपाईँले हामीसँग प्रत्यक्ष रूपमा कुराकानी पनि गर्दै रहनुहोला। कहाँ कहाँबाट आउँदै हुनुहुन्छ, निकै टाढाबाट आउने खबर पनि आइरहेको छ मलाई। हिजो पनि हामीलाई फोन गर्नुभएको थियो सज्जनहरूले भन्ने मलाई खबर आइरहेको छ। उत्साहित हुनुहुन्छ अरे भेट्न पाउँदा भन्ने कुरो पनि आइरहेको छ। हामी खानबारी तेस्रो पटक यो हो यो यात्रा। हामी 15 गतेबाट सम्भव भयो भने तपाईँहरूसँग चिना हेर्छौ, त्यसको जानकारी हामी तपाईँलाई भोलि अथवा पर्सिको दिनमा जानकारी गराउनेछौ। अब खातबारीमा भेट्न इच्छा हुनेले फोन पनि गर्नुहोला हामीलाई। फेसबुकमा पनि गुरुदेव खातबारी आउँदै हुँदो रहेछ, भेट्न मन लागेको छ भन्न मेसेज पनि गर्नुहोला। तपाईँलाई हामी दिन तोकिदिनेछौ यदि गति आउनु है। तपाईँलाई धेरै बेर कुर्नु पर्दैन, पालोमा बस्नु पर्दैन, होइन आउने बित्तिकै चिनाएर फर्किहाल्न पायो भने कति आनन्द भयो होइन। तपाईँहरू कहाँबाट आउँदै हुनुहुन्छ, कति भोजपुरको दिङ्ला नेपाली डाँडाहरूबाट चौकी डाँडाबाट पनि आउने खबर आइरहेको छ। जहाँ जहाँबाट तपाईँहरू आउन तयारी अवस्थामा हुनुहुन्छ सबै सबैलाई स्वागत गर्छौं हामी। यसपालिको व्यवसाय पनि रहनेछ 5-7 दिन, 8-10 दिन भन्ने हामीलाई इच्छा आशा छ। अब कति आउनुहुन्छ, हिजो मैले नयाँ सज्जनहरूलाई फोन गर्नु है भनेको थिएँ, नयाँ सज्जनहरूले पनि फोन गर्नु भएको छ। तर यसपालि एउटा कुरो भन्न बिर्सेको, तपाईँहरूलाई हनुमान चालिसा छैन भने हनुमान चालिसाको लागि पनि फोन गर्नुहोस् है। आज र भोलिमा फोन गर्नुभयो भने हनुमान चालिसा लिएर आइदिन्छु। अनि तपाईँलाई थाहा छ हामीले के भनेको थियो मैले पहिले अबिर र केसरले भगवान्लाई सेवा नगरौं, अश्वगन्धहरूले भगवान्को सेवा गरौं भन्दाखेरि सबैले अश्वगन्ध कस्तो हुन्छ मलाई थाहा छैन, अश्वगन्धको बारेमा जानकारी दिनुहोला भन्नुभएको थियो। चाहिएको खण्डमा फोन गर्नुहोला, निशुल्क वितरण गर्नेछौ। तर तपाईँहरूलाई धेरै होइन, एक एकवटा बट्टा तपाईँहरूलाई यस्तो हुन्छ है भनेर थाहा पाउनुहोस् र त्यसले गर्दा कति आनन्द आउँछ मनमा, कति मन उत्साहित हुन्छ भन्ने कुरा पनि त्यसले एकदम भर पार्छ। अश्वगन्ध अनि कुमकुम चन्दनहरूले भगवानको सेवा गर्दा मनै आनन्दित हुन्छ। त्यस्ता चन्दनहरू पनि चाहियो भने हामी त्यसको पैसा लिने छैनौँ। निशुल्क भक्तहरूलाई एक एकवटा तपाईँलाई बानी पार्नको लागि हामी लिएर आउँदैछौ। तपाईँले जजले फोन गर्नुभएको छ उहाँहरूले, र गीता पाठ गर्छु गुरु, एउटा घरमा गीता त राख्नु पर्यो, पढ्न आउँदैन भने पनि गीता राख्न मन लाग्छ संस्कृतमा लेखेको भने हामीलाई सम्पर्क त पनि गर्नुहोला, हनुमान चालिसाको लागि पनि सम्पर्क गर्दै गर्नुहोला। अन्य केही कुरा जस्तै घरमा ओमको झण्डा, घरमा हनुमानजीको झण्डा यस्ताहरू पनि राख्न चाहनुहुन्छ भने पनि सम्पर्क गर्नुहोला, तर सम्पर्क बेलैमा गर्नुहोला। अर्को कुरो भनौँ, हामी यसपालि खाँचबारीमा ज जसको चिनाहरू छौं हामी आफै तपाईँको स्वयं घरमा गएर पनि ग्रह शान्ति गर्ने तयारी गरिरहेका छौँ। यो पनि भने आज थोरै है। अब यो सबै जानकारी सँगसँगै कार्यक्रममा यतिखेर एकैछिन राशिफलको पाला भएको छ, यतिखेर भने प्रस्तुत गर्छु तपाईँका राशिफल। मेष राशिको लागि आज राम्रो दिन छ, मान्यजनको आशीर्वाद पनि असत्य राम्रो रहनेछ भने कार्य सम्पादनको लागि पनि धेरै कुरामा सहज हुने योग छ। वृष राशिको लागि आज चौथो चन्द्रमा मन बेचैन रहनेछ, भित्रभित्रै मान्छेहरू शत्रु वृद्धि रहनेछ, अग्निको भय रहन सक्ने भएकाले विशेष ध्यान दिनु राम्रो हुन्छ।
6: मिथुन राशि,
5: काममा सफलता हात पर्ने योग देखिन्छ, गरेका कामहरूबाट सफलता प्राप्तिको लागि योग शुभ र लक्षणयुक्त ग्रहहरूमा संकेत देख्न सकिन्छ।
6: कर्कट राशि,
5: कर्कट राशि हुनेको लागि आजको दिनमा लामो दूरीको यात्राहरूमा सहज हुनेछ, मन परेका व्यक्तिसँग भेटघाट हुनुका साथसाथमा आजको दिन तपाईँको लागि सहज हुनेछ, वाणिज्य कर्ममा राम्रो छ, तपाईँले सोचेका कामहरूबाट पनि सफलता हात पर्ने र वाणिज्य कर्म भनेको व्यापार व्यवसायमा मनोज्ञ धन आर्जन गर्न सकिनेछ।
6: सिंह राशि,
5: सिंह राशि हुनेको लागि गर्दै आएका हरेक कामबाट सफलता मिल्ने युग देखिन्छ, मान सम्मानमा वृद्धि हुन्छ, आटेका ताकेका काम कार्यहरूबाट पनि सहज हुँदा मन हल्का र आनन्दमय योग राशिमा संकेत छ। कन्या राशि हुनेको लागि आजको दिनमा मन परेका व्यक्तिसँग भेटघाट हुनुका साथसाथमा बाह्रौं चन्द्रमाले प्रेममा पनि सफलता मिल्नेछ, तर पुराना प्रेमहरू भने कहिलेकाहीँ छुट्न पनि सक्ने योग छ, किनभने बाह्रौं चन्द्रमा पनि हो नि त, मन पनि बिगार्छ, बिग्रिने मनले प्रेममा सफलता पनि बनाउन सक्छ, तर पुराना प्रेमहरू भने टाढिन पनि सक्ने सम्भावना छ, पठन पाठनमा मन कम हुनेछ, आजको दिनमा तपाईँको आमदामीका वृद्धिहरू पनि सुखद रहनेछन्। लामो दूरीको यात्राहरूमा सहज हुन्छ, मन परेका व्यक्तिसँग भेटघाट नहुने योग छ, पठन पाठनमा शुभ, आफन्तजनहरूबाट आशीर्वाद र सहयोगहरू पनि प्राप्त रहनेछ। गर्दै आएका हरेक कामबाट सफलता मिल्ने योगहरू राशिमा संकेत देखिएको छ, मान सम्मानमा वृद्धि हुनुका साथसाथमा दाजुभाइसँग पनि सफलता हात पर्ने योग राशि वृश्चिक राशिलाई संकेत छ। तपाईँको कामले गर्दा सफलता हात पर्ने योगहरू राम्रो छन्, मान सम्मानमा वृद्धि हुन्छ, अधुरा कामहरू पूरा हुन्छन्, मन अलिकति भारी भएको मन पनि हल्का रहने राशिमा संकेत छ।
6: मकर राशि,
5: यतिखेरको ग्रहमा हेर्दाखेरि घरमा नयाँ वस्तुहरू भित्रिने योग देखिन्छ, धर्म कर्ममा पनि रुचि बढ्नेछ, कृषि र पशु चौपायमा पनि लाभ लिन सकिने योग रहेको छ, यात्राहरूमा फलदायक फल प्राप्त रहने योग छ। गर्दै आएका हरेक काममा सफलता मिल्नेछ, मान सम्मानमा वृद्धि रहनु आजको लागि राम्रो छ, तपाईँको लागि सहज धेरै कुरामा सहज हुनेछ, मान सम्मानमा पनि वृद्धि आजको राशिबाट कुम्भ राशिलाई संकेत छ। अन्त्यमा मीन राशि हुनेको लागि गर्दै आएका हरेक काममा सफलता मिल्नेछ, मान सम्मानमा वृद्धि हुनु आजको लागि ग्रहमा संकेत छ, थोरै बोल्दा पनि धेरै खर्चहरूमा वृद्धि रहने आजको दिनमा झुटो आएर पनि आउन सक्ने सम्भावना पनि छ, सावधानी भने अपनाउनु, छैटौं ग्रहले शत्रु वृद्धि र कुरा काट्नेको संख्यामा वृद्धि रहनेछ।
7: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
8: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
7: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण वेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
8: सम्पर्क
7: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 9843597658 9842173601
8: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
9: के तपाई आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
10: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
11: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
10: पञ्चाङ्ग, दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।
12: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
1: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
0: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
1: सम्पर्क
0: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 9843 97658 98142 3601।
1: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि

0: हाम्रो समस्याको समाधान गर्छौ। आज तपाईँका हाम्रो पात्रमा गरिएका कमेन्टहरूलाई पनि हामी हेर्नेछौ। अस्तिदेखिको कमेन्टहरू बाँकी छन् र तपाईँका कमेन्ट सँगसँगै तपाईँका फोनमा भएका विभिन्न समस्याहरूको समाधान पनि गर्ने प्रयास गर्छौ। यतिखेर हामीसँग 9845-97-658 र 9841-73-601 सिधा तपाईँलाई मेरो कुराकानी पनि रहनेछ। यतिखेर हामीले भर्खरै नम्बर खुल्ला गरेका छौं। कोही जिज्ञासु हाम्रो लाइनमा यतिखेर आइसक्नु भएको मलाई इशारा प्राप्त भइरहेको छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। राधे राधे हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: इलाम सिद्धिथुम्काबाट मोहन खनाल भन्ने
0: मान्छे। मोहनजी आरामै हुनुहुन्छ?
1: आरामै हो त हजुर।
0: आजभन्दा पहिले फोन गर्नु भएको थियो कि छैन मोहनजीले रेडियोमा?
1: गरेको थियो अस्ति नै एकपल्ट।
0: फोन लागेको थियो होइन? लागिरहन्छ फोन होइन?
1: होइन, कहिले कहिले मात्रै लाग्छ।
0: आज कार्यक्रममा आउनु भएको छ, इलाममा हुनुहुन्छ, थुम्की कि कहाँ रे? थुम्की डाँडा
1: इलामको सिद्धिथुम्का।
0: ए सिद्धिथुम्का कहाँनिर पर्छ यो इलामको सिद्धिथुम्का?
1: मंगलबारे जितपुर बजारदेखि उतिर।
0: जितपुर भनेको त कन्यामदेखि अझ यता झापातिर होइन?
1: होइन होइन, यता चिसापानी दानाबारी हुँदै हुँदै जाँदाखेरि
0: हामी त्योबाट आइए नै क्या है?
1: हजुर।
0: अहिले कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ त्यहाँ?
1: रेडियो फिक्कल।
0: ए कसको बारेमा हेर्न चाहनुहुन्छ?
1: छोरीको बारेमा।
0: कति सालमा जन्मिनु भयो छोरी?
1: 2070 साल फागुन 26 गते सोमबार बिहानको 8:50 बजे।
0: बिहानको 8:50 कुन जिल्लामा भयो जन्म चाहिँ?
1: इलाममै हो।
0: छोरी आफ्नै होइन त?
1: हजुर।
0: इलाममा जन्मिनु भयो छोरी, अब 70 सालको छोरी, घनलक्ष्मी नाम आउँछ, मिथुन राशि हुन्छ, के नाम राख्नु भएको छ पण्डितजीले?
1: घबाटै राख्नु भन्नुभयो।
0: के छ नाम चाहिँ के राखिसक्नु भयो?
1: गणेन्द्र कुमारी अथवा घनलक्ष्मी नै भन्नुभएको छ, जे हो राखे पनि हुन्छ भन्नु।
0: अनि चिना कोर्नु भएको छैन?
1: चिना कोरेको छ।
0: कोर्नु पर्दैन त चिना, हजुर, चिना कता कति राम्रो हुन्छ होइन त, नाम पनि थाहा हुन्थ्यो। कहिलेकाहीँ अब जस्तै तपाईँको छोरीको ग्रह बिग्रिया छ भने शान्ति गर्दाखेरि के नाम राख्ने भन्दा खै घनेन्द्र कि घनकुमारी भन्न भएन, कम्तीमा पण्डितजीले चिनामा लेखिदिनुहुन्छ नाम, त्यही नामलाई बोलाउन पाइयो। अलिक पेटको रोगी खालको छोरीको योग देखियो चिनामा है। यतिखेर राहु भन्ने ग्रहले पनि अलिकति साथ र सहयोग नगरेको अवस्था छ, अरू ग्रहमा त्यस्तो नराम्रो छैन, पठन पाठनमा राम्रै हुन्छ, घर परिवारमा सुख शान्ति नै हुन्छ, राम्रै छ। के छ विशेष जिज्ञासा?
1: घरको वास्तु कस्तो छ?
0: घरको वास्तु राम्रै देखिन्छ, यहाँबाट नराम्रो छैन, भाग्यमा नि छोरीको चिना, अलिकति पेटमा समस्याहरू हुन्छ। नवग्रहको शान्तिहरू गर्नु, राहु पनि अब 12 वर्षपछि सकिसकेका छ, अब आतिनु पर्दैन, र पनि यसो एकचोटि घरमा रुद्री पूजाहरू, चण्डी पूजाहरू, ग्रह शान्तिहरू गर्नु, तीनजना जति पण्डितजी बोलाएर गराउनु भइहाल्छ है।
1: कुन विषय पढाउनु?
0: हड्डीको डाक्टर ठ्याक्कै विषय, तपाईँले ठ्याक्कै विषय छान्नुहुन्छ भने यो हड्डीको डाक्टर बन्ने खालको चिना हो यो।
1: ए हड्डीको विषय, अनि विदेश जान्छु पछि गएर भन्छ।
0: 12 वर्षको 13 वर्षको बच्चाले जे पनि भन्छ, अहिले छोडिदिनुहोस् न है। मान्छेको आजभरि ट्रेन त्यस्तै चलाएको छ क्या, विदेश गए पनि त हड्डीको डाक्टर पढ्न गए हुन्छ नि त, हुँदैन? ल ठिक छ, राम्रो छ चिना, तपाईँलाई पनि शुभकामना, छोरीको उज्जवल भविष्यको कामना, छुट्टिन्छु राधे श्याम।
1: अनि यसको शुभ रङ? शुभ अङ्क
0: 9 अङ्क राम्रो हुन्छ, रातो सेतो रङ राम्रो हुन्छ, कालो पनि राम्रो हुन्छ, दक्षिण पश्चिम पनि राम्रो हुन्छ। राधे
1: राधे।
0: कार्यक्रममा आउनुहुन्थ्यो यतिखेर हामीसँग आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ। हामी प्रत्यक्ष रूपमा तपाईँसँग भएका विभिन्न ज्योतिष, धर्म, संस्कार र संस्कृति सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा छौं। यतिखेर कोही जिज्ञासु हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। राधे राधे हजुर।
2: राधे गुरु। राधे।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: म इनामको श्री गोपाल रसाई बोल्दैछु।
0: नाम के भन्नुभयो?
2: गोपाल रसाइली।
0: गोकर्ण रसाइली,
2: गोपाल रसाइली।
0: आवाजै बुझेन, अलिकति क्लियर भएर बोलौँ न, अलिकति मोबाइलतिर मुख राखेर अथवा हेडफोन राखेर त झिकेर बोलौँ न क्लियर भएर है।
2: गोपाल रसाइली इनामको श्री
0: अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ?
2: मेरो छोरीको बारेमा हेर्न चाहन्छु सर।
0: साल महिना गते समय भनिदिनु त?
2: 2079 साल
0: हुन नसक्छ।

0: साल
1: असार महिनाको 10 गते
0: 79 सालको असोजको 10 गते
1: असार महिनाको 10 गते
0: तपाईँ आवाजै क्लियर होइन, यसरी फोन लगाएर फेरि गरौँ न हुन्छ।
1: होइन गुरु 2079 साल असार महिनाको 10 गते शुक्रबार
0: कति बजे
1: 1:30
0: 1:30 दिउँसो कुन जिल्लामा जन्मिनु भयो तपाईँको छोरी? कुन जिल्लामा जन्मिनु भएको?
1: तल झापाको आन्दा हस्पिटलमा।
0: तपाईँ घर कहाँ?
1: मेरो घर सूर्यतिर।
0: कुन रेडियो सुन्नुहुन्छ त्यहाँ?
1: यहाँ रेडियो घर।
0: तपाईँको नाम के भन्नुभयो अरे?
1: गोपाल रसाइली।
0: गोपाल रसाइली, ए तपाईँको छोरीको त लीला नाम आउँछ, मेष राशि हुन्छ, के राशि हेर्ने गर्नु भएको छ? चिना बन्यो कि बनेन? लीला कुमारी, अहिले अलिकति ग्रहमा चिसोको समस्या, स्वास्थ्यमा समस्या बढी आउँछ। अहिले त्यस्तो अरू खासै बिग्रेको ग्रहहरू होइनन्, तर चन्द्र ग्रहण युग लागेको छ। यस्तो मान्छेको बोलीमा समस्या आउँछ, टाउकोमा समस्या आउँछ, रिस धेरै हुन्छ, पढाइमा असाध्य कमजोरी हुन्छन् भोलिको दिनमा है। अनि फेरि त्यसमा पनि चन्द्रमा 8 छ, 8 चन्द्रमाको लागि हनुमान चालिसा अनिवार्य रूपमा पाठ गर्ने, पूजापाठहरू गर्ने कामहरू गर्नुहोला, राम्रो हुन्छ। अनि 8 चन्द्रमा र राहु पनि सँगै भएको कारणले गर्दा अलिकति चोटपटेको बाटो बचाउनु, औषधिहरू एकदम अलि ध्यान दिएर खुवाउनु होला। औषधिहरूमा बिगार पर्न सक्छ भनेको उल्टो औषधि पर्न सक्छ, पानीबाट पनि विशेष ध्यान दिनुपर्छ, आगो चट्याङहरूबाट पनि भय हुन सक्छ। हनुमान कवचहरू धारण गर्ने, हनुमान चालिसा दैनिक पाठ गर्ने, पूर्णिमाको व्रत बस्ने, महामृत्युञ्जय जपहरू गर्ने, 5-6 पण्डितजी बोलाएर मजाले शान्तिहरू गराउनु भयो भने धेरै कुरामा राम्रो हुन्छ है।
1: यसको लागि हामीलाई जुठो परेको छ कि सर?
0: हजुर,
1: जुठो परेको बेलामा चाहिँ यस्तो केही पाठहरू गर्नुहुन्छ कि होइन?
0: जुठो पर्यो,
1: हाम्रो काइला हजुरबाको बुहारी खस्नु भएको छ कि?
0: हजुर,
1: यसको लागि चाहिँ अब पूजापाठ।
0: कति दिन भयो तपाईँलाई त्यस्तो भएको?
1: बुहारी खस्नु भएको त अस्ति वैशाख 10 खस्नु भएको नि।
0: वैशाख 10। अनि अब यो बिचमा तपाईँ घरमा माछा मासु खाने नखाने?
1: माछा मासु त खाएको छैन।
0: खाने नखाने भन्नुहोस् त।
1: होइन खाना त खान्छौँ तर अहिले खाइएको छैन।
0: भोलिको दिनमा खाना पुरै बार्ने कि खाने?
1: हजुर, बस्ती पैसा 10 खाल्छ, काम सकिसक्यो होइन?
0: हजुर,
1: अनि
0: अब तपाईँले यो 2083 सालको दसैँमा घरमा खसी काट्ने कि नकाट्ने?
1: काट्ने नि
0: सर, खसी खसी त काट्नै पर्यो होइन? जुठोमा खसी काट्नुहुन्छ र?
1: होइन सर, अब त्यो छाना भएको कारणले गर्दा नि गुरु।
0: हजुर,
1: काट्नुहुन्छ भने त्यसमा अब जुठो सकिएपछि त हुन्छ होला जस्तो गुरु।
0: अनि हुन्छ भने पूजा पनि गर्नुहुन्छ त फेरि?
1: पूजा गर्नुहुन्छ गुरु।
0: खसी खाना भएपछि पूजा गर्नु हुँदैन त? तपाईँको अहिले जुन नाता भन्नुभएको छ उहाँको जुठो तपाईँलाई चाहिँ, तपाईँको घरलाई चाहिँ 13 जुठै लाग्दैन। 14 तपाईँले पूजा पाठ सप्ताह बिहे वर्तमान सबै गर्नुहुन्छ के? मान्छेले कुरै बुझे छैन यहाँ। जो मरे पनि 1 बार्ने भनेको छ, मन्दिर जान बारेको छ, अनि दसैँमा चाहिँ टिको लगाउन बारेको छ, फेरि खसी खाएको छ, के जुठो बनायो यो भने के? नेपाली परम्परामा गुरुबाहरूले पनि भनिदिनु पर्यो अब, होइन म मेरो फलानु मान्छे मर्यो म खाँदिन लाउँदिन भने पाइयो बरु, शास्त्रमा गर भने पनि होइन म मेरो मनले मान्दैन भन्न पाइयो, तर खसी खाना चाहिँ भयो, टिको लाउन भएन, अनि खेर चाहिँ रक्सी खाना हुन्छ, उता ग्रह शान्ति गर्न हुँदैन, यो राम्रो होइन नि परम्परा है। भनेको तपाईँलाई जुठो लागेन, तपाईँको तपाईँलाई त अझ 10 पछाडि घरमा केही काम गर्नु पर्यो भने तपाईँलाई छुट हुन्थ्यो। ल तपाईँलाई त बुवा आमासँग राम्रै हुन्छ, परिवारमा ठिकै छ। यो चन्द्रमा 8 परेकाले अलिकति यसलाई विशेष ध्यान दिनु होला, एउटा कवच धारण गर्नुपर्छ, हनुमान कवच भन्छु नि मैले होइन, यसको लागि तपाईँले दिउँसो हामीलाई नम्बरमा फोन गर्नुहोला, तपाईँको गाउँसँग कुरियर पनि गर्नु मिल्छ। पूर्णिमाको व्रत तपाईँले बस्नु पर्यो, घर परिवारमा सबैले, यो छोरीलाई विशेष गरी पूर्णिमाको दिनमा चाहिँ चन्द्रमाको पूजा गर्न लाउनु पर्यो, राम्रै हुन्छ। अलिकति अहिले यो बच्चालाई पढाइमा एकदम समस्या हुन्छ, विशेष ध्यान त्यसमा दिनुहोला पढ्ने बेला भएको मान्छेलाई, र चन्द्रमा आठौँ भएको मान्छेलाई चिसोको समस्या, निमोनिया, टाइफाइडहरू हुन सक्ने सम्भावना बढी हुन्छ, यसलाई पनि विशेष ध्यान दिनुहोला। अनि तपाईँले राम्रोसँग ग्रह शान्तिहरू गर्नु, पूजापाठ गर्नु, यो बच्चालाई पहेँलो रङ, पूर्व दिशा र दुई अङ्क राम्रो हुन्छ। अहिले छुट्टिन्छु, राधे राधे। कार्यक्रममा हुनुहुन्थ्यो, हामीसँग आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ। हामी प्रत्यक्ष रूपमा तपाईँसँग भएका विशेष गरी भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयास गर्छौं। हामी तपाईँका कमेन्टहरू पनि हेर्ने प्रयासमा छौं र कमेन्ट पनि गर्दै गर्नुहोला। अहिले भने छोटो विश्राम लिन्छु, विश्रामपछि उपस्थित हुन्छु, सँगै रहनुहोला।
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण, भूत र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।
3: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
4: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण, ज्योतिष कार्यालय भरतपुर चितवनमा।
3: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
4: सम्पर्क
3: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97658, 98142 73 6001।
4: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
5: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
6: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
5: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
6: पञ्चाङ्ग, दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
1: त्यसो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
0: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
1: सम्पर्क
0: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73601
1: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।

0: का विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू पनि तपाईँलाई दिने प्रयासमा लागिरहेका छौ। माफी चाहन्छु, कार्यक्रममा प्राविधिक समस्याले एक दुई मिनट ढिलो उपस्थित भए। हामी हरेक दिन तपाईँहरूलाई धर्म संस्कार र संस्कृतिको बारेमा जानकारी दिने प्रयासमा छौं। यतिखेर हामी कमेन्टतर्फ लागिहालौं, किनभने हामीले कमेन्ट नहेरेको धेरै दिन भएछ। नवीन देवकोटाले पनि कार्यक्रम सुनिरहेको छु भन्नुभएको छ। जय श्री राधे गुरुदेव, म नमराज देवकोटा, कालीकोट जिल्लाबाट तपाईँको कार्यक्रम रेडियो प्रसारण गरे सम्बन्ध कर्णाली 102.8 मेगाहर्ज र सनातन रेडियो नेटवर्कबाट नियमित रूपमा सुनिरहेको गर्छु। गुरूदेव, पहाड़ी जिल्लामा पनि गर्मीले उधुम्म चाहेको छ, यताको नयाँ ताजा खबर सुनाउनु पर्दा। तर हजुरकोतिर कस्तो छ राधे श्याम भन्नुभएको छ, भरतपुरमा पनि गर्मी असाध्य धेरै बढ़ेको छ। भक्त थापा गुरु राधे राधे, म भक्त बहादुर थापा, अछाम जिल्ला मंगल सिंह नगरपालिका एक लिस्टीगाड घर हो, सुन्दैछौ हाम्रो पात्रोबाट रेडियो सनातन। हाल यता भारतको महाराष्ट्रबाट गुरूदेव, छोराको कपाल काट्ने हो, 5 वर्ष हुँदैछ, आफ्नो वैशाखमा गुरु कस्तो होला, कहिले काट्दा राम्रो होला, हुँदैछ आउने वैशाखमा, यसको लागि चाहिँ मलाई जन्ममितिहरू वाट्सएपमा अथवा फेसबुकमा हाल्नुभयो भने अझ धेरै तपाईँहरूलाई जानकारी प्राप्त हुन्छ। आज हामी धेरै कुराको जानकारी गराउँछौ है, सुन्दै गर्नुहोला। अस्तिदेखि कमेन्टहरू पनि हामी हेरिरहेका छौ। राजराधे गुरूदेव, अघि भन्नुभएको पूजा गर्ने सामग्री अष्टगन्ध कुमकुम चन्दनको फोटो भिडियो फेसबुकतिर पनि लगाइदिनु भए आभारे हुने थियौं। नक्कली सक्कली दुई किसिमको हुन्छ रे, होइन गुरू भन्नुभयो। अब यो नक्कली सक्कली चाहिँ मलाई पनि चिन्न गाह्रो होला, तर अष्टगन्ध अहिलेसम्म मैले देखेको चाहिँ सक्कली मात्रै छ। मैले प्रयोग गरेको अष्टगन्धको त केही बासना आउँदैन त राधे श्यामला। देवीका पोखरेल कुमारीले लेख्नु भएको कमेन्ट हो, कस्तो परेछ एकचोटि तपाईँको बट्टाको फोटो हामीलाई पनि हालिदिनु त के रहेछ। जय श्री राधे राधे गुरूजी भन्नुभएको छ सन्तोष विष्टले। अनिल पाण्डेले, राधे राधे गुरु, मलेसियाबाट म पनि सुन्दैछु हाम्रो पात्रोबाट सनातन रेडियो नेटवर्क, जय श्री राधे गुरु भन्नुभएको छ। यी सबै आजको कमेन्ट हुन् भने हिजोका कमेन्ट रहेछन्। झलक भट्टराई, कार्यक्रम चाहिँ युट्युबबाट पनि बजाउनु पर्यो है भन्नुभएको छ, त्यसको लागि धन्यवाद छ, हामी त्यसलाई पहल गर्नेछौ। पहिलालाई भानु, हिजोकी कमेन्ट छ। प्रभुजी, राधे राधे, शुभ प्रभात, म यता शंख सब माधीबाट कार्यक्रम सुन्दै आएको छु। यताको मौसम ओहो, आज भोलि सफा छ, केही गर्मीको महसुस भइरहेको छ। मेरो प्रश्न गुरूदेव, मूल नक्षत्र र मूल आसन भएको मान्छेले के काम कुरा गर्दा राम्रो हुन्छ? गाउँमा त यस्तो खालको मान्छे यस्तो उस्तो हुन्छ भन्छन्, तर शास्त्र सम्मत के हुन्छ कुरा, के कुरामा ध्यान दिनुपर्छ, विस्तृत बताइदिनु होला हरे कृष्ण भन्नुभएको छ। मूलको, मूल आसनको, मूल गणान्तको, होइन अब धेरै कुरा हुन्छन् क्या ज्योतिषमा, के हो तपाईँले मलाई सोध्नु भएको चाहिँ। हामी पनि तपाईँकै जिल्ला शंखुव सभा आउँदैछौँ खादबारीमा, त्यहीँ पनि भेट्न सकिन्छ, त्यहीँ भेटौँ, अझ राम्रो है। यो हिजोको कमेन्ट थियो, अब हिजोको कमेन्ट छ, राधे राधे रेडियो सनातन सुन्दैछु भनेर झलकजीले पनि गर्नु भएको रहेछ। हिजोको कमेन्टमा दुर्गा रण पहिलेजीले पनि, श्रीमन नारायण गुरूदेव, म दुर्गा रण पहिले रेडियो भोजपुरबाट रेडियो सनातनको प्रसारण सुनिरहेको छु। खादबारी बजारको तापक्रम विराटनगरसँग मिल्छ र गर्मी ठाउँ हो भन्नुभएको छ। ओहो, जय श्री राधे राधे। अब शंख सभाका मान्छेले फोन गर्नुभएको थियो हिजो, त्यस्तो गर्मी पनि होइन, तर गर्मी नै हो, जाडो चाहिँ हुँदैन भन्नुभएको छ। दुर्गाजीलाई पनि उहाँले पनि मेरो बारेमा बुझिदिनु भयो, यसको लागि धन्यवाद छ। हिजोको कमेन्टमा, राधे राधे गुरु, म कालीकोटबाट, मेरो जन्म मिति थाहा छ तर समय थाहा छैन, मैले के गर्नुपर्ने, समस्या थाहा पाउनलाई भन्नुभएको छ। अब यसको लागि त दिउँसो फोन गर्नुहोला। अनिल पाण्डे, राधे राधे गुरु, हिजोको कमेन्ट छ, अस्तिको कमेन्ट रहेछ। हर्क राज राई, जय श्री राधे गुरूदेव, म हर्क राज राई हो, भोजपुर नगरपालिका एक सिबुखाबाट रेडियो संघर्षमा हाल सुन्थे, तर हाल केही महिनादेखि काठमाडौँ छु, आज मैले रेडियो सनातन नेटवर्कमा सुन्दैछु। गुरू, मेरो जिज्ञासा, जन्म बारे बारको जन्म महिना जन्म नक्षत्रको आधारमा भाग्य गुरूहरूले विश्लेषण गर्नुहुन्छ, यो कति सही हो भन्नुभएको छ? जन्मेको समय पनि बिना पनि मिल्छ कि मिल्दैन भनिदिनु होला गुरूदेव भन्नुभएको छ। जन्म समय बिना हेर्न मिल्दैन है। राधे राधे गुरु, म गणेश सुनार हो, डोटी जिल्ला घर भई हाल भारतको गुजरात सुरतबाट कार्यक्रम ज्योतिष दर्पण रेडियो सनातन नेटवर्कबाट सुन्दैछु भन्नुभएको छ। यो अस्ति झन अस्तिको हो। अन्तिम कमेन्ट छ, दुर्गा रण पहिले झन अस्ति लेख्नु भएको रहेछ। श्रीमन नारायण गुरूदेव, म दुर्गा रण पहिले रेडियो भोजपुरबाट सनातन रेडियोको नियमित श्रोता, जिज्ञासा, हिजोको औंसी र मलमासको भयो। ओहो, महत्वपूर्ण कुरा उठाउनु भएको थियो, विशेष भयो आज भने कि भोलि भन्ने। औंसी र मलमासको बारे आज प्रश्न पारिदिने बारे राधेर भन्नुभएको छ। अब कमेन्ट मैले ककसको कमेन्ट पढेँ, ककलले आज कार्यक्रम सुनिरहनु भएको छ, दुर्गाजीले पनि कार्यक्रम सुनिरहनु भएको भए भन्न मजा आउँथ्यो है, अथवा मलमासको बारेमा भन्न पनि हुन्छ, यो बेला मलमास परिरहेको छ, म एकैछिन एकजनाको फोन रिसिभ गरेर अनि ककलले कार्यक्रम सुन्नु भएको रहेछ, दुर्गाजीले पनि कार्यक्रम सुन्नु भएको रहेछ भने अझ सजिलो हुन्छ, किनभने उहाँले राख्नुभएको जिज्ञासा के हो अझ अहिले खुलाउनु होला, आज चाहिँ मसँग समय छ, आज कमेन्ट हेर्न दिने पनि हो र कमेन्ट हेर्न दिने हो भन्दा भन्दै पनि हामी खानपारी शङ्खुवा सभा आउँदैछौं है, शङ्खुवा सभामा हामी 15 गतेबाट तपाईँहरूलाई सेवा दिँदैछौ, त्यो पनि अहिले यहीँबाट भने, अनि त्यस पछाडि हामी धनकुटा, भोजपुर, इटहरी, विराटनगर कता कता जाने हो अथवा चाहिँ झापातिर कता जाने हो तपाईँहरूको फोन अनुसारले हुन्छ, फोन जहाँ जहाँबाट गर्नु भएको छ हामी त्यतै जान्छौँ, फोन कति गर्नु भएको छ भन्ने कुरा अब हामी गएपछि थाहा हुन्छ, शङ्खुवा सभा चाहिँ 15-16 गतेबाट चिनार्न प्रारम्भ गर्छौ है, खानबारी बजारमै रहन्छौँ हामी, फोन सम्पर्कमा रहनुहोला, फेसबुकमा पनि सम्पर्क रहनुहोला, हामी फोटोहरू पनि हाल्छौँ, हामी आउँदैछौँ है भनेर लाइभ पनि गर्छौँ होइन, हामीलाई फलो गर्नु भएको छैन भने लक्ष्मण सुवेदी 333 सर्च गरेर फलो पनि गर्दै गर्नुहोला, एकजना कोही जिज्ञासु हुनुहुन्छ स्वागत गरिहाले, राधे राधे हजुर, कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ यतिखेर, शान्ति के भन्नुभयो, शान्ति ढकाल नवलपुरबाट, आज त यता पश्चिमको बाटो पनि फोन आयो है, कुन रेडियोमा कार्यक्रम सुन्ने गर्नुहुन्छ त्यहाँ शान्तिजी, सामर्थ्य एफएमबाट सुन्नुहुन्छ, तर सामर्थ्य एफएमबाट एकदम धेरै रेडियोमा फोन प्रयास गर्नुहुन्छ, दिउँसो चाहिँ खुब फोन आउँछ त्यहाँबाट होइन, ल अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ, साल महिना गते समय भन्नु त,
1: 2074 साल
0: जेठ महिना
1: 20 गते
0: हजुर कति बजे भन्नुभयो,
1: बिहान 9-10 बजे
0: 9-10 बजेतिर
1: 9 बजेर 10 मिनट
0: ए 9 बजेर 10 मिनटमा भन्नु न 9-10 भनिदिनुहुन्छ के भन्ने खै, हाम्रोतिर कमाइ त ज्ञानी हुनुपर्ने, नवलपरासीका मान्छे त, कहाँ जन्मिनु भयो तपाईँको छोरा,
1: भरतपुर,
0: कुन जिल्ला पर्छ भरतपुर, चितवन जिल्ला, छोराको नाम पदम राज हो, कन्या राशि हेर्ने गर्नु भएको छ,
1: कसैले
0: 2074 सालको जेठको 20 गते 9 बजेर 10 मिनटमा बिहान हो, चितवन जिल्लामा हो भने आजदेखि उत्तर फाल्गुनी नक्षत्रको तेस्रो पाउबाट नाम आउँछ, पबाट पदम राज, पद्म कुमार, पदम कुमार होइन, पवित्र राम, अब के नाम राख्ने हो, अथवा प्रवीण नाम राख्न सकियो, प्रदीप नाम राख्न सकियो, त्यही भएर चिना गतिलो मान्छेको हातमा चिना बनाउनु भनेको क्या मैले, अलि झनक्क रिसाउनुहुन्छ क्या छोरा, के गर्ने हो, यो रिसलाई कन्ट्रोल गर्न सकिँदैन के अरे, एकदम झनक्क रिसाउने बानी छ, 7 वर्षपछि त झन् अहिले सङ्कटा 15 वर्षसम्म छ, पढाइ पनि राम्रो भएन, 15 वर्षदेखि फेरि राहु छ, यस्तो मान्छेलाई त राहु फेरि 36 वर्षसम्म चल्छ, अब अहिले सङ्कटा राहु छन्, एउटा घाँटीमा कवचहरू लगाइदिनु, एकदमै धेरै रिसाउनुहुन्छ हो, त्यही त हो त, अरूले भनेको नमान्ने, कप्ट्याइ गर्ने होइन, त्यही खालको छ, ग्रहहरू बिग्रेका छन्, ग्रहको शान्तिहरू गर्ने, ग्रहका पूजा पाठहरू गर्ने कामहरू गर्नु धेरै कुरामा राम्रो हुन्छ है, अरू केही छ कि छुट्यो, मैले भनिसके पढाइ र स्वास्थ्यमै बिग्रिन्छ, रिस पनि कडा हुन्छ, सङ्कटा र राहुको युगहरू परेको छ, शान्तिहरू गर्दै पूजा पाठ गर्दै गर्नुहोला, अहिले छुट्टिन्छु, राधे राधे, सङ्कटा छ, भोलि बिग्रीको दिन मसँग रुँदै आउनुहुन्छ, त्यो दिन मैले तपाईँलाई बुट्टी लाएर पनि काम बन्दैन, त्यो दिन ग्रह शान्ति गरेर पनि काम बन्दैन, किनकि पन्ने बानी हराइसकेपछि बिग्रिसकेपछि त बर्बाद भएन, सङ्कटाको शान्ति गर्ने, एउटा कवचहरू धारण गर्ने, महामृत्युञ्जय जपहरू गराउने, अनि रिस एकदम कन्ट्रोल हुन्छ त्यति गरेपछि है, नलप्रसिद्ध गुरुहरू हुनुहुन्छ होला, गुरुहरूलाई बोलाएर मेरो छोरालाई सङ्कट छ अरे, शान्तिहरू गर्नु, पूजापाठ गर्नु पर्नु, पछिको दिनमा चाहिँ राजयोग पनि छ, गजकेश्वरी योग पनि छ, राम्रो योग छ, तर अलिक पछि फेरि माङ्गलिक पनि छ, त्यसलाई अलिक पछि फेरि त्यसको बारेमा चर्चा गरौँला, आजको लागि छुट्टिन्छु, राधे राधे, दुई अङ्क राम्रो हुन्छ अनि खेर सबैभन्दा राम्रो रातो सेतो रङ राम्रो हुन्छ, पूर्व दक्षिण राम्रो हुन्छ। अहिले छुट्टिन्छु, राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा नवलपुरबाट फोन आएको थियो, हामीले उहाँको बारेमा पनि जानकारी दिइसकेका छौँ। आज कमेन्ट धेरैको पढियो तर कमेन्ट उत्तर दिएको मान्छेले सुन्नु भएको जस्तो लागेन। पूजन अर्याल, म हटियाबाट सुन्दैछु गुरु, मैले छोराको बारेमा हेर्न चाहन्छु भन्नुभएको छ, चिन्ह हेर्न चाहिँ मिलेन, फोन गर्नु पर्यो, दिउँसो फोन गरे पनि हुन्छ। मलमासको बारेमा थोरै भनौँ कि नभनौँ जस्तो भयो है, थोरै भन्छु ल। मलमास हरेक तीन वर्षको अन्तरालमा भनेको 32 महिना कटेपछि आउने मलमास, कहिले 34 महिनामा कहिले 33 महिनामा पर्छ मलमास। यो मलमास सबैले बार्नुपर्छ, यसको बारेमा छुट्टै इतिहास बोकेको मलमास छ। जुन महिना सूर्य जुन दुईटा औँसीमा जुन बेला संक्रान्ति पर्दैन त्यसलाई मलमास भन्ने गरिन्छ। यसपालि म छोटो भन्छु, यसमा व्याख्या चाहियो भने फेरि भोलि पछिको दिनमा तपाईँहरूलाई जानकारी गराउँला। यसपालि जेठको 1 गते सूर्योदयमा त्रयोदशी थियो अनि त्यस पछाडि चतुर्दशी थियो भने 2 गते औंसी थियो। औंसी भन्दा पहिले नै जेठ महिनाको संक्रान्ति पर्यो, त्यस पछाडि असारको 1 गतेसम्म मलमास छ भनियो, 1 गते औंसी छ। यो संक्रान्ति भइसकेको थिएन हाम्रो गाउँघरको भाषामा, 1 गते बिहानदेखि नै संक्रान्ति पर्यो भनिन्छ। तर त्यो बेला सूर्य वृष राशिबाट मिथुन राशिमा चाहिँ प्रवेश गरेको थिएन। यो दिन रातिको 8:35 बल्ला सूर्यले मिथुन राशिमा प्रवेश गर्छ भनेको, चन्द्रमा अनुसार सूर्यको गति अनुसार रातिको 8:35 बल्ला मिथुन राशिमा सूर्यले संक्रान्ति गर्थ्यो अनि 1 गते असार बिहान 9:12 औंसी सकिन्थ्यो। औंसी भित्रमा संक्रान्ति परेन, दुईटा औंसी भित्र संक्रान्ति नपरेकाले छोटो हिसाबमा मलमास पर्यो। मलमासमा चिना हार्न हुन्छ हुन्न, यो मान्छेको धेरैको प्रश्न छ। मलमासमा के गर्न हुँदैन? मलमासमा कुनै मनले इच्छा गरेर कुनै संकल्पद्वारा गरिने कामहरू गर्न हुँदैन, बास यति मात्रै बुझौं। यो मलमास 12 महिना भन्दा अलि छुट्टै महिना हो, सौरमान अनुसार त 12 महिनाभित्र पर्यो तर चन्द्रमान अनुसार त 12 महिना भन्दा अलग महिनामा पर्यो। 12 महिनाको देवताको नाम मैले अस्ति भने तपाईँहरूलाई, अझ 12 महिनाको देवता भन्दा यो छुट्टै महिना भएर यसलाई चाहिँ पुरुषोत्तम भगवानले म मेरो नाम दिन्छु भनेर राख्नु भएको छ। यो महिनालाई मलमास भनिन्छ, मल भनेको धेरै भएको उब्रिएको अनि अधिक भनेको पनि धेरै भइहाल्यो। सौरमान अनुसार 1 वर्षमा 365 दिन, चन्द्रमान अनुसार 354 दिन हुन्छ, त्यो बीचमा रहेको 11 दिनलाई विशेष गरी हामीले चाहिँ त्यसलाई हेर्नुपर्छ, बुझ्नुभयो? त्यसो भएको हुँदा तपाईँहरूले के गर्नु पर्यो भने यो बीचमा रहेको 11 दिन, 1 वर्षमा 11 दिन, 2 वर्षमा 22 दिन र 3 वर्षमा 33 दिनको हुन्छ। यो 33 दिनलाई अलिकति 3 वर्षमा 33 दिन हुन्थ्यो बीचमा, त्यही भएर 32-33 महिनामै यसलाई काउन्ट गरेर 30-31 दिन कहिलेकाहीँ 29 दिनको मलमास पर्छ, त्यसरी बुझौँ है। यसरी बुझ्यो भने धेरै कुरामा हामी प्रश्न हुन्छौँ। मलमासमा एउटा कुरो भनाइ के छ भने, नयाँ बिहे गरेको मान्छेले चाहिँ मलमास बार्नु भन्छन्, म भन्छु मलमास पुरानालाई पनि बार्नुपर्छ। राधे श्याम, लु बर्बाद भयो भनेको, पुराना मान्छेले पनि गर्भधारण गर्न हुँदैन, मलमास बार्नु है। नयाँ मान्छेले भनेको कारणै त यो, झुकिएर गर्भ रहन सक्छ, गर्भ नराख्नु अनि पुरानालाई चाहिँ राख्न पर्छ। गुरु प्रश्न आउनु परेन, तपाईँ प्रश्नै गर्न जानुहुन्न। हो, पुरानालाई पनि गर्भधारण गर्न हुँदैन, यो बेला नयाँलाई पनि गर्न हुँदैन। मलमास एक हिसाबले हेर्दा अलि नराम्रो मास, अर्को हिसाबले हेर्दा धर्म र कर्म गर्ने महिना यो हो, 12 महिना भन्दा अलग महिना हो यो, तर चन्द्रमान अनुसार, चन्द्रमाको गति अनुसार, सौरमान अनुसार त भइहाल्यो, त्यो चन्द्रमान अनुसार। जस्तै हामीले के बुझ्छौँ भने, कहिलेकाहीँ बिहे हामी जस्तै दशैं तिहार स्वर श्राद्ध अथवा तिथि मरतिथिहरू चन्द्रमान अनुसार हेरिन्छ, तर बिहे चाहिँ सौरमान अनुसार हेरिँदो रहेछ, बुझ्नु है। त्यही भएर कहिलेकाहीँ कार्तिक महिनामा पनि दशैं पर्छ, तर कार्तिक महिनामा कहिले बिहे हुँदैन, असोज महिनाभित्रै हुन्छ, तर कार्तिकको शुक्ल पक्ष पर्न सक्छ है फेरि, तर पनि बिहे हुन्छ भनेको महिनाले चाहिँ भर पार्छ क्या। कहिलेकाहीँ सौरमान हेरिन्छ, कहिलेकाहीँ चन्द्रमान हेरिन्छ। त्यसको हुँदाखेरि तपाईँले अलिअलि त कुरो बुझ्नुभयो होला, अझ बुझ्नुभयो भने मलाई यसको बारेमा धेरै भनिदिनु भने अझ धेरै भन्छु म। अब तपाईँले प्रश्न गरे अनुसारको तपाईँलाई के चाहिएको छ त्यो कुरो हो, मलमासको बेलामा सकभर मासु नखानु खाने मान्छेले, यो सोह्र श्राद्ध भन्दा दिव्य महिना हो नि। आहा, लसुन नखानु, प्याज नखानु, मैले पहिले भन्न बिर्सेँ कि, केही नखानु, भगवान्को ध्यान गर्नु हरेक दिन, घरमा आधी घण्टा भगवान्को हरे राम राम राम हरे हरे हरे कृष्ण कृष्ण कृष्ण हरे हरे गर्नु, आधी घण्टा गाउनु कम्तीमा, बिहान गाए पनि हुन्छ बेलुका गाए पनि हुन्छ, कम्तीमा भगवान्को आराधना त गरौँ मलमासमा, अरू बेला त गरिएन गरिएन, यो बेला त गरौँ है। यति कुराको जानकारी गराएँ, कार्यक्रमको अन्तिम भागमा छु, कमेन्ट केही छ कि हेरिहालौँ, इशारा मिल्दैछ मलाई, कमेन्ट आएको छ है, एउटा भन्नुभएको छ के रहेछ हेरिहाल्छु। दुर्गा रणपहेलीजीले लेख्नु भएको छ, श्री राधे राधे गुरुदेव, दुर्गा रणपहेली भोजपुर, म कार्यक्रम सुनिरहेको छु। राधे राधे, उहाँले नि यो विशेष गरी मलमासको बारेमा खोज्नु भएको, मलमास छोटो हिसाबमा मैले जानकारी गराएँ, अझ बुझ्नु भएन भने यसलाई व्याख्यात्मक रूपमा हामी त्यसलाई अगाडि बढाउनेछौँ, थोरै भने तर मिठो भने जस्तो लाग्छ मलाई। त्यसो भएको हुँदा कार्यक्रम ज्योतिष दर्पणको व्यवसाय तपाईँहरूलाई राम्रो लाग्छ जस्तो लाग्छ, यस्तै धर्म संस्कार ज्योतिष संस्कारको बारेमा हामी जानकारी दिने प्रयास गरिरहनेछौ। अब अन्तिममा खानपारी आउँदैछौ, पन्ध्र गतेबाट चिना हार्दैछौ, यही जेठको पन्ध्र गतेबाट को आउने हो, हात उठाउँदै गर्नुहोला, फोन पनि गर्दै गर्नुहोला, फोन गर्दै गर्दै आउनुभयो भने भिडभाडमा पर्नु पर्दैन भन्दै आजको लागि कार्यक्रमको अन्तिम भागमा छु। भोलि बिहान उपस्थित हुने बाचाका साथमा आजको लागि आज्ञा चाहन्छु, तपाईँको दिन मंगलमय रहोस्। श्री कृष्ण, राधे राधे।
2: खुशीको खबर, खुशीको खबर, खुशीको खबर। तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
3: डिभिजन वन कार्यालय संखुवा सभाको सूचना: वन र ढिलो लगाउने उपर हुने कानूनी सजाय। राष्ट्रिय वन सामुदायिक वन समितिमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा वन ऐन 2076 अनुसार कसुर जन्य अपराध हुनेछ र यस्तो कसुर गर्नेलाई सोही ऐनको दफा 50 उपदफा 4 अनुसार वनमा भएको प्राणी तथा रूख बिरूवा समेतको क्षतिको मूल्याङ्कन गरी सो बराबरको बिगो असुल गरेर 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुने कानूनी व्यवस्था भएको हुँदा सरकारवालाहरूमा जानकारीको लागि अनुरोध छ। डिभिजन वन कार्यालय संखुवा सभा।
4: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 9 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज
1: आजीवन सर्वाधिक सुरक्षा दिने नेपालकै पहिलो सूर्य ज्योति शहीदमा सही छ त्यसैले त म सही भन्दैछु
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: नमस्कार, कान्तिपुर डायरीमा स्वागत छ। उपस्थित छु म सुनिता। सत्तारूढ़ एमाले र कंग्रेसले मुख्यमन्त्रीलाई यथावत राखेर लुम्बिनी प्रदेशका अन्य मन्त्री फेरबदल गर्ने तयारी गरेका छन्। दुवै दल मुख्यमन्त्री चेत नारायण आचार्यलाई यथावत राखेर अनि सबै मन्त्री फेरबदल गर्ने निचोड़मा पुगेका हुन्। दुवै दलका नेताले बजेट अगावै प्रदेशका मन्त्री फेर्ने गरी गृह कार्य अघि बढ़ाएका छन्। पछिल्लो सहमति अनुसार मुख्यमन्त्री पाउने दलले 3 मन्त्री र अर्कोले 4 मन्त्री पाउने समझदारी भएको बताइएको छ। मुख्यमन्त्री एमालेको भएकाले कंग्रेसबाट 4 मन्त्री बनेछन्। मुख्यमन्त्री सहित 12 मन्त्रालय भएको प्रदेशमा अब 8 मन्त्रालय रहने त्यहाँको सरकारले निर्णय गरिसकेको छ। लुम्बिनी प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ। प्रदेशसभाको आज दिउँसो 1 बजे बस्ने 8 अधिवेशन अन्तर्गत 6 बैठकमा प्रदेश प्रमुख कृष्ण बहादुर घरती मगरले प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्नेछन्। प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम विकास, सुशासन, उत्पादन, रोजगारी, कृषि, पर्यटन तथा पूर्वाधार विकास लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर ल्याउने तयारी गरिएको जनाइएको छ। बागमती प्रदेशसभाको वर्षीय अधिवेशन आजदेखि शुरू हुँदैछ। आज दिउँसो 1 बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री सहित प्रदेशमा प्रतिनिधित्व गर्ने सबै दलका संसदीय दलका नेताले आफ्ना धारणा राख्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिए। बागमती प्रदेश सरकारको सिफारिशमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले संविधानको धारा 183 उपदफा 1 बमोजिम प्रदेशसभाको वर्षीय अधिवेशन आह्वान गरेका हुन्। नेकपा एमालेले केन्द्रीय कमिटिको बैठक असार 2 साता बोलाएको छ। हिजो सम्पन्न सचिवालय बैठकले निर्वाचनको समीक्षा एवं पार्टी सुदृढीकरणका लागि असार 2 साता बैठक बस्ने तय गरेको हो। अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलको परामर्शमा केन्द्रीय कमिटि बैठक आह्वान गर्ने निर्णय भएको एमाले जनाएको छ। 3 दिनसम्म ओली निवास गुण्डुमा बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीमाथि राजीनामाको दबाव बढ़ाइएको भनिए पनि एकताको सन्देश प्रवाह गर्दै बैठक सकिएको सचिव लेखराज भट्टले दावी गरे। बैठकमा पार्टीभित्रका समस्या समाधानका लागि छलफल गर्दै ओलीले पार्टीमा एकता कायम गरेर अगाडि बढ़न निर्देशन दिएको भट्टको भनाई छ।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
1: दाँतको एक्सप्रेस सुविधा,
2: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाक नेटुडी खेलछेउ शंखुवा सभा। फोन नम्बर 0295-62320 र 98420-50541।
4: नेपाली पेन्ट कम्पनी जस्मिन पेन्ट, 3 दशकदेखि नेपाली मनको रङ।
5: वाइफाई नेपालको स्टुडेन्ट अफर 70 MBPS को 12 महिनाको इन्टरनेट प्याकेजमा 6 महिना बोनस मात्र रु 8,350 फ्याट सहित। जानकारीका लागि 0159-707-789 सम्पर्क गर्नुहोस्। वाइफाई नेपाल, स्पिड पनि सस्तो पनि।

0: Extreme energy drink. Taste the difference, feel the energy.
1: साउदी अरबको राष्ट्रिय तेल कम्पनी साउदी आरामकोको परियोजनामा काम गर्ने नेपाली सहित आप्रवासी श्रमिक गम्भीर जोखिममा रहेको एक अन्तर्राष्ट्रिय अध्ययन प्रतिवेदनले सार्वजनिक गरेको छ। आप्रवासी श्रमिकको मानव अधिकार सम्बन्धी अनुसन्धान गर्ने लन्डन स्थित संस्था फेयर स्क्वायरद्वारा हालै सार्वजनिक प्रतिवेदन अनुसार साउदी आरामको परियोजनामा कार्यरत नेपाली सहित विदेशी श्रमिकलाई अत्याधिक गर्मीमा लामो समयसम्म काम गराइने, असुरक्षित आवास स्थलमा राखिने, पर्याप्त आराम र खाना नदिने, दुर्घटना वा मृत्यु हुँदा समेत उचित क्षतिपूर्ति नपाइने अवस्था छ। आमदानीका आधारमा सो विश्वकै चौथो ठूलो कम्पनी मध्येमा एक पर्दछ। आरामकोमा साउदी सरकार र सार्वजनिक लगानी कोषको करिब 98% स्वामित्व छ। आरामकोले तेल बिक्रीबाट कमाउने आमदानी साउदी सरकारको कुल राजस्वको करिब 2/3 हिस्सा मानिन्छ। द वाल स्ट्रीट जर्नलका अनुसार आरामकोसँग साउदीभित्र मात्रै 10,000 भन्दा बढ़ी आपूर्तिकर्ता कम्पनी छन्। ती कम्पनी अन्तर्गत विभिन्न उपठेकेदार मार्फत श्रमिक भर्ना गरिन्छ। यही जटिल संरचनाका कारण श्रमिकमाथि हुने शोषणमा जिम्मेवारी निर्धारण गर्न कठिन हुने गरेको प्रतिवेदनले जनाएको छ। रूकुम पूर्वको पुथा उत्तर गंगा गाउँपालिकाले आन्तरिक लगानीबाट मोटरेबल पुल निर्माण सम्पन्न गरेको छ। पालिकाको वडा नम्बर 5 हुकुम र वडा नम्बर 1 मैकोट जोड्ने सानी भेरी नदीमाथि निर्माण गरिएको हो। कुल 27 मिटर लामो सो पुलमा गाउँपालिकाले 1,50,00,000 बजेट लगानी गरेको प्रमुख प्रशासकीय अधिकृत ध्रुव विकले जानकारी दिए। कानलाई जितेका फिल्मकर्मीहरूलाई चलचित्र विकास बोर्डले 2,50,000 रूपियाँ दिने निर्णय गरेको छ। कान्समा अवार्ड जितेर फर्केका उनीहरूलाई आज त्रिभुवन विमानस्थलमा भव्य स्वागत गर्दै बोर्डले यस्तो निर्णय सुनाएको हो। एलिफेन्ट्स इन द फगका निर्देशक अविनाश विक्रम शाह, निर्माता अनुप पौडेल र कलाकार पुष्पा थिङ लामालाई विमानस्थलमा खादा र माल लगाउँदै सूचना तथा संचार मन्त्री विक्रम तिमल सिन्हाले स्वागत गरेका छन्। बोर्डले एलिफेन्ट्स इन द फगको जितलाई नेपाली चलचित्रको अन्तर्राष्ट्रिय यात्रामा ऐतिहासिक उपलब्धि भएको भन्दै सो कार्यक्रमको आयोजना गरेको जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना प्रतिनिधिहरूलाई इरानसँगको कुनै पनि सम्झौता हतारमा नगर्ने निर्देशन दिएको बताएका छन्। उनले 3 महिना लामो युद्धको समाधानका लागि छिटै कुनै ब्रेक थ्रू भइहाल्ने आशा समेत कम भएको बताएका हुन्। यसअघि राष्ट्रपति ट्रम्पले अघिल्लो दिन मात्रै इरानसँग सम्झौता लगभग अन्तिम चरणमा पुगेको दावी गरेका थिए। यस्तै उनले हर्मुज सामुद्रिक क्षेत्रमा इरानी जहाजहरूमाथि अमेरिकी नाकाबन्दी कायम रहने पनि बताएका छन्। र नेपालले साफ महिला च्याम्पियनशीप फुटबलमा आज भूटानसँग खेल्दैछ। प्रतियोगिताको शुरूआत गर्दै भूटानसँग खेल्न लागेको नेपाल विजयी शुरूआतको खोजीमा मैदानमा उत्रिने तयारीमा छ। यी दुई बीचको खेल भारतको गोवा स्थित जवाहरलाल नेहरू रंगशालामा नेपाली समयअनुसार अपरान्ह 4:45 शुरू हुनेछ। दुवै टोलीले समूह एकको पहिलो खेल खेल्न लागेका हुन्। हस्त कान्तिपुर डायरी अहिलेलाई यति नै। अहिले मध्याह बजे कान्तिपुर डायरीका साथ पुनः भेट हुने नै छ। सुनिता आज्ञा चाहन्छु। नमस्कार।

0: तपाईहरु अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: सुवर्ण अवसर। तपाई हाम्रै सुनका सभा जिल्लामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनाद्वारा 2083 जेठ 15 गते श्री जनसमावि विद्यालय खादबारी दौड चन्दनपुरमा एक दिन स्वास्थ्य शिविर सेवा दिने भएको हुँदा समयमै मौकाको फाइदा लिई स्वास्थ्य लाभ लिनुहोस्। शिविरमा दिइने विशेष सेवाहरू पेट सम्बन्धी रोगहरू, ग्यास्ट्रिक, गानुगोला, खाना खान मन नलाग्ने, मुखबाट अमिलो पानी आउने, महिला सम्बन्धी रोगहरू, सेतो पानी बग्ने, महिनावारी गडबडी, बालबालिका सम्बन्धी रोगहरू, खोकी लाग्ने, खाना खान मन नलाग्ने, पेट दुख्ने, हात खुट्टा तथा कम्मर सम्बन्धी रोगहरू, वात रोग, युरिक एसिड, झमझमाउने, दुख्ने, मलदर सम्बन्धी रोगहरू, दिसा गर्दा रोग ताउने, मास देखिने, पोल्ने, दिसा गर्दा अप्ठ्यारो हुने, कब्जियतको समस्या हुने, साथै छाला सम्बन्धी रोगहरू, दाँत, एलर्जी, छाला चिलाउने र उच्च रक्तचाप जस्ता आदि रोगहरूको सफल उपचार गराइन्छ। यी स्थान श्री जनता महावी विद्यालय चन्दनपुर खादरी नगरपालिका वडा नम्बर 10 सङ्खुवा सभा। समय बिहान 10 बजेदेखि बेलुकी 5 बजेसम्म। जानकारीको लागि सम्पर्क नम्बर 98-4-48-04-150 98-4-48-04-150।
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक 2 हप्तामा शनिबारका दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दुको तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2082 साल चैत 21 गते शनिबार, 2083 साल वैशाख 5 गते शनिबार, 2083 साल वैशाख 19 गते शनिबार, 2083 साल जेठ 2 गते शनिबार। समय बिहान 7 बजेदेखि। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङटार। फोन 0295-75-267, मोबाइल 97-655-86-460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
3: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।

डिभिजन वन कार्यालय सङ्खुवा सभाको सूचना। वन र डेलो लगाउने उपर हुने कानूनी सजाय। राष्ट्रिय वन सामुदायिक वन समेतमा आगो लगाउने वा आगलागी हुन जाने

0: डिभिजन वन कार्यालय सङ्खुवा सभाको सूचना। वन र डेलो लगाउने पर हुने कानूनी सजाय। राष्ट्रिय वन सामुदायिक वन समेतमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा वन ऐन 2076 अनुसार कसुरजन्य अपराध हुनेछ र यस्तो कसुर गर्नेलाई सोही ऐनको दफा 50 को उपदफा 4 अनुसार वनमा भएको प्राणी तथा रुख बिरुवा समेतको क्षतिको मूल्याङ्कन गरी सो बराबरको बिगो असुल गरेर 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुने कानूनी व्यवस्था भएको हुँदा सरकारवालाहरूमा जानकारीको लागि अनुरोध छ। डिभिजन वन कार्यालय सङ्खुवा सभा।
1: मरेको के हो?
2: हेर त रगतै रगत भो, म त त्यस्तो हेर्न नि सक्दिन।
1: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
2: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो। बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
1: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
2: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
3: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिउ।
4: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। नेपालमा हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल सीटीई विधिबाट मान्यता प्राप्त धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा शैक्षिक सत्र 2083-84 लागि हेल्थ असिस्टेन्ट एचएमा नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू: अनुभवी शिक्षकहरूद्वारा आधुनिक शिक्षण विधिबाट अध्यापन गराइने। यस संस्थामा सुविधा सम्पन्न प्रयोगशाला, पुस्तकालय तथा अडियो भिडियो माध्यमबाट अध्ययनको व्यवस्था रहेको। अतिरिक्त क्रियाकलाप अन्तर्गत बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस लगायत खेलकुदका छुट्टा छुट्टै हलको सुविधा रहेको। सृजनात्मक तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिन्छ भने संगीत कक्षा तथा योगा जुम्बा समेत सञ्चालन हुनेछ। संस्थाको हाताभित्र छात्रका लागि सुरक्षित होस्टेल सुविधा उपलब्ध छ। साथै आन्तरिक मूल्याङ्कनमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कारको व्यवस्था समेत गरिएको छ। अस्पताल, स्वास्थ्य चौकी, नर्सिङ होम तथा सरकारी गैर सरकारी संस्थामा दक्ष स्वास्थ्य कर्मी बन्न चाहने विद्यार्थीहरूका लागि यो उत्कृष्ट अवसर हो। यसै नै किन पढ्ने? यो कोर्स पूरा गरिसकेपछि माथिल्लो योग्यता बढाउन हेल्थ विषयमा बीएड, एमबीबीएस, बीपीएच, बीडीएस नेपालमा एवं अन्य मुलुकमा समेत अध्ययन गर्न पाइने। विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थामा नेपाल सरकारको 5 तहमा रोजगारीको अवसर पाउन, स्वरोजगार भई आय आर्जन गरी आत्मनिर्भर बन्न। फारम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। कक्षा सञ्चालन
7: असार पहिलो हप्तादेखि।
6: नोट: एसीई को ग्रेडिङ प्रणालीमा कम्तीमा 2 GPA अनिवार्य रहेको हुनुपर्नेछ। सम्पर्क धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्स, धनकुटा 6 धनकुटा। सम्पर्क नम्बर 0265220033, 0265236119 र 98521600।
8: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्ख्या सभा 95.5।

0: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
1: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
0: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
2: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
3: कर्मचारी आवश्यकता सम्बन्धी सूचना। यस संखुवा सभा खर्चरीको भानुचोक नजिकै रहेको सिटी सेन्टरका लागि कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले चाँडै सम्पर्क गर्नुहोस्। आवश्यकता बेकरी सेफ 2 जना, अलराउन्ड कुक 2 जना र वेटर 4 जनाका साथै मोमो मेकर 1 जना। आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूका लागि जानकारी गराउँदछौ। जानकारीका लागि सम्पर्क नम्बर 97 629 16 914 सिटी सेन्टर खाजबारी नगरपालिका 1 भानु चौक संखुवा सभा।
0: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतेदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी रू 5 छुटमा बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य रू 54 प्रति केजी, रू 1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल रू 79 प्रति केजी, रू 1975 प्रति बोरा। चिनी रू 95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 02956222201 र 97 499 22 520।
4: राष्ट्रको गौरव नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगरको कर प्रिन्ट रुजु करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरू तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
1: MCSA कम्प्युटर सेन्टर खाँदबारी एक शङ्कुवा सभा अरुण उपत्यकाकै सबैभन्दा पुरानो कम्प्युटर इन्स्टिच्युट।

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। एमसीएसए कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यावहारिक प्र्याक्टिकल आधारित सिकाई, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 0295160076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर, आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
2: संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव नेपालीको शान, रेडियो संघ सभा 95.5 MHz।

0: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
1: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
0: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू
0: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
1: दाँत खोल्ने, दाँत सफा गर्ने,
0: दाँतको एक्सरे गर्ने,
1: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
0: झिक्न मिल्ने आरपीडी लगाइने,
1: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
0: बाङ्गो टिङ्गो दाँत मिलाइने,
1: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
0: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1, प्रहरी गेट, सेउ सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
1: सम्पर्क नम्बर 029-590-6667 र 98-420-22-667।
2: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी। आदरणीय सेवाग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकारी र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
3: मानसिक समस्याबाट बच्ने उपायहरू।
4: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
3: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
4: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
3: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
4: असल साथीहरूसँग मात्रै संगत गरौं।
3: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
4: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
3: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankawasava.

0: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै अतारमा हुनुहुन्छ त।
1: नमस्कार भाइ, तुमलिकतिर पो हिँडेको हौ? म त
0: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
1: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
0: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
1: ए ल ल, सँगै जाउँ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
1: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
1: सम्पर्क नम्बर 9860946000
2: र 9819320075।
1: सरप्राइज जेनी, यो गहना कस्तो छ?
3: छ्या, यस्तो पनि गहना लाउँछन्?
1: अनि यो
3: तपाईँलाई त गहना किन आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
1: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
3: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त, कहाँ किन्नु भएको?
1: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
3: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुनचाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
3: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842059801। जनक पौडेली, 9852558344 र 029562048।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
4: नमस्कार है वडाध्यक्षज्यू।
5: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
4: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
5: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
4: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
5: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुदा एक मात्रै विश्वासी लो अरू पूर्वकै चर्चित दिशा टेलर खातबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि यसो बन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानुहोला।
4: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
6: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
3: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
1: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
2: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
7: डिजाइनर सुट स्पेशलिस्ट अनिल ठटाल।
1: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 9842082776।
8: नयाँ नेपालमा नयाँ नाम निशान टेलर्स, स्थान खातबारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
9: राष्ट्रको गौरव नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो सङ्ख्या सभा 95.5 मेगाहर्ज।

ज्यामिरे र बाजकलीको कथा। आज ज्यामिरेको बुबा अर्थात् राउडेको मुखियाको निधन भएको दुई दिन भएको छ र उनीहरूको चलिआएको परम्परा अनुसार आज सबैजना आफ्नो वासस्थान छोडेर नयाँ थलोमा सर्दैछन्। यता सबैलाई बसाइ गराएको चटान छ, तर बाजकली भने ज्यामिरेको खोजीमा छ।

लगाउने भेषभूषा फरक होला, तर आफ्ना अनि आफ्नोलाई गुमाउनुको पीड़ा सबैको एउटै हुँदो रहेछ। यही राउटे समुदायको कला, संस्कृति, माया, प्रेम र जीवनको कथा जीवन।

0: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
1: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
0: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका एक प्रगति टोल
1: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
0: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423180।
2: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
3: किन र काका?
2: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
3: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनसादी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
2: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
3: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
2: सिर्जन एन सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
3: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
2: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
3: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
2: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
3: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
2: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
3: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली।
2: सम्पर्क 029-41-0084 र 98-40-45-827।
4: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online. This is Radio Sankhuasabha, 95.5 MHz.

0: ओहो लु नमस्कार है सर।
1: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
0: हो नि सर, थटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त थटाल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
3: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
3: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुहारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: छटाल टेलरिङ सेन्टर खाँदबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
3: डिजाइनर सुमन ठटाल 9865349444
2: र 0295901055।
4: मोर स्टाइल मोर डिजाइन थटाल टेलर्स।
5: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
6: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800906002

हिमा रेकर्डिङका विभिन्न चर्चित पुराना तथा नयाँ गीतहरूलाई सुन्न अनि हेर्नका लागि कृपया यस च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद।

0: रेडियो संखुवा सभा समय सूचक अहिले मध्याह्नको 12 बज्यो.
1: कमिंग अप नेक्स्ट
2: कम प्रिमियममा आजीवन सर्वाधिक सुरक्षा दिने नेपालकै पहिलो सूर्य ज्योति सही प्लान सही छ त्यसैले त म सही भन्दैछु
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: पूर्व प्रधानमन्त्री देउबाको पक्राउ पुर्जी विरूद्ध दायर रिटमा सर्वोच्चमा आज सुनवाई हुँदै जिल्ला अदालतले पक्राउ पुर्जी जारी गर्न नसक्ने ब्रिगेड लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीलाई यथावतै राखेर सबै मन्त्री फेर्ने कंग्रेस एमालेको तयारी आफ्ना प्रतिनिधिहरूलाई इरानसँगको कुनै पनि सम्झौता हतारमा नगर्न राष्ट्रपति ट्रम्पको निर्देशन सम्झौतामा साक्षर नभएसम्म हर्मुजमा अमेरिकी प्रभाव कायमै रहने र साफ महिला च्याम्पियनशीप फुटबलको उद्घाटन खेलमा नेपालले आज भूटानसँग खेल्दै
1: वाइफाई नेपालको स्टुडेन्ट अफर 70 MBPS को 12 महिनाको इन्टरनेट प्याकेजमा 6 महिना बोनस मात्र रु 8,350 फ्याट सहित जानकारीका लागि 01597077789 सम्पर्क गर्नुहोस् वाइफाई नेपाल स्पिड पनि सस्तो पनि

0: नमस्कार, कान्तिपुर डायरीका साथमा सहकर्मी दीपशिखा र पूजनी समाचार अब विस्तारमा।
1: पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको पक्राउ पूर्जी विरूद्ध दायर रिटमा सुनवाईका लागि आज पेशी तोकिएको छ। सर्वोच्च अदालतमा सुनवाईका लागि पेशी तोकिएको हो। न्यायाधीश द्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा सुनवाई हुँदैछ। यसअघि न्यायाधीश मेघराज पोखरेलको इजलासले देउवाले दायर गरेको रिटमा सुनवाई गर्दै अन्तरिम आदेश जारी गर्ने र नगर्ने विषयमा छलफलका लागि झिकाउन आदेश दिएको थियो। देउवा विरूद्ध सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको छ। सो मुद्दा हेर्न क्षेत्राधिकार विशेष अदालतको भएको जिकिर गरिएको छ। काठमाडौँ जिल्ला अदालतसँग क्षेत्राधिकार नै नभए पनि पूर्जी जारी भएको रिटमा उल्लेख छ। देउवाले अनुसन्धानमा सहयोग गर्न मंजूर भएको सम्पत्तिको स्रोत देखाउन हतार रहेको र पक्राउ गर्नुपर्ने अवस्था नरहेको जिकिर गरेका छन्। देउवा दम्पति पछिल्लो समय हङकङ भएको भनिएको थियो। त्यस यता देउवा दम्पति सम्पर्क बाहिर रहेको बताइएको छ। उनी विरूद्ध विभागले रेड कर्नर नोटिस जारी गर्न प्रक्रिया थाले पनि इन्टरपोलले रेड कर्नर नोटिस जारी गरेको छैन।
0: नेपाल बार एसोसिएशनका अध्यक्ष विजय प्रसाद मिश्रले सर्वोच्च अदालतमा लागू गरिएको गोला प्रथा पेशी प्रणाली हटाउने तयारीप्रति आपत्ति जनाएका छन्। काठमाडौँमा आयोजित कार्यक्रममा उनले गोला प्रथा पेशी प्रणाली हटाउने तयारीप्रति आपत्ति जनाएका हुन्। उनले गोला प्रथा मार्फत पेशी तोक्नुको सट्टा प्रधान न्यायाधीश स्वयंले पेशी तोक्ने प्रणालीले न्यायपालिकालाई राजनैतिक प्रभावतर्फ धकेल्ने बताए। सर्वोच्च अदालतमा लागू गरिएको गोला प्रथा प्रणाली हटाएर सशक्त आन्दोलन गर्ने उनको भनाई छ। प्रधान न्यायाधीश नियुक्ति प्रक्रियामाथि प्रश्न उठाउँदै मिश्रले संवैधानिक परिषद मार्फत प्रधानमन्त्रीलाई मनपर्ने व्यक्तिलाई नियुक्ति गर्ने अभ्यासको थालनी गरिएको टिप्पणी गरे। न्यायपालिकाले गम्भीर परिस्थितिको सामना गरिरहेको उल्लेख गर्दै मिश्रले यस्तो अवस्थामा कानून व्यवसायीले विवेक गुमाउन नहुने बताएका छन्।
1: सत्तारूढ एमाले र कंग्रेसले मुख्यमन्त्रीलाई यथावत राखेर लुम्बिनी प्रदेशका अन्य मन्त्री फेरबदल गर्ने तयारी गरेका छन्। दुवै दल मुख्यमन्त्री चेतनारायण आचार्यलाई यथावत राखेर अन्य सबै मन्त्री फेरबदल गर्ने निचोड़मा पुगेका हुन्। दुवै दलका नेताहरूले बजेट अगावै प्रदेशका मन्त्रीहरू फेर्ने गरी गृह कार्य अघि बढ़ाएका छन्। पछिल्लो सहमति अनुसार मुख्यमन्त्री पाउने दलले तीन मन्त्री र अर्कोले चार मन्त्री पाउने समझदारी भएको बताइएको छ। मुख्यमन्त्री एमालेको भएकाले कंग्रेसबाट चार मन्त्री बन्नेछन्। मुख्यमन्त्री सहित बाह्र मन्त्रालय भएको प्रदेशमा अब आठ मात्रै मन्त्रालय रहने त्यहाँको सरकारले निर्णय गरिसकेको छ। 2081 साउनमा लुम्बिनीको मुख्यमन्त्री चेतनारायण आचार्य बन्दा एमाले र कंग्रेस बीच गत चैतसम्म एमाले नेतृत्व गर्ने त्यसपछिको बाँकी अवधि कंग्रेसले सरकार सञ्चालन गर्ने सहमति भएको थियो। 87 सदस्यीय प्रदेशसभामा अहिले 83 सांसद कायम छन्, जसमा एमालेका 29, कंग्रेसका 27 र नेकपाका 12 सांसद छन्। बहुमतका लागि 42 सांसद आवश्यक पर्छ।
0: लुम्बिनी प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ। प्रदेशसभाको आज दिउँसो 1 बजे बस्ने 8 अधिवेशन अन्तर्गत 6 बैठकमा प्रदेश प्रमुख कृष्ण बहादुर गर्ती मगरले प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्नेछन्। प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम विकास, सुशासन, उत्पादन, रोजगारी, कृषि, पर्यटन तथा पूर्वाधार विकास लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर ल्याउने तयारी गरिएको जनाएको छ।
1: बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि शुरू हुँदैछ। आज दिउँसो 1 बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री सहित प्रदेशमा प्रतिनिधित्व गर्ने सबै दलका संसदीय दलका नेताहरूले आफ्ना धारणा राख्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिए। बागमती प्रदेश सरकारको सिफारिशमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले संविधानको धारा 183 को उप दफा 1 बमोजिम प्रदेशसभाको वर्ष अधिवेशन आह्वान गरेका हुन्। वर्ष अधिवेशन आगामी आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम र बजेटमा केन्द्रित रहनेछ।
0: नेकपा एमाले केन्द्रीय कमिटिको बैठक असार दोस्रो साता बोलाएको छ। हिजो सम्पन्न सचिवालय बैठकले निर्वाचनको समीक्षा एवं पार्टी सुदृढीकरणका लागि असार दोस्रो साता बैठक बस्ने तय गरेको हो। अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलको परामर्शमा केन्द्रीय कमिटि बैठक आह्वान गर्ने निर्णय भएको एमाले जनाएको छ। तीन दिनसम्म ओली निवास कुण्डुमा बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीमाथि राजीनामाको दवाब बढ़ाइएको भनिए पनि एकताको सन्देश प्रवाह गर्दै बैठक सकिएको उपमहासचिव लेखराज भट्टले दावी गरे। बैठकमा पार्टीभित्रका समस्या समाधानका लागि छलफल गर्दै ओलीले पार्टीमा एकता कायम गरेर अगाडि बढ़न निर्देशन दिएको भट्टको भनाई छ। बैठकले रामबहादुर थापा बादलको संयोजकत्वमा निर्वाचन र पार्टी पुनर्गठन सम्बन्धी समीक्षा सुधारका लागि कार्यदल गठन गर्ने निर्णय गरेको छ। ओलीको चाहना विपरीत कार्यदल गठन गरिएको हो। बादलको संयोजकत्वमा बनेको कार्यदलमा अधिकांश ओलीको विकल्प खोज्नुपर्ने माग राखेका नेताहरू सहभागी छन्।
1: साउदी अरबको राष्ट्रिय तेल कम्पनी साउदी अरबको परियोजनामा काम गर्ने नेपाली सहित प्रवासी श्रमिक गम्भीर जोखिममा रहेको एक अन्तर्राष्ट्रिय अध्ययन प्रतिवेदनले देखाएको छ। आप्रवासी श्रमिकको मानव अधिकार सम्बन्धी अनुसन्धान गर्ने लन्डन स्थित संस्था फेयर स्क्वायरद्वारा हालै सार्वजनिक प्रतिवेदन अनुसार साउदी आरमको परियोजनामा कार्यरत नेपाली सहित विदेशी श्रमिकलाई अत्याधिक गर्मीमा लामो समयसम्म काम गराइने, असुरक्षित आवास स्थलमा राखिने, पर्याप्त आराम र खाना नदिने, दुर्घटना वा मृत्यु हुँदा समेत उचित क्षतिपूर्ति नपाइने अवस्था छ। आमदानीका आधारमा सो विश्वकै चौथो ठूलो कम्पनी मध्ये पर्छ। आरमकोमा साउदी सरकार र सार्वजनिक लगानी कोषको करिब 98% स्वामित्व छ। आरमकोले तेल बिक्रीबाट कमाउने आमदानी साउदी सरकारको कुल राजस्वको करिब 2/3 हिस्सा मानिन्छ। द वाल स्ट्रीट जर्नलका अनुसार आरमकोसँग साउदी भित्र मात्रै 10,000 भन्दा बढ़ी आपूर्तिकर्ता कम्पनी छन्। ती कम्पनी अन्तर्गत विभिन्न उप ठेकेदार मार्फत श्रमिक भर्ना गरिन्छ। यही जटिल संरचनाका कारण श्रमिकमाथि हुने शोषणमा जिम्मेवारी निर्धारण गर्न कठिन हुने गरेको प्रतिवेदनले जनाएको छ। यी परियोजनामा साउदीको निर्माण क्षेत्रमा कार्यरत नेपाली श्रमिकको करिब 20% कार्यरत छन्। आरमकोका विभिन्न परियोजनामा काम गर्ने श्रमिकहरूले 50 डिग्री सेल्सियस भन्दा बढ़ी तापक्रममा दैनिक 12-14 घण्टासम्म काम गर्नु परेको बताएका छन्। धेरै श्रमिक गर्मीका कारण कार्यस्थलमै बेहोश हुने प्रतिवेदनमा उल्लेख छ।
0: रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाले आन्तरिक लगानीबाट मोटरेबल पुल निर्माण सम्पन्न गरेको छ। पालिकाको वडा नम्बर 5 हुकाम र वडा नम्बर 1 मैकोट जोड्ने सानीभेरी नदीमाथि निर्माण गरिएको हो। कुल 27 मिटर लामो सो पुलमा गाउँपालिकाले 1,50,00,000 बजेट लगानी गरेको प्रमुख प्रशासकीय अधिकृत ध्रुव बेकाले जानकारी दिए। उनका अनुसार सो सड़क खण्डमा पुल नहुँदा विगतमा आवत जावतमा कठिनाई हुनुका साथै बर्खायाममा आवागमन नै रोकिने गरेको थियो। अब पुल बनेपछि यो समस्या धेरै हदसम्म समाधान भएको छ। साथै गाउँपालिकाकै लगानीमा सानीभेरी नदीमै वडा नम्बर 6 डिमुर गैडा र 9 खाराबाङ जोड्न तथा उत्तरगंगा नदीमा वडा नम्बर 10 तक र वडा नम्बर 11 सेरा जोड्नका लागि पनि थप 2 बेलिब्रिजको निर्माण कार्य भइरहेको पालिकाले जनाएको छ। यी 2 पुलको निर्माण कार्य पनि अबको 1 महिनाभित्र सम्पन्न भई संरचनामा ल्याउने तयारी गरिएको छ। शान्तिपूर्ण आईडीमा अब ब्रेकको पालो।
2: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाई खोल्ने,
3: दाँत भर्ने, दाँतको आसुति गर्ने,
2: दाँतको एक्सरे सुविधा,
3: बाँगा टेङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथिपरा डेन्टल
2: ध्यान दिनै पर्ने कुरा।
3: दुखेको दाँत किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको हातबारीमा एक मात्र डेन्टल
4: पाथिपरा डेन्टल हातबारी नगरपालिका एक हाटलाग ने टुडी खेल छेउ शंखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
5: रेड बुल बबाल एनर्जी
1: अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना प्रतिनिधिहरूलाई इरानसँगको कुनै पनि सम्झौता हतारमा नगर्न निर्देशन दिएको बताएका छन्। उनले तीन महिना लामो युद्धको समाधानका लागि छिट्टै कुनै ब्रेक थ्रू भइहाल्ने आशा समेत कम भएको बताएका छन्। यसअघि राष्ट्रपति ट्रम्पले अघिल्लो दिन मात्र इरानसँग सम्झौता लगभग अन्तिम चरणमा पुगेको दावी गरेका थिए। यस्तै उनले हर्मुज सामुद्रिक क्षेत्रमा इरानी जहाजहरू माथि अमेरिकी नाकाबन्दी कायम रहने बताएका छन्। उनले इरानसँग सम्झौतामा हस्ताक्षर नभएसम्म हर्मुजमा अमेरिकी सैन्य प्रभावमा पूर्ण रूपमा रहने बताएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। ट्रम्पको पछिल्लो अभिव्यक्तिमा इरानको सरकारबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन। यद्यपि इरानको रिभोल्युसनरी गार्डसँग जोड़िएको तस्नीम समाचार एजेन्सीले अमेरिकाले अझै पनि सम्भावित सम्झौताको केही भागमा बाधा पुर्याइरहेको दावी गरेको छ, जसमा तेहरानको फ्रिज गरिएको पुँजी निष्कासन गर्ने माग पनि समावेश छ।
0: कान्तिपुर डायरीमा अब खेल प्रसंग। भारतमा आजदेखि शुरू हुने साफ महिला च्याम्पियनशीप फुटबलको उद्घाटन खेलमा नेपालले भूटानसँग प्रतिस्पर्धा गर्दैछ। गोवाको मडगाउँ स्थित जवाहरलाल नेहरू रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ पाउने 5 बजे शुरू हुनेछ। नेपाल प्रतियोगिताको 6 पटकको उपविजेता हो। भूटान भने अहिलेसम्म प्रतियोगितामा सेमी फाइनल भन्दा माथि उक्लन सकेको छैन। च्याम्पियनशीपमा दक्षिण एशियाका 6 देशले सहभागिता जनाउनेछन्। समूह एमा नेपालसँगै श्रीलंका र भूटान छन् भने समूह बीमा सार्विक विजेता बंगलादेश, आयोजक भारत र मलदिव्स रहेका छन्। अवस्था यिनै प्रसंगसँगै मध्याह 12 बजेको कान्तिपुर डायरी सकियो। दीपशिखा र पूजा निविदा हुन्छ। नमस्कार।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्ख्या सभा 95.5 मेगाहर्ज।
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर। तपाईँ हाम्रै स्वास्थ्य सभा जिल्लामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनाद्वारा युनिट 2083 जेठ 15 गते श्री जनता मावि विद्यालय खादबारी 10 चन्दनपुरमा एक दिन स्वास्थ्य शिविर सेवा दिने भएको हुँदा समयमै मौकाको फाइदा लिई स्वास्थ्य लाभ लिनुहोस्। शिविरमा दिइने विशेष सेवाहरू पेट सम्बन्धी रोगहरू, ग्यास्ट्रिक, गानुगुला, खाना खान मन नलाग्ने, मुखबाट अमिलो पानी आउने, महिला सम्बन्धी रोगहरू, सेतो पानी बग्ने, महिनावारी गडबडी, बालबालिका सम्बन्धी रोगहरू, खोकी लाग्ने, खाना खान मन नलाग्ने, पेट दुख्ने, हात खुट्टा तथा कम्मर सम्बन्धी रोगहरू, वात रोग, युरिक एसिड, झमझमाउने, दुख्ने, मलदार सम्बन्धी रोगहरू, दिसा गर्दा रोग ताउने, मास देखिने, पोल्ने, दिसा गर्न अप्ठ्यारो हुने, कब्जियतको समस्या हुने, साथै छाला सम्बन्धी रोगहरू, दाँत, एलर्जी, छाला चिलाउने र उच्च रक्तचाप जस्ता आदि रोगहरूको सफल उपचार गराइन्छ। यी स्थान श्री जनता मावि विद्यालय चन्दनपुर खादरी नगरपालिका वडा नम्बर 10 सङ्खुवा सभा। समय बिहान 10 बजेदेखि बेलुकी 5 बजेसम्म। जानकारीका लागि सम्पर्क नम्बर 98-4-48-0-4-150 98-4-48-0-4-150।
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी सङ्खुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतेदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अलुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 0296522201 र 97499225200।
3: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
4: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
3: सङ्ख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
4: हाम्रा सेवाहरू
3: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
4: दाँत खोल्ने, दाँत सफा गर्ने,
3: दाँतको एक्सरे गर्ने,
4: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
3: झिक्न मिल्ने आरपीडी लगाइने,
4: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
3: बाङ्गो टिङ्गो दाँत मिलाइने,
4: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
3: मनकामना डेन्टल क्लिनिक खादरी नगरपालिका 1 प्रहरी गेट सेउ सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
4: सम्पर्क नम्बर 0295906667 र 98-4-20-22-667।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्ने छ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
2: रबिन टेलर्स, खापारी नगरपालिका 9 चुम्लिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9860946400
3: र 9819326075।
4: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। नेपालमा हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल सिटिईभिटीबाट मान्यता प्राप्त धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा शैक्षिक सत्र 2083-84 लागि हेल्थ असिस्टेन्ट एचएमा नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू: अनुभवी शिक्षकहरूद्वारा आधुनिक शिक्षण विधिबाट अध्यापन गराइने। यस संस्थामा सुविधा सम्पन्न प्रयोगशाला, पुस्तकालय तथा अडियो भिडियो माध्यमबाट अध्ययनको व्यवस्था रहेको। अतिरिक्त क्रिया क्लब अन्तर्गत बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस लगायत खेलकुदका छुट्टा छुट्टै हलको सुविधा रहेको। सृजनात्मक तथा अतिरिक्त क्रिया क्लब सञ्चालन गरिन्छ भने संगीत कक्षा तथा योगा जुम्बा समेत सञ्चालन हुनेछ। संस्थाको हाताभित्र छात्रका लागि सुरक्षित होस्टेल सुविधा उपलब्ध छ, साथै आन्तरिक मूल्याङ्कनमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कारको व्यवस्था समेत गरिएको छ। अस्पताल, स्वास्थ्य चौकी, नर्सिङ होम तथा सरकारी गैर सरकारी संस्थामा दक्ष स्वास्थ्य कर्मी बन्न चाहने विद्यार्थीहरूका लागि यो उत्कृष्ट अवसर हो। यसै नै किन पढ्ने? यो कोर्स पूरा गरिसकेपछि माथिल्लो योग्यता बढाउन हेल्थ विषयमा बीएड, एमबीबीएस, बीपीएच, बीडीएस नेपालमा एवं अन्य मुलुकमा समेत अध्ययन गर्न पाइने। विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थामा नेपाल सरकारको 5 तहमा रोजगारीको अवसर पाउन, स्वरोजगार भई आय आर्जन गरी आत्मनिर्भर बन्न। फारम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। कक्षा सञ्चालन
5: असार पहिलो हप्तादेखि।
4: नोट: एसईई को ग्रेडिङ प्रणालीमा कम्तीमा 2 GPA अनिवार्य रहेको हुनुपर्नेछ। सम्पर्क धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्स, धनकुटा 6, धनकुटा। सम्पर्क नम्बर 0265220033, 0265236119 र 9852061600।

0: रेडियो संखुवा सभा तपाईको आवाज जनताको साथ.
1: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज अन एयर अनलाइन

0: खुसीको खबर खुसीको खबर खुसीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङटारमा प्रत्येक दुई हप्तामा शनिबारका दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दुको तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2082 साल चैत 21 गते शनिबार, 2083 साल वैशाख 5 गते शनिबार, 2083 साल वैशाख 19 गते शनिबार, 2083 साल जेठ 2 गते शनिबार। समय बिहान 7 बजेदेखि। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङटार। फोन 0295572067। मोबाइल 97655680460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
1: डिभिजन वन कार्यालय सङ्खुवा सभाको सूचना। वन र रेलो लगाउने उपर हुने कानूनी सजाय। राष्ट्रिय वन सामुदायिक वन समेतमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा वन ऐन 2076 अनुसार कसुर जन्य अपराध हुनेछ र यस्तो कसुर गर्नेलाई सोही ऐनको दफा 50 को उपदफा 4 अनुसार वनमा भएको प्राणी तथा रुख बिरुवा समेतको क्षतिको मूल्याङ्कन गरी सो बराबरको बिगो असुल गरेर 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुने कानूनी व्यवस्था भएको हुँदा सरकारवालाहरूमा जानकारीको लागि अनुरोध छ। डिभिजन वन कार्यालय सङ्खुवा सभा।
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: कर्मचारी आवश्यकता सम्बन्धी सूचना। यस सङ्खुवा सभा खासगरीको भानुचोक नजिकै रहेको सिटी सेन्टरका लागि कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले चाँडै सम्पर्क गर्नुहोस्। आवश्यकता बेकरी कुक 2 जना, अलराउन्ड कुक 2 जना र वेटर 4 जनाका साथै मोमोमेकर 1 जना। आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूका लागि जानकारी गराउँदछौ। जानकारीका लागि सम्पर्क नम्बर 97625916 97625916 सिटी सेन्टर खाजल नगरपालिका 1 भारत चौक सङ्खुवा सभा।
5: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगरको कर प्रिन्ट रुजु करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
6: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
7: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका 1 प्रगति टोल। विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो थ्रेडिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन,
8: कानको लोदी टाल्ने इयरल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9813655553
9: र 9843218049।
10: मरेको के हो?
11: हेर त रगतै रगत भो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
10: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
11: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
10: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब,
11: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको।
12: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
13: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
1: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
0: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
0: प्रोप्राइटर लक्ष्मी काफ्ले।
2: सम्पर्क 9843447262,
0: 9010555580
2: र वाट्सएप नम्बर 9852286646।
3: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खाँदबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खाँदबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल, खाँदबारी एक, शङ्कर सभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295572667, मोबाइल 97438640084।
4: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
5: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खाँदबारीको नगरपालिका भित्रैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेसन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
4: हाम्रो सेवाहरू:
5: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनिटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 0295605080, 99525160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदबारी एक, सङ्खुवा सभा।
6: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी। आदरणीय सेवाग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकारी र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: लगभग सबैजना आइसक्नुभयो, आजको वडा स्तरको छलफल सुरु गरौँ। हुन त
3: हुन्छ,
2: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
3: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
4: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
3: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
2: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
3: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
4: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
3: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
2: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online.
7: OSR Digital, entertaining the nation.

0: सरप्राइज जेनी, यो गहना कस्तो छ?
1: यस्तो पनि गहना लाउँछन्?
0: अनि यो
1: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
0: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
1: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
0: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
1: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गगनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गगना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
0: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा,
1: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98420-59801, जनक पौडेली, 98520-58344 र 029-560-248।
0: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
2: नमस्कार है वडाध्यक्षज्यू।
3: नमस्ते नमस्ते, के भन्नु भएको?
2: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
3: भन्नुहोस् त्यस्तो के कुरा थियो कुन्नी?
2: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
3: यो मेरो सुट त हाम्रै सकुवा सभाको डबुडा एक मात्र विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स हातबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि यसो बन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
2: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
4: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
1: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
0: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
0: सम्पर्क नम्बर 029-560-679 र मोबाइल नम्बर 98420-82776।
1: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।

0: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
1: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
2: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
3: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
2: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
3: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
2: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
3: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
4: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कैद दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
5: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: लु राजा, बक्स यहाँ छ, अधिकृत पनि यही छ।
1: मलाई यहाँ किन ल्याउनु भयो हजुर?
2: यो गाउँमा मैले सोचे जति भोट आए कि आएन, पहिला यहाँ गन्ने अनि मात्र लाने।
3: आगामी 19 गते हल्का रमाइलो।

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। MCSA कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यावहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 0295160076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर। आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
2: किन त काका?
1: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
2: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
1: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
2: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
1: सिर्जन एम सम्राट सुनसाती उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
2: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
1: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
2: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
1: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
2: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
1: सिर्जन एम सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
2: प्रोप्राइटर सुनु एन भीमका दाइली।
1: सम्पर्क 0291400084 र 9804045827।
3: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। नेपालमा हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल सिटिईभिटीबाट मान्यता प्राप्त धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा शैक्षिक सत्र 2083-84 लागि हेल्थ असिस्टेन्ट एचएमा नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू: अनुभवी शिक्षकहरूद्वारा आधुनिक शिक्षण विधिबाट अध्यापन गराइने। यस संस्थामा सुविधा सम्पन्न प्रयोगशाला, पुस्तकालय तथा अडियो भिडियो माध्यमबाट अध्ययनको व्यवस्था रहेको। अतिरिक्त क्रियाकलाप अन्तर्गत बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस लगायत खेलकुदका छुट्टा छुट्टै हलको सुविधा रहेको। सृजनात्मक तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिन्छ भने संगीत कक्षा तथा योगा, जुम्बा समेत सञ्चालन हुनेछ। संस्थाको हाताभित्र छात्रका लागि सुरक्षित होस्टेल सुविधा उपलब्ध छ। साथै आन्तरिक मूल्याङ्कनमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कारको व्यवस्था समेत गरिएको छ। अस्पताल, स्वास्थ्य चौकी, नर्सिङ होम तथा सरकारी गैर सरकारी संस्थामा दक्ष स्वास्थ्य कर्मी बन्न चाहने विद्यार्थीहरूका लागि यो उत्कृष्ट अवसर हो। यसै नै किन पढ्ने? यो कोर्स पूरा गरिसकेपछि माथिल्लो योग्यता बढाउन हेल्थ विषयमा बीएड, एमबीबीएस, बीपीएच, बीडीएस नेपालमा एवं अन्य मुलुकमा समेत अध्ययन गर्न पाइने। विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थामा नेपाल सरकारको 5 औं तहमा रोजगारीको अवसर पाउन, स्वरोजगार भई आय आर्जन गरी आत्मनिर्भर बन्न। फारम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। कक्षा सञ्चालन असार पहिलो हप्तादेखि। नोट: ACE को ग्रेडिङ प्रणालीमा कम्तीमा 2 GPA अनिवार्य रहेको हुनुपर्नेछ। सम्पर्क धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्स, धनकुटा 6, धनकुटा। सम्पर्क नम्बर 0265220033, 0265236019 र 9852061600।
4: ओहो लु नमस्कार है सर। ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज टक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
3: हो नि सर, थटल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
4: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त थटल टेलर्समा गइहाल्नु पर्यो।
5: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
6: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
5: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
6: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
5: छटाल टेलरिङ सेन्टर खाँदारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
6: डिजाइनर सुमन ठटाल 9865349444
5: र 029590155।
3: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
7: मानसिक समस्याबाट बच्ने उपायहरू।
8: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
7: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
8: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
7: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
8: असल साथीहरूसँग मात्रै संगत गरौं।
7: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
8: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
7: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। तपाईँ हाम्रै सुनको सभा जिल्लामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनाद्वारा युनिक 2083 जेठ 15 गते श्री जनता मावी विद्यालय खादबारी 10 चन्दनपुरमा एक दिन स्वास्थ्य शिविर सेवा दिने भएको हुँदा समयमै मौकाको फाइदा लिई स्वास्थ्य लाभ लिनुहोस्। शिविरमा दिइने विशेष सेवाहरू पेट सम्बन्धी रोगहरू, ग्यास्ट्रिक, गानुगुला, खाना खान मन नलाग्ने, मुखबाट अमिलो पानी आउने, महिला सम्बन्धी रोगहरू, सेतो पानी बग्ने, महिनावारी गडबडी, बालबालिका सम्बन्धी रोगहरू, खोकी लाग्ने, खाना खान मन नलाग्ने, पेट दुख्ने, हात खुट्टा तथा कमर सम्बन्धी रोगहरू, वात रोग, युरिक एसिड, जमजमाउने, दुख्ने, मलदार सम्बन्धी रोगहरू, दिसा गर्दा रोग ताउने, मास देखिने, पोल्ने, दिसा गर्दा अप्ठ्यारो हुने, कब्जियतको समस्या हुने, साथै छाला सम्बन्धी रोगहरू, दाँत, एलर्जी, छाला चिलाउने र उच्च रक्तचाप जस्ता आदि रोगहरूको सफल उपचार गराइन्छ। यी स्थान श्री जनता मावी विद्यालय चन्दनपुर खादर नगरपालिका वडा नम्बर 10 सङ्खुवा सभा। समय बिहान 10 बजेदेखि बेलुकी 5 बजेसम्म। जानकारीको लागि सम्पर्क नम्बर 9848-04-150 9848-04-150।
11: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online,

0: साथ अब त बिस्तारै लागौ कि
1: म त कता कता हराइपुगेको छु त ल लागौ

0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर। तपाईँ हाम्रै स्वास्थ्य सभा जिल्लामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनाद्वारा युनिट 2083 जेठ 15 गते श्री जनसमावि विद्यालय खादबरी 10 चन्दनपुरमा एक दिन स्वास्थ्य शिविर सेवा दिने भएको हुँदा समयमै मौकाको फाइदा लिई स्वास्थ्य लाभ लिनुहोस्। शिविरमा दिइने विशेष सेवाहरू पेट सम्बन्धी रोगहरू, ग्यास्ट्रिक, गानुगोला, खाना खान मन नलाग्ने, मुखबाट अमिलो पानी आउने, महिला सम्बन्धी रोगहरू, सेतो पानी बोक्ने, महिनावारी गडबडी, बालबालिका सम्बन्धी रोगहरू, खोकी लाग्ने, खाना खान मन नलाग्ने, पेट दुख्ने, हात खुट्टा तथा कमर सम्बन्धी रोगहरू, बाथ रोग, युरिक एसिड, झमझमाउने, दुख्ने, मलदर सम्बन्धी रोगहरू, दिशा गर्दा रोग ताउने, मास देखिने, पोल्ने, दिशा गर्दा अप्ठ्यारो हुने, कब्जियतको समस्या हुने साथै छाला सम्बन्धी रोगहरू, दाँत, एलर्जी, छाला चिलाउने र उच्च रक्तचाप जस्ता आदि रोगहरूको सफल उपचार गराइन्छ। यी स्थान श्री जनता महावी विद्यालय चन्दनपुर खादरी नगरपालिका वडा नम्बर 10 सङ्खुवा सभा। समय बिहान 10 बजेदेखि बेलुकी 5 बजेसम्म। जानकारीको लागि सम्पर्क नम्बर 9848-04-150 9848-04-150।
1: ए बाबु हतियार छ, टच बालेर जाऊ।
2: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
1: बर्खाको बेला छ, अध्ययारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
2: है बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
2: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
3: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: डिभिजन वन कार्यालय सङ्खुवा सभाको सूचना। वन र डेलो लगाउने वन हुने कानूनी सजाय। राष्ट्रिय वन सामुदायिक वन समेतमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा वन ऐन 2076 अनुसार कसुर जन्य अपराध हुनेछ र यस्तो कसुर गर्नेलाई सोही ऐनको दफा 50 उपदफा 4 अनुसार वनमा भएको प्राणी तथा रूख बिरूवा समेतको क्षतिको मूल्याङ्कन गरी सो बराबरको बिगो असुल गरेर 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुने कानूनी व्यवस्था भएको हुँदा सरकारवालाहरूमा जानकारीको लागि अनुरोध छ। डिभिजन वन कार्यालय सङ्खुवा सभा।
6: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। नेपालमा हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल सिटिईभीबाट मान्यता प्राप्त धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा शैक्षिक सत्र 2083-84 लागि हेल्थ असिस्टेन्ट एचएमा नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू: अनुभवी शिक्षकहरूद्वारा आधुनिक शिक्षण विधिबाट अध्यापन गराइने। यस संस्थामा सुविधा सम्पन्न प्रयोगशाला, पुस्तकालय तथा अडियो भिडियो माध्यमबाट अध्ययनको व्यवस्था रहेको। अतिरिक्त क्रियाकलाप अन्तर्गत बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस लगायत खेलकुदका छुट्टा छुट्टै हलको सुविधा रहेको। सृजनात्मक तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिन्छ भने संगीत कक्षा तथा योगा, जुम्बा समेत सञ्चालन हुनेछ। संस्थाको हाताभित्र छात्रका लागि सुरक्षित होस्टेल सुविधा उपलब्ध छ। साथै आन्तरिक मूल्याङ्कनमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कारको व्यवस्था समेत गरिएको छ। अस्पताल, स्वास्थ्य चौकी, नर्सिङ होम तथा सरकारी गैर सरकारी संस्थामा दक्ष स्वास्थ्य कर्मी बन्न चाहने विद्यार्थीहरूका लागि यो उत्कृष्ट अवसर हो। यसै नै किन पढ्ने? यो कोर्स पूरा गरिसकेपछि माथिल्लो योग्यता बढाउन हेल्थ विषयमा बीएड, एमबीबीएस, बीपीएच, बीडीएस नेपालमा एवं अन्य मुलुकमा समेत अध्ययन गर्न पाइने। विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थामा नेपाल सरकारको 5 तहमा रोजगारीको अवसर पाउन, स्वरोजगार भई आय आर्जन गरी आत्मनिर्भर बन्न। फारम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। कक्षा सञ्चालन
7: असार पहिलो हप्तादेखि।
6: नोट, एसीई को ग्रेडिङ प्रणालीमा कम्तीमा 2 GPA अनिवार्य रहेको हुनुपर्नेछ। सम्पर्क धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्स, धनकुटा 6 धनकुटा। सम्पर्क नम्बर 0265220333, 0265236619 र 98520161612।
8: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइकनको लागि विराटनगर जाने कुरा थियो।
9: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्रे स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
8: हाम्रो सेवाहरू
9: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनिटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, घिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 99520161580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सङ्खुवा सभा।
10: आयो सबको घर घरमा आयो।
11: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
12: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
11: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432-57841 र 0295625666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
13: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।

0: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
1: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
0: शङ्का सभावे पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सप्रेस सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू
0: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
1: दाँत खोल्ने, दाँत सफा गर्ने,
0: दाँतको एक्सरे गर्ने,
1: झिक्न नमिल्ने पिच दाँत लगाइने,
0: झिक्न मिल्ने आरपीडी लगाइने,
1: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
0: बाङ्गो टिङ्गो दाँत मिलाइने,
1: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
0: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका एक, प्रहरी गेट, सेउ सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
1: सम्पर्क नम्बर 029-590-667 र 98-420-22-667।
2: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
2: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
2: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउ न भाइ।
0: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
1: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9, तुम्लिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
0: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
1: सम्पर्क नम्बर 98-60-96-40-00
0: र 98-19-32-76-75।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ, यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
3: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाई खोल्ने,
3: दाँत भर्ने, दाँतको आसुति गर्ने,
2: दाँतको एक्सप्रेस सुविधा,
3: बाङ्गातिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
2: ध्यान दिनै पर्ने कुरा।
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एक मात्र डेन्टल
4: पाथीभरा डेन्टल, खादबारी नगरपालिका एक, हाटलाग ने टुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 0295-62-320 र 98-420-50-541।
5: सरप्राइज जेनी, यो गहना कस्तो छ?
6: छ्या, यस्तो पनि गहना लाउँछन्?
5: अनि यो
6: तपाईँलाई त गहना किन आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
5: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
6: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
5: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
6: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुनचाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
5: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी एक, बुद्ध टोल, सङ्कुवा सभा।
6: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98-420-59-801, जनक पौडेली, 98-520-58-344 र 0-29-560-248।
5: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी एक, बुद्ध टोल, सङ्कुवा सभा।

0: राष्ट्रको गौरव नेपालीको आवाज आजको आवश्यकता समृद्ध समाज रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज
1: रेडियो शङ्खुवा सभा समय सूचक अहिले दिनको 3 बज्यो।
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। गणतन्त्र दिवस समारोहमा सम्बोधन गर्न राष्ट्रपति पौडेललाई सरकारको अनुरोध, प्रधानमन्त्रीले सम्बोधन गर्दै आएको परम्परा तोडिने। 338 पालिकामा भू उपयोग वर्गीकरण सम्पन्न, 47 अझै प्रक्रिया शुरू गरेनन्। 10 वर्षमा 30,000 मेगावाट विद्युत उत्पादन गर्ने सरकारी लक्ष्यमा कानूनी अडचनहरू मुख्य बाधक, अवरोधक प्रावधानलाई 10 वर्षका लागि थाती राख्ने सनसेट लको माग। अमेरिका इरान शान्ति सम्झौताको आशामा तेलको मूल्यमा गिरावट, जापानको शेयर बजार पहिलो पटक 65,000 बिन्दु भन्दा माथि उठ्यो। र मोरक्कोका राजाले माफी दिएपछि सेनेगलका फुटबल प्रशंसकहरू घर फर्किए। नेपाल खबरमा अब पूरा खबर। प्रधानमन्त्री बनेपछि नबोलेको भन्दै चर्चा कमाइरहेका प्रधानमन्त्री बालेन्द्र शाह बालेनले गणतन्त्र दिवस समारोहमा पनि नबोल्नु हुने भएको छ। जेठ 15 गते मनाइने गणतन्त्र दिवसको मूल समारोहमा प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा रहेकामा यसपटक उहाँले राष्ट्रपति रामचन्द्र पौडेललाई सम्बोधन गरिदिन पत्रचार गर्नुभएको हो। गणतन्त्रको प्रतीक राष्ट्रपति भएकाले उहाँले नै सम्बोधन गर्नु वाञ्छनीय हुने प्रधानमन्त्री कार्यालयको तर्क छ। मन्त्री परिषदले गणतन्त्र दिवस मूल समारोह समिति भने प्रधानमन्त्री शाहकै नेतृत्वमा बनाएको छ। यसअघि सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेको संसद बैठकमा पनि प्रधानमन्त्री शाहले राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्तावमा नबोली सिधै सभामुख समक्ष पेश गर्नुभएको थियो। नीति तथा कार्यक्रममाथिको छलफलमा प्रश्नको जवाब दिन प्रधानमन्त्री नजाँदा विपक्षीले संसद बैठक नै अवरूद्ध गरे र अर्थमन्त्री डाक्टर स्वर्णिम वागीले जवाब दिनुभयो। प्रतिनिधि सभा कार्य सञ्चालन नियमावली अनुसार प्रधानमन्त्री हरेक महिना संसदमा प्रश्नोत्तरमा सहभागी हुनुपर्ने प्रावधान देखाउँदै विपक्षीहरूले विरोध जनाएका छन्। देशभर 338 पालिकाले भू उपयोग वर्गीकरण सम्पन्न गरेका छन्। भू उपयोग योजना तर्जुमा र कार्यान्वयनका लागि गएको चैत मसान्तसम्म ती पालिकाले आधार तथा मापदण्ड नक्सा अध्यावधि गरी कित्ताकाट विवरण सकाएका हुन्। 169 पालिकाले नक्सा अध्यावधिक र कित्तागत विवरण संकलन गरेका छन् भने 134 पालिका नक्सा अध्यावधिक गर्दैछन्। 15 पालिकाले कृषि क्षेत्रको मापदण्ड अनुसार विवरण तयार पारेका छन् भने 50 पालिका आधार तथा मापदण्ड तयारीमा छन्। तर 47 पालिकाले भने अझै पनि काम नै शुरू गर्न सकेका छैनन्। भूमि तथा सहकारी मन्त्रालयका सहसचिव गणेश प्रसाद भट्टका अनुसार भू उपयोग ऐन र नियम अन्तर्गत पालिकाहरूलाई भूमि वर्गीकरणको अधिकार तोकिएको छ। यो वर्गीकरण छिट्टै सम्पन्न भएमा कृषि योग्य जग्गाको संरक्षण, खाद्य सुरक्षा, व्यवस्थित शहरीकरण र प्राकृतिक स्रोत साधनको संरक्षणका लागि आवश्यक योजना निर्माण गर्न सहज हुने मन्त्रालयले जनाएको छ। पालिकाहरूलाई भू उपयोग वर्गीकरण सम्पन्न गर्न यही असार मसान्तसम्मको समय तोकिएको छ। नेपालमा 10 वर्षमा 30,000 मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न कानूनी अडचनहरू प्रमुख बाधक बनेका छन्। स्वतन्त्र ऊर्जा उत्पादकको संस्था इपानका उपमहासचिव प्रकाश दुलालका अनुसार जलविद्युत ऐन मात्र नभई वन, वातावरण, भूमि सुधार, धितोपत्र, कम्पनी र उद्योग दर्ता सम्बन्धी दर्जनौ ऐनहरू विकासमा बाधक रहेका छन्। यी ऐनका अवरोधक प्रावधानलाई 10 वर्षका लागि थाती राख्ने सनसेट ल नै अहिलेको एकमात्र विकल्प रहेको उहाँको तर्क छ। 30,000 मेगावाटको लक्ष्यका लागि उत्पादन, प्रसारण र वितरणमा गरी जम्मा 75-80 खर्ब रूपियाँ लगानी आवश्यक पर्ने अध्ययनले देखाएको छ। यति ठूलो पूँजी जुटाउन धितोपत्र र कम्पनी ऐनमा संशोधन अनिवार्य रहेको उहाँले बताउनुभयो। साथै भूमि सुधार ऐनको 70 रोपनी हदबन्दीले ठूला आयोजना र प्रसारण लाइन निर्माणमा अवरोध पुर्याएको भन्दै यसमा पनि संशोधन हुनुपर्ने उहाँको माग छ। अहिले राष्ट्रिय योजना आयोगका सदस्य अर्जुन जङ थापाको नेतृत्वमा गठित समितिले यस सम्बन्धी मस्यौदा तयार गरिरहेको छ। पुरूषको तुलनामा महिलालाई थाइरोइडको जोखिम उच्च हुने विज्ञहरूले बताएका छन्। हर्मोन विशेषज्ञहरूका अनुसार 15-20% महिलामा थाइरोइडको समस्या देखिन सक्छ, जबकि पुरूषमा यो दर 5-8% मात्र छ। चितवन मेडिकल कलेजका इन्डोक्राइमोलोजिस्ट डाक्टर सौरभ खतिवडाका अनुसार महिलाहरूमा अटो इम्युनिटी बढ़ी हुने भएकाले यो रोग बढ़ी देखिन्छ। थाइरोइड घाँटीको अगाडि हुने एउटा सानो ग्रन्थी हो, जसले शरीरका लागि अत्यावश्यक हर्मोन उत्पादन गर्छ। यो हर्मोनले दिमागको विकास, मुटुको काम, खाना पस्ने प्रक्रिया र शरीरको तौल सन्तुलनमा महत्वपूर्ण भूमिका खेल्छ। थाइरोइड हर्मोन बढ्दा आँतिने, हात काम्ने, मुटु डुकडुकुने र गर्मी धेरै लाग्ने लक्षण देखिन्छन् भने घट्दा थकाई लाग्ने, मोटाउने, कपाल झर्ने र अनुहार फुस्रो हुने समस्या देखा पर्न सक्छ। विज्ञहरूको अनुसार थाइरोइडको समस्या नियमित औषधि र उचित परीक्षणबाट नियन्त्रणमा राख्न सकिन्छ। घाँटीमा गाँठो महसुस भएमा भने तुरन्त अल्ट्रासाउण्ड गराउन उनीहरूको सुझाव छ। आज मे 25 तारीकमा विश्व थाइरोइड दिवस मनाइँदैछ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
5: ए हो र? अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 056-494-333, 493-555।
2: श्रेता कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। काभ्रेको रूसी गाउँपालिकामा बहुमूल्य बुद्ध चित्तको खेती गर्ने किसान यसपालि चिन्तित बनेका छन्। गएको वैशाखमा परेको असिना पानीले बुद्ध चित्तका दानामा कालो दाग लागेपछि गुणस्तर खस्किने र आमदानी घट्ने उनीहरूलाई डर छ। साझ कोटका गणेश बहादुर राउत, कृष्ण बहादुर राउत र गुन्जु बहादुर लामा लगायत किसानले गएको वर्ष हरेक बोटबाट लाखौं रूपियाँ आमदानी गरेका थिए, तर यसपालि व्यापारीले कालो दाग देखेको भन्दै त्यही दरको मूल्य नदिने बताएपछि किसान मर्कामा परेका हुन्। बौद्ध धर्मावलम्बीहरूले जप तथा माला बनाउन प्रयोग गर्ने बुद्ध चित्तका दाना प्रतिमाला 5,000-5,00,000 रूपियाँसम्म बिक्री हुन्छन्। तेमाल र रोशी गाउँपालिकाबाट मात्रै वार्षिक झण्डै 20 करोड़ रूपियाँ बराबरको बुद्ध चित्त कारोबार हुने गरेको छ। अब विदेशको खबर। अमेरिका र इरान बीच शान्ति सम्झौताको आशामा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा तीव्र गिरावट आएको छ। इरान र अमेरिका इजरायल बीचको युद्ध अन्त्य हुने अपेक्षामा एसियाली शेयर बजारहरू पनि बढ़ेका बीबीसीले जनाएको छ। अस्ति समुदाय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौता अन्तिम चरणमा पुगेको र विवरणहरू चाँडै घोषणा गर्ने बताउनु भएको थियो, तर भोलिपल्टै उहाँले आफ्नो वार्ता टोलीलाई सम्झौतामा हतार नगर्न आग्रह गर्नुभएको छ। आज एसियामा विश्वव्यापी ब्रेन्ट क्रूड 5.5% घटेर प्रति ब्यारेल 97.90 अमेरिकी डलरसम्म झरेको छ। ट्रम्पले पहिले नै स्ट्रीट अफ हर्मु जलमार्ग पुनः खोल्ने विषय सम्झौताको केन्द्रमा रहने बताउनु भएको थियो। गएको फेब्रुअरी 28 तारीकमा द्वन्द्व शुरू भएदेखि विश्वको 20% तेल र प्राकृतिक ग्यास ढुवानी हुने यस जलमार्गमा अवरोध रहेको छ। शान्ति सम्झौताको आशामा जापानको प्रमुख शेयर निकेई 225 सूचकांक 3% बढ़ेर पहिलो पटक 65,000 बिन्दु भन्दा माथि उक्लिएको छ। आज सार्वजनिक विदाका कारण बेलायत र अमेरिकाको ऊर्जा तथा वित्तीय बजार भने बन्द रहन्छ। मार्चको शुरूदेखि नै इरानले हर्मु जलमार्ग प्रयोग गर्ने जहाजहरूमा आक्रमण गर्ने धम्की दिएपछि विश्वव्यापी ऊर्जा बजारमा मूल्य उतार चढ़ाव भइरहेको छ। अप्रेलको शुरूमा युद्ध विराम पछि दुवै पक्ष दीर्घकालीन शान्ति सम्झौताका लागि वार्तामा छन्। अब खेल खबर. मोरक्कोका राजाले माफी दिएपछि सेनेगलका फुटबल प्रशंसकहरू घर फर्किएका छन्. गएको जनवरीमा मोरक्कोमा भएको अफ्रिका कप अफ नेशन्सको तनावपूर्ण फाइनल खेलपछि जेल परेका सेनेगलका फुटबल समर्थकहरूको समूह मोरक्कोका राजा मोहम्मद छैटौंले माफी दिएपछि घर फर्किएका हुन्. राजा मोहम्मदले उनीहरूलाई मुस्लिमहरूको पर्व ईदका अवसरमा मानवीय आधारमा माफी दिनुभएको त्यहाँको स्थायी अदालतले जनाएको छ. हिजो राजधानी डाकार बाहिर विमानस्थलमा आइपुगेका प्रशंसकहरूलाई सेनेगलका राष्ट्रपति बासिरो डियो माए फेले स्वागत गर्नुभएको थियो. मोरक्कोको राजधानी रबाटमा गएको जनवरी 28 तारीकमा भएको फाइनलमा अफ्रिकी फुटबल महासंघ काफले सेनेगलबाट अफ्रिकी कप अफ नेशन्सको उपाधि खोसेर मोरक्कोलाई विजेता घोषणा गरेको थियो. चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक. गणतन्त्र दिवस समारोहमा सम्बोधन गर्न राष्ट्रपति पौडेलले सरकारको अनुरोध. प्रधानमन्त्रीले सम्बोधन गर्दै आएको परम्परा तोडिने. 338 पालिकामा भू उपयोग वर्गीकरण सम्पन्न. 47 प्रक्रिया नै शुरू गरेनन्. 10 वर्षमा 30,000 मेगावाट विद्युत उत्पादन गर्ने सरकारी लक्ष्यमा कानूनी अडचनहरू मुख्य बाधक. अवरोधक प्रावधानलाई 10 वर्षका लागि थाती राख्ने सनसेट लको माग. अमेरिका इरान शान्ति सम्झौताको आशामा तेलको मूल्यमा गिरावट. जापानको शेयर बजार पहिलो पटक 65,000 बिन्दुभन्दा माथि उक्लियो. र मोरक्कोका राजाले माफी दिएपछि सेनेगलका फुटबल प्रशंसकहरू घर फर्किए.

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाइ खोल्ने,
2: दाँत भर्ने, दाँतको आकृति गर्ने,
1: दाँतको एक्सप्रेस सुविधा,
2: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
1: ध्यान दिनै पर्ने कुरा।
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एकमात्र डेन्टल
3: पाथीभरा डेन्टल, खादबारी नगरपालिका 1 हाटलाग्ने टुडी खेल छेउ सङ्खुवा सभा। फोन नम्बर 0295562320 र 98420505041।
4: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी सङ्खुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतिदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029-56-2201 र 97-499-22-520।
5: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
6: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
5: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
6: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
5: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
6: ए ल ल, सँगै जाउ न भाइ।
7: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
3: रबिन टेलर्स, खादबारी नगरपालिका 9 तुम्लिङ 4 राधाकृष्ण मन्दिर अगाडि।
7: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 98-60-96-40-00
7: र 98-19-32-76-75।
8: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
9: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
8: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उप प्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ।
9: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न।
8: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
9: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
8: कहाँ जाने दिदी? उप प्रमुखलाई भेट्न। नमस्कार उप प्रमुख ज्यू।
10: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
8: खासमा कुरा के हो भने उप प्रमुख ज्यू, हाम्रो गाउँ पारीको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
10: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
9: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उप प्रमुख थियो।
10: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
9: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
8: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
11: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
13: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
6: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
13: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
6: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
13: प्रोप्राइटर लक्ष्मी काफ्ले।
6: सम्पर्क 9843447262,
13: 9810555580
6: र वाट्सएप नम्बर 9852286646।
14: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online. This is Radio Songkhua Sabha, 95.5 MHz.

0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर। तपाईँ हाम्रै स्वास्थ्य सभा जिल्लामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनाद्वारा युनिक 2083 जेठ 15 गते श्री जनता देवी विद्यालय खादबारी 10 चन्दनपुरमा एक दिन स्वास्थ्य शिविर सेवा दिने भएको हुँदा समयमै मौकाको फाइदा लिई स्वास्थ्य लाभ लिनुहोस्। शिविरमा दिइने विशेष सेवाहरू पेट सम्बन्धी रोगहरू, ग्यास्ट्रिक, गानुगोला, खाना खान मन नलाग्ने, मुखबाट अमिलो पानी आउने, महिला सम्बन्धी रोगहरू, सेतो पानी बग्ने, महिनावारी गडबडी, बालबालिका सम्बन्धी रोगहरू, खोकी लाग्ने, खाना खान मन नलाग्ने, पेट दुख्ने, हात खुट्टा तथा कमर सम्बन्धी रोगहरू, वात रोग, युरिक एसिड, जमजमाउने, दुख्ने, मलदार सम्बन्धी रोगहरू, दिसा गर्दा रोग ताउने, मास देखिने, पोल्ने, दिसा गर्न अप्ठ्यारो हुने, कब्जियतको समस्या हुने, साथै छाला सम्बन्धी रोगहरू, दाँत, एलर्जी, छाला चिलाउने र उच्च रक्तचाप जस्ता आदि रोगहरूको सफल उपचार गराइन्छ। यी स्थान श्री जनता महावी विद्यालय चन्दनपुर खादरी नगरपालिका वडा नम्बर 10 सङ्खुवा सभा। समय बिहान 10 बजेदेखि बेलुकी 5 बजेसम्म। जानकारीको लागि सम्पर्क नम्बर 9849704150, 9849704150।
1: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
1: शङ्कर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
1: बाङ्गोटिङको दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक खादरी नगरपालिका 1 प्रहरी गेट सेउ सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 9842226667।
3: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
4: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
3: प्रतीक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादरी नगरपालिका 1 प्रगति टोल,
4: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9813655553 र 9843180049।
5: ए दाई, पक्नुस् त पक्नुस्, के गर्नु भएको?
6: देख्नु भएन, औषधि हालेको
5: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिस हाल्ने?
6: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
5: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
6: हजुर,
5: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
6: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
5: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
6: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
5: सुन्नुहोस् दाइ, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
6: हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ 029575741।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले।
3: सम्पर्क 9843347262,
2: 9810555585
3: र वाट्सएप नम्बर 9852286646।
0: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
4: अनि यो आकाशमा तिम्रो बाउको अनुहार कसरी आयो?
5: ए छिटुन्द्र, अनुहार परेर हाते संसारमा तैँले कुनै केटी पाएनस् र? मेरै छोरीलाई घुमाउनु पर्छ तँलाई।
4: हजुरको छोरीलाई घुमाएर के त? हजुरको छोरीलाई अहिलेसम्म रिङ्गट लागेको छैन यार।
5: मेरो छोरीलाई रिङ्गट लाए नलाओस्, तर तँ भातेलाई चाहिँ अब रिङ्गट लाग्ने बनाइदिन्छु म। तँ मरिस आज, तँ मरिस, तँ मरिस।
4: रिङ्गट लागेको छ भनेदेखि

छोरी भएर चाहिँ कस्तो सान्दियो हो आखिर एउटा ज्ञानसँग जसरी दिनु पर्ने भएपछि त यसो केटो हेरेर मलाई के भइहाल्यो नि त

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज।
1: दिशा तिमी उठ्ने बेला भएन भनेको, तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए अब त जानै पर्ने भएन नि, हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्रै स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल विनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
2: टाइल मार्बल विनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढुङ्गाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर खादबारी 1 सम्खुवा सभा।
3: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगरको कर प्रिन्ट रुजु, करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
4: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। तपाईँ हाम्रै सुनको सभा जिल्लामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनाद्वारा 2083 जेठ 15 गते श्री जनता देवी विद्यालय खादबारी 10 चन्दनपुरमा एक दिन स्वास्थ्य शिविर सेवा दिने भएको हुँदा समयमै मौकाको फाइदा लिई स्वास्थ्य लाभ लिनुहोस्। शिविरमा दिइने विशेष सेवाहरू पेट सम्बन्धी रोगहरू, ग्यास्ट्रिक, गानुगोला, खाना खान मन नलाग्ने, मुखबाट अमिलो पानी आउने, महिला सम्बन्धी रोगहरू, सेतो पानी बोक्ने, महिनावारी गडबडी, बालबालिका सम्बन्धी रोगहरू, खोकी लाग्ने, खाना खान मन नलाग्ने, पेट दुख्ने, हात खुट्टा तथा कमर सम्बन्धी रोगहरू, बात रोग, युरिक एसिड, झमझमाउने, दुख्ने, मर्दर सम्बन्धी रोगहरू, दिशा गर्दा रोग ताउने, मास देखिने, पोल्ने, दिशा गर्न अप्ठ्यारो हुने, कब्जियतको समस्या हुने साथै छाला सम्बन्धी रोगहरू, दाँत, एलर्जी, छाला चिलाउने र उच्च रक्तचाप जस्ता आदि रोगहरूको सफल उपचार गराइन्छ। यी स्थान श्री जनता मावि विद्यालय चन्दनपुर खादर नगरपालिका वडा नम्बर 10 सङ्खुवा सभा। समय बिहान 10 बजेदेखि बेलुकी 5 बजेसम्म। जानकारीको लागि सम्पर्क नम्बर 98448-04150, 98448-04150।

0: नमस्कार वडाध्यक्षज्यू।
1: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुट त हाम्रै सभाको दबुडा एक मात्र विश्वासी लो अरूण पूर्वकै चर्चित विचार चेलोस हातबारी भन्दै सिलाएको त भने तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउँदा विचार चेलोसमा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842827676।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी एक बुद्धसुक बाटो दूरसञ्चार जाने बाटो।
8: घरको झ्याल ढोकामा आल्मुनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
9: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर खादबारी एक खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800900062।
10: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
11: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
12: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
13: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
14: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
15: नेपाल सरकार विज्ञापन हो।
4: सरप्राइज जेनी, यो गहना कस्तो छ?
16: छ्या, यस्तो पनि गहना लाउँछन्?
4: अनि यो
16: तपाईँलाई त गहना किन आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
4: नरिसाउ न, अर्को पनि ल्याएको छु, ल हेर त यो कस्तो छ।
16: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त, कहाँ किन्नु भएको?
4: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
16: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सोधै सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
17: दुर्गा ज्वेलरी उद्योग खाँदबारी एक बुद्ध टोल सङ्कुवा सभा
18: प्रोप्राइटर गोपाल विश्वकर्मा 9842059801 जनक पौडेली 9852058344 र 0295602048
17: दुर्गा ज्वेलरी उद्योग खाँदबारी एक बुद्ध टोल सङ्कुवा सभा

0: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङटारमा प्रत्येक दुई हप्तामा शनिबारका दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दुको तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2082 साल चैत 21 गते शनिबार, 2083 साल वैशाख 5 गते शनिबार, 2083 साल वैशाख 19 गते शनिबार, 2083 साल जेठ 2 गते शनिबार। समय बिहान 7 बजेदेखि। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङटार। फोन 0295572067। मोबाइल 97655680460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
1: भर्ना खुल्यो। नेपालमा हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल सीटीईभीटीबाट मान्यता प्राप्त धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा शैक्षिक सत्र 2083-84 लागि हेल्थ असिस्टेन्ट एचएमा नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू: अनुभवी शिक्षकहरूद्वारा आधुनिक शिक्षण विधिबाट अध्यापन गराइने। यस संस्थामा सुविधा सम्पन्न प्रयोगशाला, पुस्तकालय तथा अडियो भिडियो माध्यमबाट अध्ययनको व्यवस्था रहेको। अतिरिक्त क्रियाकलाप अन्तर्गत बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस लगायत खेलकुदका छुट्टा छुट्टै हलको सुविधा रहेको। सृजनात्मक तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिन्छ भने संगीत कक्षा तथा योगा जुम्बा समेत सञ्चालन हुनेछ। संस्थाको हाताभित्र छात्रका लागि सुरक्षित होस्टेल सुविधा उपलब्ध छ। साथै आन्तरिक मूल्याङ्कनमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कारको व्यवस्था समेत गरिएको छ। अस्पताल, स्वास्थ्य चौकी, नर्सिङ होम तथा सरकारी गैर सरकारी संस्थामा दक्ष स्वास्थ्य कर्मी बन्न चाहने विद्यार्थीहरूका लागि यो उत्कृष्ट अवसर हो। यसै नै किन पढ्ने? यो कोर्स पूरा गरिसकेपछि माथिल्लो योग्यता बढाउन हेल्थ विषयमा बीएड, एमबीबीएस, बीपीएच, बीडीएस नेपालमा एवं अन्य मुलुकमा समेत अध्ययन गर्न पाइने। विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थामा नेपाल सरकारको 5 तहमा रोजगारीको अवसर पाउन, स्वरोजगार भई आय आर्जन गरी आत्मनिर्भर बन्न। फारम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। कक्षा सञ्चालन
2: असार पहिलो हप्तादेखि।
1: नोट: एसीईको ग्रेडिङ प्रणालीमा कम्तीमा 2 GPA अनिवार्य रहेको हुनुपर्नेछ। सम्पर्क धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्स, धनकुटा 6 धनकुटा। सम्पर्क नम्बर 0265220033, 0265236119 र 98521661612।

0: हजुर, जुनसुकै ठाउँबाट आए मेरो सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
1: सृजन एम सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
0: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
1: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
0: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ।
1: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
0: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
1: सिर्जन एम सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
0: प्रोप्राइटर सुनु एन भीमका दाइली।
1: सम्पर्क 0249140084 र 98040045827।
2: खुशीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक 2-2 हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 शङ्कर सभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295-75-267, मोबाइल 97438-46084।
3: This is Radio Songkhua Sabha 95.5 MHz.

0: सेवा नमस्ते, म गीतकार मान्छे राखी यो मेरो
1: एनटीएसए कम्प्युटर सेन्टर खाँदरी शङ्कर सभा अरुण उपत्यकाकै सबैभन्दा पुरानो कम्प्युटर इन्स्टिच्युट।

आजको डिजिटल युगमा दक्षता नै सफलता हो। एमसीएसए कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यवहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 0295160076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर आउनुहोस्। सेवाको अवसर दिनु।

0: ओहो लु नमस्कार है सर। ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
1: हो नि सर, थटल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
0: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त थटल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसारसभाको खादबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
3: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
3: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: छटाल टेलरिङ सेन्टर खादबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
3: डिजाइनर सुमन ठटाल 9865349444
2: र 029590155।
4: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
5: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
6: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
5: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौ।
6: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
5: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
6: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
5: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
9: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
8: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका एक प्रगति टोल।
9: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल। सम्पर्क नम्बर 9813655553 र 9843180950।
10: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

0: राष्ट्रको गौरव नेपालीको आवाज आजको आवश्यकता समृद्ध समाज रेडियो संस्था सभा 95.5 MHz
1: रेडियो संखुवा सभा समय सूचक अहिले साँझको 5 बज्यो।

0: नमस्कार। नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक हुद्दा दिपेन्द्र डाँगी। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम तपाईँले रेडियो नेपाल सहित देशभरका 212 एफएम स्टेशनहरूबाट सुन्दै आउनु भएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np मा समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी वैशाख 30 गते जङ्गी अड्डामा सम्पन्न भएको राष्ट्रिय साइबर सुरक्षा गोष्ठीमा केन्द्रित भई राष्ट्रिय सुरक्षा मामलामा साइबर सुरक्षा, नेपालमा बढ्दो साइबर चुनौती र नेपाली सेना तथा विभिन्न संयन्त्रहरूले अवलम्बन गरिरहेका नीतिगत तथा संस्थागत प्रयास सम्बन्धी तयार पारिएको रेडियो सामग्री प्रस्तुत गर्नेछौ। कार्यक्रमको शुरूआत गरौं नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि प्राविधिक सेनानी बुद्धिप्रसाद पनेरूबाट सुन्नुहोस्। प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलले जेठ 8 गति जंगी अड्डामा आयोजित एक कार्यक्रममा अवकाश प्राप्त रथीवृन्दसँग अन्तर्क्रिया गर्नुभएको छ। सो अवसरमा उहाँले नेपाली सेनाको समय सापेक्ष आधुनिकीकरण र क्षमता विकासमा अग्रज नेतृत्वबाट प्राप्त प्रेरणा तथा योगदानप्रति उच्च सम्मान व्यक्त गर्नुभयो। कार्यक्रममा राष्ट्रिय सुरक्षा, नेपाली सेनाको आधुनिकीकरण तथा संस्थागत अनुभव आदान प्रदान लगायतका विषयमा छलफल तथा अन्तर्क्रिया गरिएको थियो। प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलले सहायक रथी दर्जामा पदोन्नति हुनुभएका दुईजना महासेनानीलाई जेठ 5 गति दर्जेनी चिन्ह प्रदान गर्नुभएको छ। उहाँले महासेनानी श्री विनोद चन्द र महासेनानी श्री सुधीर प्रताप सिंहलाई सहायक रथीको दर्जेनी चिन्ह प्रदान गर्नुभएको हो। सोही अवसरमा प्रधान सेनापतिले मित्र राष्ट्र पाकिस्तान र बेलायतबाट अधिकृत आधार तालिम पूरा गरी स्वदेश फर्किएका 3 अधिकृत क्याडेटहरूलाई उपसेनानीको आयुक्त पद प्रदान गर्नुभएको छ। उहाँले अधिकृत क्याडेट पोविन कुंवर, अधिकृत क्याडेट मुस्कान सिंह ठकुरी र अधिकृत क्याडेट प्रवीण भण्डारीलाई आयुक्त पद प्रदान गर्नुभएको हो। विश्व वन्यजन्तु कोष नेपालले स्थापनाको 33 वार्षिक उत्सवको अवसरमा जेठ 5 गते नेपाली सेनालाई सम्मान गरेको छ। विगत 50 वर्षदेखि प्रकृति तथा पर्यावरणको संरक्षण र सुरक्षामा नेपाली सेनाले पुर्याएको योगदानको कदर स्वरूप सम्मान गरेको हो। कृषि वन तथा पर्यावरण मन्त्रालयका सचिव डाक्टर श्री गोविन्द प्रसाद शर्माले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षी निर्देशालयका निर्देशक सहायक रथी श्री पूरण घलेलाई उक्त सम्मान प्रदान गर्नुभएको थियो। यसअघि चितवन राष्ट्रिय निकुञ्जमा विभिन्न वर्षहरूलाई शून्य चोरी शिकारी वर्षको रूपमा मनाउन सफल भए बापत नेपाली सेनाका युनिटहरू अब्राहम कन्जर्भेशन अवार्डबाट सम्मानित भएका थिए भने बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको संख्या उल्लेख्य वृद्धि भएसँगै सैनिक युनिट टाइगर अवार्डबाट समेत सम्मानित भएको थियो। पूर्वी पृतनापति उपरथी श्री गौरव कुमार केसीले पूर्वी पृतना तालिम शिक्षालयमा सञ्चालित सैन्य आधार तालिमको जेठ 4 गते निरीक्षण गर्नुभएको छ। सो दौरान उहाँले तालिम तथा निर्माणाधीन विभिन्न भौतिक संरचना र पेरिमिटरको निरीक्षण गर्नुभई सकल दर्जालाई सम्बोधन गर्नुभएको थियो। यस्तै कार्यरथी उपरथी श्री पदम बहादुर बुढा पीएचडीले जेठ 1 गते सैनिक प्रहरी गणको निरीक्षण गर्नुभएको छ। सो दौरान उहाँले गणको वस्तुस्थितिबारे जानकारी लिनुभई गणको भौतिक पूर्वाधार लगायतको निरीक्षण गरी सकल दर्जालाई सम्बोधन गर्नुभएको थियो। महोत्तरी जिल्लाको बर्दिवास स्थित मध्यपूर्वी पृतना हेडक्वार्टरमा जेठ 8 गते कमाण्डर्स कन्फरेन्स सञ्चालन गरिएको छ। सो अवसरमा पृतनापति उपरथी श्री भुवन खत्रीले सम्भावित विपद जोखिम न्यूनीकरणका लागि तयारी तथा प्रभावकारी कार्यान्वयनमा विशेष जोड़ दिनुका साथै हालको सुरक्षा परिस्थिति लगायत समसामयिक विषयहरूमा युनिटपतिहरूलाई निर्देशन दिनुभएको थियो। सुर्खेत स्थित पश्चिम एयरबेसले तालिमको क्रममा बेहोश भएका 6 सशस्त्र प्रहरी जवानहरूलाई जेठ 8 गते उद्धार गरेको छ। बेसले कैलाली जिल्लाको टीकापुर स्थित सशस्त्र प्रहरी बल नेपालको तालिम शिक्षालयमा तालिमको दौरान बेहोश भएका सशस्त्र प्रहरी जवानहरूलाई हवाई उद्धार गरी काठमाडौँ पुर्याएको हो। यस्तै पश्चिम एयरबेसले जेठ 7 गते जटिल प्रसूति समस्यामा परेकी एक महिलाको हवाई उद्धार गरेको छ। बेसले बाजुरा जिल्ला सर्केघाट गाउँपालिका 1 की 19 वर्षीय ललिता नेपालीलाई उद्धार गरी सुर्खेत पुर्याएको हो। यसै गरी मध्य एयर बेसले प्रसूति समस्यामा परेकी एक महिलाको जेठ 5 गते सोलुखुम्बुबाट उद्धार गरेको छ। बेसले माप्या दुधकोशी गाउँपालिका 1 जुबिङकी 25 वर्षीय विपना विकलाई उद्धार गरी काठमाडौँ पुर्याएको हो। यसअघि वैशाख 31 गते बेसले अखलडुङ्गा जिल्लाको सोब्रो स्थित सामुदायिक मिशन अस्पतालमा उपचाररत 39 वर्षीय कमला कामी र उनको नवजात शिशुलाई उद्धार गरी काठमाडौँ पुर्याएको थियो। महावीरगढ़ रेन्जरबाट खटिएको टोलीले कास्की जिल्ला माछापुस्रे गाउँपालिका 9 जेठ 5 गते एकजनाको शव संकलन गरेको छ। टोलीले वैशाख 31 गते मर्दी हाई क्याम्प घुम्न जाने क्रममा बेपत्ता भएका काठमाडौँ ढल्कोका 30 वर्षीय पुरूषको शव मोदीखोला साइटको खोजबाट संकलन गरी नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाडौँ पठाएको हो। टोलीले नेपाल प्रहरी र स्थानीय होटल व्यवसायीहरूको सहकार्यमा 3 खोजी पश्चात शव फेला पारेको थियो। नेपाली सैनिक गतिविधिमा अब खेल समाचार। जंगियरडामा जेठ 4 गतेबाट 4 प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता 2083 शुरू भएको छ। बल अधिकृत रथी श्री प्रदीप जङ केसीले अम्पायरलाई बल हस्तान्तरण गर्नुभई खेलको शुभारम्भ गर्नुभएको हो। प्रतियोगितामा 13 क्लबका 212 जना पुरूष र 11 जना महिला गरी 223 जना खेलाड़ीहरू सहभागी छन्। बुटौल स्थित मध्यपश्चिम कृतना हेडक्वार्टरमा जेठ 4 गतेबाट कृतनापति ट्रफी 2083 शुरू भएको छ। उक्त प्रतियोगिताको कृतनापति उपरति श्री हिम्मत बहादुर विष्टले शुभारम्भ गर्नुभएको हो। जेठ 14 गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा एथलेटिक्स, भलिबल, बास्केटबल, तेक्वान्डो, जुडो र पौडी खेल समावेश गरिएको छ। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
2: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो।
3: स्वास्थ्य शिविर सञ्चालन सम्बन्धी सूचना। सैनिक अस्पताल इटहरी र नम्बर 21 फिल्ड एम्बुलेन्स गुल्मले पाँच थर जिल्ला कुम्बायक गाउँपालिका 4 यासोक बजारमा जेठ 13 र 14 गते निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ। पूर्वी पृतना हेडक्वार्टरको जिम्मेवारी क्षेत्रमा बसोबास गर्ने हिताधिकारी स्थानीय तथा अन्तर्गत वाहिनी अड्डा तथा युनिटमा कार्यरत सकल दर्जाका परिवार शिविरमा सहभागी हुन सक्नुहुनेछ। थप जानकारीका लागि 98 147 14 78 सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
4: दरखास्त नेपाली सेनाको स्वीकृत दरबन्दीभित्र रिक्त रहेका सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स, बन्दोबस्ती कार्य सिपाही, सूचीकार, सफाईकर्मी, चर्मकर्मी, लोहकार, केशकर्तक, सिकर्मी, सयस र नालबन्दी पदमा खुल्ला प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको छ।
5: आवश्यक योग्यता पुगेका नेपाली नागरिकले तोकिएका भर्ना केन्द्रमा स्वयं उपस्थित भई वा अनलाइन फारम भरी सोको प्रिन्ट आउट सहित तोकिएको भर्ना केन्द्रमा दरखास्त पेश गर्न सक्नुहुनेछ।
4: सैन्य पदका लागि भर्ना केन्द्रहरू
5: उपत्यका पृतना हेडक्वार्टर नारायणहिटी काठमाडौँ,
4: राजदलगढ लगनखेल ललितपुर,
5: श्री मेहरगढ धुलीखेल काभ्रे पलाञ्चोक,
4: पूर्वी पृतना हेडक्वार्टर इटहरी सुनसरी,
5: नम्बर 2 बाहिनी अड्डा हिले धनकुटा,
4: नम्बर 18 बाहिनी अड्डा भुल्के उदयपुर,
5: नम्बर 21 बाहिनी अड्डा तुपगासी झापा,
4: दुर्गा बक्सगण ओखलढुङ्गा,
5: वीरदलगढ ओदिन पाँचथर,
4: मध्य पूर्वी पृतना हेडक्वार्टर बर्दिवास महोत्तरी,
5: गरूडदलगढ सरीकोट दोलखा,
4: श्रीजङ बीरगंज पर्सा,
5: बरकगण राजविराज सप्तरी,
4: मध्य पृतना हेडक्वार्टर हेटौडा मकवानपुर,
5: नम्बर 6 बाहिनी अड्डा बैरिनी धादिङ,
4: नयाँ सबुजगण भरतपुर चितवन,
5: पश्चिम पृतना हेडक्वार्टर विजयपुर कास्की,
4: नम्बर 23 बाहिनी अड्डा सेराडिल बागलुङ,
5: चण्डी प्रसादगढ श्रीस्वारा लमजुङ,
4: मध्य पश्चिम पृतना हेडक्वार्टर योगीकुटी बुटवल रूपन्देही,
5: शमशेर दलगण गुरूसिंगे कपिलवस्तु,
4: ज्वाला दलगण भरतपुर दाङ,
5: रामबाड कुलमा धागीथुम कुल्मी,
4: उत्तर पश्चिम पृतना हेडक्वार्टर निमारे सुर्खेत,
5: नम्बर 4 बाहिनी अड्डा नेपालगंज पाके,
4: देवी दत्तगण परिमला चौर जुम्ला,
5: हनुमान दोज कुलमा हुटु मुगु,
4: सुदूर पश्चिम पृतना हेडक्वार्टर तेघरी कैलाली,
5: नम्बर 25 बाहिनी अड्डा भगतपुर कञ्चनपुर,
4: नम्बर 5 बाहिनी अड्डा दिपायल डोटी,
5: र श्री दल कुलमा खलङ्गा दार्चुला।
4: विभिन्न ट्रेडका फलोअर्स पदका लागि भर्ना छनौट केन्द्रहरू
5: उपत्यका पृतना हेडक्वार्टर नारायणहिटी काठमाडौँमा, सूचीकार, केशकर्तक, सिकर्मी, सयस र नालबन्दी पदका उम्मेद्वारले दरखास्त पेश गर्न सक्नुहुनेछ।
4: यस्तै वीरदलगण ओदिम पाँच थरमा बन्दोबस्ती कार्य सिपाही र सफाईकर्मी,
5: बरकगढ राजविराज सप्तरीमा बन्दोबस्ती कार्य सिपाही, चर्मकर्मी, लुहाकार र केशकर्तक,
4: नयाँ सबुजगण भरतपुर चितवनमा बन्दोबस्ती कार्य सिपाही, सफाईकर्मी र केशकर्तक,
5: चण्डी प्रसादगढ श्रीस्वारा लमजुङमा बन्दोबस्ती कार्य सिपाही र सूचीकार,
4: शमशेर दलगण गुरूसिंगे कपिलवस्तुमा बन्दोबस्ती कार्य सिपाही, सूचीकार, सफाई सफाई कर्मी र केश कर्तक।
5: देवी दत्तगढ़ परिमला चोर जुम्लामा बन्दोबस्ती कार्य सिपाही, चर्मकर्मी र लुहाकार।
4: कालीबहादुरगढ़ कपासे सुर्खेतमा बन्दोबस्ती कार्य सिपाही, सफाई कर्मी, चर्मकर्मी र लोहकार।
5: र श्री दलकुलमा खलंगा दार्चुलामा बन्दोबस्ती कार्य सिपाही, चर्मकर्मी र लोहकार पदका उम्मेद्वारले दरखास्त पेश गर्न सक्नुहुनेछ।
4: दरखास्त पेश गर्ने मिति
5: वैशाख 18 गतेदेखि जेठ 16 गतेसम्म र दोब्बर दस्तुर बुझाई जेठ 17 गतेदेखि जेठ 23 गतेसम्म।
4: सैन्य पदका लागि उमेरको हद
5: 18 वर्ष पूरा भई 22 वर्ष ननागेको हुनुपर्नेछ भने बालबाला सैनिकको हकमा 26 वर्ष ननागेको र सेवा अवधि 1 वर्ष पूरा भएको हुनुपर्नेछ।
4: विभिन्न ट्रेडका फलोअरका लागि उमेरको हद
5: 18 वर्ष पूरा भई 26 वर्ष ननागेको हुनुपर्नेछ।
4: विस्तृत जानकारीका लागि
5: नेपाली सेनाको भर्ना छनौट निर्देशनालयको आधिकारिक पोर्टल vacancy.nepalarmy.mil.mp वा वैशाख 18 गतेको गोर्खापत्र दैनिक हेर्नुहुन अनुरोध गरिन्छ।
0: श्रोता, अहिले तपाई सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधी भाषामा 5 गरी रेडियो नेपाल सहित देशैभरका 212 एफएम स्टेशनहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। त्यस्तै नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np मा पनि सुन्न सक्नुहुनेछ। अब प्रस्तुत गर्दैछौ वैशाख 30 गते जंगी अड्डामा सम्पन्न भएको राष्ट्रिय साइबर सुरक्षा गोष्ठीमा केन्द्रित भई राष्ट्रिय सुरक्षा मामलामा साइबर सुरक्षा, नेपालमा बढ्दो साइबर चुनौती र नेपाली सेना तथा विभिन्न संयन्त्रहरूले अवलम्बन गरिरहेका नीतिगत तथा संस्थागत प्रयास सम्बन्धी रेडियो सामग्री।
2: डिजिटल प्रणालीमाथिको आक्रमण, संवेदनशील सूचनाको चोरी, सामाजिक सञ्जाल मार्फत फैलाइने दुष्प्रचार, आर्थिक प्रणालीमाथिको साइबर हस्तक्षेप तथा मनोवैज्ञानिक प्रभाव सिर्जना गर्ने सूचना युद्ध आदि आजको विश्वले भोगेको साझा चुनौतीहरू हुन्। यस्ता समस्या समाधान गर्न हरेक राष्ट्रले प्रयास गर्दै आइरहेका छन्।
6: यसै सन्दर्भमा नेपाली सेनाले पनि नेपालको साइबर स्पेसलाई सुरक्षित राख्ने उद्देश्यका साथ हरेक वर्ष सबै सरकारवाला निकायको समन्वय र सहभागितामा राष्ट्रिय साइबर सुरक्षा गोष्ठी सञ्चालन गर्दै आएको छ।
2: श्रोता, आजको कार्यक्रममा वैशाख 30 गते जंगी अड्डामा सम्पन्न भएको राष्ट्रिय साइबर सुरक्षा गोष्ठीमा केन्द्रित भई राष्ट्रिय सुरक्षा मामलामा साइबर सुरक्षा, नेपालको बढ्दो साइबर चुनौती र नेपाली सेना तथा विभिन्न संयन्त्रहरूले अवलम्बन गरिरहेका नीतिगत तथा संस्थागत प्रयासहरूबारे चर्चा गर्नेछौ। प्रस्तुतिमा छौ
6: म प्राविधिक उपसेनानी मन्दिरा बानिया
2: र म प्राविधिक सुबेदार सुदीप ढकाल।
7: सतर्क हुनु पर्यो, सत्य तथ्य जाँच गर्ने पोर्टलहरूको स्थापना गर्ने, त्यो सत्यता परीक्षणको लागि डिजिटल साक्षरता अभियानबाट सतर्कता हुने, त्यस्तै पनि कुनै पनि न्युज फ्याक्ट देख्ने बित्तिकै ओहो यो त यस्तो रहेछ नि भनेर, अनि मैले त हो कि भनेर सेयर गरेको भनेर कति प्रतिष्ठित व्यक्तिहरूले पनि भनिरहनु भएको हुन्छ। त्यस्तो केसहरूमा चाहिँ अलिकति केही सूचना सेयर गर्नु अगाडि चाहिँ सोच्ने बानी यो हो कि होइन भन्ने कुरा संयमका कुरा पनि हुन्छ।
8: पब्लिकलाई त्यो फ्याक्ट चेकिङमा सहभागी गराउँदै पब्लिकलाई समेत ग्रुमिङ गराउँदै लैजानु पर्ने कुरा भयो। अर्को कुरो यो इमेल तथा एप्लिकेशनहरू प्रयोग गरी यो डिजिटल सोभरेजिनिटी चाहिँ बढाउँदै लैजानु पर्ने देखिन्छ।
6: गोष्ठीका क्रममा प्रस्तुत भएका यी चासो र सरकारहरूले सूचना प्रविधि र साइबर स्पेसले व्यक्ति तथा राष्ट्रका लागि दिएको अवसर र चुनौतीलाई संकेत गर्दछन्। आजको युग जुन गतिमा प्रविधिमा आधारित हुँदै गएको छ, त्यही गतिमा चुनौती पनि बढ़िरहेको छ भन्ने उदाहरण पनि हो।
2: राज्य सञ्चालनका अधिकांश प्रणालीहरू सूचना प्रविधिसँग आबद्ध भएका छन्। प्रशासन, अर्थतन्त्र, संचार, स्वास्थ्य, शिक्षा, सुरक्षा, बैंकिङ, यातायात तथा ऊर्जा क्षेत्र डिजिटल नेटवर्कद्वारा सञ्चालित हुन थालेपछि साइबर स्पेस स्वयं रणनीतिक महत्वको क्षेत्रको रूपमा विकसित भएको छ। यही कारणले विश्वका अधिकांश राष्ट्रहरूले साइबर सुरक्षालाई राष्ट्रिय सुरक्षाको अभिन्न अंगको रूपमा लिँदै आएका छन्।
9: आईटी र साइबर सिक्युरिटी बिल हामीले बनाएका थियौं, त्यो आउन सकेन, तर त्यसमा त्यो एउटा हाम्रो सम्पत्ति चाहिँ हो, त्यसैमा अहिले काम गरेर हामी फेरि नयाँ विधेयकको लागि होमवर्क गर्दैछौ। नेशनल एआई पोलिसी आयो, प्रोभिन्सियल लेभलमा थुप्रै कार्यक्रमहरू हामीले गरेका छौँ, अवेरनेसका कार्यक्रमहरू, साइबर एडभाइजरी सेक्युरिटी सम्बन्धी एडभाइजरीहरू जारी गरिरहेका छौँ हामीले।
6: वर्तमान विश्व परिवेशमा सूचना प्रविधिको तीव्र विकाससँगै बढ्दो साइबर चुनौती र एआईबाट सिर्जित सुरक्षा जोखिमलाई मध्यनजर गर्दै सबै सरकारवाला निकायहरूबीच सहकार्य, समन्वय र सम्पर्क स्थापित गराउने उद्देश्यले नेपाली सेनाले यस वर्ष साइबर प्रतिरोधी राष्ट्र निर्माण, एआई र नयाँ प्रविधि जन्य खतराहरूका लागि रणनीतिक तयारी भन्ने मूल नाराका साथ गोष्ठी सञ्चालन गरेको हो। राष्ट्रिय स्तरमा साइबर सुरक्षाका रणनीतिहरू तय गर्न तथा मुलुकको डिजिटल पूर्वाधारको सुरक्षा क्षमता अभिवृद्धि गर्न उक्त गोष्ठी फलदायी हुने विश्वास गरिएको छ। गोष्ठीको समापन गर्नुहुँदै प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देल,
10: सूचना प्रविधिको विकासले मानव जीवनसँग प्रत्यक्ष सरोकार राख्ने शिक्षा, स्वास्थ्य, अर्थतन्त्र, पर्यटन लगायतका क्षेत्रहरूलाई सहज र गतिशील बनाए तापनि यसको दुरूपयोगबाट राष्ट्रिय सुरक्षा, सामाजिक सद्भाव र आपसी विश्वासमा चुनौती समेत थपिएको छ। साइबर अपराध, डाटा चुहावट, अनलाइन ठगी, भ्रामक सूचना प्रचार प्रसार तथा संवेदनशील संचारमाथि हुने सम्भावित साइबर आक्रमणहरूले राष्ट्रिय सुरक्षामा नयाँ र जटिल प्रकृतिका चुनौतीहरू थप गरेका छन्।
2: साइबर आक्रमणको स्वरूप बहुआयामिक हुन्छ। यसमा सरकारी वेबसाइट ह्याक गर्ने, गोप्य सूचना चोरी गर्ने, बैंकिङ प्रणाली अवरूद्ध गर्ने, महत्वपूर्ण पूर्वाधारमा अवांछित पहुँच स्थापित गर्ने, डिजिटल जासूसी गर्ने तथा सामाजिक सञ्जाल मार्फत दुष्प्रचार फैलाउने कार्यहरू समावेश हुन्छन्। यस्ता गतिविधिहरूले केवल प्रविधिगत क्षति मात्रै पुर्याउँदैनन्, सामाजिक विश्वास कमजोर बनाउने, सामाजिक अस्थिरता सिर्जना गर्ने तथा राष्ट्रिय सुरक्षामै प्रतिकूल प्रभाव पार्ने सम्भावना पनि उत्तिकै रहने भएकाले सबै सतर्क र जिम्मेवार बन्नुपर्ने आवश्यकता औल्याउनुहुन्छ राष्ट्रिय साइबर सुरक्षा केन्द्रका निर्देशक श्री राजकुमार महर्जन।
11: साइबर सुरक्षाको क्षेत्रमा चाहिँ देशलाई आवश्यक पर्ने जनशक्ति उत्पादन गर्ने महिला केन्द्रित ज्येष्ठ नागरिक होइन लगायतलाई चाहिँ साइबर सुरक्षाको विषयमा अवेर गराउने, जागरूक बनाउने विभिन्न कार्यक्रमहरू गर्ने, त्यसै गरी साइबर सुरक्षाका उपकरणहरू निर्माण गर्ने कम्पनीहरू, त्यसलाई आपूर्ति गर्ने आपूर्तिकर्ताहरू, सफ्टवेयर बनाउने डेभलपरहरू होइन सफ्टवेयरलाई चाहिँ सप्लाई गर्ने भेन्डरहरू, परामर्श सेवा दिने परामर्शदाताहरूलाई पनि जिम्मेवार बनाउने।
6: सूचना प्रविधिको विस्तारले मानव जीवनलाई सहज बनाएको त छ नै, साथसाथै प्रविधिको दुरूपयोगले समाजमा गम्भीर खतरा समेत सिर्जना गर्न सक्दछ। आज सामाजिक सञ्जाल सूचना सम्प्रेषणको अग्रणी माध्यम बन्दै आएको छ। सामाजिक सञ्जालमा एउटा पोस्ट भाइरल हुन केही सेकेण्ड मात्र लाग्छ, तर त्यसको प्रभाव समाजमा वर्षौंसम्म रहन सक्छ। विश्वका धेरै देशमा गलत समाचारका कारण दंगा, आर्थिक संकट, सामाजिक विवाद र ध्रुवीकरणसम्म भएका कैयौं उदाहरणहरू छन्। सामाजिक सञ्जालमा फैलिने भ्रमपूर्ण सूचना, ऋणात्मक अभिव्यक्ति र मनोवैज्ञानिक प्रभावले समाजमा तनाव, अविश्वास र अस्थिरता निम्त्याउन सक्दछ। यसै पृष्ठभूमिमा नेपाल सरकारले पनि साइबर सुरक्षाको महत्वलाई स्वीकार गर्दै विभिन्न नीतिगत तथा संस्थागत संरचना विकास गर्ने प्रयास अघि बढ़ाएको छ। राष्ट्रिय साइबर सुरक्षा नीति 2080 लागू गरिनु, राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना हुनु तथा विभिन्न सरकारी निकायमा डिजिटल सुरक्षा मापदण्ड कार्यान्वयन गरिनु त्यसकै उदाहरणहरू हुन्। नेपालले अप्नाएको साइबर सुरक्षा नीतिबारे जानकारी गराउनुहुँदै पुनः राष्ट्रिय साइबर सुरक्षा केन्द्रका निर्देशक श्री राजकुमार महर्जन,
11: राष्ट्रिय साइबर सुरक्षा नीति 2080 नेपाल सरकारको मन्त्री परिषदबाट जारी भएको नीति हो यो, होइन यो नै साइबर सुरक्षासँग सम्बन्धित साइबर सुरक्षालाई मात्र केन्द्रित भएर आएको डकुमेन्ट चाहिँ नेपालको यो पहिलो हो। र त्यो नीतिले मुख्य भिजन दूरदृष्टि के लिएको थियो भन्दाखेरि नेपालको साइबर स्पेसलाई चाहिँ सुरक्षित र उत्थानशील बनाउने, र त्यसमा मुख्यतया 9 रणनीतिहरू चाहिँ राखिएको थियो। ती रणनीतिहरू साइबर सुरक्षा सम्बन्धी कानूनहरू निर्माण गर्ने भन्ने एउटा थियो, त्यसै गरी साइबर सुरक्षासँग सम्बन्धित काम गर्ने संस्थागत संरचनाहरूको स्थापना र सुदृढीकरण गर्ने भन्ने विषय पनि थियो, र तेस्रोमा सूचना प्रविधि पूर्वाधारहरू छ त्यसमध्ये क्रिटिकल इन्फर्मेसन इन्फ्रास्ट्रक्चरको पहिचान गर्ने र ती पहिचान भएका संवेदनशील सूचना प्रविधि पूर्वाधारको संरक्षण गर्ने भन्ने पनि त्यसमा थियो।
2: नेपालमा पछिल्ला वर्षहरूमा डिजिटल सेवाको प्रयोग उल्लेखनीय रूपमा विस्तार भएको छ। सरकारी सेवा अनलाइन प्रणालीमा रूपान्तरण भइरहेका छन्। डिजिटल बैंकिङ, मोबाइल वालेट तथा विद्युतीय भुक्तानी प्रणाली आम नागरिकको दैनिक जीवनसँग जोडिएका छन्। तर डिजिटल विस्तारसँगै साइबर जोखिमहरू पनि बढ़िरहेका छन्। राष्ट्रिय साइबर सुरक्षा केन्द्रका अनुसार सन् 2021 साइबरसँग सम्बद्ध 6,900 उजुरी दर्ता भएको थियो। सन् 2025 आइपुग्दा त्यो संख्या बढ़ेर 37,000 पुगेको छ। यसमा सबैभन्दा बढ़ी ह्याकिङ र अनलाइन ठगी रहेका छन्। व्यक्तिगत डेटा चोरी, फिसिङ, अनलाइन ठगी तथा सामाजिक सञ्जाल दुरूपयोग सम्बन्धी घटनाहरू पनि वृद्धि भइरहेकोले सचेत हुनुपर्ने आवश्यकता औल्याउँदै नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक श्री अविनारायण काफले
12: साइबर सुरक्षा सम्बन्धी घटनाहरू बढेको पाइन्छ। खास गरी अनलाइन ब्याङ्किङ फ्रडहरू, नक्कली एसएमएस लिङ्क वा वेबसाइट पठाएर ओटीपी, पासवर्ड तथा ब्याङ्किङ डिटेल्स माग्ने, चोरी गर्ने र त्यसबाट रकम निकाल्ने घटनाहरू पनि भएको पाइन्छ। सोसियल मिडियाहरू ह्याक गर्दै पैसा माग्ने, फेक मेसेज पठाउने र व्यक्तिगत जानकारी दुरूपयोग गर्ने कुराहरू छ। नक्कली वेबसाइट वा सस्पिसियस लिङ्क मार्फत चाहिँ युजरको पासवर्ड, ओटीपी तथा व्यक्तिगत डाटा चोरी गर्ने घटनाहरू पनि साइबर ब्युरो लगायतका हाम्रा युनिटहरूमा रिपोर्टिङ हुन्छ। अर्को राज्यको डिजिटल पूर्वाधारमा पनि खतरा हुन सक्छ। सर्भरहरू, क्रिटिकल इन्फ्रास्ट्रक्चरमाथि हुने साइबर एट्याकले पनि एउटा समस्या आउन सक्ने अवस्थाहरू छ। सामाजिक द्वन्द, कहिलेकाहीँ तपाईँलाई धार्मिक जातीय द्वन्द्व, तनाव, सुरक्षाको दृष्टिकोणले पनि एउटा त्यसलाई चाहिँ इग्नाइट गर्ने काम, भ्रम फैलाएर, त्यति बनाएर त्यसलाई नागरिकहरूलाई एक आपसमा जुदाएर सुरक्षा चुनौतीहरू थपिन सक्ने अवस्थाहरू पनि देखिन्छ।
6: हाल थपिएका सुरक्षा चुनौती बारे नेपाली सेना पनि सचेत छ। राष्ट्रिय सुरक्षालाई सुदृढ बनाउन नेपाली सेनाले अवलम्बन गरिरहेका साइबर सुरक्षा रणनीति बारे जानकारी दिनुहुँदै साइबर सुरक्षा निर्देशक सहायक रथी श्री रामबहादुर साहू,
13: नेपाली सेनाले हरेक वर्ष राष्ट्रिय तहको साथसाथै आन्तरिक रूपमा समेत साइबर सुरक्षा गोष्ठी सञ्चालन गरी क्षमता अभिवृद्धि र इन्सिडेन्ट रिस्पोन्स रेडिनेसमा निरन्तर केन्द्रित रहँदै आएको छ। नेपाली सेनाले आवश्यकता अनुसार विभिन्न सरकारी, गैर सरकारी, शैक्षिक संस्था तथा अन्य सम्बन्धित निकायहरूसँग नियमित समन्वय गर्दै आएको छ। साइबर सुरक्षा सम्बन्धी सेमिनार, वर्कसप र गोष्ठीहरूमा सक्रिय सहभागिता जनाउँदै कुनै साइबर इन्सिडेन्ट वा थ्रेट देखिएमा आवश्यकता अनुसार सूचना आदान प्रदान र राय सुझाव समेत प्रदान गर्दै आएको छ। त्यसै गरी विभिन्न सरकारवाला निकायहरू समावेश गराई वार्षिक रूपमा राष्ट्रिय साइबर सुरक्षा गोष्ठी आयोजना गर्दै आइरहेकोमा छैटौं राष्ट्रिय साइबर सुरक्षा गोष्ठी यही वैशाख 30 गते सफलतापूर्वक सञ्चालन गरेको छ, जसबाट नेपाली सेना र देशका अन्य सरकारवाला निकायहरू बीच सहकार्य र समन्वय अझ मजबुत भएको पाइएको छ।
2: वर्तमान परिवेशमा आर्टिफिसियल इन्टेलिजेन्स अर्थात एआई साइबर सुरक्षाको क्षेत्रमा अवसरसँगै चुनौतीको रूपमा पनि देखा परेको छ। एआईले मानव जीवनलाई सहज बनाएको छ, तर यसको दुरूपयोगले सुरक्षा जोखिमलाई अझ जटिल बनाइरहेको छ। त्यसैले राष्ट्रिय सुरक्षा र नवप्रवर्तन बीच सन्तुलन कायम गर्न एआई साइबर सुरक्षा सम्बन्धी कानून परिमार्जन गर्न सम्बन्धित क्षेत्रका जानकारहरूले जोड़ दिँदै आएका छन्। यस्तै मत राख्ने मध्ये एक हुनुहुन्छ कानून न्याय तथा संसदीय मामिला मन्त्रालयकी उपसचिव श्री आरती श्रेष्ठ।
14: हाम्रो अहिले एक्जिस्टिङ लज, सेक्टरल लज र डिरेक्टिभहरू जुन छ, जस्तै कि सूचना तथा संचार प्रविधि नीति 2072, डिजिटल नेपाल फ्रेमवर्क 2019, इलेक्ट्रोनिक ट्रान्जेक्सन एक्ट र रूल्स, अनि सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका 2080, यी एक्टहरूलाई चाहिँ, प्लस व्यक्तिगत गोपनीयता ऐन पनि छ हामीसँग, ती ऐनहरूलाई चाहिँ हामीले अहिलेको एआईसँग रिलेटेड समस्या अनि अरू विषयहरू छ त्यो सबै कुराहरूलाई समेट्ने गरेर चाहिँ हामीले परिमार्जन गर्न आवश्यक छ।
6: साइबर सुरक्षा कुनै एक संस्था वा सुरक्षा निकायको मात्र जिम्मेवारी नभई सबैको साझा उत्तरदायित्व पनि हो। नेपालमा राष्ट्रिय सुरक्षा परिषद, संचार तथा सूचना प्रविधि मन्त्रालय, राष्ट्रिय साइबर सुरक्षा केन्द्र, नेपाली सेना, नेपाल प्रहरीको साइबर ब्यूरो, नेपाल दूरसंचार प्राधिकरण तथा निजी क्षेत्रबीच समन्वयको आवश्यकता दिन प्रतिदिन बढ़दै गएको छ, किनकि साइबर आक्रमणको प्रभाव बहुआयामिक हुन्छ। यसले सुरक्षा, अर्थतन्त्र, संचार, प्रशासन, समाज सबै क्षेत्रमा प्रभाव पार्न सक्छ। एउटा सानो सूचनाले कसरी समाजलाई विचलित बनाउँदै राष्ट्रिय सुरक्षामा जोखिम सिर्जना गरिरहेको हुन्छ त? सूचना प्रविधि तथा साइबर विश्लेषक श्री उत्तम कार्की,
15: पछिल्लो समय नेपालमा चलिरहेको जति पनि हाम्रो समय सञ्जालहरू छन्, यसले तपाईँको समाजमा पर्ने असरहरू अभाव होइन र डरको वातावरण, ला मलाई के हुन्छ, कता कोही आएर एट्याक गर्ने हो कि भन्ने एउटा एकदम त्यो देखिन्छ र समाज चाहिँ डिभाइड भएको देख्छु। अनि हिंसा र अशान्ति हरेक घटनामा चाहिँ एकदमै जे पाए त्यही कमेन्ट आउने, जे पाए त्यही सेयर गरेको पाइन्छ। यो चाहिँ अब हिंसा र अशान्ति पनि फैलिन सक्ने देख्छु म। अनि अर्को चाहिँ अब चरित्र हत्या व्यक्तिगत लालछनादेखि लिएर चाहिँ व्यक्तिको सबै तीन पुस्तक ल्याइदिने पब्लिकमा फोटोहरू आउने देखिन्छ, यो जति पनि ई गभर्नेन्स डिजिटल गभर्नेन्स कुरामा चाहिँ हेर्नुहुन्छ भने सरकारी गोप्य सूचना चाहिँ चुहावर हुने देखिन्छ, सरकारी वेबसाइटमा भएका मन्त्रालयमा भएका सुरक्षा निकाय डाटाबेसहरू ह्याक भयो भने त यसले त सबै इन्फर्म बाहिर जाने देखिन्छ। अर्को चाहिँ एकदमै ब्याङ्किङ अथवा आर्थिक प्रणालीमा असर, अहिले हाम्रो चाहिँ सर डाउन भइदियो, ब्याङ्किङ र आर्थिक प्रणाली एकदमै ठुलो असर पर्ने देख्छु। अनि अर्को चाहिँ गलत सूचना साइबरको युद्ध मिस वारफेयर र मिसलिडिङको कुराहरू एकदमै बढ्दो देखिन्छ, यसले राष्ट्रिय सुरक्षा मात्र होइन कि यसले चाहिँ यो जुन चाहिँ सुरक्षा प्रणाली छ त्यसलाई ठुलो चुनौती दिन्छ।
2: सूचना युद्धको उद्देश्य प्राय प्रत्यक्ष आक्रमण गर्नु हुँदै होइन, बरु समाजमा अविश्वास फैलाउने, समुदायहरू बीच तनाव सृजना गर्ने, राज्य संयन्त्र माथिको जनविश्वास कमजोर बनाउने तथा मनोवैज्ञानिक प्रभावहरू उत्पन्न गर्ने हुन्छ। सामाजिक सञ्जाल मार्फत फैलाइने गलत सूचना अहिले विश्वव्यापी चुनौती बनेको छ। नेपाल जस्तो सामाजिक, सांस्कृतिक र भौगोलिक विविधतायुक्त मुलुकमा यस्ता गतिविधिहरू अझ संवेदनशील विषयका रूपमा देखा पर्न सक्छन्। यसैले डिजिटल साक्षरता, तथ्य परीक्षण तथा जिम्मेवार सूचना व्यवहार अहिले राष्ट्रिय सुरक्षाको आधारभूत आवश्यकता बनेको छ। नागरिकलाई साइबर सुरक्षा बारे सचेत बनाउन राज्यले कस्तो प्रयासहरू गरिरहेको छ त? संचार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव श्री आदेश खड्का:
16: हामीले यो साइबर सुरक्षाको बृहत्तर सुरक्षाको लागि चाहिँ कर्मचारी अनि आम जनताहरूमा साइबर सुरक्षाको एडभाइजरीहरू जारी गर्ने तथा साइबर सुरक्षा सम्बन्धी तालिमहरू प्रदेश तथा स्थानीय तहहरूसँग समन्वय गरेर तालिमहरू प्रदान गर्ने गरेका छौँ। यसमा पनि हामी कसरी कर्मचारीहरू अथवा यो पब्लिकहरूले चाहिँ साइबर सुरक्षासँग जानकार हुन सक्नुहुन्छ भन्ने भागलाई चाहिँ हामी अलिक बढी महत्व दिन्छौँ। साइबर सुरक्षा धेरै प्रकारहरूको प्रणालीहरूबाट बनेको हुन्छन् होइन, र त्यसको एउटा ठूलो अङ्ग भनेको चाहिँ प्रयोगकर्ता नै हुन्छ। त्यसैले प्रयोगकर्ताहरूदेखि हाम्रो प्रणालीहरू सबैलाई जोडेर चाहिँ एउटा साइबर सुरक्षाको प्रक्रिया बन्छ। अहिले हामी साइबर सुरक्षाको ऐन कानून गर्ने काम पनि गर्दैछौँ र राष्ट्रिय र अन्तर्राष्ट्रिय संघ संस्थाहरूसँग समन्वय पनि गर्दैछौँ। यो चाहिँ एक पटकको भन्दा पनि यो निरन्तर चलिरहने प्रक्रिया हो।
6: राज्यले नीति बनाउन सक्छ, सुरक्षा निकायले सुरक्षा दिन सक्छ, तर साइबर सुरक्षाको पहिलो जिम्मेवारी नागरिक स्वयंको पनि हो।

0: गोपनीयता कायम राख्नु पर्यो, आफ्नो प्रोफाइल फोटोहरूलाई प्राइभेटाइज गर्नु पर्यो। अनलाइन सपिङ गर्दाखेरि क्यास अन डेलिभरी भन्ने अप्सनहरू भएका अनलाइन सपिङ गर्दा राम्रो हुन्छ। र अर्को कुरा, सचेतनामूलक सन्देशहरू हेर्ने, सुन्ने, आत्मसात गर्ने र त्यस्ता सचेतनामूलक सामग्रीहरू सबैमा सेयर गर्नु पर्यो। र कुनै पनि हालमा आफूले कुनै पनि परिश्रम बिना प्राप्त हुने फाइदाको लोभमा चाहिँ फस्नु हुँदैन।
1: आर्टिफिसियल इन्टेलिजेन्स, ड्रोन, बिग डाटा, क्लाउड कम्प्युटिङ र स्वचालित प्रणालीहरूको विस्तारसँगै साइबर युद्धको खतरा अझ जटिल बन्दै गएको छ। भविष्यमा विद्युत प्रणाली, एयर ट्राफिक, बैंकिङ नेटवर्क, अस्पताल, संचार संयन्त्र र सरकारी डेटा प्रणालीमाथि साइबर आक्रमण हुन सक्ने जोखिम विश्वभर बढ़िरहेको छ। यस्तो जोखिमबाट बस्न नेपालले समयमा नै अवलम्बन गर्नुपर्ने नीति बारे साइबर विज्ञ श्री निरज भट्ट:
2: यसलाई नियन्त्रण गर्नलाई पोलिसीमै हो हामीले मेन ध्यान दिनुपर्ने भनेको। यसमा बलियो अलिकति साइबर सुरक्षा नीति र संरचना बनाउन सक्यौं एउटा पार्ट। दोस्रो कुरा भनेको युजरहरू हुन्छ नि, क्लाइन्टहरू हुन्छ, जनताहरू हुन्छ, उहाँहरूलाई चाहिँ अवेरनेस दिने अर्को मेन कुरा हो भन्छु। जसरी ओटिपी सेयर गर्ने कुराहरू हुन्छ, फेक कलहरूमा विश्वास गरिरहेको हुन्छ जसले गर्दा ठगीहरू बढ़िरहेको हुन्छ भनौँ न। अनि साइबर सुरक्षाकै निम्ति भनौँ न, साइबर सेक्युरिटीकै निम्ति दक्ष जनशक्तिहरू पनि उत्पादन गर्नु पर्यो क्या गभर्मेन्टले। हाम्रो एकाडेमिक कोर्सहरूमा मिनिमम पनि तपाईँको प्लस टू ब्याचलरतिर साइबर सेक्युरिटीलाई कम्पलसरी गर्न सकिन्छ कि, त्यति सकिएन भने पनि बेसिक सोसियल मीडिया युज गर्ने बेला ध्यान दिनुपर्ने कुराहरू के हुन सक्छन् भनौँ न। यस्ता यस्ता कुराहरू ध्यान दिन सक्यो भने साइबर सेक्युरिटीको थ्रेट पनि हुँदैन, थ्रेटबाट बस्न पनि सकिन्छ।
3: विश्व तीव्र गतिमा डिजिटल प्रविधिमा निर्भर हुँदै गइरहेको वर्तमान समयमा साइबर सुरक्षा राष्ट्रिय सुरक्षाको अपरिहार्य आधार बनेको छ। आजको चुनौती देशको सिमानाको रक्षा सँगसँगै सूचना, डेटा, डिजिटल संरचना र सामाजिक विश्वासको संरक्षण गर्नु पनि हो। गलत सूचना, साइबर अपराध, डिजिटल जासूसी तथा साइबर आक्रमणले राष्ट्रको स्थिरता र सुरक्षामाथि गम्भीर प्रभाव पार्न सक्ने भएकोले राज्य, सुरक्षा निकाय, निजी क्षेत्र र नागरिक सबै समान रूपमा सचेत र जिम्मेवार बन्न आवश्यक छ। यही आवश्यकता पूर्तिका लागि नेपाली सेनाले गरेका कैयौं प्रयास मध्ये राष्ट्रिय साइबर सुरक्षा गोष्ठी पनि एक बनेको छ।
1: श्रोता, यस प्रस्तुति सँगै आजको लागि हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। आजको कार्यक्रमबाट प्राविधिक सहकर्मी प्राविधिक सुबेदार सुदीप ढकालसँगै म प्राविधिक हुद्दा दिपेन्द्र डागी पनि विदा हुन्छु। नमस्ते।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्घ सभा 95.5 मेगाहर्ज।
1: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो। नेपालमा हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल सिटिईभिटीबाट मान्यता प्राप्त धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा शैक्षिक सत्र 2083-84 का लागि हेल्थ असिस्टेन्ट एचएमा नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू: अनुभवी शिक्षकहरूद्वारा आधुनिक शिक्षण विधिबाट अध्यापन गराइने। यस संस्थामा सुविधा सम्पन्न प्रयोगशाला, पुस्तकालय तथा अडियो भिडियो माध्यमबाट अध्ययनको व्यवस्था रहेको। अतिरिक्त क्रियाकलाप अन्तर्गत बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस लगायत खेलकुदका छुट्टा छुट्टै हलको सुविधा रहेको। सृजनात्मक तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिन्छ भने संगीत कक्षा तथा योगा जुम्बा समेत सञ्चालन हुनेछ। संस्थाको हाताभित्र छात्रका लागि सुरक्षित होस्टेल सुविधा उपलब्ध छ। साथै आन्तरिक मूल्याङ्कनमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कारको व्यवस्था समेत गरिएको छ। अस्पताल, स्वास्थ्य चौकी, नर्सिङ होम तथा सरकारी गैर सरकारी संस्थामा दक्ष स्वास्थ्य कर्मी बन्न चाहने विद्यार्थीहरूका लागि यो उत्कृष्ट अवसर हो। यसै नै किन पढ्ने? यो कोर्स पूरा गरिसकेपछि माथिल्लो योग्यता बढाउन हेल्थ विषयमा बीएड, एमबीबीएस, बीपीएच, बीडीएस नेपालमा एवं अन्य मुलुकमा समेत अध्ययन गर्न पाइने। विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थामा नेपाल सरकारको 5 तहमा रोजगारीको अवसर पाउन, स्वरोजगार भई आय आर्जन गरी आत्मनिर्भर बन्न। फारम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म।

0: कक्षा सञ्चालन
1: असार पहिलो हप्तादेखि।
0: नोट, एसईई को ग्रेडिङ प्रणालीमा कम्तीमा 2 GPA अनिवार्य रहेको हुनुपर्नेछ। सम्पर्क धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्स, धनकुटा 6 धनकुटा। सम्पर्क नम्बर 0265220333, 0265236119 र 98520161612।
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी सङ्खुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतिदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 0296522201 र 97499225200।
3: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
4: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
3: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
4: हाम्रा सेवाहरू
3: दाँत नदुखाई खोल्ने,
4: दाँत भर्ने, दाँतको आकृति गर्ने,
3: दाँतको एक्सरे सुविधा,
4: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
3: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
4: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
3: ध्यान दिनै पर्ने कुरा,
4: दुखेको दाँत किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने किराले नखाने बनाइन्छ।
3: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एकमात्र डेन्टल
5: पाथीभरा डेन्टल, खादबारी नगरपालिका 1 हाटलाक नेटुडी खेलछेउ सङ्खुवा सभा। फोन नम्बर 0295562320 र 98420505041।
6: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। तपाईँ हाम्रै सङ्ख सभा जिल्लामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनाद्वारा नियमित 2083 जेठ 15 गते श्री जनता मावि विद्यालय खादबारी 10 चन्दनपुरमा एक दिन स्वास्थ्य शिविर सेवा दिने भएको हुँदा समयमै मौकाको फाइदा लिई स्वास्थ्य लाभ लिनुहोस्। शिविरमा दिइने विशेष सेवाहरू पेट सम्बन्धी रोगहरू, ग्यास्ट्रिक, गानुगोला, खाना खान मन नलाग्ने, मुखबाट अमिलो पानी आउने, महिला सम्बन्धी रोगहरू, सेतो पानी बग्ने, महिनावारी गडबडी, बालबालिका सम्बन्धी रोगहरू, खोकी लाग्ने, खाना खान मन नलाग्ने, पेट दुख्ने, हात खुट्टा तथा कम्मर सम्बन्धी रोगहरू, वात रोग, युरिक एसिड, झमझमाउने, दुख्ने, मर्दर सम्बन्धी रोगहरू, दिशा गर्दा रोग ताउने, मास देखिने, पोल्ने, दिशा गर्न अप्ठ्यारो हुने, कब्जियतको समस्या हुने साथै छाला सम्बन्धी रोगहरू, दाँत, एलर्जी, छाला चिलाउने र उच्च रक्तचाप जस्ता आदि रोगहरूको सफल उपचार गराइन्छ। स्थान श्री जनता मावि विद्यालय चन्दनपुर खादर नगरपालिका वडा नम्बर 10 सङ्खुवा सभा। समय बिहान 10 बजेदेखि बेलुकी 5 बजेसम्म। जानकारीको लागि सम्पर्क नम्बर 98438-04150, 98438-04150।
7: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
8: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ रे। प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका 1 प्रगति टोल। विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423189।

0: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
1: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संख्या सभा 95.5 MHz।
0: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 0295 62 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईको आवाज जनताको साथ।
2: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।

0: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
1: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
0: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
0: प्रोप्राइटर लक्ष्मी काफ्ले।
2: सम्पर्क 9843347262,
0: 9810555580
2: र व्हाट्सएप नम्बर 9552028646।
3: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
4: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
5: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
6: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
7: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: सरप्राइज जेनी, यो गहना कस्तो छ?
9: छ्या, यस्तो पनि गहना लाउँछन्?
1: अनि यो
9: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
1: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
9: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
1: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
9: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक, बुद्ध टोल, सङ्कुवा सभा।
9: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842059801, जनक पौडेली, 9852558344 र 029562248।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक, बुद्ध टोल, सङ्कुवा सभा।
0: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
1: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
0: शङ्कर सभाले पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सप्रेस सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू
0: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
1: दाँत खोल्ने, दाँत सफा गर्ने,
0: दाँतको एक्सरे गर्ने,
1: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
0: झिक्न मिल्ने आरपीडी लगाइने,
1: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
0: बाङ्गोटिङको दाँत मिलाइने,
1: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
0: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका एक, प्रहरी गेट, सेउ, सङ्खुवा सभा। हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
1: सम्पर्क नम्बर 029590667 र 9842226667।
10: राष्ट्रको गौरव, नेपालीको आवाज, आजको आवश्यकता समृद्ध समाज, रेडियो सङ्ख्या सभा 95.5 MHz।

0: क्षेत्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: रेडियो संखुवा सभा समय सूचक अहिले साँझको 6 बज्यो।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी विकास चापागाईसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: सरकारले आउँदो आर्थिक वर्षका लागि बर्खे धानको न्यूनतम समर्थन मूल्य तोक्यो। प्रधानमन्त्री तत्काल विदेश भ्रमणमा जाने योजना नभएको प्रवक्ता पोखरेलको भनाई।
0: यस वर्षको वसन्तकालीन सिजनमा सगरमाथाको शिखरमा पुग्नेको संख्या 900 नाघ्यो। नेपाल पर्यटन बोर्डको 5 वर्ष अन्तर्राष्ट्रिय बजार रणनीति सार्वजनिक, संख्याभन्दा गुणस्तरमा जोड।
1: पुरूषका तुलनामा महिलालाई थाइरोइडको जोखिम उच्च, घाँटीमा गाँठो महसुस भए तुरन्त अल्ट्रासाउण्ड गराउनुपर्ने, आयोडिन युक्त नुन नियमित खान, चिल्लो कम गर्न र तौल घटाउन डाक्टरको सुझाव।
2: आयोडिनयुक्त नुन नै सेवन गर्नु पर्यो, दिनमा आधी घण्टा जति हिँड्न सकियो भने 5-10% वजन घटाएर चिल्लोको मात्रा सकेसम्म कम गर्न सकियो भने र थाइरोइडलाई चाहिँ केही हदसम्म प्रिभेन्ट गर्न सक्छ।
0: अमेरिकासँग तत्काल सम्झौता नहुने इरानको भनाई। वार्ताका क्रममा आक्रमण गर्ने अमेरिकी इतिहासका कारण सम्झौतामा ढिलाइ भएको टिप्पणी।
1: र साफ महिला च्याम्पियनशीपमा नेपाल र भूटान बीचको खेल चल्दै।
3: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
4: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
3: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
4: यहाँ टियु अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
3: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 मा सम्पर्क गर्नुहोला।
5: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: रमादेवी कलेज बुटवल तामनगरको नयाँ विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइने यस कलेजमा सिटिईभीटी अन्तर्गत HA, ल्याब टेक्निसियन, रेडियोग्राफी र सिभिल ओभरसियर तथा प्लस टू तर्फ साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट कार्यक्रममा भर्ना खुल्यो।
4: सिटिईभीटी तर्फको फारम भर्ने अन्तिम मिति यही जेठ 13 गते।
3: सम्पर्क फोन नम्बर 98570-3578, 98570-7540, 98635-67788।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। सरकारले आउँदो आर्थिक वर्ष 2083-84 लागि बर्खे धान बालीको न्यूनतम समर्थन मूल्य तोकेको छ। सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले मोटो धानको 3,660 रूपियाँ प्रति क्विन्टल र मध्यम धानको 3,860 रूपियाँ प्रति क्विन्टल तोकेको सरकारका प्रवक्ता एवं युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। यस्तै बैठकले सहकारीमा भएको विधि जाँच बुझ आयोग 2082 प्रतिवेदन सार्वजनिक गर्ने निर्णय पनि गरेको छ। यस्तै नेपाल चीन जोड्ने विद्युत प्रसारण लाइन आयोजना चिलिमे केरूङ कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रति उत्तर पत्र पनि स्वीकृत गरेको मन्त्री पोखरेलले बताउनुभयो। बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदमा सहसचिव मुकेश डंगोलाई नियुक्त गर्ने निर्णय गरेको छ। यसैबीच प्रवक्ता पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहको अहिलेको मुख्य प्राथमिकता सरकारको कार्य सम्पादनमा केन्द्रित हुनु रहेको बताउनु भएको छ। संचारकर्मीहरूसँग कुराकानीमा उहाँले सरकारको पहिलो 100 दिनको कार्यव्यस्तताका कारण प्रधानमन्त्रीले अहिले कुनै पनि देशको भ्रमण गर्ने सोच नबनाउनु भएको स्पष्ट पार्नुभयो। यसै प्रवक्ता पोखरेलले अर्थ मन्त्रालयले बजेट निर्माणको कामलाई तीव्रता दिएको पनि बताउनुभयो। यसै सिंहदरबार प्रवेशमा कडाई गरेको भन्ने जिज्ञासामा उहाँले यसलाई व्यवस्थित गर्ने प्रक्रियाका रूपमा व्याख्या गर्नुभयो।
1: सरकारले जेठ 15 गते मनाइने गणतन्त्र दिवसको मूल समारोहमा सम्बोधन गर्न सभापति रामचन्द्र पौडेललाई अनुरोध गरेको छ। समारोहमा प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा रहेकोमा यसपटक उहाँले राष्ट्रपति रामचन्द्र पौडेललाई सम्बोधन गरिदिन पत्राचार गर्नुभएको हो। प्रधानमन्त्री बनेपछि नबोलेको भन्दै चर्चा कमाइरहेका प्रधानमन्त्री बालेन्द्र शाहले गणतन्त्र दिवस समारोहमा सम्बोधनका लागि राष्ट्रपतिलाई अनुरोध गरेपछि त्यो दिन पनि नबोल्ने चर्चा भइरहेको छ। तर सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाह आगामी गणतन्त्र दिवसमा नबोल्ने बारे मन्त्री परिषदमा कुनै छलफल नभएको र आवश्यकता अनुसार बोल्ने दावी गर्नुभएको छ। मन्त्री परिषद बैठकपछि संचारकर्मीहरूसँग कुरा गर्दै उहाँले आवश्यकता अनुसार प्रधानमन्त्रीज्यूले सम्बोधन गर्नुपर्ने ठाउँमा गर्ने बताउनुभयो। प्रधानमन्त्री बने यता शाह संसदमा प्रश्नोत्तर सहमा सहभागी हुनुभएको छैन, नीति तथा कार्यक्रममाथिको छलफलमा जवाफ दिन जानु भएन र देशवासीका नाममा कुनै औपचारिक सम्बोधन पनि गर्नुभएको छैन। विपक्षी दलहरूले यसप्रति कड़ा आपत्ति जनाउँदै संसद अवरूद्ध समेत गरेका छन्।
0: नेपाली कांग्रेसले 15 महाधिवेशनको तयारी स्वरूप क्रियाशील सदस्यता अध्यावधिक अभियानलाई तीव्र बनाउने निर्णय गरेको छ। सभापति गगन थापाको उपस्थितिमा महामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा आज सानेपामा बसेको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले हिज 21 गतिभित्र नयाँ सदस्यता वितरण नवीकरण र केन्द्रीय प्रणालीमा प्रविष्ट गर्ने काम गर्ने निर्णय गरेको छ। बैठकले साथै प्रदेशमा केन्द्रीय पदाधिकारीहरूलाई विशेष जिम्मेवारी तोकेको छ भने सदस्यता विवाद समाधानका लागि 13 जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ। विदेशमा रहेका जनसम्पर्क समितिहरूको सदस्यता व्यवस्थापनलाई पनि प्राथमिकतामा राखेको छ। यसका साथै पार्टी सदस्यता व्यवस्थापन केन्द्रीय समितिको सचिवमा प्रेम विश्वकर्मालाई नियुक्त गर्ने निर्णय पनि बैठकले गरेको छ।
1: यस वर्षको वसन्तकालीन आरोहण सिजनमा आजसम्म 900 जना भन्दा धेरैले सगरमाथा आरोहण गरेका छन्। पर्यटन विभागका अनुसार आजसम्म आरोहण गाइड सहित 900 जना भन्दा धेरैले सफल आरोहण गरेका हुन्। एकिन विवरण भने आउन बाँकी छ। आज बिहान तेस्रो शिविरबाट उक्लिरहेका आरोहीहरूको लाइनलाई आधार मान्दा भोलि शिखरमा पुग्नेको संख्या उल्लेख्य हुने र यो वर्ष शिखरमा पुग्नेको संख्या 1000 जना नाग्ने अनुमान रहेको पर्यटन विभागले आधार शिविरमा स्थापना गरेको सम्पर्क कार्यालयका संयोजक छिमलाल गौतमले जानकारी दिनुभएको छ। गएको वैशाख 31 गतेदेखि शुरू भएको वसन्तकालीन आरोहण मे 29 तारीक अर्थात जेठ 15 संचालन हुनेछ। यस वर्ष सगरमाथा आरोहणका लागि 495 जनाले अनुमति लिएका छन्। उनीहरूबाट झण्डै 1.8 करोड़ रूपियाँ रोयल्टी संकलन भएको छ।
0: यसैबीच नेपाल पर्यटन बोर्डले आउँदो 5 वर्षका लागि अन्तर्राष्ट्रिय बजार रणनीति तथा कार्ययोजना सार्वजनिक गरेको छ। संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम यूएनडीपीको दिगो पर्यटन परियोजनाको सहयोगमा तयार पारेको रणनीतिले पर्यटन क्षेत्रलाई परम्परागत संख्यात्मक वृद्धिको सोचबाट माथि उठाई गुणात्मक मूल्य र सेवामा केन्द्रित विकासतर्फ लैजाने लक्ष्य राखेको छ। रणनीतिमा संस्थागत क्षमताको सुदृढीकरण, नेपाल ब्राण्डको पुनर्स्थापना, पर्यटन उत्पादनको विविधीकरण, डिजिटल एकीकरण र गुणस्तर सुनिश्चितता जस्ता 6 मुख्य स्तम्भ निर्धारण गरिएका छन्। सिनियर डिजिटल प्लेटफर्महरूमा नेपालको उपस्थिति बढ़ाउने र आर्टिफिशियल इन्टेलिजेन्स एआईको सहयोगमा वेबसाइटहरू उपभोक्ता मैत्री बनाउने योजना पनि यसमा समेटिएको छ। सन् 2019 पर्यटकको औसत दैनिक खर्च 48 अमेरिकी डलर रहेकोमा सन् 2024 घटेर 40.8 डलरमा कायम भएको छ। यस चुनौतीलाई सम्बोधन गर्न पर्यटकको बसाई अवधि लम्ब्याउने र सेवाको गुणस्तर सुधार्ने रणनीति अख्तियार गरिने जानकारी दिइएको छ।
1: सरकारले नागरिकको घर दैलोमै सरकारी कागजात पुर्याउने उद्देश्यले शुरू गरेको हुलाकका कुरियर सेवा 60 जिल्लामा विस्तार भएको छ। हुलाक सेवा विभागका महानिर्देशक मनामाया भट्टराई पंगेनीका अनुसार राहदानी, चालक अनुमति पत्र र शैक्षिक प्रमाणपत्र लगायत कागजात घरमै पुर्याउने कार्य तीव्र बनाइएको छ। कार्यक्रम शुरू भए त 28,169 राहदानी सम्बन्धित जिल्लामा ढुवानी गरिएकोमा 1,635 सेवाग्राहीको घरमै पुगेर वितरण भइरहेको छ। त्यसै गरी 4,70,000 भन्दा बढ़ी चालक अनुमति पत्र यातायात कार्यालयहरूमा लगेको छ। विभागले शिक्षा र स्वास्थ्य क्षेत्रसँग पनि सहकारी बढ़ाएको छ। 260 शैक्षिक प्रमाणपत्र वितरण भइसकेका छन् भने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगको सहकार्यमा प्रयोगशाला नमूना ढुवानी सेवा पनि शुरू भएको छ। नेपाल टेलिकमको सिम कार्ड घरमै पुर्याउने सेवा शुरू गर्ने तयारी भइरहेको विभागले जनाएको छ। सेवा अझै प्रभाव प्रारम्भिक चरणमै रहेकाले वितरणको गति, पारदर्शिता र विश्वसनीयतामा थप सुधार आवश्यक देखिएको पनि भट्टराईले बताउनुभयो।
0: देशभर 338 पालिकाले भू उपयोग वर्गीकरण सम्पन्न गरेका छन्। भू उपयोग योजना तर्जुमा र कार्यान्वयनका लागि गएको चैत मसान्तसम्म ती पालिकाहरूले आधार तथा मापदण्ड नक्सा अध्यावधि गरी किताकाट विवरण सकाएका हुन्। 169 पालिकाले भने नक्सा अध्यावधि र किताकाट विवरण संकलन गरेका छन्। 134 पालिका नक्सा अध्यावधि गर्दैछन्। 15 पालिकाले कृषि क्षेत्रको मापदण्ड अनुसार विवरण तयार पारेका छन्। 50 पालिका आधार तथा मापदण्ड तयारीमा छन् तर 47 पालिकाले भने अझै पनि काम नै शुरू गरेका छैनन्। भूमि तथा सहकारी मन्त्रालयका सहसचिव गणेश प्रसाद भट्टका अनुसार भू उपयोग ऐन र नियम अन्तर्गत पालिकाहरूलाई भूमि वर्गीकरणको अधिकार तोकिएको छ। यो वर्गीकरण छिट्टै सम्पन्न भएमा कृषि योग्य जग्गाको संरक्षण, खाद्य सुरक्षा, व्यवस्थित शहरीकरण र प्राकृतिक स्रोत साधनको संरक्षणका लागि आवश्यक योजना निर्माण गर्न सहज हुने मन्त्रालयले जनाएको छ। पालिकाहरूलाई भू उपयोग वर्गीकरण सम्पन्न गर्न यही असार मसान्तसम्मको समय तोकिएको छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। थाइराइड के हो र यसका कारण हुने जोखिम बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: सुन त, मेरो कपडा प्याकिङ गरिदिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
7: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
8: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
9: फोन 056-494-333, 493-555।
10: मेजर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरु घर ल्याएर त हेर्नुस्। तपाई पनि भन्नु हुनेछ, मलाई त बेजरको पानी लागिसकेको छ। बेजर अप्लायंसेस, बेजरको पानी लाग्छ।
11: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
12: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सरकारले आउँदो आर्थिक वर्षका लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य तोक्यो, प्रधानमन्त्री तत्काल विदेश भ्रमण जाने योजना नभएको प्रवक्ता पोखरेलको भनाई, गणतन्त्र दिवसको मूल समारोहमा सम्बोधन गर्न राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको अनुरोध, यस वर्षको वसन्तकालीन सिजनमा सगरमाथाको शिखरमा पुग्नेको संख्या 900 नाघ्यो, नेपाल पर्यटन बोर्डको 5 वर्षीय अन्तर्राष्ट्रिय बजार रणनीति सार्वजनिक, संख्याभन्दा गुणस्तरमा जोड, नागरिकको घर दैलोमै सरकारी कागजात पुर्याउने सरकार सेवा 60 जिल्लामा विस्तार लगायतका खबर प्रस्तुत गर्यो।
1: नेपाल दर्पणमा अब बाँकी प्रसंग। आज पनि पश्चिम तराईमा अत्यधिक गर्मी भएको छ। आज दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका सबैजसो जिल्लाको अधिकतम तापक्रम 40 डिग्री सेल्सियस आसपास पुगेको छ। नेपालगंज लगायतका ठाउँमा भने तापक्रम 40 डिग्री सेल्सियस भन्दा पनि माथि पुग्यो। लगातार उकालो लागिरहेको तापक्रमका कारण सर्वसाधारणले जनजीवन प्रभावित बन्दै गएको छ। अस्पतालहरूमा गर्मी जाने समस्या लिएर उपचारका लागि पुग्ने बिरामीको संख्या बढ़िरहेको छ। तर्को घाम र तातो हावाले सड़क, बजार र श्रम क्षेत्रमा प्रत्यक्ष असर पारिरहेको छ। गर्मीको प्रकोप बढ़दै जाँदा चिकित्सकहरूले अत्यावश्यक काम बाहेक दिउँसोको चर्को घाममा बाहिर ननिस्कन, प्रशस्त पानी पिउन, हल्का खाना खान र बाल बालिका तथा वृद्ध वृद्धाको विशेष हेरचाह गर्न आग्रह गरेका छन्। मौसम पूर्वानुमान महाशाखाले भोलि पनि सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तातो दिन हुने सम्भावना रहेको जनाएको छ। यसैबीच आज गण्डकी, बागमती र कोशी प्रदेशका केही ठाउँमा पानी परेको छ। दिउँसोपछि गण्डकी प्रदेशका धेरै ठाउँमा पानी पर्दा तनहुँको दमौलीमा 1 घण्टामै 32 मिलिमिटर भन्दा धेरै पानी परेको छ।
0: पुरुषका तुलनामा महिलालाई थाइरोइडको जोखिम उच्च हुने विज्ञहरूले बताएका छन्। हर्मोन विशेषज्ञहरूको अनुसार 15-20% महिलामा थाइरोइडको समस्या देखिने सक्छ, जबकि पुरूषमा यो दर 5-8% मात्र छ। चितवन मेडिकल कलेजका इन्डोक्राइमोलोजिस्ट डाक्टर सौरभ खतिवडाका अनुसार महिलाहरूमा अटो इम्युनिटी बढ़ी हुने भएकाले यो रोग बढ़ी देखिन्छ। थाइरोइड के हो र यो कतिको जटिल हुन्छ भनेर हामीले त्रिवेणी शिक्षण अस्पतालका मधुमेह थाइरोइड हर्मोन विशेषज्ञ सहायक प्राध्यापक डाक्टर नरेश पराजुलीलाई सोधेका छौं।
2: थाइरोइड भन्नाले हामी ग्रन्थी बुझ्छौँ, रुद्र घन्टी वरिपरि एउटा सानो पुतलाकारको ग्रन्थी भन्ने हुन्छ, र यो ग्रन्थीले विशेषतः शरीरमा थाइरोइडका रसहरू हामीले चाहिँ थाइरोइड हर्मोन भनिन्छ, यसलाई स्टोर गरेर रक्त सञ्चारको माध्यमले चाहिँ शरीरमा फैलाउने गर्छ, र यसका समस्याहरूलाई चाहिँ हामीले जनमानसमा थाइरोइड वा थाइरोइडका समस्याहरू भन्ने गरिन्छ भने विशेषतः चारवटा समस्याहरू हुन्छन् यो थाइरोइड सम्बन्धी रोग देखिने। एउटा हाइपोथाइरोइडिजम भन्छ, त्यो भनेको रस कम भएको अवस्था। अर्को हाइपर थाइरोइडिजम भनिन्छ, त्यो रस बढी भएर शरीरमा समस्या भएको अवस्थाहरू। अर्को चाहिँ गाँठा गुठी भनिन्छ, त्यसलाई जन्मनुसमा हामीले गलगाँड भनेर भनिन्छ भने अर्को थाइरोइडको समस्या भनेर हामी चाहिँ थाइरोइडको क्यान्सरमा बुझिन्छ। सो सामान्यत हामीले थाइरोइड या थाइरोइडको समस्या भन्दाखेरि यी चारवटा कुराहरूलाई बुझिन्छ।
1: कतिको जटिल हुन्छ यो,
2: कुन प्रकारको थाइरोइडको समस्या हो यो हिसाबले हुन्छ। अब हाइपोथाइरोइड शरीरमा चाहिँ रस कम भएको अवस्थामा जिउ गल्ने, थाक्ने, थकान हुन्छ। अब यसमा चाहिँ यो थाइरोइड ग्रन्थि अथवा रसले चाहिँ मुख्य कुरो शरीरमा इनर्जीको अथवा वेटको अथवा सबै शरीरका कोशिका कोशिकाहरूमा विभिन्न केमिकल प्रोसेसहरू हुन्छ, त्यसलाई चाहिँ यसले चलायमान राख्ने हुन्छ भने यो कम भएको अवस्थामा शरीरमा नराम्रो तत्त्वहरू सुप्रिने, वजन बढ्ने, शरीरलाई इनर्जी नभएपछि गल्ने, थाक्ने हुन्छ भने यसको ठिक विपरीत यदि हर्मोन बढी मात्रामा बस्यो भने चाहिँ वजन घट्ने, मुटुटुटु हुने, पसिना आउने, खाना रुचि राम्रो हुने तर जिउ नलाग्ने, यी समस्याहरू हुन्छन्। अब यो मध्येमा जुनै जटिल हुन्छन्, कतिपय थाइरोइडको समस्याले चाहिँ वजन बढाउने, कोलेस्ट्रोल बढाउने देखेर पछि गएर शरीरमा चाहिँ इन्सुलिनको मात्रा निस्किए हुनेदेखि लिएर डायबिटिज पनि यसले गराउन सक्छन् भने थाइरोइडको मात्रा बढी भएको अवस्थामा मुटुको चाल बढाउनेदेखि लिएर कहिलेकाहीँ मुटुको समस्याहरू पनि आउन सक्छन्। यो दुईटा फरक खाले थाइरोइड अब गाँठाहरूको हिसाबमा चाहिँ हामी डराउनु पर्ने भनेको चाहिँ कसै कसैलाई चाहिँ थाइरोइड क्यान्सर पनि हुन सक्ने सम्भावना रहन्छ। 100 जनामा 1-2 जनामा हुन सक्छ, तर देखिएको खण्डमा चाहिँ क्यान्सरको स्वरूप यसले लियो भने चाहिँ अलिकति खतरनाक हुन सक्छ। सो सबै खाले थाइरोइड सुरुमा चाहिँ मन्द अवस्थामा भएको अवस्थामा चाहिँ यसले लक्षण ननिकाल्ने भएको कारणले गर्दा यसले धेरै खतरा मानिन्न, तर कालान्तरमा गएर यसले चाहिँ समस्या ल्याउन सक्छ। एकदमै गाह्रो अवस्थामा कम उमेरको भर्खर जन्मेको बच्चाहरूमा देखियो भने बुद्धि क्षीण हुने, जुन माटो हुने जस्तो देखिन्छ, हाइट अलिकति नबढ्ने, होसुपन बढी मात्र हुने बच्चाहरूमा देखिन्छ। अलिकति ठुलो उमेरमा चाहिँ महिलाहरूमा स्पेसली महिनावारी गडबड हुनेदेखि लिएर रक्तस्राव हुने समस्याहरू, त्यस्तै गर्भ अवस्था लिन पनि गाह्रो हुने अवस्थाहरू आउन सक्छ। पुरुषहरूमा गल्ने थाकिदेखि ओभरअल लाइफको क्वालिटीलाई पनि यसले कम्प्रोमाइज गर्ने भएको कारणले विभिन्न चरणमा सिम्टम्सहरू आउने गर्छन्। कडा खाले सुरु गियो भने चाहिँ खतरापूर्ण नै हुन सक्छ।
1: यसलाई कम गर्न अपनाउनु पर्ने जीवनशैली चाहिँ के के हुन्छ?
2: थाइरोइड ग्रन्थको मूल कारण के छ भन्ने कुरा थाहा हुनुपर्छ पहिला। त्यसमा हामीले जनमानसमा धेरै मात्रामा देखिने लगभग 90% केसेसहरूमा चाहिँ हाइपोथाइरोइड अथवा हर्मोनको मात्रा कम भएको अवस्थामा चाहिँ कारण धेरै जस्तो देखिने भनेको आयुक्त तत्त्व चाहिँ शरीरमा कमी भए पनि हुन्छ। जुन अलिक पहिला नुन नभएको अवस्थामा अलिकति पाहाडीतिर चाहिँ देखिने गर्थ्यो भने त्यो अलिक धेरै कम भएको छ। पहिलो कुरो त आयुर्वेदिक नुन नै सेवन गर्नु पर्ने हुन्छ। शरीरमा आयोडिन भयो भने थाइरोइड हर्मोन पर्याप्त मात्रामा शरीरले बनाउँछ, कमी भयो भने गलगाँडदेखि लिएर हर्मोनको कमी हुने अवस्था आउँछ। जीवनशैलीको हकमा हाइपोथाइरोइडिजम भएका व्यक्तिहरूमा चाहिँ वजन मेन्टेन गर्ने, कमसेकम आफ्नो हाइटको अनुपातमा अलिक वजन बढ्दो छ भने 5-10% वजन घटाएर चिल्लोको मात्रा सकेसम्म कम गर्न सकियो भने केही हदसम्म र फिजिकल एक्टिभिटी हिँडाइ कमसेकम दिनमा आधी घण्टा जति हिँड्न सकियो भने शरीरलाई चाहिँ चलाइमा राख्न सकियो, शरीरको भित्र पेटाउनेसम्म भन्छ त्यसलाई चाहिँ अलिकति राम्रो मात्रामा चलाइमा राख्न सकियो भने थाइरोइडका लक्षणहरू र थाइरोइडलाई चाहिँ केही हदसम्म प्रिभेन्ट गर्न सक्छ।
0: हुन्छ, त्रिवेणी शिक्षण अस्पतालका मधुमेह थाइरोइड हर्मोन मे 25 तारीकमा विश्व थाइरोइड दिवस मनाइएको छ। यस अवसरमा स्वास्थ्य विशेषज्ञहरूले थाइरोइडका लक्षणप्रति सचेत रहन समयमै परीक्षण गराउन आग्रह गरेका छन्। घाँटीमा गाँठो महसुस भयो भने तुरन्त अल्ट्रासाउण्ड गराउन उनीहरूको सुझाव छ।
1: हप्ताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अंकले बढ़ेको छ। शेयर बजार परिसूचक नेप्से आज 27.85 अंकले बढ़ेर 2786.35 बिन्दुमा पुगेको छ। नेप्से झण्डै एक महिना यताकै उच्च बिन्दुमा पुगेको हो। गएको वैशाख 14 गते नेप्से 2796 बिन्दुमा पुगेको थियो। आज म्यूचल फण्ड बाहेक सबै समूहका सूचक बढ़ेकोमा जलविद्युत समूहको सूचक 1.5% उकालो लागेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 4.49 अर्ब कारोबार भएकोमा आज 342 कम्पनीका 1.45 करोड़ किता शेयर 5.98 अर्ब रूपियाँमा किनबेच भएको छ। यो कारोबार रकम झण्डै एक महिनाकै धेरै हो।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
13: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
14: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी।

0: 0 1 52 3 52 52 53
1: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
2: ओपिडी सेवा,
3: निशुल्क औषधि वितरण,
2: सशुल्क फार्मेसी सेवा,
3: फिजियोथेरापी सेवा,
2: अकुपंचर सेवा,
3: योग परामर्श सेवा,
2: क्रियाकल्प सेवा,
3: पूर्व कर्म पंचकर्म सेवा,
2: छार सूत्र सेवा,
3: जलौका सेवा,
2: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू।
3: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
2: विस्तृत जानकारी का लागि
3: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बागमती करिडोर, गैरीगाउँ, काठमाडौँ। फोन नम्बर 01-4110-696, 98-514-2463।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव गोविन्द बहादुर कार्कीले स्पष्ट कार्ययोजना बनाएर अघि बढ़े विद्यमान बेरोजगारी उल्लेख्य रूपमा घटाउन सकिने बताउनु भएको छ। सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सचिव कार्कीले बेरोजगारी फर्चौटलाई सबै निकायले प्राथमिकतामा राख्नुपर्ने र आन्तरिक नियन्त्रण प्रणाली औपचारिकतामा मात्र सीमित नरहनुपर्ने बताउनुभयो। बेरोजगारी र नगर्ने कर्मचारी बीच कार्य सम्पादन मूल्याङ्कनमा स्पष्ट सम्बन्ध नरहेको उल्लेख गर्दै उहाँले फर्चौटका लागि छुट्टै कार्ययोजना तयार गरिएको जानकारी दिनुभयो। यस्तै बैठकमा उद्योग मन्त्रालयका सचिव कृष्ण बहादुर राउतले भने महत्वपूर्ण कागजात नष्ट भएका र कानूनी अस्पष्टताका कारण बेरुजु रकम थप बढ़ेको बताउनुभयो।
4: नेपालमा 10 वर्षमा 30,000 मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न कानूनी अडचनहरू प्रमुख बाधक बनेका छन्। इपानका उपमहासचिव प्रकाश दुलालका अनुसार वन वातावरण, भूमि सुधार, ऋतुपत्र सहित दर्जनौ ऐनका अवरोधक प्रावधानका कारण झण्डै 19,000 मेगावाटका आयोजना रोकिएका छन्। यी अवरोध हटाउन 10 वर्षको लागि बाधक कानून थाती राख्ने सनसेट ल नै एकमात्र विकल्प रहेको उहाँको तर्क छ। 30,000 मेगावाटको लक्ष्यका लागि 75-80 खर्ब रूपियाँ लगानी आवश्यक रहेकाले कानूनी अडचन नफुकाए यो लक्ष्य कागजमै सीमित हुने इपानले जनाएको छ।
5: तनहुँमा 126 मेगावाटको तल्लो सेती जलविद्युत आयोजना निर्माण हुने भएको छ। एसियाली विकास बैंकको 22,70,00,000 अमेरिकी डलर अर्थात झण्डै 34,61,00,000 रूपियाँ लगानी निश्चित भएको हो, जसमा 30% स्वपोजी र 70% ऋणमा निर्माण गर्न लागि आयोजना प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो। आयोजनाका लागि झण्डै 146 रोपनी जग्गा अधिग्रहण प्रक्रिया शुरू भएको छ।
4: काभ्रेको रोशी गाउँपालिकामा बहुमूल्य बुद्ध चित्तको खेती गर्ने किसान यसपालि चिन्तित छन्। गएको वैशाखमा परेको असिना पानीले बुद्ध चित्तका दानामा कालो दाग लागेपछि गुणस्तर खस्कनेर आमदानी घट्ने उनीहरूलाई डर छ। साजुकोटका गणेश बहादुर राउत, कृष्ण बहादुर राउत र गुञ्ज बहादुर लामा लगायत किसानले गएको वर्ष हरेक बोटबाट लाखौं रूपियाँ आमदानी गरेका थिए, तर यसपालि व्यापारीले कालो दाग देखेको भन्दै त्यही दरको मूल्य नदिने बताएपछि किसान मर्कामा परेका हुन्।
5: मेडिकल व्यवसाय दुर्गा प्रसाई विरूद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। प्रहरीका अनुसार प्रसाई विरूद्ध विद्युतीय कारोबार ऐन तथा राज्य विरूद्धको कसुर अन्तर्गत मुद्दा दर्ता भएको हो। पर्साईलाई जिल्ला प्रहरी कार्यालय पर्साले आज जिल्ला अदालत पर्सामा उपस्थित गराएर पनि अदालतले मुद्दा हेर्न नभइएको भन्दै फिर्ता पठाएको छ। पर्सा प्रहरीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतका अनुसार प्रसाईलाई भोलि पुनः अदालतमा पेश गरिनेछ। प्रहरीका अनुसार प्रसाईमाथि विभिन्न संचार माध्यम तथा सामाजिक सञ्जाल मार्फत सार्वजनिक भ्रष्टाचार विरूद्ध घृणा र द्वेष फैलाउने, जातीय तथा साम्प्रदायिक सद्भावना असर पुर्याउने तथा सरकारप्रति अब हेलना सृजना हुने खालका अभिव्यक्ति दिएको आरोप लागेको छ। प्रसाईलाई प्रहरीले जेठ 4 गते राति बिरगंजबाट पक्राउ गरेको हो।
4: यसैबीच हामीलाई भर्खरै प्राप्त खबर अनुसार सर्वोच्च अदालतले शेरबहादुर देउवा र श्रीमती आरजू राणा देउवालाई पक्राउ नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागबाट अनुसन्धान भएको कसुरको मुद्दा हेर्ने क्षेत्राधिकार विशेष अदालतमा मात्र रहेको सर्वोच्चको निष्कर्ष छ। काठमाडौँ जिल्ला अदालतबाट चैत 24 गते जारी पक्राउ पुर्जी स्वतः निष्क्रिय भएको सर्वोच्चको आदेशमा उल्लेख छ। न्यायाधीश द्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेको इजलासले रिट निवेदक पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा सहित सरकारी पक्षको तर्क सुनेपछि सोमबार आज अन्तरिम आदेश जारी गरेको। यसअघि जेठ 5 गते न्यायाधीश मेघराज पोखरेलको इजलासले लिखित जवाफ माग गर्दै कारण देखाउ आदेश जारी गरेको थियो।
5: जिल्ला अदालत ललितपुरले मितेरी सहकारीको रकम हिनामिना प्रकरणमा ज्योति गुरूङका नाममा 21 दिने सूचना जारी गरेको छ। अदालतले आज गुरूङलाई अदालतमा उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको हो। गुरूङमाथि ललितपुरको मितेरी सहकारीको 12.5 करोड़ रूपियाँ हिनामिना गरेको आरोप छ।
4: नेपाल दर्पणमा अब विदेशका खबर। इरानले अमेरिकासँग तत्काल सम्झौता नहुने बताएको छ। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले आज सम्झौता हुन नसक्ने बताएपछि इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल यसलाई पटक फेरि सुनौ। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले आज सम्झौता हुन सक्ने बताएपछि इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले छलफलमा रहेका धेरै जसो मुद्दामा निष्कर्षमा पुगिए पनि अहिले नै हस्ताक्षर हुन्छ भन्ने दावी गर्न नमिल्ने बताउनु भएको हो। अमेरिकी अधिकारीहरूको विरोधाभासी अडान र वार्ताकै क्रममा आक्रमण गर्ने अमेरिकी इतिहासका कारण सम्झौतामा ढिलाइ भएको उहाँको टिप्पणी छ। अमेरिका इरान समझदारी पत्रमा 60 दिनको युद्ध विराम विस्तार, हर्मुज जलमार्ग पुनः खोल्ने र आणविक कार्यक्रममा थप वार्ताको योजना समावेश छ। अप्रेलको शुरूमा युद्ध विराममा सहमति भएदेखि दुवै देश दीर्घकालीन शान्ति सम्झौताका लागि वार्तामा छन्। यसैबीच शान्ति सम्झौताको आशामा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ भने शेयर बजार उकालो लागेको छ।
5: चीनले आफ्नो अन्तरिक्ष महत्वाकांक्षालाई नयाँ उचाइमा पुर्याउँदै गए राती सोन्झौ 23 अन्तरिक्ष यान सफलतापूर्वक प्रक्षेपण गरेको छ। जीयुकान सेटेलाइट प्रक्षेपण केन्द्रबाट अन्तरिक्षतर्फ पठाएको यानमा 3 अन्तरिक्ष यात्री सहभागी छन्। यस मिशनको सबैभन्दा महत्वपूर्ण पक्ष 3 सदस्य मध्ये एकजनालाई टियांगोंग अन्तरिक्ष स्टेशनमा लगातार पूरा 1 वर्ष राखिनेछ। यो सफल भएमा मानव अन्तरिक्ष इतिहासमा सबैभन्दा लामो एकल प्रवास मध्ये एक मानिनेछ। यसको मुख्य उद्देश्य दीर्घकालीन अन्तरिक्ष वातावरणमा मानव शरीरको अनुकूल क्षमताबारे अध्ययन गर्नु हो। टोलीले अहिले कक्षामा कार्यरत सोन्झौ 21 का चालक दलसँग भेट गरी कार्य हस्तान्तरण पूरा गर्नेछ। साथै दर्जनौ वैज्ञानिक परियोजनाहरू पनि सञ्चालन गरिनेछन्। चीनले सन् 2030 भित्र पहिलो पटक मानवलाई चन्द्रमामा अवतरण गराउने लक्ष्य राखेको छ। यस्तै नासाको लक्ष्य सन् 2028 छ, जसले अन्तरिक्ष प्रतिस्पर्धालाई अझ तीव्र बनाएको छ।
4: नेपाल दर्पणमा अब खेल खबर। साफ महिला च्याम्पियनशीपको उद्घाटन खेलमा अहिले नेपाल र भूटान खेलिरहेका छन्। भारतको गोवामा रहेको जवाहरलाल नेहरू रंगशालामा भइरहेको खेलको पहिलो हाफ सकिँदा नेपालले 1-0 अग्रता लिएको छ। आजको खेलमा अनिता लम्जेलले नेपालको राष्ट्रिय टोलीबाट डेब्यू गरेकी छन्। प्रतियोगिताको समूह एमा नेपाल, भूटान र श्रीलंका रहेका छन्। समूह बीमा सबै विजेता बंगलादेश सहित भारत र मालदिव छन्। समूहका शीर्ष 2 टोली सेमिफाइनलमा पुगेछन्। प्रतियोगिताको फाइनल खेल जेठ 23 गते हुनेछ। खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि

0: सम्झौता नहुने इरानको भनाई, वार्ताका क्रममा आक्रमण गर्ने अमेरिकी इतिहासका कारण सम्झौतामा ढिलाइ भएको टिप्पणी
1: र साफ महिला च्याम्पियनसिपमा नेपाल र भूटान बीचको खेल चल्दै
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी विकास तपाईँ र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: You are coming up next, Kantipur Diary.

कांग्रेस पूर्व सभापति देउबा र पूर्व मन्त्री आरजु राणा देउबालाई पक्राउ नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश। सरकारद्वारा वर्षे धानको न्यूनतम समर्थन मूल्य निर्धारण, सहकारीको व्यतिथि सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने निर्णय। 15 महाधिवेशनका लागि क्रियाशील सदस्यता अध्यावधिक र नवीकरण अभियानलाई तीव्र बनाउने नेपाली कांग्रेसको तयारी, यतर पक्षको असन्तुष्टि भने कायमै। पाकिस्तानी प्रधानमन्त्री शरीफ चीन भ्रमणमा, पाकिस्तानसँगको सम्बन्धलाई थप विस्तार गर्ने चीनिया राष्ट्रपति सीको भनाई। र भारतमा आयोजित साफ महिला च्याम्पियनशीप फुटबलमा नेपाल र भूटान बीच प्रतिस्पर्धा जारी।

0: मन नेपाली पेन्ट कम्पनी जस्मिन पेन्ट तीन दशक देखि नेपाली मनको रंग
1: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि.
3: नमस्कार, कान्तिपुर डायरीका साथमा दीपशिखर नवीन समाचार अब विस्तारमा.
4: सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी श्रीमती आरजू राणा देउवालाई पक्राउ नगर्न नगराउन भनी अन्तरिम आदेश जारी गरेको छ. सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागबाट अनुसन्धान भएको कसुरको मुद्दा हेर्ने क्षेत्राधिकार विशेष अदालतलाई मात्र रहेको सर्वोच्चको निष्कर्ष छ. काठमाडौँ जिल्ला अदालतबाट चैत 24 गते जारी भएको पक्राउ पूर्जी स्वत निष्क्रिय भएको सर्वोच्चको आदेशमा उल्लेख छ. न्यायाधीश द्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डे को इजलासले रिट निवेदक र सरकारी पक्षको तर्क सुनेपछि आज अन्तरिम आदेश जारी गरेको हो. यसअघि जेठ 5 गते न्यायाधीश मेघराज पोखरेलको इजलासले लिखित जवाफ माग गर्दै कारण देखाउ आदेश जारी गरेको थियो. सम्पत्ति शुद्धिकरणको कसुरमा अनुसन्धान भइरहेकाले पक्राउ रोक्नका लागि अन्तरिम आदेशको माग गरिए पनि सर्वोच्चले तत्काल त्यस्तो आदेश दिन भने अस्वीकार गरेर दुवै पक्षको बहस सुनेर मात्र निर्णय गर्न उपयुक्त हुने भनेको थियो. देउवाका तर्फबाट जेठ 1 गते सर्वोच्चमा रिट दायर भएको थियो.

0: भारतमा आज त साफ महिला च्याम्पियनशीप फुटबलको उद्घाटन खेलमा अहिले नेपाल र भूटान बीच प्रतिस्पर्धा भइरहेको छ। गोवाको मडगाउँ स्थित रंगशालामा जारी खेलमा नेपालले पहिलो हाफमा 1-0 अग्रता बनाएको थियो। नेपालका लागि 23 मिनटमा गीता राणाले गोल गरिन्। नेपाल प्रतियोगिताको 6 पटकको उपविजेता टोली हो। भूटान पनि अहिलेसम्म प्रतियोगितामा सेमी फाइनल भन्दा माथि पुग्न सकेको छैन। समूह एमा नेपालसँगै श्रीलंका र भूटान छन् भने समूह बीमा सापेक्ष विजेता बंगलादेश, आयोजक भारत र मालदिव्स रहेका छन्।
1: सरकारले बर्खे धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ। मन्त्री परिषदको बैठकले मोटा धानको प्रति क्विन्टल 3,660 रूपियाँ र मध्यम धानको प्रति क्विन्टल 3,860 रूपियाँ तोक्ने निर्णय गरेको हो। यस्तै मन्त्री परिषद बैठकले सहकारीमा भएको व्यतिथि जाँचबुझ आयोगको प्रतिवेदनलाई सार्वजनिक गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए। सो आयोग भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहतमा गठन भएको थियो। सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डंगोललाई नियुक्त गर्ने निर्णय गरेको छ। यस्तै नेपाल चीन जोड्ने विद्युत प्रसारण लाइन आयोजनाको कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने पत्र स्वीकृत गर्ने निर्णय भएको मन्त्री पोखरेलले जानकारी दिए।
0: कान्तिपुर डायरी मा कान्तिपुर सविस्तारको पालो।
2: कान्तिपुर सविस्तार।
0: अटिजम भएका बालबालिकाका अभिभावक विद्यालय शुल्क, थेरापी सिकाइ सामग्री र विशेष हेरचाहमा लाग्ने खर्चका कारण आर्थिक र मानसिक दबावमा परेका छन्। विशेष विद्यालयमा भर्ना, नियमित थेरापी र आवश्यक सामग्री महँगो हुँदा धेरै अभिभावकले आफ्ना बालबालिकालाई आवश्यक शिक्षा र उपचार दिन सकिरहेका छैनन्। कान्तिपुर कर्मी प्रकृति दाहालले तयार पारेको एक सामग्री।
3: ललितपुर सानेपाकी गंगा नेउपान्यका 16 वर्षीय छोरा छन्। छोरा जन्मिए यता नेउपान्यले धेरै उतार चढ़ाव बेहोरिसकेकी छन्। जन्मेको 8 महिनामै छोराले अरू बालबालिका भन्दा फरक व्यवहार देखाएपछि परीक्षण गर्दा अटिजम पुष्टि भएको थियो। त्यसपछि उनको मात्रै होइन सिंगो परिवारकै दैनिकी बदलियो। विशेष हेरचाहमा हुर्किरहेका उनका छोरा अहिले पढ़ाईबाट टाढिएका छन्। काठमाडौँ स्थित एक विशेष स्कूलमा पढ़िरहेका छोरालाई विद्यालयले पछिल्लो समय भर्ना गर्न नमानेको गंगाले बताइन्। उनले भनिन्, गत वर्ष मामाघर गएको थियो, फर्केर आउँदा विद्यालयले भर्ना लिने मानेन, सीट छैन भनेर फर्काइदियो। त्यसपछि गंगाले अर्को विद्यालय खोज्न थालिन्। सानेपामै एउटा विद्यालय भेटे पनि शुल्क निकै महँगो भएपछि छोरालाई पढ़ाउन सकिनन्। उनले भनिन्, टाढाको विद्यालयमा लैजान ल्याउन गाह्रो हुने भएकाले नजिकै हेरियो, तर शुल्क महँगो भएकाले भर्ना गरेनौ। सो विद्यालयले मासिक शुल्क 45,000 मागेको गंगाले बताइन्। स्टेशनरी पसल सञ्चालन गर्दै आएकी गंगाले परिवार चलाउन र बच्चा पढ़ाउन निकै कठिन भइरहेको बताइन्। अटिस्टिक बाल बालिकालाई थेरापी गराउनु पर्ने भएकाले पढ़ाई र उपचारमा धेरै खर्च हुने उनको भनाइ छ। धनगढ़ीकी सानु खड्काका 9 वर्षीय छोरालाई अटिजम छ। बच्चालाई अटिजम भएको उनले 3 वर्ष अघि मात्रै थाहा पाएकी हुन्। शुरूमा उनले डाउन सिन्ड्रोमको अनुमान गरिन्, तर 3 वर्ष अघि धनगढ़ीमै अटिजम सम्बन्धी तालिम लिएपछि छोरामा अटिजम रहेको थाहा पाइन्। डाउन सिन्ड्रोम भएका बाल बालिका भन्दा छोराको व्यवहार फरक भएपछि उनले थप खोज गर्न थालिन्। कतै गएपछि फर्केर नआउने, बोल्दा नसुन्ने, कहिलेकाहीँ धेरै चिच्याउने जस्ता व्यवहार हुन्थ्यो। फरक त देखिन्थ्यो, तर के भएको हो थाहा थिएन उनले भनिन्। अटिजम पहिचानका लागि धनगढ़ीमा कुनै सुविधा नभएपछि उनी काठमाडौँ आइपुगिन्। उनले भनिन्, अटिजम बारे जानकारी नै थिएन। तालिम लिएपछि मात्रै बच्चाको व्यवहार बुझ्न थाले। अटिजम हो कि होइन भनेर थाहा पाउनकै लागि काठमाडौँ जानु पर्यो। त्यति बेला धेरै खर्च भयो। अटिजम पत्ता लागेपछि उनले थेरापी गराउन थालिन्। नियमित थेरापी गराउनु पर्ने र 1 घण्टाको 500-600 रूपियाँ लाग्ने हुँदा नियमितता दिन सकिनन्। उनले भनिन्, 1 घण्टाको 500 रूपियाँ लाग्छ, महिनामा धेरै पटक लैजानुपर्छ, विद्यालयको मासिक शुल्क 7,000 तिरिरहेकी छु, त्यसमाथि थेरापी र सामग्रीको धेरै खर्च हुने गरेको छ। अर्की अभिभावक सुविज्ञा शर्माले पनि 10 वर्षीय छोरामा 2 वर्षको उमेरमै अटिजम भएको थाहा पाइन्, तर शुरूमा अटिजम भनेको के हो भन्ने नै बुझ्न गाह्रो भएको उनले सुनाइन्। बच्चामा समस्या देखिए पनि के भएको हो थाहा थिएन। शुरूमा बोलाई ढिलो हुन्थ्यो, अरू आफूसँग खेल्न नमान्ने, आफ्नै तरिकाले बस्ने र रमाउने हुन्थ्यो। पछि अटिजम भन्ने थाहा भयो। छोरामा अटिजम भएको थाहा पाएपछि उनी र उनका परिवारले अटिजम सम्बन्धी तालिम लिन थाले। बच्चासँग कसरी व्यवहार गर्ने, कसरी सिकाउने र दैनिक गतिविधिमा कसरी संलग्न गराउने भनेर सिक्न उनीहरू विभिन्न कार्यक्रम र काउन्सिलिङमा सहभागी भए। तालिमका क्रममा भारत स्थित एक्सन फर अटिजमसम्म पुगेको बताइन्। त्यहाँ उनले विभिन्न तालिम र परामर्श लिइन्। उनले भनिन्, बच्चामा भएको समस्या पत्ता लगाउनदेखि आफैले तालिम लिन धेरै खर्च हुन्छ। तालिम र निरन्तर अभ्यास पछि बच्चामा केही सुधार आएको छ, तर आर्थिक भार भने झन बढ्दै गएको छ। उनका अनुसार अटिजम भएका बाल बालिकाका लागि प्रयोग हुने सामग्री हतपत पाइँदैन, पाइए पनि धेरै महँगो हुन्छ। उनले भनिन्, प्ले सामग्री, सेन्सोरी टुल, किताब, सिकाइ सामग्री सबै महँगो छ। बच्चाको आवश्यकता पूरा गर्न धेरै खर्च लाग्छ। अटिजम अभियन्ता समेत रहेकी शर्माका अनुसार अधिकांश अभिभावक आर्थिक र मानसिक दबावमा छन्। विद्यालय शुल्क, थेरापी, यातायात र सामग्रीमा हुने खर्चले धेरै परिवार समस्यामा पर्ने गरेको उनको भनाई छ। नेपालमा पनि पछिल्लो समय अटिस्टिक बाल बालिका बढ्दै गएका छन्। जनगणना 2078 अनुसार 2.2% कुनै न कुनै प्रकारको अपाङ्गता देखिएको छ, जसमा अटिजम भएका पुरूष 2258 र महिला 2628 गरी 4886 छन्। अटिजम भएका बाल बालिकालाई हुर्काउन, पढ़ाउन र दैनिक हेरचाह गर्न अभिभावकले ठूलो आर्थिक तथा मानसिक भार बिहोर्नु परेको अभिभावकहरूले बताएका छन्। विशेष विद्यालयको चर्को शुल्क, नियमित थेरापी, सिकाइ सामग्री, यातायात तथा विशेष हेरचाहमा हुने खर्चका कारण परिवार दबावमा पर्ने गरेको छ। महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयकी उपसचिव तथा अपाङ्गता अधिकार प्रवर्धन केन्द्र शाखा प्रमुख दुर्गा कुमारी दाहालले अटिजम तथा बौद्धिक अपाङ्गता भएका व्यक्तिका परिवार र अभिभावकलाई लक्षित गरी हेरचाह, भत्ता, तालिम, सामाजिकीकरण तथा विभिन्न सहयोगमूलक कार्यक्रम सञ्चालन हुँदै आएको बताइन्। उनले भनिन्, अटिजम भएका व्यक्ति र परिवारलाई मन्त्रालयले सहयोगमूलक कार्यक्रमदेखि संघ संस्थासँग सहकार्य गर्दै आएको
2: कान्तिपुर सविस्तार।
1: नेपाली कंग्रेसले 15 महाधिवेशनको तयारी स्वरूप क्रियाशील सदस्यता अध्यावधिक र नवीकरण अभियानलाई तीव्र बनाउने निर्णय गरेको छ। क्रियाशील सदस्यताको विषयलाई लिएर पार्टीको संस्थापन इतर पक्षले असन्तुष्टि जनाइरहेका बेला कंग्रेसले केन्द्रीय पदाधिकारीलाई जिम्मेवारी दिएर काम अघि बढ़ाउने निर्णय गरेको हो। पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले देशभर सदस्यता अध्यावधिकलाई द्रुत र व्यवस्थित बनाउन साथै प्रदेशमा केन्द्रीय पदाधिकारी तथा सदस्यलाई विशेष जिम्मेवारी तोकेको छ। त्यस्तै सदस्यता सम्बन्धी विवाद समाधानका लागि विभिन्न जिल्लामा केन्द्रीय प्रतिनिधि समेत खटाइएको नेपाली कंग्रेसले जनाएको छ। सभापति गगन थापाको उपस्थितिमा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक तथा महामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले आगामी जेठ 21 गतेभित्र नयाँ क्रियाशील सदस्यता नवीकरण, वितरण, नवीकरण तथा केन्द्रीय प्रणालीमा इन्ट्री गर्ने निर्णय गरेको हो। बैठकले क्रियाशील सदस्यता अध्यावधिकलाई सहज र प्रभावकारी बनाउन साथै प्रदेशमा जिम्मेवारी बाँडफाँड गरेको छ। कान्तिपुर डायरीमा अब ब्रेकको पालो।
4: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
5: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
4: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
5: हाम्रा सेवाहरू
4: दाँत नदुखाइ खोल्ने,
5: दाँत भर्ने, दाँतको आसुति गर्ने,
4: दाँतको एक्सप्रेस सुविधा,
5: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
4: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
5: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
4: ध्यान दिनै पर्ने कुरा,
5: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
4: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
6: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाग्ने टुडी खेल छेउ शङ्खुवा सभा। फोन नम्बर 0295562320 र 9842505041।
7: नेपालको हटेस्ट डेलिसियस टेस्टको लागि तयार हो भने आउनुहोस्, म तपाईँको नजिकैको पसलमा छु। डेभिल्स हट चिकन नुडल्स।
0: ब्रेकपछि कान्तिपुर डायरीमा अब बाँकी प्रसंग। छोटी भन्सार बन्द गरिएको विरोधमा सिरहामा प्रदर्शन भएको छ। मधेसमा आर्थिक संकट निम्त्याउन सरकारले छोटी भन्सार बन्द गरेको भन्दै स्थानीयवासीले विरोध प्रदर्शन गरेका हुन्। सरकारले वैशाख 21 जिल्लाको भरियारपट्टी स्थित छोटी भन्सार कार्यालय बन्द गर्ने निर्णय गरेको थियो। सो निर्णयको विरोध गर्दै स्थानीयले 0 माइल स्थित पूर्व पश्चिम राजमार्ग अवरूद्ध पार्दै आज प्रदर्शन गरेका हुन्। छोटी भन्सार खारेजीको निर्णय फिर्ता लिई पुनर्स्थापना गर्नुपर्ने उनीहरूले माग राखेका छन्।
1: भारतले नेपाली चियामाथि बारम्बार अवरोध गर्दै आएको छ। यस्तो अवस्थामा नेपालले आफ्नै ब्रान्ड विकास र वैकल्पिक बजार खोज्न नसकेसम्म अवरोध दोहोरिने सम्भावना अझै बढ़ने देखिएको छ। थप जानकारी सहित विराटनगर सहकर्मी पर्वत पोर्तेलको रिपोर्ट।
8: सन् 2017 जुलाईमा भारतका तत्कालीन राष्ट्रपति प्रणब मुखर्जी भानु जयन्तीको सन्दर्भ पाएर दार्जीलिङ उक्लिएका थिए। त्यही मेसोमा दार्जीलिङ टी एसोसिएसनले राष्ट्रपतिसँग विशेष भेटघाट मिलाएर ज्ञापन पत्र बुझाएको थियो। ज्ञापन पत्रमा टी एसोसिएसनको एक बुँदे माग थियो, नेपाली चियाको आयात रोक्नुपर्ने। ज्ञापन पत्र बुझेर राष्ट्रपति फर्किए। 2 वर्षपछि त्यही माग पश्चिम बंगाल सरकारको सदनमा उठ्यो। सन् 2019 पश्चिम बंगाल विधानसभाकी तत्कालीन सांसद शान्ता छेत्रीले सदनमा कड़ा रूपमा कुरा उठाइन्। नेपाली चिया गुणस्तरहीन छ, यसको आयात तत्काल रोक्नुपर्छ। 10 अप्रेल 2024 बंगाल सरकारले व्यवहारमै लागू गर्न थाल्यो। नेपाली चियाको गुणस्तरमाथि शंका उब्जिएको भन्दै भारतीय भन्सारले 100% नमूना संकलन गरेपछि मात्रै चिया भित्रिन दिने अडान राख्यो। पश्चिम बंगाल भन्सार विभागका कमिश्नरको मौखिक आदेशमा नेपाली चियामाथि निगरानी बढ़ाइएको थियो। जुन 2025 पश्चिम बंगाल सरकारले नै नेपाली चियामा प्रतिबन्ध लगाउने निर्णय गर्यो। तत्कालीन मुख्यमन्त्री ममता ब्यानर्जीले एउटा प्रशासनिक पुनरावलोकन भ्रमणमा नेपाली चियाबारे टिप्पणी गर्दै बिना भन्सार नेपालबाट आउने चियाले दार्जीलिङ चियाको ब्रान्ड र शाखमा असर पारेको दावी गरेकी थिइन्। दार्जीलिङ चियाको संरक्षणका लागि भारतको चिया बोर्ड र केन्द्र सरकारलाई कड़ा रूपमा ध्यानकर्षण गराउन ब्यानर्जीले निर्देशन दिएको भारतीय संचार माध्यमहरूले त्यस बेला जनाएका थिए। बेनर्जीको अभिव्यक्तिपछि पश्चिम बंगाल सरकारले केन्द्र सरकारलाई पत्र लेख्दै नेपाल भारत वाणिज्य सन्धि अन्तर्गत नेपाली चियालाई दिइँदै आएको कर छुट पुनरावलोकन वा हटाउन आग्रह गरेको थियो। नेपाली चियाको प्रवेशले दार्जीलिङ चियाको पहिचान र बजार शाखमा असर परेको छ, जसले स्थानीय उद्योगमा जोखिम निम्त्याइएको छ। बेनर्जीले भनेकी थिइन्, नेपाली चियालाई दार्जीलिङ चियाका रूपमा पुनः ब्रान्डिङ गरी बिक्री गरिएको र त्यसले दार्जीलिङ चियाको मौलिकता कमजोर बनाएको आरोप भारतीय पक्षले लामो समयदेखि उठाउँदै आएको छ। पछिल्लो समय गत मे 1 भारतले नेपाली चियामाथि अवरोध सिर्जना गरेको थियो। करिब 20 दिनपछि त्यो अवरोधबाट भारत पछि हटेको छ। भारतले चिया आयातमा लागू गरेको स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्योर संशोधन गर्दै अनिवार्य प्रयोगशाला परीक्षण सम्बन्धी कडाई खुकुलो बनाएपछि चिया निर्यात खुकुलो बनेको हो। भारतीय वाणिज्य मन्त्रालयको निर्देशनपछि भारतीय टी बोर्डले गत मंगलबार नयाँ सूचना जारी गर्दै घरेलु बजारमा बिक्री हुने चियालाई तत्कालका लागि अनिवार्य परीक्षणबाट छुट दिइएको हो। संशोधित प्रावधान अनुसार भारतमै घरेलु बिक्रीका लागि भित्रिने चियामा अनिवार्य परीक्षण लागू हुने छैन। पुनः निर्यात हुने चियामा भने परीक्षण अनिवार्य गरिनेछ। टी बोर्डले ऱ्यान्डम परीक्षण गर्न सक्ने व्यवस्था यथावत राखेको छ। नेपाली चिया उद्योगका लागि भारत तर्फको अवरोध नयाँ होइन। विभिन्न वाहनामा नेपाली कृषि उत्पादन खास गरी चियामाथि बाधा व्यवधान गर्दै आएको छ। पछिल्ला वर्षहरूमा बारम्बार एउटै ढाँचामा समस्या दोहोरिरहेको छ। कहिले गुणस्तरको प्रश्न, कहिले परीक्षणको नियम, कहिले मात्रात्मक नियन्त्रण, कहिले लेबलिङ त कहिले कागजी प्रक्रिया। नेपाल भारत नाकाबाट चिया मात्र होइन, अदुवा, अलैची र कुचोले समेत बारम्बार यस्तै अवरोध झेल्दै आएका छन्। तर चिया सबभन्दा बढी प्रभावित छ, किनभने यो ब्रान्डमा आधारित उच्च मूल्यको उत्पादन हो। नेपाल भारत वाणिज्य सन्धिमा चिया लगायतका व्यापार निर्बाध रूपमा गर्न पाउने उल्लेख छ। तर सन्धि विपरीत भारतले बारम्बार अवरोध सृजना गरेर नेपाली व्यापारीलाई हतोत्साहित पार्ने चेष्टा गर्दै आएको छ। यस विवादको केन्द्रमा छ दार्जीलिङ ब्रान्ड। दार्जीलिङ चिया विश्व बजारमा प्रिमियम ब्रान्ड हो, तर उत्पादन सीमित छ। हाल वार्षिक 6,000-6,500 टन चिया उत्पादन हुँदै आएको छ। सीमित उत्पादनले विश्वको माग धान्न नसक्दा नेपाली चिया अनौपचारिक रूपमा मिसिने गरेको उद्योगीहरूको आरोप छ। नोभेम्बर 2021 भारतको ठूलो कम्पनी टाटा कन्ज्युमर प्रोडक्ट लिमिटेडले आफ्नो उत्पादनमा नेपाली चिया मिसाएर बिक्री गरेको आरोप सार्वजनिक गरेको थियो। त्यसपछि भारतको केन्द्रीय वाणिज्य मन्त्रालयले चिया बोर्डलाई छानबिन गर्न निर्देशन दिएको थियो। आरोप अनुसार टाटा टीले प्याकेजिङमा चियाको उत्पत्ति स्पष्ट नखुलाएको र नेपाली चिया मिसाएर ब्रान्डेड उत्पादन बिक्री गरेको थियो। भारतीय चिया बोर्डकै तथ्याङ्क अनुसार सन् 2023 भारतले नेपालबाट 1,33,00,000 किलो भन्दा बढी चिया आयात गरेको थियो। पछिल्लो वर्ष यो परिमाण झण्डै 1,60,00,000 किलोग्राम पुगेको अनुमान गरिएको छ। नेपालबाट आयातित चिया अधिकांश विदेश निर्यात हुन्छ, टी बोर्ड दार्जिलिङका एक अधिकारीले भने। यसको पछाडि बजार नियन्त्रण, दार्जिलिङ ब्रान्डको संरक्षण, व्यापारिक प्रतिस्पर्धा र क्षेत्रीय राजनीतिक दबाव जस्ता बहुआयामिक कारण लुकेको चिया क्षेत्रका अनुभवी तथा विज्ञहरू बताउँछन्। भारतले प्रयोग गर्ने गुणस्तरको मुद्दा धेरै हदसम्म प्राविधिक भन्दा राजनीतिक र व्यापारिक प्रकृतिको रहेको चिया उद्यमी उदय चापागाईको भनाइ छ। साँच्चीकै गुणस्तरकै चिन्ता हो भने भारतले सीमामै आधुनिक प्रयोगशाला बनाउन पनि सक्थ्यो होला नि, चापागाई भन्छन्। तर नमुना कोलकाता पठाएर दुई सातासम्म चिया रोक्नु भनेको प्रक्रिया लामो बनाएर व्यापारलाई निरुत्साहित गर्नु हो। नेपालबाट भारत निर्यात हुने अधिकांश अर्थोडक्स चिया दार्जिलिङसँग मिल्दो जुल्दो स्वाद, सुगन्ध र गुणस्तरको छ। भारतीय चिया उद्योग खास गरी दार्जिलिङ क्षेत्रका उत्पादन त्यही कारण दबावमा परेको चापागाईको दावी छ। पहाड़ी क्षेत्रमा उत्पादित चियाको स्वाद दार्जिलिङको भन्दा मिठो र गुणस्तरीय छ, चापागाई भन्छन्। उनीहरूलाई दार्जिलिङ ब्रान्ड मासिने पो हो कि भन्ने ठूलो चिन्ता छ। समस्या नेपाली चिया गुणस्तरहीन भएकाले होइन, बरु नेपाली चिया सस्तो र प्रतिस्पर्धी हुँदा समस्या भएको नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिव कुमार गुप्ताले बताए। दार्जिलिङको उत्पादन लागत धेरै छ, नेपाली चियाले बजार हिस्सामा चुनौती दिन थालेपछि गुणस्तरको बहाना बनाइएको हो, गुप्ता भन्छन्। भारतीय बजारमा नेपाली चिया मिसाएर दार्जिलिङ टीका रूपमा पुनः निर्यात हुने अभ्यास लामो समयदेखि चल्दै आएको व्यवसायीहरूको दावी छ। एकातिर नेपाली चिया प्रयोग गरेर अन्तर्राष्ट्रिय बजार धान्ने र अर्कातिर त्यही चियालाई रोक्न दबाव दिने यो दोहोरो चरित्र भयो, अर्का उद्यमीले भने। यो विवादको केन्द्रमा ब्रान्ड राजनीति नै रहेको चिया विज्ञ पृथ्वी विक्रम राईको भनाइ छ। दार्जिलिङ चिया एउटा अन्तर्राष्ट्रिय ब्रान्ड हो तर उत्पादन सीमित छ। दार्जिलिङमा दर्जन भन्दा बढी चिया उद्योग त बन्द नै भइसकेका छन्। यति चियाले विश्व बजारको माग धान्न सक्दैन, जसकारण नेपाली चिया मिसाइन्छ। समस्या त्यहीँबाट शुरू हुन्छ, राईले भने। नेपाली चियाले अलग पहिचान बनाएर दार्जिलिङको बजार कमजोर हुन सक्छ भन्ने डर भारतीय पक्षलाई छ। पश्चिम बंगालका राजनीतिक नेताहरूले पटक पटक नेपाली चिया विरूद्ध अभिव्यक्ति दिनु पनि त्यसैको संकेत भएको विश्लेषक बताउँछन्। अर्थशास्त्रीहरूका अनुसार यसमा आन्तरिक राजनीतिक दबाव पनि जोडिएको छ। दार्जिलिङ क्षेत्रको अर्थतन्त्र ठूलो मात्रामा चिया क्षेत्रमा निर्भर भएकाले त्यहाँका उद्योगी र श्रमिक संगठनले केन्द्र सरकारलाई दबाव दिँदै आएका छन्। भारतले नेपाली चियालाई खुला बजारको सुविधा दिए पनि व्यवहारमा नियन्त्रण कायम राख्न खोजेको जस्तो देखिने नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीले जनाए। नेपाल भारतमा अत्यधिक निर्भर भयो, सुरुमा सहज पहुँच दियो, पछि त्यही निर्भरतालाई दबावको माध्यम बनाइयो, उनले भने। नेपालले आफ्नै ब्रान्ड विकास, प्याकेजिङ उद्योग विस्तार र चीन, युरोप तथा मध्य पूर्व जस्ता वैकल्पिक बजार खोज्न नसकेसम्म यस्ता अवरोध दोहोरिरहने सम्भावना रहेको अर्थशास्त्री डाक्टर वेदराज आचार्यको भनाइ छ। नेपालमा वार्षिक करिब 2,75,00,000 किलोग्राम चिया उत्पादन हुने गरेको चिया तथा कफी विकास बोर्डको तथ्याङ्कमा उल्लेख छ। देशभर 20,000 हेक्टर भन्दा बढी क्षेत्रमा चिया खेती भइरहेको छ, जसले करिब 60,000 जनालाई रोजगारी दिइरहेको छ। झापा र इलाममा उत्पादित मध्ये 80% चियाको बजार भारत हो। बोर्डका क्षेत्रीय कार्यालयका कृषि विकास अधिकृत इन्द्र अधिकारीले भने 20% मात्र आन्तरिक खपत हुन्छ। नेपालमा वार्षिक 1,10,00,000 किलो सीटीसी चिया उत्पादन हुने अधिकारीको भनाइ छ। त्यसमध्ये 1,00,00,000 किलो चिया भारतीय बजारमा बिक्री हुन्छ। सीटीसी चिया झापामा सबभन्दा धेरै उत्पादन हुन्छ। वार्षिक 70,00,000 किलो उत्पादन हुने अर्थोडक्स चिया मध्ये 60,00,000 किलो भारतीय बजार पुग्छ, 10,00,000 किलो युरोप, अमेरिका, जापान जस्ता मुलुक जान्छ। अर्थोडक्स चिया इलाम, पाँचथर, धनकुटा लगायत पहाड़ी जिल्लामा उत्पादन हुन्छ। वार्षिक करिब 4-5 अर्बको चिया भारत निकासी हुँदै आएको मेची भन्सार कार्यालयले जनाएको छ। तर पटक पटक हुने भारतीय अवरोधका कारण नेपाली चिया किसान तथा उद्यमीहरू भने आजित छन्। रेडियो कान्तिपुरका लागि पर्वत पोर्तेल, विराटनगर।
1: कान्तिपुर डायरीमा पुनः ब्रेकको पालो।
9: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
10: नमस्कार भाइ, सुमलिङतिर पो हिँडेको हौ म त।
11: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
10: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
11: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
10: ए ल ल, सँगै जाउँ न भाइ।
12: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
6: रबिन टेलर्स, खापारी नगरपालिका नौ, तुमलिङटार, राधाकृष्ण मन्दिर अगाडि।
12: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
6: सम्पर्क नम्बर 9860946400
12: र 9919327375।
13: Red Bull, Babal Energy.
14: Training crew, expectant on a bima. ₹50 lakh to bima. Tire ko sampoorna premium kitna. Surya Jyoti sahi plan.
15: Surya Jyoti Life Insurance, jivan ko lagi.
0: Kandapur diary ma aarthik prasanga.
16: Aarthik samachar ko saath ma.
17: Gani ma naya print. Refreshment ma. Nutrition meet. Jiso hali.
0: लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नेतृत्वका कार्यक्रम सार्वजनिक गरेको छ। प्रदेश प्रमुख कृष्ण बहादुर घरते मगरले प्रदेशसभामा आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। प्रदेश सरकारले सुशासन, आर्थिक समृद्धि र प्रशासनिक सुधारलाई केन्द्रमा राखेर नयाँ योजना अघि सारेको छ। प्रशासनिक सुधार अन्तर्गत प्रदेश सरकारले हाल कायम रहेका 12 मन्त्रालयलाई पुनर्संरचना गर्ने घोषणा गरेको छ। आगामी 2083 साउन 1 गतेदेखि मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित जम्मा 8 मात्र कायम गरिने नीति लिएको छ।

0: count of fun, activate on the carobar, so silly sanga. Easy life, easy, but now they hurry deep. Global Smart Plus, life ko tesma banking.
1: Google ID Bank, Subway Kalaki Bank.
2: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग. चीनिया राष्ट्रपति शी जिनफिङले पाकिस्तानसँगको सम्बन्धलाई अटूट मित्रताका रूपमा अर्थ्याएका छन्. चीन भ्रमणमा रहेका पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफसँग बेइजिङ स्थित ग्रेट हल अफ द पीपुलमा भेटवार्ता गर्दै शीले दुई देशबीचको सम्बन्ध अझ गहिरो बनाउने प्रतिबद्धता जनाएका हुन्. पाकिस्तानले अमेरिका, इजरायल र इरान बीच बढ़दो तनाव अन्त्य गर्न भइरहेको कूटनीतिक प्रयासमा मध्यस्थताकर्ताको भूमिका खेलिरहेका बेला उच्च स्तरीय भ्रमण भएको हो. चीनले पाकिस्तानलाई आफूले विशेष महत्व दिने राष्ट्रहरू मध्ये एक मान्दै आएको छ. दुई देशबीच आर्थिक, व्यापारिक तथा सुरक्षा सहकारी लामो समयदेखि घनिष्ठ रहँदै आएको छ. यसैबीच पाकिस्तानका प्रधानमन्त्री शरीफले चीन र पाकिस्तान बीचको सम्बन्ध अद्वितीय रहेको प्रतिक्रिया दिएका छन्. भ्रमणमा पाकिस्तानका सेना प्रमुख पनि सहभागी रहेको समाचारमा जनाइएको छ. यसअघि रूस र अमेरिकाका राष्ट्रपतिले केही दिन अघि चीनको भ्रमण गरेका थिए.
3: कान्तिपुर डायरीमा अब एउटा खेल प्रसंग.
4: खेलकुद समाचारको साथमा
5: एलजी लाइट्स गुड.
3: पलेसा गोवर्धनले एसियाली पारा थेक्वान्दोमा काश्य पदक जितेका छन्. एघारौं एसियाली पारा थेक्वान्दो च्याम्पियनशीप अन्तर्गत आज मंगोलियाको उलान बातरमा के 44 विधाको 57 केजी मुनिको तौल समूहमा इरानी खेलाड़ीलाई पराजित गर्दै पलेसाले काश्य पदक जितेको हुन्. पलेसाले 11-0 फराकिलो अन्तरमा जित हासिल गरिन्. पलेसाले यसअघि सन् 2024 पेरिस पारा ओलम्पिक र सन् 2022 चीनमा भएको पारा एसियाली खेलकुदमा काश्य पदक जितेकी थिइन्. हवस्त यसै कान्तिपुर डायरीको आजका सम्पूर्ण बुलेटिन हेर्न सकिन्छ. भोलि बिहान 6:30 बजे नियमित बुलेटिनका साथ म उपस्थित हुनेछौ. तबसम्मका लागि न्यूज डेस्कका सम्पूर्ण सहकर्मी दीपशिखा र नवीन विदा हुन्छौ. नमस्कार.
6: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
7: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाद बारीमा सेवा दिइरहनु भएको छ.
6: शंकर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ.
7: हाम्रा सेवाहरू
6: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
7: दाँत खोल्ने, दाँत सफा गर्ने,
6: दाँतको एक्सरे गर्ने,
7: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
6: झिक्न मिल्ने आरपीडी लगाइने,
7: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
6: बाङ्गो टिङ्गो दाँत मिलाइने,
7: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ.
6: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका एक, प्रहरी गेट, सेव संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि.
7: सम्पर्क नम्बर 0295906667 र 98420226667.
8: राष्ट्रको गौरव नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो संखुवा सभा 95.5 MHz.
9: रेडियो संखुवा सभा समय सूचक अहिले बेलुकीको 7 बज्यो.

0: सबै घर घर आयो हजुर सबको मन छुन सबको मन छुन।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 MHz।
2: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो। नेपालमा हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल सिटिईभिटीबाट मान्यता प्राप्त धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा शैक्षिक सत्र 2083-84 का लागि हेल्थ असिस्टेन्ट एचएमा नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुभवी शिक्षकहरूद्वारा आधुनिक शिक्षण विधिबाट अध्यापन गराइने यस संस्थामा सुविधा सम्पन्न प्रयोगशाला पुस्तकालय तथा अडियो भिडियो माध्यमबाट अध्ययनको व्यवस्था रहेको अतिरिक्त क्रियाकलाप अन्तर्गत बास्केटबल ब्याडमिन्टन टेबल टेनिस लगायत खेलकुदका छुट्टा छुट्टै हलको सुविधा रहेको सृजनात्मक तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिन्छ भने संगीत कक्षा तथा योगा जुम्बा समेत सञ्चालन हुनेछ। संस्थाको हाताभित्र छात्रका लागि सुरक्षित होस्टेल सुविधा उपलब्ध छ साथै आन्तरिक मूल्याङ्कनमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कारको व्यवस्था समेत गरिएको छ। अस्पताल स्वास्थ्य चौकी नर्सिङ होम तथा सरकारी गैर सरकारी संस्थामा दक्ष स्वास्थ्य कर्मी बन्न चाहने विद्यार्थीहरूका लागि यो उत्कृष्ट अवसर हो। यसै नै किन पढ्ने यो कोर्स पूरा गरिसकेपछि माथिल्लो योग्यता बढाउन हेल्थ विषयमा बीएड एमबीबीएस बीपीएस बीडीएस नेपालमा एवं अन्य मुलुकमा समेत अध्ययन गर्न पाइने विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थामा नेपाल सरकारको 5 औं तहमा रोजगारीको अवसर पाउन स्वरोजगार भई आय आर्जन गरी आत्मनिर्भर बन्न फारम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म कक्षा सञ्चालन
3: असार पहिलो हप्तादेखि।
2: नोट एसीई को ग्रेडिङ प्रणालीमा कम्तीमा 2 GPA अनिवार्य रहेको हुनुपर्नेछ। सम्पर्क धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्स धनकुटा 6 धनकुटा। सम्पर्क नम्बर 0265220033 0265236119 र 98520161600।
4: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर। तपाईँ हाम्रै स्वास्थ्य सभा जिल्लामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनाद्वारा यहीँको 2083 जेठ 15 गते श्री जनता मावि विद्यालय खाकबारी 10 चन्दनपुरमा एक दिन स्वास्थ्य शिविर सेवा दिने भएको हुँदा समयमै मौकाको फाइदा लिई स्वास्थ्य लाभ लिनुहोस्। शिविरमा दिइने विशेष सेवाहरू पेट सम्बन्धी रोगहरू ग्यास्ट्रिक गानुगुला खाना खान मन नलाग्ने मुखबाट अमिलो पानी आउने महिला सम्बन्धी रोगहरू सेतो पानी बोक्ने महिनावारी गडबडी बालबालिका सम्बन्धी रोगहरू खोकी लाग्ने खाना खान मन नलाग्ने पेट दुख्ने हात खुट्टा तथा कम्मर सम्बन्धी रोगहरू बाथ रोग युरिक एसिड झमझमाउने दुख्ने मदर सम्बन्धी रोगहरू दिशा गर्दा रोग ताउने मास देखिने पोल्ने दिशा गर्न अप्ठ्यारो हुने कब्जियतको समस्या हुने साथै छाला सम्बन्धी रोगहरू दाँत एलर्जी छाला चिलाउने र उच्च रक्तचाप जस्ता आदि रोगहरूको सफल उपचार गराइन्छ। यी स्थान श्री जनता मावि विद्यालय चन्दनपुर खाजर नगरपालिका वडा नम्बर 10 सङ्खुवा सभा। समय बिहान 10 बजेदेखि बेलुकी 5 बजेसम्म। जानकारीको लागि सम्पर्क नम्बर 98448-04150 98448-04150।
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी सङ्खुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतेदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029-56-2201 र 97-499-22-520।
3: हेलो
5: हेलो बहिनी, सन्चै छौ?
3: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
5: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
3: अनि हुलाकमा पो जानु?
5: हो नि, हुलाकमा जाऊ न।
3: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
5: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
3: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
5: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
3: ए, सहरमा मात्र होला नि?
5: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
3: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295572 67, मोबाइल 97438640084।
0: आयो सबको घर घरमा।
1: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
8: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
1: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 0295562 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
9: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन

0: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारका दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दुको तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2082 साल चैत 21 गते शनिबार, 2083 साल वैशाख 5 गते शनिबार, 2083 साल वैशाख 19 गते शनिबार, 2083 साल जेठ 2 गते शनिबार। समय बिहान 7 बजेदेखि। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन 0295572067। मोबाइल 97655860460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
1: डिभिजन वन कार्यालय सङ्खुवा सभाको सूचना। वन र डेलो लगाउने उपर हुने कानूनी सजाय। राष्ट्रिय वन सामुदायिक वन समेतमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा वन ऐन 2076 अनुसार कसुर जन्य अपराध हुनेछ र यस्तो कसुर गर्नेलाई सोही ऐनको दफा 50 को उपदफा 4 अनुसार वनमा भएको प्राणी तथा रुख बिरुवा समेतको क्षतिको मूल्याङ्कन गरी सो बराबरको बिगो असुल गरेर 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुने कानूनी व्यवस्था भएको हुँदा सरकारवालाहरूमा जानकारीको लागि अनुरोध छ। डिभिजन वन कार्यालय सङ्खुवा सभा।
2: सरप्राइज जेनी, यो गहना कस्तो छ?
3: यस्तो पनि गहना लाउँछन्?
2: अनि यो
3: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
2: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
3: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
2: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
3: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
2: दुर्गा ज्वेलरी उद्योग, खाँदारी 1 बुद्धटोल, सङ्खुवा सभा।
3: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98420569801, जनक पौडेली 98520558344 र 0295602048।
2: दुर्गा ज्वेलरी उद्योग, खाँदारी 1 बुद्धटोल, सङ्खुवा सभा।
4: कर्मचारी आवश्यकता सम्बन्धी सूचना। यस शङ्ख सभा खासगरीको भानुचोक नजिकै रहेको सिटी सेन्टरका लागि कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले चाँडै सम्पर्क गर्नुहोस्। आवश्यकता बेकरी सेफ 2 जना, अलराउन्ड कुक 2 जना र वेटर 4 जनाका साथै मामोमिटर 1 जना। आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूका लागि जानकारी गराउँदछौ। जानकारीको लागि सम्पर्क नम्बर 97629164 सिटी सेन्टर खासगरी नगरपालिका 1 भानुचोक सङ्खुवा सभा।
5: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: सुकुम्बासीको होल्डिङ सेन्टरको समस्या तत्काल समाधान हुने।
2: होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको राजपाल शिक्षा र स्वास्थ्य जस्ता आधारभूत सुनिश्चित हुने गरी विद्यमान ऐन कानून र कार्यविधिहरूको समय सापेक्ष परिपालन आवश्यक भए कानूनी सुधारको प्रक्रिया तत्काल अगाडि बढाउने।
1: सहकारी व्यतिथि जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने मन्त्री परिषदको निर्णय। प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने विषयमा मौन। सरकारद्वारा बर्खे धान बालीको न्यूनतम समर्थन मूल्य निर्धारण।
3: आर्थिक वर्ष 2083-84 वर्ष धान बालीका न्यूनतम समर्थन मूल्य मोटो धानको रू 3660 प्रति क्विन्टल र मध्यम धानको रू 3860 प्रति क्विन्टल तोक्दै।
1: क्रियाशील सदस्यता अध्यावधि नगर्नेलाई 15 महाधिवेशन को अधिवेशनमा भाग लिन नदिने कांग्रेसको चेतावनी। अहिले देशका विभिन्न स्थानमा चट्याङसहित वर्षा, राति पूर्वतिर सर्दै जाने।
4: ती बागमती गण्डकी प्रदेशको केही स्थानहरूमा, त्यसको साथसाथै मध्य प्रदेशको पनि थोरै स्थानहरूमा चाहिँ विजर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
1: र नेपाल क्रिकेट संघ क्यानद्वारा 38 पुरूष खेलाड़ीको वरियता सार्वजनिक।
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: स्वास्थ्य बीमा नाफामूलक कारोबार वा सुविधा होइन, यो त नागरिकको आधारभूत स्वास्थ्य अधिकारसँग जोड़िएको राज्यको सामाजिक दायित्व हो। त्यसैले स्वास्थ्य बीमामा राजनीति गर्नु हुँदैन। यो कार्यक्रम कुनै पनि बहानामा कमजोर वा बन्द गरिनु हुँदैन। बेलैमा संरचनात्मक र वित्तीय सुधार गरी स्वास्थ्य बीमालाई भरोसायोग्य बनाउन सकिए राज्यले सामान्य नागरिक प्रतिको आफ्नो कर्तव्य पूरा गरेको ठहरिनेछ। अब खबर सुशीला श्रेष्ठबाट।
6: सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि बर्खे धान बालीको न्यूनतम समर्थन मूल्य तोकेको छ। सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले प्रति क्विन्टल मोटो धानको 3660 रूपियाँ र मध्यम धानको 3860 रूपियाँ तोकेको सरकारका प्रवक्ता एवं युवा तथा खेलकूद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो।
3: आर्थिक वर्ष 2083-84 वर्षे धान बालीका न्यूनतम समर्थन मूल्य मोटो धानको रू 3660 प्रति क्विन्टल र मध्यम धानको रू 3860 प्रति क्विन्टल तोक्दै भूमि व्यवस्थापन सहकारी संघीय मामिला मन्त्रालयको सहकारीमा भएको व्यतिथि जाँचबुझ आयोग 2082 को प्रतिवेदन सार्वजनिक गर्ने। अर्को संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदमा सहसचिव श्री मुकेश गंगोललाई नियुक्ति गर्ने। नेपाल चीन जोड्ने विद्युत प्रसार लाइन आयोजना चिलिमे केरूङको कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रत्युत्तर पत्र लेटर अफ रिप्लाई स्वीकृत गर्ने।
6: यस्तै बैठकले मन्त्री परिषद बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदमा सहसचिव मुकेश डंगोललाई नियुक्त गर्ने निर्णय पनि गरेको छ। अहिले देशका विभिन्न स्थानमा चट्याङ सहित हल्का पानी परिरहेको छ। विशेष गरी कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा मध्य प्रदेश सहित अन्य प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ सहित पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले म्याग्दी, लमजुङ, कास्की, स्याङजा, तनहुँ र चितवन जिल्लामा हावाहुरी सहितका हल्का पानी परिरहेको महाशाखाले जनाएको छ। यस्तै काभ्रे, सिन्धुपाल्चोक, भोजपुर, धनकुटा, ताप्लेजुङ र पाँचथर जिल्लामा पनि पानी परिरहेको छ। पानी पर्ने प्रणाली विस्तारै पूर्वतर्फ सर्दै गइरहेकाले राति अझ पूर्वतिर पानी पर्ने सम्भावना रहेको मौसमविद सरोज पुडा सैनीले सीआईएनसँग बताउनुभयो।
4: अब यतिखेर चाहिँ विशेष गरेर यो बागमती र गण्डकी प्रदेश केन्द्रित भएर मेघगर्जन चट्याङ सहित केही स्थानहरूमा चाहिँ हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने कोशी प्रदेश र कर्णाली अनि यसपछि पश्चिम प्रदेशको पनि पहाड़ी भूभागको एक स्थानमा हल्का वर्षा पनि भइरहेको छ। आज राज्यको मौसमको कुरा गर्नुपर्दाखेरि चाहिँ विशेष गरेर यो लुम्बिनी, कर्णाली, पूर्व पश्चिम प्रदेशको पहाड़ी भूभागमा चाहिँ थोरै स्थानहरूमा र यो कोशी, बागमती, गण्डकी प्रदेशको चाहिँ केही स्थानहरूमा, त्यसको साथसाथै

0: यो मध्य प्रदेशको पनि थोरै स्थानहरूमा चाहिँ मेघगर्जन ट्याङ्क सहित मध्यम वर्षाको सम्भावना रहेको छ।
1: मौसमविदले मेघ गर्जन र चट्याङको सम्भावना रहेकाले सतर्क रहन आग्रह समेत गरेका छन्। विशेष गरी खुला स्थानमा नबस्न, सुरक्षित ठाउँमा आश्रय लिन तथा आवश्यक नभएसम्म यात्रा नगर्न सुझाव दिएका छन्। यता सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाड़ी भेगमा भने तातो दिन तथा तराई क्षेत्रमा तातो हावाको लहरको अवस्था जारी रहने सम्भावना रहेको मौसमविदले बताएका छन्। अत्यधिक गर्मीका कारण स्वास्थ्यमा पर्न सक्ने असर पर्न सक्ने भएकाले दिउँसोको समयमा सावधानी अपनाउन आग्रह गरिएको छ। गणतन्त्र दिवसका अवसरमा यसपटक राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्ने तयारी गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको आग्रहपछि राष्ट्रपति कार्यालयले सरकारको निर्णय स्वीकार गरेको हो। जेठ 15 गते हुने गणतन्त्र दिवस मूल समारोह समितिको अध्यक्षको रूपमा सामान्यतया प्रधानमन्त्रीले सम्बोधन गर्ने प्रचलन रहे पनि यसपटक मन्त्री परिषदबाटै निर्णय गरेर राष्ट्रपतिलाई सम्बोधन गर्न आग्रह गरिएको हो। राष्ट्रपति पौडेलले नयाँ अभ्यासका रूपमा गणतन्त्र दिवसमा राष्ट्रपति पौडेलले सम्बोधन गर्ने प्रस्ताव स्वीकार गर्नुभएको श्रोतले जनाएको छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले तत्काल कुनै देशमा भ्रमण नहुने बालेन्द्र शाहको तत्काल कुनै देशमा भ्रमण नहुने भएको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलले 100 दिनको कार्य योजना अनुसार काम भइरहेकाले तत्काल कुनै पनि देशको भ्रमण नगर्ने बताउनु भएको हो। सिंहदरबारमा मन्त्री परिषदका निर्णय सार्वजनिक गर्दै उहाँले प्रधानमन्त्रीको भारत भ्रमण र संसदमा उठेका प्रश्नको जवाब दिने विषयमा तत्काल कुनै पनि निर्णय नभएको बताउनुभयो।
2: प्रधानमन्त्रीज्यूको भारत जाने समय अथवा जुनसुकै देश जाने समय जतिखेर आउँछ भारत मात्र नजानु भएको होइन, अहिले विदेश कहीँ पनि गइराख्नु भएको छैन। अहिले हामीले पहिलो 100 दिनको कार्य व्यस्तता एकदमै धेरै छ, सुरुमा काममा अलिकति बढी सबैजना हामी फोकस पनि छौँ। त्यसले गर्दाखेरि अहिले सभापतिज्यू आफ्नै ढङ्गले अब जाँदै हुनुहुन्छ, प्रधानमन्त्रीज्यूको त्यससँग केही पनि सम्बन्ध छैन। होइन, बजेटको विषयमा अर्थमन्त्रीज्यूले बजेटको काम गरिराख्नु भएको छ, सम्बन्धित सबै मन्त्रालयहरूले आफ्नो योजनाहरू धेरै जस्तो प्रस्तुत गरिसक्नु भएको छ, काम हुँदैछ। त्यो होइन, त्यो त भित्र आउन जानको लागि सहजीकरण गर्न सबैलाई सहज होस् भनेर कुन गेटबाट कति बजे कसरी प्रवेश गर्ने भन्ने विषयमा भएको, त्यो त भइसक्यो होला। यसको बारेमा त मन्त्री परिषदमा छलफल भएको छैन, आवश्यकता अनुसार प्रधानमन्त्रीज्यूले सम्बोधन गर्नुपर्ने ठाउँमा गर्नुहुन्छ।
1: कानून न्याय तथा मानवाधिकार समितिले काठमाडौँका होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरूको अवस्थाका विषयमा सरकारले तत्काल सम्बोधन गर्न निर्देशन दिएको छ। सिंहदरबारमा आज बसेको समितिको बैठकमा होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरू मानसिकदेखि विभिन्न समस्याले ग्रसित रहेको भन्दै समितिले तत्काल सम्बोधनको माग गरेको हो। केही दिन अघि मात्रै समितिले काठमाडौँ उपत्यका विभिन्न होल्डिङ सेन्टरमा पुगेर अवस्थाको विषयमा अध्ययन गरेको थियो। समिति सदस्यहरूले सरकारले भरपर्दो भरोसा दिलाउनु पर्ने भन्दै तत्काल त्यसको सम्बोधनका लागि आग्रह गरेको हो। समिति सभापति समीक्षा बास्कोटाले समितिको सुझावका आधारमा समस्या समाधानका लागि पहल गर्न निर्देशन दिनुभयो।
3: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र गृह मन्त्रालयलाई निर्देशनात्मक सुझाव दिने एक होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको घर बाल शिक्षा र स्वास्थ्य जस्ता आधारभूत मानवीय आवश्यकताको ग्यारेन्टी गर्नु राज्यको प्राथमिक दायित्व भएकाले बालबालिका तथा युवाको भविष्यमा पठन पाठन ज्येष्ठ नागरिक बालबालिका महिला सुत्केरी तथा गर्भवती महिला जस्ता विशेष संवेदनशील समूहको सन्तुलित पोषण स्वास्थ्य उपचारको व्यवस्था गर्ने एवं रोजगारीमा आबद्ध व्यक्तिहरूको कार्यस्थल सहायक पर्ने स्थानमा स्थानान्तरण गर्ने कार्यलाई तत्काल प्रभावकारी रूपमा कार्यान्वयन गरी नागरिकको मर्यादित जीवनयापन र मानवाधिकारको पूर्ण सुरक्षा सुनिश्चित गर्ने। दुई, सुकुम्बासी तथा अव्यवस्थित बस्यवासीहरूको वस्तुनिष्ठ वर्गीकरण र प्रमाणीकरण कार्यलाई तीव्रता दिन तथा वास्तविक सुकुम्बासीहरूको स्थायी पुनर्वास र दीर्घकालीन व्यवस्थापन मार्फत नेपालको संविधानले प्रदत्त मौलिक हक एवं विश्वव्यापी मानवाधिकारको प्रत्याभूति गर्ने।
1: सर्वोच्च अदालतले संवैधानिक परिषद सम्बन्धी अध्यादेश विरूद्धको रिट दर्ता गर्ने वा नगर्ने विषय संवैधानिक इजलासले नै टुंगो लगाउनुपर्ने आदेश गरेको छ। न्यायाधीश मेघराज पोखरेलको इजलासले संवैधानिक परिषद सम्बन्धी अध्यादेश विरूद्ध परेको रिट निवेदन दर्ता हुने वा नहुने भने आफूले निर्कोल नगरी संवैधानिक इजलासमा पठाउन आदेश दिनुभएको हो। यसैबीच सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँकी पत्नी पूर्व परराष्ट्र मन्त्री आरजू राणा देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेको संयुक्त इजलासले जिल्ला अदालतबाट जारी गरिएको पक्राउ पूर्जीका आधारमा देउवा दम्पतिलाई पक्राउ नगर्न आदेश दिएको हो। सर्वोच्च अदालतले प्रारम्भिक सुनवाईपछि सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा विशेष अदालतको क्षेत्राधिकार भित्र पर्ने देखिएको भन्दै जिल्ला अदालतबाट जारी पक्राउ पूर्जी कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो। साझा खबरमा अब खेल खबर। नेपाल क्रिकेट संघ क्यानले 38 पुरूष खेलाड़ीको वरियता सार्वजनिक गरेको छ। क्यानले आज सार्वजनिक गरेको नयाँ सम्झौतामा ए प्लस क्याटेगोरी थप गरिएको छ। ए प्लस क्याटेगोरीमा रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने परेका छन्। क्याटेगोरी एमा आसिफ शेख, करण केसी, कुशल भोर्तेल र सोमपाल कामी रहेका छन्। यस्तै क्याटेगोरी बीमा आरिफ शेख, भीम सार्की, गुलशन झा, ललित राजवंशी र नन्दन यादव परेका छन्। अन्य 11 खेलाड़ी सीमा परेका छन्। डेभलपमेन्ट क्याटेगोरीमा 15 खेलाड़ी समावेश गरिएको छ। ए प्लस क्याटेगोरीमा परेका खेलाड़ीहरूले प्रति महिना 1,20,000 पाउनेछन्। यस्तै ए क्याटेगोरीमा परेका खेलाड़ीले 1,00,000 र क्याटेगोरी बीमा परेका खेलाड़ीले 75,000 र डेभलपमेन्ट क्याटेगोरीमा परेका खेलाड़ीहरूले 35,000 पारिश्रमिक पाउने क्यानले जनाएको छ।
4: उखु किसानहरू उन्नत जात र प्रविधिको पर्खाईमा
5: उन्नत जात, उन्नत प्रविधि र सन्तुलित मल खादको प्रयोगले गर्दा नै उखुको उत्पादन चाहिँ डबल भएछ।
4: भारतमा उत्पादन भएको उन्नत जात नेपालमा फैलाउन लामो समय लाग्ने गरेको समस्या, रिपोर्टसँगै कृषि उत्पादन बढ़ाएर आत्मनिर्भर हुनुपर्ने लगायतका प्रसंगहरू बाँकी नै छन्। सीआईएमको साझा खबर सुन्दै गर्नुहोला।
6: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिटामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
7: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
8: क्लासिक टेकको 60th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो, बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
4: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। सरकारले अमेरिका, कतार, मलेसिया र सिंगापुरसँग पारस्परिक सहायता सम्बन्धी सम्झौता गर्ने प्रक्रिया अगाडि बढ़ाएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमका अनुसार नेपालले यसअघि नै भारत र चीनसँग यस्तो सम्झौता सम्पन्न गरिसकेको छ। अब अन्य मुलुकसँग पनि कानूनी तथा आपराधिक विषयमा सहयोग आदान प्रदान गर्ने उद्देश्यले प्रक्रिया अगाडि बढ़ाइएको हो। मन्त्री गौतमले मलेसिया, कतार, सिंगापुर र संयुक्त राज्य अमेरिका लगायतका केही देशलाई औपचारिक अनुरोध पठाइएको जानकारी दिनुभएको छ। त्यस्तै उहाँले कानून निर्माणमा जनसहभागिता बढ़ाउन अनलाइन पोर्टल शुरू गरेको पनि जानकारी दिनुभयो। बिहानको चियादेखि मिठाई, परिकार र पर्व उत्सवहरू चीनीको प्रयोग बिना सम्भव छैन, तर उत्पादनको राम्रो सम्भावना हुँदाहुँदै पनि यति महत्वपूर्ण चीनीमा नेपाल अझै आत्मनिर्भर बन्न सकेको छैन। किसानहरू उन्नत जात र प्रविधिको पर्खाईमा रहेका छन्।
10: सहरलाई हरियोलका उखु किसान गोविन्द मैनाली वार्षिक रूपमा 4,000 क्विन्टल उखु उत्पादन गर्नुहुन्छ। जसबाट 320 क्विन्टल चिनी उत्पादन गर्न सकिन्छ। सरकारले आधुनिक प्रविधि र उन्नत जातको उखु बिउ सहज रूपमा उपलब्ध गराउन सके उहाँको उत्पादन अझै बढ्नेछ, तर गुणस्तरीय बिउ नै पाउन नसकेको उहाँको गुनासो छ।
11: दुई पक्ष सरकार बसेर चाहिँ ती भेराइटीहरू चाहिँ सम्झौता गरेर हरेक वर्ष चाहिँ नयाँ नयाँ भेराइटीहरू उत्पादन भइरहेको हुन्छ इन्डियामा। ती जातहरू लिएर आइदियो भने किसानलाई 101 जात ल्याइदिएपछि किसानलाई छानी छानी किसानको हितमा पनि हुने उद्योगको हितमा पनि हुने जातहरू आयो भने किसानहरूलाई सबभन्दा राम्रो।
10: सरकारको तथ्याङ्क अनुसार नेपालमा वार्षिक करिब 2,80,000-3,00,000 मेट्रिक टन चिनी आवश्यक पर्छ, तर स्वदेश उत्पादन भने वर्ष अनुसार फरक फरक भए पनि सामान्यतया 1,30,000-2,00,000 मेट्रिक टन सम्म मात्रै सीमित छ। हरियोनमा 7 बिघा क्षेत्रमा उखु खेती गर्दै आउनु भएका किसान राजकिशोर यादव:
12: नयाँ जात र पुरानो जातमा हामी यो फरक किलो यो निको नयाँ प्रविधिले रोप्दाखेरि पहिलामा हामीहरूले त्यो के भन्छ त्यो 2 फिट भन्दा हाम्रो 4 फिटमा गयो, 4 फिट भन्दा मैले 8-8.5 फिटमा यसपालि गएछ, अनि त्यसमा 12 महिना त्यो डबल आम्दानी दोहोरो आम्दानी 12 महिना त्यसको बालीको आम्दानी पनि लिन सकिन्छ। उखु पनि तपाईँको यो भन्दा पहिला भन्दा डबलै नै उत्पादन हुन्छ
10: भन्नाले
12: भन्ने अब पहिला कठाको 25-30 क्विन्टलको एभरेज थियो र अहिले मेरो 50-60 भन्दा मुनि हुँदैन।
10: सर्लाङको हरियो स्थित इन्दु सरकार चिनी उद्योगका उखु प्रबन्धक लोक नारायण रजतका अनुसार किसानले उखु खेतीबाट राम्रो लाभ लिन नसक्नुको मुख्य कारण पुरानो जात र कमजोर उत्पादन प्रविधि हो, त्यसैले किसानको उत्पादन बढाउन उद्योगले पनि उन्नत जातको बिउ उत्पादन र वितरणलाई प्राथमिकतामा राखेको उहाँ बताउनुहुन्छ।
5: डबल उत्पादन गरिरहेको छ, मतलब पहिला चाहिँ 350 क्विन्टल बिघामा फल्थ्यो भने अहिले चाहिँ 800 लिएर 1,000 क्विन्टलसम्म चाहिँ उत्पादन लिइरहेको छ। त्यसको मेन त 3 चिज हो, उन्नत जात, उन्नत प्रविधि र सन्तुलित मल खादको प्रयोगले गर्दा नै उखुको उत्पादन चाहिँ डबल भएछ।
10: किसानले निजी प्रयास र चिनी उद्योगले उपलब्ध गराएका नयाँ जातका बिउ प्रयोग गर्न थालेपछि उत्पादनमा सकारात्मक सुधार देखिन थालेको इन्दुशंकर चिनी उद्योगका उखु विकास महाशाखा प्रमुख सुरेश प्रसाद मेहताले बताउनुभयो। उद्योगले भारतबाट कोलक 14201, 16202 तथा कोष 18231 र 17231 जातका नयाँ उखुको बिउ ल्याएर आफ्नै नर्सरीमा उत्पादन गरिरहेको छ। यी जातको उखु एकै पटकमा 30-35 वटासम्म नयाँ बिरुवा उत्पादन गर्न सक्छन्, साथै रोपेको दोस्रो र तेस्रो वर्षमा पनि राम्रो उत्पादन दिने भएकाले किसानका लागि लाभदायी मानिएको उहाँ बताउनुहुन्छ।
12: 3 साल चाहिँ ट्रायल गर्छ, पहिला उसको मुरन पहिलो साल हेर्छ, त्यसपछि खुट्टी हेर्छ, त्यो राम्रो देखियो भने अनि मात्रै हामी किसानको उसमा पुर्याउँछौँ। अहिलेसम्म हामीले जुन किसानको फिल्डमा पठाएछौँ त्यो चाहिँ तपाईँको 14201 चाहिँ किसानको खेतमा चाहिँ सेट खायो, अहिले चाहिँ हामीले 3 जात फेरि नयाँ ल्याएका छौँ।
10: उखु उत्पादन वृद्धि गर्ने उद्देश्यले सरकारले 12 सिमरमा उखु अनुसन्धान केन्द्र स्थापना गरेको भए पनि अनुसन्धान र प्रविधि विस्तारमा अपेक्षा अनुसार प्रभावकारी बन्न सकेको छैन। सरकारले अनुसन्धानलाई प्रभावकारी बनाउन किसानलाई आधुनिक उपकरण उपलब्ध गराउने र उन्नत बिउको पहुँच विस्तार गर्ने हो भने किसानले चिनी उत्पादनमा ठूलो फड्को मार्न सक्ने किसानहरू बताउँछन्। प्रकाश मैनाली, सीआईएन, सामुदायिक रेडियोता, लालबन्दी, सर्लाही।
4: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। जाजरकोट भूकम्प पीड़ितको स्थायी आवास पुननिर्माणले अझै गति लिन नसक्नुको कारण
13: अब सेटल भइसकेको छ, त्यो बेलाका इस्युहरू अब सिडियो कार्यालयबाट चाहिँ भेरिफाई भएर यता हामीतिर आएपछि त्यहाँ अड्किँदैन।
4: चलाग्दै गर्दा पीड़ितहरूमा चिन्ता बढ़्दो, विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
14: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरी तथा पहाड़ी क्षेत्रमा वन डढ़ेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलाईमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
15: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिस होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपीटीभी सेवा प्रदान गर्ने डिस होम इन्टरनेट नेपालको एक मात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिस होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिस होम एप।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
4: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। करिब चार वर्ष बित्न लाग्दा पनि जाजरको भूकम्प पीड़ितले स्थायी आवास पुननिर्माण पाउन सकेका छैनन्। त्यो कार्य निकै ढिलो भइरहेको छ। अधिकांश पीड़ित अझै अस्थायी तहरामै बस्न बाध्य छन्। अनुदान वितरणमा ढिलाइ, प्राविधिक मूल्यांकन र दुर्गम भूगोलका कारण पुनर्निर्माण निकै सुस्त बनेको हो। तर प्रभावितको जनजीवन वर्षा लागेसँगै कष्टकर बन्दै गए पनि सरकारको त्यसमा ध्यान पुग्न सकेको छैन। हामीले सरकारले पुननिर्माणका लागि गरेको पहलका विषयमा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतसँग कुराकानी गरेका छौं।
16: त्यसमा धेरै निकाय इन्भल्भ छ होइन, र सबै निकायले नै तदारुकताका साथ गर्नुपर्ने, कुनै समस्यामा त्यसलाई सल्टाउनु पर्ने, प्राविधिक जनशक्ति नभए सरकारले उपलब्ध गराउनु पर्ने जस्ता विषयहरू, र यदि मुद्दामा गएका उजुरीमा गएका विषयहरू छन् भने त्यो पनि छिट्टो सुनवाई भएर त्यसको पनि फर्छुट भएर चाहिँ उहाँहरूले कसलाई दिनुपर्ने हो, कसलाई दिनुपर्ने होइन भन्ने विषय पनि छिटो निर्कुल गरेर पुनर्निर्माण गर्नुपर्ने आवश्यकता छ।
17: त्यसमा अब बजेटको कुनै समस्या छैन, बजेट चाहिँ विनियोजन भइसकेको, छुटिसकेको भन्ने खालको जानकारी दुई वर्ष अघि नै प्राप्त भएको
16: थियो। यसमा पनि मैले थोरै भन्छु, अब जस्तो लागत साझेदारीका विषयमा जस्तो तिनै तहको त भनेका छौँ, तर हामीलाई प्राधिकरणलाई जानकारी भए अनुसार कुनै कुनै स्थानीय पालिकाहरूले चाहिँ हामीले चाहिँ यो लागत बिर्न सक्दैनौँ भनेर पनि लेखेर पठाउनु भएको छ।
17: त्यो चाहिँ बाढी पहिरोको भूकम्पको चाहिँ अब संघीय सरकारले नै त्यसमा पुननिर्माणको काम गर्ने भनेर स्पष्ट रूपमा तोकिएको छ, र संघीय सरकारले काम पनि गर्यो। अस्थायी आवास निर्माणको लागि दुई चरणमा दुई किस्ता दिएर अस्थायी आवास निर्माण भयो, तर स्थायी आवास निर्माणको कुरा चाहिँ बारम्बार विभिन्न प्राविधिक कठिनाई, प्रक्रियागत ढिलाइ, सुस्तीका कारण चाहिँ यहाँसम्म लम्बियो होइन। त्यो चाहिँ अब चाहिँ कहिलेसम्म बनिसक्छ, अथवा त्यो विवाद जुन अप्ठ्यारा स्थितिहरू थियो त्यसलाई
16: यहाँले भनेको जाजरकोटको केसमा छ। अहिले त्यो मैले अघि थोरै भनेका विषयहरू र यहाँसँग आएका गुनासोहरू चाहिँ लगभग सल्टिसकेको अवस्था छ। अब तुरुन्तै जाजरकोटका फेरि जिरै केही पनि नभएको भनेको होइन, कुनै पालिकाहरूको सुरु पनि भइसकेका छ पुनर्निर्माणै पनि भने, अब बाँकी रहेका पालिकाहरूको चाहिँ अब जुन इस्युहरू थियो त्यो चाहिँ नि अब जुन जुन तहले सेटल गर्नुपर्ने थियो त्यो अस्ति हामीसँग पनि छलफलमा
17: अध्यावधि गर्न चाहिँ अलिकति ढिला भएको भन्ने खालको चाहिँ कुरा सुनिएको थियो पहिला
16: होइन। अहिले त्यो सेटल लगभग भइसक्यो। जाजरको केसमा चाहिँ अब तुरुन्तै जे जति बाँकी छ त्यो चाहिँ नि हाम्रो जिल्ला प्रशासन कार्यालयबाट भेरिफाई भएर प्राधिकरणमा आउने क्रममा छ। अब प्राधिकरणमा आएर प्राधिकरणले फेरि फाइनली हेरिसकेपछि चाहिँ त्यो तुरुन्त प्रारम्भ
17: हुन्छ। कति समय लाग्छ होला? अब लगभग यति महिना, यति दिन, यति रात भन्ने
16: होइन। अब अस्ति हामीले छलफल प्राधिकरणमा पनि छलफल भएको थियो, जाजरकोटका अब त्यहाँका सम्बन्धित निकायका प्रतिनिधिहरू आउनुभएको थियो होइन, र अब हाम्रो जिल्ला प्रशासन कार्यालयसँग पनि समन्वय भइरहेको छ। अब सेटल भइसकेको छ त्यो बेलाका इस्युहरू, अब सिडिओ कार्यालयबाट चाहिँ भेरिफाई भएर यता हामीतिर आएपछि त्यहाँ अड्किँदैन।
17: 80,000 करिब घर परिवार चाहिँ प्रभावित भनेर त्यति बेला दर्ता गरिएको थियो, त्यसमध्ये केही घटे, केही बढे, अथवा के छ
16: त्यसमा? अब अलिकति भेरिफाई गरेर अलिकति ओरिजिनल नै लाभदायी जुन कायम भएको छ, केही घटेका छन् भने अब सबै भेरिफाई भएर केही उजुरीमा पनि छन् होइन।
17: उजुरी भन्नाले कस्तो खालको
16: उजुरी भनेको? मैले यहाँ भने नि म पर्नुपर्ने परिन होइन, म पर्नुपर्ने परिन भन्ने खालको, कोहीको भने कोहीको चाहिँ यो नक्कली हो, ऊ पर्नु पर्थेन, उसको पर्यो भनेर अर्कोले गर्ने, र आफू नपरेको भनेर उजुरी हाल्ने पनि त्यस्तो पनि अवस्था छ। त्यो त्यसको
17: खासै ठुलो विवाद भयो, तर
16: त्यो चाहिँ पालिकाले हेरेर त्यो उजुरीको यो विशेष स्पष्ट रूपमा छानबिन गरेर लाबुराई कायम हुनुपर्ने हो।
17: फिल्डमा गएर हेर्ने बित्तिकै त थाहा भइहाल्छ,
16: फिल्डमा गएर हेर्ने, पहिला मुजुरीलाई उठाएर पनि होला नि प्रहरी आफैले पनि होइन, त्यहाँ सर छिमेकलाई यताउता मान्छेहरू भनौँ न राखेर साथी राखेर थाहा भइहाल्छ नि त्यतिकै नै पालिकाहरूमा त।
17: भनेपछि अबको एक महिनामा लगभग अब घर बन्ने प्रक्रिया सुरु हुन्छ भनेर भन्दाखेरि
16: त्यो त मैले एकै महिना त मैले कसरी भन्नु मैले होइन जति पनि त लाग्दैन अब अहिले हाम्रो डिस्कसन र कोअर्डिनेसन अनुसार चाहिँ त्यही भएर भएसम्म छिट्टै त्यो इस्युहरू अब छैन
17: बजेटको कुनै समस्या हुने
16: बजेटको होइन बजेट मैले यहाँलाई भनिसकेँ हामीले कागजात पुगेर भेरिफाई भएर प्राधिकरण समक्ष आएका विषयहरूमा हामीले किस्ता किस्तामा आनन्दले अरू जिल्लाहरूमा पनि यहाँले हेर्नुभयो हुन्छ तलैबाट नआइकन त हामी कहाँ गर्ने त्यो त यहाँहरूले पनि बुझिदिनु पर्यो सुन्ने श्रोताहरूले पनि होइन बुझ्नुपर्ने हुन्छ प्राधिकरणले अड्केको विषय हो भन्ने
17: अब तल अब जस्तो स्थानीय पालिका र जिल्ला विपद व्यवस्थापन समिति छ त्यहाँ कुरा गर्दाखेरि चाहिँ केन्द्रबाट नआएको बजेट केन्द्रबाट आएन भन्नुहुन्छ तपाईँहरूले पालिका स्थानीय तर्फबाट
16: प्रमाण चाहियो नि त मैले बोलेर भएन प्रमाण हाम्रो कहाँ आएर अड्केको छ देखाउनु पर्यो नि त हाम्रो त पोर्टलमा आउँछ सबै पोर्टलमा आएकाहरूलाई हामीले नहेरिकन राखेको एउटा कुरो भयो अर्को कुरो चाहिँ हामीले सरकारी निकायले एक अर्कालाई दोषारोपण गर्ने विषय पनि होइन यो कहाँ इस्यु छ होइन मैले त अझ दोषारोपण गर्न खोजेको थिइनँ अघि हजुरले त्यस्तै उठाएर मात्र विषय त्यो कुरा हेरेन तर मैले अघि यहाँ भन्नु पालिकाहरूमा पनि अलिक समस्या छ स्रोत साधन पनि छैन प्राविधिक जनशक्ति पनि हुनुहुन्न अब फिनेन्सियल रिसोर्स पनि कम छ भने यस्ता सिडो कार्यालयमा पनि त्यस्तै समस्या छ होइन तर कार्यविधि कानून बनाएर त्यसरी भेरिफाई हुँदै आएर हामीले पनि नक्कलीले नपाऊ सक्कली पीडितले पाऊ भन्ने नै हो हाम्रो होइन ऐन कानून र प्रोसिडियर पुगन भन्ने नै त्यसको लागि पनि यो भेरिफाईको मेकानिजम राखिएको हो त्यो राख्नु पनि पर्छ अब अहिले
17: कति समयसम्म लाग्ने भन्ने कुरा चाहिँ सधैँ चिन्ताको विषय कि एक महिना दुई महिना तीन महिना एक वर्ष दुई वर्ष हुँदा हुँदा तीन वर्ष चार वर्ष पाँचौ वर्षसम्म पनि बित्छ त्यो त अलिकति चिन्ताको विषय हो अब त्यो सम्म कुराकानीको अन्त्यतिर आइपुगिसकेका छौँ अन्त्यमा जाँदा जाँदै अब मनसुन त सुरु हुने लागिसक्यो होइन के भन्नुहुन्छ यहाँले छोटो रूपमा सन्देश दिनुपर्दा
16: अब मनसुन पूर्व तयारी तथा प्रतिकार्य हाम्रो राष्ट्रिय कार्ययोजना तयार लगभग भएको छ केही दिन नै हामीले स्वीकृति गरेर सार्वजनिक गर्छौँ त्यसमा चाहिँ विशेष गरी मैले पहिला पनि भने दुई लाखभन्दा बढी व्यक्तिहरू चाहिँ अप्रभावित हुनुहुन्छ भने घर परिवार चाहिँ करिब 5100 घर दुरीहरू प्रभावित हुने देखिया छ र यसमा चाहिँ अब बढी प्रभावित हुने भनेको मैले थोरै रिपिट गरेँ यसलाई लुम्बिनी प्रदेश कोशी कडानी कोशी परिसरहरू छ भने कडानी चाहिँ अलिक कम प्रभावित हुने देखिन्छ र हिमाली क्षेत्रमा चाहिँ सरदरै पानी पर्ने अनुमान गरिएको भएर हिमाली क्षेत्रका बासिन्दाहरूले अलि बढी त्यो मनसुन अवधिमा सजग हुनु पनि देखिएको छ र यो भन्दै गर्दाखेरि मैले समग्रमा चाहिँ हामी विपद सम्बद्ध निकायहरू जति छौँ जुन हाम्रो कार्ययोजनामा चाहिँ जुन जुन निकायले जे जे काम गर्ने भनेर त्यसमा नै उल्लेख गरे हुन्छ त्यो त्यो काम नै आफूले तदारुकताका साथ सबै निकायहरूले गर्नुहुन्छ भन्ने अपेक्षा पनि छ भने आम नागरिकहरूले पनि हाम्रा सूचनाहरू आधिकारिक सूचनाहरू हेर्ने त्यसपछि अहिले यहाँ मैले भने जस्तै 11 विपद परिवहन 11-49 वा प्रहरी नेपाल प्रहरीको 100 नम्बरमा सहयोगको लागि माग गर्न सक्नुहुन्छ र कम्युनिटी नै सबैभन्दा अगाडि भएको भएर समुदाय आफै नै सचेत हुने सजग हुने विपद संवेदनशील हुन पनि अनुरोध गर्छु
18: सरकारले आगामी आर्थिक वर्षका लागि बर्खे धानको न्यूनतम समर्थन मूल्य तोकेको छ अहिले देशका विभिन्न स्थानमा चट्याङ सहित पानी परिरहेको छ गणतन्त्र दिवसका अवसरमा यसपटक राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्ने तयारी भएको छ प्रधानमन्त्री बालेन्द्र शाहको तत्काल कुनै पनि देशमा विदेशी भ्रमण नहुने बताइएको छ सर्वोच्च अदालतले संवैधानिक परिषद सम्बन्धी अध्यादेश विरूद्धको रिट दर्ता गर्ने वा नगर्ने विषय संवैधानिक इजलासले नै टुंगो लगाउनुपर्ने आदेश गरेको छ सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा दम्पतीलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ सरकारले अमेरिका कतार मलेसिया र सिंगापुरसँग पारस्परिक सहायता सम्बन्धी सम्झौता गर्ने प्रक्रिया अगाडि बढ़ाएको छ अमेरिका र इरान बीचको वार्ता सहमतिको नजिक पुगेको दावी गरिएको छ र नेपाल क्रिकेट संज्ञानले 38 पुरूष खेलाड़ीको वरियता आज सार्वजनिक गरेको छ हवस् त आजलाई साझा खबरको समय सकियो प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद भोलि जेठ 12 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु नमस्कार शुभरात्री

0: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: रेडियो सङ्खुवा सभा समय सूचक अहिले रातिको 8 बज्यो।

0: सबै घर घर आयो हजुर सबको मन छुना सबको मन छुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 MHz।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
3: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
2: हाम्रो सेवाहरू
3: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295-60-580, 99520-160-580 र 99421-08-181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सङ्खुवा सभा।
4: होइन, यो खाँदारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
5: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खाँदारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
4: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदारी नगरपालिका 1, प्रगति टोल।
5: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
4: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163-55553 र 98423-18-049।

0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगरको कर प्रिन्ट रुजू करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरू तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक नगरपालिका रोड, सङ्खुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफले।
2: सम्पर्क 9843347262,
1: 9010555580
2: र व्हाट्सएप नम्बर 9852286646।
3: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: खै जन्म दर्ता दिनुहोस् त।
6: जन्म दर्ता गरेको छैन नि म्याडम।
5: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
6: हो र, मलाई त थाहा नै थिएन म्याडम।
5: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
6: पहिला कसैले भनेन?
7: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिन भित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
7: विवाहको सूचना पति र पत्नी दुवै जनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: नमस्कार वडा अध्यक्षज्यू।
10: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
9: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
10: भन्नुहोस् त्यस्तो के कुरा थियो?
9: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
10: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्र विश्वासी लो अरू पूर्वकै चर्चित दिशा टेलर्स खाँदबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि यसबद्ध विचार छ भने आजदेखि नै सुट सिलाउँदा दिशा टेलर्समा जानु होला।
9: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
11: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
12: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
2: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
1: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
13: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
2: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842827076।
14: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी एक बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
2: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
15: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खाँदबारी एक, खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
16: राष्ट्रको गौरव नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: हेलो, के छ हो छोरी?
1: यसपालि चाहिँ म लामो छुट्टीमा आउँदैछु
0: र आमा बाबालाई भनेर
1: यसपालि चाहिँ तिमीलाई बिहे गर्ने हो। फर्केर बस है त।

0: ठुले यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
1: किन र काका?
0: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
1: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचादी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
0: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
1: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
0: सिर्जन एन्ड सम्राट सुनचादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
1: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
0: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
1: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
0: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
1: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
0: सिर्जन एन सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
1: प्रोप्राइटर सुनु एन भीम कदाइली।
0: सम्पर्क 0 29 41 00 84 र 98 40 45 827।
2: NCSA कम्प्युटर सेन्टर खाँदबारी शङ्खुवा सभा, अरुण उपत्यकाकै सबैभन्दा पुरानो कम्प्युटर इन्स्टिच्युट।

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। एमसीएसए कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यवहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 0295160076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर, आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी। आदरणीय सेवाग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकारी र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख सक्नुहुनेछ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।

0: ओहो लु नमस्कार है सर। ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
1: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
0: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संस्थाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
0: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
0: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: छटाल टेलरिङ सेन्टर, खादबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
0: डिजाइनर सुमन ठटाल 98615 39444
2: र 0295901055।
3: More style, more design. Total Tailors. खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, सङ्खुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतिदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, हिमावी टोल, दिगकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 02

भएको हुँदा समयमा मौकाको फाइदा लिई स्वास्थ्य लाभ लिनुहोस्। शिविरमा दिइने विशेष सेवाहरू पेट सम्बन्धी रोगहरू, ग्यास्ट्रिक, गानुगोला, खाना खान मन नलाग्ने, मुखबाट अमिलो पानी आउने, महिला सम्बन्धी रोगहरू, सेतो पानी बोक्ने, महिनावारी गडबडी, बालबालिका सम्बन्धी रोगहरू, खोकी लाग्ने, खाना खान मन नलाग्ने, पेट दुख्ने, हात खुट्टा तथा कमर सम्बन्धी रोगहरू, बाथ रोग, युरिक एसिड, झमझमाउने, दुख्ने, मदर सम्बन्धी रोगहरू, दिशा गर्दा रोग ताउने, मास देखिने, पोल्ने, दिशा गर्न अप्ठ्यारो हुने, कब्जियतको समस्या हुने, साथै छाला सम्बन्धी रोगहरू, दाँत, एलर्जी, छाला चिलाउने र उच्च रक्तचाप जस्ता आदि रोगहरूको सफल उपचार गराइन्छ। स्थान श्री जनता मावी विद्यालय, चन्दनपुर, खादर नगरपालिका, वडा नम्बर 10, सङ्खुवा सभा। समय बिहान 10 बजेदेखि बेलुकी 5 बजेसम्म। जानकारीको लागि सम्पर्क नम्बर 98448-04-150, 98448-04-150।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: भर्ना खुल्यो। नेपालमा हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल सीटीईभीबाट मान्यता प्राप्त धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा शैक्षिक सत्र 2083-84 का लागि हेल्थ असिस्टेन्ट एचएमा नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू: अनुभवी शिक्षकहरूद्वारा आधुनिक शिक्षण विधिबाट अध्यापन गराइने। यस संस्थामा सुविधा सम्पन्न प्रयोगशाला, पुस्तकालय तथा अडियो भिडियो माध्यमबाट अध्ययनको व्यवस्था रहेको। अतिरिक्त क्रियाकलाप अन्तर्गत बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस लगायत खेलकुदका छुट्टा छुट्टै हलको सुविधा रहेको। सृजनात्मक तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिन्छ भने संगीत कक्षा तथा योगा जुम्बा समेत सञ्चालन हुनेछ। संस्थाको हाताभित्र छात्रका लागि सुरक्षित होस्टेल सुविधा उपलब्ध छ। साथै आन्तरिक मूल्याङ्कनमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कारको व्यवस्था समेत गरिएको छ। अस्पताल, स्वास्थ्य चौकी, नर्सिङ होम तथा सरकारी गैर सरकारी संस्थामा दक्ष स्वास्थ्य कर्मी बन्न चाहने विद्यार्थीहरूका लागि यो उत्कृष्ट अवसर हो। यसले नै किन पढ्ने? यो कोर्स पूरा गरिसकेपछि माथिल्लो योग्यता बढाउन हेल्थ विषयमा बीएड, एमबीबीएस, बीपीएच, बीडीएस नेपालमा एवं अन्य मुलुकमा समेत अध्ययन गर्न पाइने। विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थामा नेपाल सरकारको 5 तहमा रोजगारीको अवसर पाउन, स्वरोजगार भई आय आर्जन गरी आत्मनिर्भर बन्न। फारम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। कक्षा सञ्चालन
2: असार पहिलो हप्तादेखि।
1: नोट: एसईई को ग्रेडिङ प्रणालीमा कम्तीमा 2 GPA अनिवार्य रहेको हुनुपर्नेछ। सम्पर्क धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्स, धनकुटा 6, धनकुटा। सम्पर्क नम्बर 0265220033, 0265236119 र 98520161612।
3: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankawasava.

0: ओए केटा, म त सक्दिनँ हिँड्न यार। कति दिन लाग्छ अन्त?
1: आज गएर देउराली बस्ने हो, अन्नपूर्ण बेस क्याम्प पुग्न त अझ दुई दिन लाग्छ साथी।
0: हो र,
2: यसको हिँडाइले त चार दिनमा नै पुगेन। जा मिना।

0: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 9 बज्यो।

0: आज विक्रम सम्वत 2083 जेठ 12 गते मंगलबार, जेठ शुक्ल दशमी 26 मे सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री रिदम सिंहसँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: डेढ़ दर्जन करको मारमा सर्वसाधारण प्रधानमन्त्री बालेन गणतन्त्र दिवसमा पनि नबोल्ने, कूटनीतिक चिसोपनका बीच सभापति रवि लामिछाने भारत जाँदै 30,000 बढ़ीको सम्पत्ति खेलाउँदै छानबिन आयोग, सहकारी बेटिटी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गरिने लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले नागरिक दैनिकमा छापिएको ढटेलो टिपेर तेल बनाउँदै जुम्ली महिला शीर्षकको शुभ समाचार।
0: बिहानको उज्यालोसँगै जुम्लाको चन्दननाथ नगरपालिका चारकी मुनकौरा बुढा काँडाले भरिएको ढटेलोको झाङतिर लाग्छिन्। पिठ्यूमा निगालोको छान्नो, हातमा पंजा र लट्ठी बोकेर उनी दिनभरि ढटेलो टिपिरहन्छिन्। साँझ घर फर्कदा उनीसँग केवल दाना हुँदैन, परिवार पाल्ने आशा पनि हुन्छ। जंगलमा बेबारिसे उम्रिने ढटेलो अहिले जुम्लाका ग्रामीण महिलाका लागि आय आर्जनको मुख्य आधार बनेको छ। ढटेलोको दानाबाट निकालिने तेल बजारमा प्रति लिटर 1,000 रूपियाँमा बिक्री हुन थालेपछि गाउँ गाउँमा यसको संकलन तीव्र बनेको हो। पहिले यसको मूल्य थाहा थिएन, मुनकौराले भनिन्, घरमै प्रयोग गर्थ्यौं, अहिले बेच्न मिल्ने भएपछि सबै जंगलतिर लागेका छन्। उनले पहिलो वर्ष 45 लिटर र गत वर्ष 35 लिटर तेल निकालेकी थिइन्। यो वर्ष ढटेलो कम फले पनि झण्डै 50 लिटर तेल निकाल्ने गरी दाना संकलन गरिसकेको उनी बताउँछिन्। जुम्लाका ग्रामीण बस्तीमा अहिले बिहानै महिला ढटेलो टिप्न जंगल पस्ने दृश्य सामान्य बनेको छ। काँडाले शरीर नघुचोस् भनेर उनीहरू बाक्लो कपड़ा, पंजा र लट्ठीको सहारा लिन्छन्। स्थानीय धनलाल रावत भन्छन्, ढटेलो टिप्नु सजिलो छैन, काँडाले शरीरभरि घुच्छ, तर मूल्य राम्रो पाइने भएपछि महिलाहरू दिनभरि जंगलमै बिताउँछन्। पहिला दियो बाल्न, मालिश गर्न र धार्मिक कार्यमा प्रयोग हुने ढटेलोको तेल अहिले आयातित तेलको विकल्प बन्न थालेको छ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रीके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: 放正过滤器不内部
1: 有能要快速度二十二码装成软卡二股轮四零三三三 Mixer 让爱人不脱离吗 Exciting offer 保护 Honey 放的地吗装成不 Mixer 让 Bumper Rock Drama My dear double door Refrigerator 这内蒙卡帮你拿给大妈的快速车所和 EMI 麻烦可以跟着进车
2: You are watching Nepali Radio Network. You are watching the Nepali cover.
3: That's why Numat Radio in 99.1 this for Vivina FM. Sansar for NepaliNetwork.com or Facebook or YouTube. Ma Nepali Network Marfut Prasaran Bhairwaiku Nepali Radio Network Nepali cover. Ma Aba Pahilo Pristaka cover. Dead Darjan Korkumarma Sarvasadran Sarkari Dukuti Bhane Ghata Ma Isurshakma आजको कान्तिपुर दैनिकमा खबर छ सरकारले डेढ़ दर्जन भन्दा बढी प्रकारका कर असुली गर्दै आए पनि पछिल्लो समय सरकारी ढुकुटी निरन्तर घाटामा रहँदै आएको छ सर्वसाधारणले पाउने सेवा सुविधा पनि न्यून छ आयमा 39% सम्म कर लाग्दा सर्वसाधारणले उपभोग गर्ने प्राथमिक कृषि उत्पादन औषधि र छूट दिइएका बाहेक अन्य सबै वस्तु तथा सेवामा 13% मूल्य अभिवृद्धि कर लाग्ने गरेको छ हाल संघीय सरकारले व्यक्तिगत एवं संस्थागत आयकर मूल्य अभिवृद्धि कर भ्याट भन्सार महसूल अन्तशुल्क संकलन गर्दै आएको छ त्यसै गरी सेवा र वस्तु उपभोगका आधारमा कर गैर कर गरी वैदेशिक रोजगारमा सेवा कर शिक्षा सेवा कर पूर्वाधार विकास कर सड़क मर्मत सुधार कर प्रदूषण नियन्त्रण कर टेलिफोन सेवा शुल्क कर विलासिता शुल्क डिजिटल सेवा कर क्यासिनो रोयल्टी सिनेमा

0: करको दर पनि घटाउनुपर्छ। अर्थतन्त्रसँग तुलना गर्दा राजस्वको हिस्सा करिब 19% छ। नेपालमा अनौपचारिक अर्थतन्त्रको आकार घटेको छैन, जीडीपीको वास्तविक गणना भएको छैन, राजस्व प्रणालीमा सुधार नभएसम्म राजस्व अहिलेको भन्दा बढ़ी उठ्ने सम्भावना पनि छैन, अरियालले भनेका छन्। यस्तै सरकारले असुल्ने मुख्य करका शीर्षकहरूमा आयकर 1-39% मूल्य अभिवृद्धि कर 13% भन्सार महसुल कर 5-80% अन्त शुल्क कर वस्तु अनुसार फरक दर वैदेशिक रोजगार सेवा कर कुल रकमको 1% त्यस्तै शिक्षा सेवा कर शिक्षा शुल्कको 3% पूर्वाधार विकास कर पेट्रोल र डिजेल भन्सारमा प्रति लिटर 10 रूपियाँ कर सड़क मरमत सुधार कर पेट्रोल र डिजेलमा प्रति लिटर 4 र 2 रूपियाँ कर प्रदूषण नियन्त्रण कर पेट्रोल र डिजेलमा प्रति लिटर 1.5 रूपियाँ टेलिफोन स्वामित्व कर टेलिफोन कनेक्शन सिम रिचार्जमा 500 रूपियाँ पुनर्भ्रमण मूल्यको 2% त्यस्तै टेलिफोन सेवा शुल्क अन्तर्गत टेलिफोन इन्टरनेट मोबाइल सेवा शुल्कको 10% विलासिता शुल्क 5-तारे होटल आयातित मदिरा सुन र गहनामा मूल्यको 2% डिजिटल सेवा कर नेपालमा डिजिटल सेवा दिने गैर आवासीय व्यक्तिलाई कारोबारको 2% स्वास्थ्य जोखिम कर बीडी चुरोट खैनी गुटखा ई सिगरेट प्रकार हेरी प्रति किलो 0.30 देखि 60 रूपियाँसम्म कर असुल्दै आइएको छ।
1: प्रधानमन्त्री नबोल्ने गणतन्त्र दिवसमा सम्बोधन गर्न राष्ट्रपतिलाई आग्रह शीर्षकमा हिमालय टाइम्समा खबर छापिएको छ। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले गणतन्त्र दिवस मूल समारोहलाई सम्बोधन नगर्ने हुनुभएको छ। प्रधानमन्त्री बनेदेखि सार्वजनिक समारोहमा नदेखिनुभएका शाहले गणतन्त्र दिवसको मूल समारोहमा पनि सम्बोधन नगर्ने हुनुभएको हो। आफ्नो सट्टा समारोहमा सम्बोधन गर्न उहाँले राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गर्नुभएको छ। दिवसको दिन जेठ 15 गते सैनिक मंच टुडीखेलमा विशेष समारोह आयोजना हुने गरेको छ। समारोहमा यसअघि प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा थियो, तर यसपालि भने शाहले समारोहमा सम्बोधन गर्न राष्ट्रपतिलाई आग्रह गरेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ। स्रोतका अनुसार प्रधानमन्त्री बालेनले समारोहलाई सम्बोधन गर्न राष्ट्रपतिलाई आग्रहसहित पत्र पठाउनु भएको छ। मन्त्री परिषदको निर्णय अनुसार गणतन्त्रको प्रतीक राष्ट्रपति नै हुने भएकाले समारोहमा सम्बोधन गरिदिन हुन अनुरोध गरिन्छ भन्ने बेहोराको पत्र राष्ट्रपति कार्यालयमा पठाइएको हो। प्रधानमन्त्री भएदेखि नै मौन उपशीर्षकमा यससँगै खबर छ। प्रधानमन्त्री भएदेखि नै बालेनले सार्वजनिक कार्यक्रममा सम्बोधन गर्नुभएको छैन। यसअघि सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको संसद बैठकमा पनि प्रधानमन्त्री बालेनले राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्तावमा नबोली सिधै सभामुख समक्ष पेश गर्नुभएको थियो। यस्तै नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा गरिएको प्रश्नको जवाफ दिन प्रधानमन्त्री नजाँदा विपक्षीले संसद बैठक नै अवरूद्ध गरेका थिए। बागमती सरकारले गणतन्त्र दिवस 4 दिनसम्म मनाउने। अर्को खबर, बागमती प्रदेश सरकारले गणतन्त्र दिवस मनाउन मुख्यमन्त्री इन्द्रबहादुर बानियाको संयोजकत्वमा समिति गठन गरेको छ। जेठ 15 गतेको गणतन्त्र दिवसलाई विभिन्न रचनात्मक कार्यक्रमहरूका साथ मनाउन मुख्यमन्त्री बानियाको संयोजकत्वमा 43-सदस्यीय समिति गठन गरिएको हो। विधिको शासनको नारा केवल हात्तीको देखाउने दाँत प्रमाणित भएको छ। डाक्टर केसीको भनाई, स्वास्थ्य तथा शिक्षा क्षेत्र सुधारका अभियन्ता डाक्टर गोविन्द केसीले चिकित्सा शिक्षा क्षेत्रमा राजनीतिक हस्तक्षेप नगर्न प्रधानमन्त्री बालेन्द्र शाहको ध्यानाकर्षण गराउनु भएको छ। यो खबर पनि यससँगै छापिएको हिमालय टाइम्समा छापिएको खबर हो। यो प्रधानमन्त्री नबोल्ने गणतन्त्र दिवसमा सम्बोधन गर्न राष्ट्रपतिलाई आग्रह शीर्षकमा।
0: देउबा दम्पति विरूद्धको पक्राउ पूर्जी बदर रेड नोटिस पनि फेरि अस्वीकार शीर्षकमा कान्तिपुरमा खबर छ। सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री तथा नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देउबा र उहाँकी पत्नी तथा पूर्व परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउबालाई काठमाण्डु जिल्ला अदालतबाट जारी पक्राउ पूर्जीका आधारमा पक्राउ नगर्न अन्तरिम आदेश दिएको छ। अर्कोतर्फ सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा अनुसन्धानमा तानिएका देउबा दम्पति विरूद्ध कागजात नपुगेको भन्दै रेड नोटिस जारी गर्न मिस्टर पोलले दोस्रो पटक पनि अस्वीकार गरेको छ। सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेको इजलासले 24 सहितमा जिल्ला अदालत काठमाण्डुबाट जारी भएको

0: फुर्सीलाई बदर गर्दै त्यसका आधारमा पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको हो। देउबाका तर्फबाट एक जेठमा रिट दायर गरिएको थियो। सर्वोच्चले उक्त पक्राउ पूर्जी स्वतः निष्क्रिय भएको समेत आदेशमा भनेको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागबाट अनुसन्धान भएको कसुरको मुद्दा हेर्ने क्षेत्राधिकार विशेष अदालतमा रहेको हुँदा आद्यादेश जारी हुनुपूर्व काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी गर्न दिइएको अनुमति स्वतः निष्क्रिय हुने देखियो। सर्वोच्च अदालतले भनेको छ।
1: कूटनीतिक चिसोपनबीच रवि भारत भ्रमणमा जाँदै शीर्षकमा हिमालय टाइम्स खबर लेख्छ। फागुन 21 गते भएको प्रतिनिधि सभा चुनावको अन्तिम मत परिणाम नआउँदै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने र सोही पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहसँग टेलिफोन मार्फत कुराकानी गर्नुभएको थियो। प्रधानमन्त्री मोदीले भारत र नेपाल बीचको सम्बन्ध आगामी वर्षहरूमा अझ नयाँ उचाईबाट पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो। चुनावबाट झण्डै दुई तिहाई बहुमत ल्याएको रासोपाले बालेन्द्र शाहको नेतृत्वमा चैत 12 गते सरकार गठन गर्यो। नयाँ सरकार बनेसँगै नेपाल भारत सम्बन्धबारे निकै चासोहरू सार्वजनिक भए। बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार बनेसँगै नयाँ दिल्लीले विदेश सचिव विक्रम मिश्रीलाई काठमाडौँ पठाउने निर्णय गरेको थियो। भारतले प्रधानमन्त्री बालेन्द्र शाहलाई नै भ्रमणको निम्ति पठाएको थियो, तर गत 18 वैशाखमा भारतको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै कैलाश मानसरोवर यात्रा चीन सरकारसँगको समन्वयमा सञ्चालन हुने घोषणा गरेसँगै विरोधमा नेपालले कूटनीतिक नोट पठाएपछि दुई देशबीच कूटनीतिक टीका टिप्पणी शुरू भयो। सीमा विवाद बल्झेसँगै भारतीय विदेश सचिव मिश्रीको दुई दिने नेपाल भ्रमण स्थगन भयो। सीमा विवादसँगै प्रधानमन्त्री शाहले द्विपक्षीय भेटवार्ता गर्न नमानेकाले मिश्रीको भ्रमण रद्द भएको स्रोतको दावी छ। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरलाई पनि प्रधानमन्त्री शाहले भेट्न अस्वीकार गर्नुभएको थियो। लामिछानेको भ्रमणबारे भारतीय मीडियामा चर्चा। राष्ट्रपति सभापति रवि लामिछानेको दुई दिने भारत भ्रमणबारे भारतीय मीडियाले चासो देखाएका छन्। लामिछानेको आसन्न भारत भ्रमण सम्बन्धी समाचार भारतीय मीडियाले चासो र उत्सुकताका साथ प्रकाशन गरेका हुन्। भारतीय अखबार नवभारत टाइम्सले सभापति लामिछानेलाई नेपालको शक्तिशाली व्यक्ति र बालेन्द्र शाहलाई प्रधानमन्त्री उल्लेख गर्दै भ्रमणको महत्वबारे समाचार छापेको छ। अमर उजाला र हिन्दुस्तान समाचार एजेन्सीले पनि लामिछानेको भ्रमणबारे समाचार प्रकाशित गर्दै उच्च अधिकारी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ताको सम्भावना औल्याएका छन्। यद्यपि केही भारतीय संचार माध्यमले भ्रमणको मिति तय हुन बाँकी रहेको जनाएका छन्।
0: सम्पत्ति छानबिन आयोगले पहिलो चरणमा आर्थिक वर्ष 62-63 सालदेखि 81-82 सार्वजनिक पद धारण गरेका प्रमुख राजनैतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीहरूको सम्पत्ति विवरण संकलन तथा छानबिनको काम थालेको छ। उक्त अवधिमा सार्वजनिक जिम्मेवारीमा रहेका 30,000 भन्दा बढ़ी व्यक्तिको सम्पत्ति विधिवत रूपमा केलाउन आयोगले सोमबारदेखि काम थालेको हो। मन्त्री परिषद तथा प्रधानमन्त्री कार्यालयले उक्त आयोगका लागि 38 कर्मचारी खटाएको छ। आयोगको नेतृत्व जंगबहादुर डाँगीले गर्दै हुनुहुन्छ। उहाँ ऊर्जा तथा जलस्रोत मन्त्रालयको कानूनतर्फका सहसचिव हुनुहुन्छ। उहाँलाई प्रधानमन्त्री कार्यालयले आयोगमा खटाएको हो। डाँगीले सोमबारदेखि विधिवत रूपमा विवरण संकलन र छानबिनको काम शुरू गरिएको बताउनु भएको छ। उक्त आयोगले सार्वजनिक पदमा रहेका वा अवकाश प्राप्त पदाधिकारी र उनीहरूका परिवारको सम्पत्ति छानबिन गर्नेछ। उक्त आयोगले सहसचिव र त्यसभन्दा माथिल्लो तहका सबै कर्मचारीको सम्पत्ति छानबिन गर्दैछ। कार्यालय प्रमुख भएका उपसचिव र त्यसभन्दा मुनिका कर्मचारीहरूको पनि सम्पत्ति छानबिन हुने भएको छ। प्रधानमन्त्री कार्यालयले सम्पत्ति छानबिन आयोगमा सरकारी वकिल समूहका 4 उपसचिव सरहका विज्ञ टोली खटाएको छ। यसै गरी नेपाल प्रहरीका प्रहरी नायब प्रेक्षक राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक र चार्टर एकाउन्टेन्ट प्रविधि र अनुसन्धान टोलीलाई समेत आयोगमा खटाएको छ। 30,000 बढ़ीको सम्पत्ति केलाउँदै आयोग शीर्षकमा आजको नागरिक दैनिकमा खबर छ।
1: मन्त्री परिषद निर्णय सहकारी व्यतिथित जाँचबुझ प्रतिवेदन सार्वजनिक गरिने शीर्षकमा गोर्खापत्रमा खबर छापिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानको महानिर्देशकमा मुकेश डंगोल नियुक्त हुनुभएको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलका अनुसार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा सोमबार सम्पन्न मन्त्री परिषदको बैठकले डंगोललाई